0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153568555 0153568555।

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ। बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: आमा ए आमा ए आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुपलाग तातो पानी खाइदे, निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र।

0: सावधान।
1: के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
3: कुनै पनि संरचना बनाउँदा ध्यान दिनुपर्ने कुरा सम्बन्धी ललितपुर महानगरपालिकाको सूचना। भवनको प्लिन्थको उचाइ बाटोको अधिकार क्षेत्रलाई हानि नपुर्याउने गरी बढीमा 2 फिटसम्म राख्नुपर्छ। सडकको अधिकार क्षेत्र र सिट ब्याग अतिक्रमण हुने गरी खुड्किला ऱ्याम राख्न पाइँदैन। भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी तालिम लिएको कालीगढ वा निर्माण व्यवसायीबाट मात्र गराउनु पर्दछ। सेफ्टी ट्याङ्की सोकपिट र इनार सिमानाबाट 1 मिटर माथि उठाएर मात्र निर्माण गरौं। आकाशे पानीलाई क्याचपिट बनाई जमिन मुनि पठाएर ग्राउन्ड रिचार्ज गरौं। सार्वजनिक पानीको मुहान र निकासलाई असर पर्ने गरी कुनै संरचना निर्माण नगरौं। घर निर्माण गर्दा बाढी, पहिरो, आगलागी, सडक दुर्घटना, भूकम्प जस्ता विपदहरूलाई ध्यान दिएर मात्र निर्माण गरौं।
4: ललितपुर महानगरपालिकाको कार्यालय पुलचोक ललितपुर।
5: हाम्रो पन, हाम्रो गौरव। नेपाली रेडियो, नेपाली आवाज।
6: रेडियो सगरमाथा FM 102.4 MHz।

0: Alta Performance, Alta Value.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क नम्बर 01-53-68-555 01-53-68-555।
4: नानी, रेडियो सगरमाथा खोल त, सुन्नु पर्यो।
2: हुन्छ काकी।
5: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
6: भवन निर्माण कार्य सम्बन्धी ललितपुर महानगरपालिकाको सूचना। नक्सा पास 2 चरणमा हुन्छ। पहिलो पटक डिपिसीसम्म मात्र हुन्छ भने नक्सा पास अनुसार डिपिसी बनाइएको भए मात्र डिपिसी माथिको नक्सा पास हुन्छ। डिपिसी नक्सा स्वीकृत अस्थायी नक्सा पास भएपछि 1 वर्षभित्र डिपिसी गर्नुपर्छ। नभएमा 6 महिनाभित्र 5% दस्तुर तिरी म्याद थप हुन्छ, त्यसपछि म्याद थप हुँदैन। डिपिसीभन्दा माथि स्थायी नक्सा पासको म्याद 2 वर्ष हुन्छ। 2 वर्षभित्र सम्पन्न नभएमा म्याद सकिनु अगावै म्याद थपको लागि निवेदन दिनुपर्छ। यसरी निवेदन दिएपछि पुनः 2 वर्षका लागि म्याद थप हुन्छ। र कुलो, खोल्सा, खोला, नदी आदिको मापदण्ड पूर्ण पालना गरी भवन निर्माण गर्नुपर्छ। यस्तै घर निर्माण सँगसँगै धेरै अग्ला नहुने खालका जोखिम रहित रुखहरू पनि रोप्नुपर्छ।
4: सुन्यौ त नानी, रेडियो भन्या रेडियो नै हो, चाहिने कुरा मात्रै बोल्छ। हाम्रो पनि घर बनाउनु पर्ने राम्रो जानकारी पाइयो। जाउँ हामी पनि महानगरतिर नक्सा पास गर्न।
7: ललितपुर महानगरपालिकाको कार्यालय, पुलचोक, ललितपुर।

0: नबिल ब्याङ्क सँगै अघि।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

नमस्कार, यतिखेर बिहानको 12:15 बजेको छ। म अस्मिता श्रेष्ठ, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। शुरूमा अहिलेसम्मका मुख्य हालचाल। प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, रसुवा बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै, युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती, भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली बीच खेल हुँदै। अब हालचाल विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज

पनि बस्दैछ। सिंहदरबारमा आज दिउँसो 1 बजेदेखि बैठक शुरू हुने संसद सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको थप टोली नुवाकोट जाँदैछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता र आवश्यकता अनुसार थप सेवा उपलब्ध गराउने निर्णय अनुसार परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली नुवाकोट पठाउन लागेको हो। यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको अवस्थामा मातृ तथा नवजात शिशु बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यक रहेकाले अर्को टोली पठाउन लागि मन्त्रालयले जनाएको छ। टोलीमा क्रान्ति बाल अस्पतालकी 11 तहकी बालरोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरि कुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का तथा त्यही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर धनबहादुर रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्री समेत पठाइनेछ। बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति औषधि तथा स्वास्थ्य सामग्री परिचालन गर्दै आएको छ। सोलुखुम्बुको महाकुनुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। बिहान केही बेर पुरै थुनिएको खोला अहिले बग्न थालेको छ। महाकुनुङको छिमेकी गाउँपालिका थुनुङ दुधकोशी वडा नम्बर 7 अध्यक्ष भोजराज कार्कीले दिनुभएको जानकारी अनुसार करिब 40 मिटरसम्म पानी जमेपछि अहिले पानी बग्न थालेको छ। तर थुनिएको ड्याम भत्कियो भने बाढी आउने जोखिम कायमै रहेको उहाँले बताउनुभयो। हुङ्गा खोला महाकुलुङ र सोटाङ हुँदै दुधकोशी नदीमा मिसिन्छ। त्यसैले हुङ्गा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अप्नाउन भनिएको छ। आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेखनीय बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, इलाम, छापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरका साथै रामेछाप, दोलखा, काभ्रेप्लाञ्चोक, काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, मकवानपुर, चितवन र नवलपरासी पूर्व तथा पश्चिममा ससाना नदीमा बहाव बढ्ने सम्भावना छ। यस्तै रूपन्देही, पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिमका मुगु जिल्ला, कालीकोट, बाजुरा, हुम्ला, बजाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बहाव उल्लेखनीय बढ्न सक्ने पूर्वानुमान छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। वर्षाका कारण साना नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले खोला तर्न, नदी किनारमा जाने तथा बाढीको जोखिम रहेका स्थानमा आवजावट गर्दा सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ।
आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको टिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरी नदीको निगरानी शुरू गरिएको छ। चितवनको भरतपुर महानगरपालिका ओडा नम्बर 9 को पूर्व पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान बाप र 01030655799 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परी कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेको कारण तत्काल पहिचान खुल्न सकेको छैन। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टरको आज 161 जन्म जयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी आयोजना गरी देशभर मनाइँदैछ। विक्रम सम्मत 1923 भदो कृष्ण कुशी औंसीका दिन जन्मेर विक्रम सम्मत 1953 साल भदो कृष्ण औंसीकै दिनमा 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टरले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु युवा कवि भट्टले आदि कवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। त्यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरेका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभरि देव कार्य तथा पृथ्वी कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राएर मनाउँदैछन्। देव कार्य र पृथ्वी कार्यमा प्रयोग हुने कुश यस दिन ब्राह्मणहरूले विधिपूर्वक पूजा गरी छेदन गरेर घर घरमा पुर्याउने प्रचलन छ। घरमा कुश राख्दा परिवारमा सुख शान्ति र कल्याण हुने धार्मिक विश्वास रहेको छ। त्यसै गरी आजको दिन घरमा कुश ल्याउँदाखेरि चन्द्रग्रहण सूर्यग्रहण बेला हामीले कुश पानीमा राख्दाखेरि राम्रो हुने भन्ने जनविश्वास पनि रहेको छ। यसै गरी कुशी औंसीको दिन छोरा छोरीले आफ्ना बुवालाई बुवा मिठो परिकार खुवाएर सम्मान गर्ने चलन समेत रहेको छ। त्यसैले आजको दिनलाई बुवाको मुख हेर्ने दिन र पितृ दिवस पनि मानिन्छ। बुवा दिवंगत भइसकेकाहरूले भने काठमाडौँको गोकर्णेश्वर उत्तर गया पितृ तीर्थमा पुगेर दिवंगत पिताका नाममा तर्पण श्राद्ध र सिरा दान गर्ने गरिन्छ। कतिपयले आज सिरा मिसला दिने पनि चलन छ। रसुवाको बेत्रावतीमा पनि यस्तै धार्मिक गतिविधि हुने गर्ने गर्दछ। सांस्कृतिक र पारस्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज कुश अमावस्या पर्व मनाउँदैछ। चन्द्रमासको भदोको औंसी तिथिका दिन यो पर्व मनाउने मैथिल परम्परा रहेको छ। पर्वका अवसरमा आज सनातन वैदिक परम्परा कि अनुयायी मैथिल कुश सङ्गाल्न लागेका छन्। हिन्दू मैथिल परम्परामा भदो औंसीका दिनलाई कुश अमावस्या भनिन्छ। यसै गरी आजको दिनमा वैदिक मन्त्र उच्चारण गर्दै धार्मिक विधि र कर्मकाण्डमा अति पवित्र मानिएको वनस्पति कुश संग्रह गरेर घरमा राख्ने पनि चलन छ। अब अन्तर्राष्ट्रिय हालचाल। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकास उन्मुख देशका प्राथमिकताका सँगै जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको छ। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा जलवायु अनुकूलन महत्वपूर्ण खनिज
प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेर भारतीय संचार माध्यमले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनु भएको छ। यसैबीच चीनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चीनिया विदेश मन्त्रालयले जनाएको छ। ब्रिक्स उदयमान तथा विकास उन्मुख अर्थतन्त्र भएको देशबीच आर्थिक, राजनीतिक, व्यावहारिक, वित्तीय, प्राविधिक र बहुपक्षीय सहकार्य बढाउने अन्तर सहकारी समूह हो। अहिले ब्रिक्समा 11 सदस्य राष्ट्र रहेका छन्। अब खेल हालचाल। पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेडर्स र कर्णाली शिवराज बीच खेल हुँदैछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेल आज बेलुका 6 बजे हुनेछ। एनभीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेको दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरे। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपाल पुरुष भलिबलको फ्रेन्चाइज लीग पहिलो पटक आयोजना गरिएको हो। अब मौसमसँग सम्बन्धित जानकारी। जल तथा मौसम पूर्व

अब मौसमसँग सम्बन्धित जानकारी जल तथा मौसम पूर्व अन्त्यमा मुख्य हालचाल फेरि एकपटक प्रतिनिधि सभाको बैठक आज पनि बस्दै रसुवा बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली बीच खेल हुँदै हालचाल अहिलेलाई यति नै हालचालको अर्को बुलेटिन लिएर अपरान्हको 4:45 आउने नै छौ त्यतिन्जेलसम्मका लागि हालचाल कक्षबाट प्राविधिक साथी राजन केसीसँगै म अस्मिता श्रेष्ठ बिदा हुन्छु रेडियो सगरमाथा इन्टरनेट ठेगाना www.radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज नेपाली पात्र र हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुन्छ रेडियो सगरमाथा सुन्दै गर्नुहोला नमस्कार

नमस्कार, कार्यक्रम खुला मञ्चमा स्वागत छ। प्राविधिक साथी राजन केसी सँगै म अस्मिता श्रेष्ठ उपस्थित भइसकेका छौं। कार्यक्रम खुला मञ्च हरेक दिन मध्याहको 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम खुला मञ्चमा आज हामी कार्यक्रम शिक्षा डबलीको पनि पुनः प्रसारण सुनाउँछौ। त्यसै गरी आज युवा कवि मोतीराम भट्टको आज 161 जन्मदिन परेको छ। उहाँको जीवनी बारेमा छोटो यहाँहरूलाई जानकारी पनि दिन्छौ। यसै गरी कार्यक्रमको शुरूआत सदा एउटा राष्ट्रगीतबाट गर्ने गर्दछौ। अहिलेलाई भने यो राष्ट्रगीत।

0: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
1: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
0: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
1: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
0: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
1: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको एसएमएस आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 एसएमएस पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटो सहितको विवरण हेर्न सकिन्छ।
2: हैन, बाबा छोरीको के गफ हो?
1: राष्ट्रिय परिचय पत्रको कुरा नि।
2: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
1: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा, आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
3: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
4: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
5: नेपालको आफ्नो, नेपालमै बनेको आक्वा 100।
4: बी नेपाली, बाई नेपाली।
6: सम्पर्क नम्बर 0153568555, 0153568555।

नेपाली रेडियो नेपाली आवाज यतिखेर तपाईँ कार्यक्रम खुल्ला मञ्च सुनिरहनु भएको छ। कार्यक्रम खुल्ला मञ्च मध्याहको 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम खुल्ला मञ्चमा अब भने कार्यक्रम शिक्षा डबलीको पुनः प्रसारण सुनाउँछौं।

0: नमस्कार, रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा तपाईँलाई स्वागत छ। कार्यक्रम हो शिक्षा डबली, म प्रस्तुता नवरा सञ्जेल। कार्यक्रम शिक्षा डबलीमा हामी नवीनतम समाज निर्माणका सकारात्मक अभ्यासहरू प्रस्तुत गर्छौँ। शिक्षा क्षेत्रमा तपाईँ र हामीले खेलेको भूमिकालाई जोड्ने गर्छौँ। यदि तपाईँले पनि शिक्षा क्षेत्रसँग सम्बन्धित विविध कार्यक्रमहरू गरिरहनु भएको छ भने 0151531100 प्रतिक्रिया र सुझाव दिन सक्नुहुनेछ, हामी कार्यक्रममा समेट्छौ। हामीले कार्यक्रमभित्र विविध विषयवस्तुहरू समेट्ने क्रममा आज हामी महालक्ष्मी नगरपालिका ललितपुरको अतिरिक्त क्रियाकलाप विभागको बारेमा केही चर्चा गर्न गइरहेका छौं। महालक्ष्मी नगरपालिकाले नगर स्तरीय बुद्धिचाल अर्थात चेस प्रतियोगिता सम्पन्न गरेको छ, जसमा कक्षा 1 देखि कक्षा 12 सम्मका 207 विद्यार्थी सहभागी भएका छन्। कार्यक्रमले कस्तो प्रभाव पार्छ र अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउन महालक्ष्मी नगरपालिकासँग के कस्ता कार्यक्रमहरू छन् र सरकारवालाको भनाई के छ भन्ने बारेमा आजको कार्यक्रममा हामी जोड्न गइरहेका छौं। कार्यक्रमको शुरूआतमा हामी महालक्ष्मी नगरपालिका शिक्षा शाखा प्रमुख शिक्षा निर्देशक चिरञ्जीवी पौडेलसँग कुराकानी गर्छौं। के कस्ता कार्यक्रमहरू छन् यहाँहरूसँग अतिरिक्त क्रियाकलापका, अवसर चुनौती के छन् र विद्यार्थीका लागि के फाइदा हुन्छ? कुराकानीको लागि मसँग यति बेला महालक्ष्मी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शिक्षा निर्देशक चिरञ्जीवी पौडेल हुनुहुन्छ। स्वागत छ यहाँलाई रेडियो सगरमाथामा।
1: धन्यवाद नवरा सर।
0: अब खास गरी विद्यार्थीको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउनु भनेको शिक्षाको राष्ट्रिय लक्ष्यहरू मध्येको एक नम्बरको लक्ष्य पनि हो। यहाँले वृहत रूपमा विद्यार्थीहरूको बौद्धिक क्षमता विकासका लागि बुद्धिचाल अर्थात चेस प्रतियोगिता पनि सम्पन्न गर्नुभयो, यसको बारेमा संक्षिप्त रूपमा बताइदिनुहोस् न।
1: धन्यवाद सर। यो अब समग्र एजुकेसन सिस्टमको हाम्रो उद्देश्य सरले अघि जोड्नुभयो, विद्यार्थीको प्रतिभाको प्रस्फुटन गर्ने कुरा रह्यो, अनि राष्ट्रिय पाठ्यक्रमसँग जोडेर हेर्दै गर्दाखेरि पनि ओभरअल रूपमा चाहिँ माध्यमिक तहका विद्यार्थीको चाहिँ शारीरिक, मानसिक, बौद्धिक, सामाजिक र आध्यात्मिक चाहिँ त्यो क्षमता अभिवृद्धि गर्ने र सर्वाङ्गीण विकास गर्ने कुराकानी रह्यो। र अहिले अब प्याराडाइम सिफ्ट हुँदै गर्दाखेरि सिकाइलाई चाहिँ विविधीकरणसँग जोडखाने कुरा अब सल्लाह गर्दा हामीले अब हाम्रो अगाडिदेखि प्र्याक्टिस भनेको अतिरिक्त क्रियाकलापका विविध इन्डोर आउटडोर फिजिकल होइन त्यसपछि तपाईँ मेन्टल सबै खालका गेमहरूलाई जोड्ने कुरा त थ्योरी रूपमा छँदै थियो। तर हामीले नगर स्तरीय यो कार्यक्रमलाई नगर स्तरीय अतिरिक्त क्रियाकलापसँग जोडेर सबै खालका क्रियाकलाप जोड्दाखेरि बौद्धिक खेलभित्रको सबै तल्लो तहदेखि माथिल्लो तहसम्म क्याटेगोरिकल्ली आधारभूत तह कक्षा 1-5 देखि 12 कक्षासम्मकै विद्यार्थी भाइ बहिनीहरूलाई सहभागिता गराउन सक्ने गरेर यो कार्यक्रमको आयोजना गराएको। वास्तवमा अब यसको असाध्यै महत्त्वपूर्ण पाटो छ, किनभने बौद्धिक विकासको पाटो त्योसँग जोडिएको चाहिँ नेतृत्व कोअर्डिनेसनको पाटो, लिडरसिपको पाटोसँग जोडिएको कुरा रह्यो, विद्यार्थीको सर्वाङ्गीण विकाससँगको प्रतिभा प्रशिक्षणको प्रतिभा छनौटको पाटोमा जोडिएको महत्त्वपूर्ण कुरा रह्यो। त्यो कुरोले हामीले के गर्यौँ भने सर, चेसको लागि चेस खेल्ने मात्र गरेनौँ, त्यसरी त्यसको तयारी गर्नुपर्छ भनेर यो चेस प्रतियोगिता गर्नुभन्दा अगाडि हामीले चाहिँ सबै विद्यालय 2 जना शिक्षकहरू सहभागी हुने गरेर त्यो चेस नेसनल लेभलका ट्रेनर साथीहरू, चेसका चाहिँ यो बुद्धिचाल महासङ्घको चाहिँ साथीहरू, प्रशिक्षक, राष्ट्रिय अन्तर शिक्षाका प्रशिक्षक साथीहरू लिएर आएर सबै स्कुलका 2 जना शिक्षकहरूको लागि चाहिँ चेसको प्रशिक्षक प्रशिक्षण गऱ्यौँ। र त्यसपछि उहाँलाई फर्केर गएपछि स्कुल लेभलमा विद्यार्थीलाई चेसको महत्त्व बुझाउँदै गेम खेलाउने र त्यसपछि त्यहाँ स्कुल लेभलमा प्रतियोगिता गर्ने र त्यसपछि उत्कृष्ट विद्यार्थीहरूलाई तहगत रूपमा गर्ल्स र बोइजको छुट्टाछुट्टै गरे यद्यपि जोइन्टली पनि गर्न सकिन्छ, तर हामीले चाहिँ सहभागिता अलिक वृहत होस्, अलिक क्याटेगोरीले राम्रो होस् भन्ने हिसाबले कक्षा 1-5 एउटा क्याटेगोरी, त्यसपछि 6-8 अर्को क्याटेगोरी, त्यसपछि 9-12 अर्को क्याटेगोरी, त्यसभित्र पनि गर्ल्स र बोइजको छुट्टा छुट्टै यो चाहिँ कार्यक्रम राख्यो। यो कार्यक्रममा हामीले हाम्रो वार्षिक कार्यक्रम आर्थिक वर्षको कार्यक्रम गर्नुभन्दा अगाडि नै सक्र संस्थागत विद्यालयका प्रिन्सिपल साथीहरूसँग बसेर हाम्रो वार्षिक शैक्षणिक कार्यक्रम तय गर्दाखेरि नगर स्तरीय कमन कार्यक्रमहरू, विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप, परीक्षा, त्यसपछि सँगसँगै अतिरिक्त क्रियाकलाप कहिले हुने, के हुने, ओभरअल त्यसको प्लानिङसँग जोडिएको पार्ट हो। त्यसैले यो चाहिँ ठ्याक्कै हामीले विचार गरेका होइनन् कि योजनाबद्ध ढङ्गले गरिएको चाहिँ हाम्रो क्रियाकलाप हो।
0: अब यस वर्ष त अलिकति यो शनिबार र आइतबारको विदाले गर्दा विद्यालयहरूमा अतिरिक्त क्रियाकलापहरू गर्नको लागि समय भएन भन्ने कुरा पनि आइरहेको छ एकातर्फ, अर्कोतर्फ महालक्ष्मी नगरपालिकाले आफैमा कार्यतालिका तय गरेर विद्यार्थीहरूका लागि कार्यक्रमको व्यवस्था गरेको छ भन्ने जानकारी पनि यहाँले दिनुभयो। के कस्ता कार्यक्रमहरू छन् यहाँहरूसँग समग्र वर्षभरिका लागि?
1: सर, हामीसँग जस्तै तपाईँ अतिरिक्त क्रियाकलापलाई भनेर खेलकुदका राष्ट्रपति प्रतियोगिता छुट्टै छ, खेलकुद विकासको लागि छुट्टै छ होइन। धन्यवाद सर। यसरी हामीले चाहिँ के गरेका छौँ भन्दाखेरि नगर स्तरीय कार्यक्रम चाहिँ सबै विद्यालयहरू, सामुदायिक संस्थागत सबै खालका विद्यार्थीहरू, आधारदेखि माध्यमिक तहसम्मका सबै विद्यालय विद्यार्थी समेटिने गरेर प्रत्येक महिनामा कम्तीमा एउटा चाहिँ अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरेर त्यो मिटिङ तोकेका छौँ। यसलाई राम्रो स्मार्ट म्यानेजमेन्ट, राम्रो व्यवस्थापनको लागि चाहिँ हामीले अहिले नगरपालिकाले आयोजक हुँदा हुँदाखेरि पनि एउटा कार्यक्रमलाई एउटा विद्यालयलाई रेस्पोन्सिबल संयोजन गराउने, उसलाई व्यवस्थापनको जिम्मा त्यो विद्यालयले गर्ने, एउटा पार्टनरसिपको सँग जोडेर यो कार्यक्रम गरेका छौँ। अहिले चेसको कुरा तपाईँले गर्दै गर्दा चाहिँ हामी त बुद्धिचाल महासङ्घ, यसपछि भ्याली पब्लिक स्कुल र नगरपालिकाको चाहिँ जोइन्टली एफोर्टमा चाहिँ हामीले यो काम गर्यो। र एउटा गेममा तपाईँ 41 विद्यालय होइन, लगभग 50 विद्यालय टोटल 54 मध्ये 41 विद्यालयका चाहिँ 200 विद्यार्थी र 6 क्याटेगोरीका चाहिँ त्यो विद्यार्थीहरू सहभागिता चाहिँ हुन सक्यो। र हरेक कार्यक्रम चाहिँ हामीले एउटा एउटा विद्यालयलाई जिम्मेवारी दिएका छौँ। र प्रत्येक महिनामा यो सत्र, यो आर्थिक वर्षभरि अथवा यो बनाउँदा शैक्षिक सत्र भोलि कम्तीमा हरेक महिना एउटा फरक फरक खालका चाहिँ अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, त्यसको लागि स्कुल लेभलमा पनि जोड्ने। जस्तै यसपल्टको हामीले कार्यक्रम कस्तो राखेका छौँ तपाईँलाई यहीसँग जोडौँ। हरेक स्कुलमा चाहिँ एउटा कम्युनिटी स्कुलमा, सामुदायिक स्कुलमा चाहिँ खेलकुद सङ्ग्रहालय राख्ने, सर खेलकुद चाहिँ ल्याब राख्ने, त्यसको लागि नगरपालिकाले सपोर्ट गर्ने। र त्यसको लागि हामीले अर्को संस्थासँग पनि पार्टनरसिप गरेका छौँ, उहाँहरूले पनि हामीलाई सहयोग गर्ने र टेक्निकल्ली त्यो क्षमता अभिवृद्धिको लागि, टिचरको क्षमता अभिवृद्धिको लागि विद्यार्थीलाई सपोर्ट गर्ने लागि गर्ने। यसलाई तपाईँ कुनै बेला गेम मात्र गराउने भन्ने होइन, त्यसको लागि बेसिक चाहिँ इनपुट अगाडिदेखि नै गरी ढङ्गले अगाडि प्लान गरेका छौँ। जस्तै तपाईँ भन्ने गर्दा योभन्दा अगाडि हामी यो शैक्षिक सत्र सुरु भएपछि हाइजुवा प्रतियोगिता सम्पन्न गरिसकेका छौँ। त्यस्तै तपाईँ कविता प्रतियोगिता सम्पन्न गरिसकेका छौँ। अब यो चेस प्रतियोगिता गऱ्यौँ, चेस प्रतियोगिताको टिचर ट्रेनिङ पनि गऱ्यौँ। अब आउँदो यो एकल गायन ग्रेड 6-12 विद्यार्थी भाइ बहिनीहरूको छात्र छात्राको छुट्टा छुट्टै चाहिँ एकल गायन प्रतियोगिता गर्दैछौँ। त्यस्तै मङ्सिरको 11 कार्तिक महिना यो वर्षको चाहिँ दसैँ तिहारले गर्दा विदा छ, स्कुल बन्द छ हुने कारणले मङ्सिरको हाम्रो कार्यक्रम चाहिँ विज्ञान प्रदर्शनीसँग जोडिएको छ, जुन प्रदेश स्तरीय कार्यक्रमसँग पनि जोडिएको छ। त्यस्तै टेबल टेनिस प्रतियोगिता, लोकनृत्य प्रतियोगिता, हस्तलेखन भनेको अनि आर्ट र स्पिच कम्पिटिसन गरेर नगर स्तरीयमा कम्तीमा अनि राष्ट्रपति रणनीतिशील सहित नगर स्तरीयमा यति अतिरिक्त क्रियाकलाप चाहिँ हामीले गर्ने प्लान गरेका छौँ सर। अब तपाईँले अघि उठाउनु भएको कुरो, हामीसँग आइतबार बिदा भएको कारणले तर क्रेडिट आवर थपेको छैन, त्यो क्लासरुमको समय थपेको छैन, पाठ्यक्रम चाहिँ रिफर्म भएको छैन तर बिदा भएको छ। त्यसैले हामी त्यो सकेसम्म चाहिँ यस्ता क्रियाकलापहरू स्कुल मास लेभलमा सहभागिता हुने, टिचर इन्भल्भ हुने कार्यक्रमलाई चाहिँ बिदाको समयमा यी कार्यक्रमहरू गर्ने र चाहिँ 5 चाहिँ विद्यालयको चाहिँ कक्षा सञ्चालन गर्ने गरेर प्लान गरेका छौँ।
0: राष्ट्रपति रणनीतिशीललाई यहाँहरूले प्राथमिकतामा राख्नु भएको छ?
1: हजुर, यो वर्ष हामी चाहिँ अब राष्ट्रपति रणनीतिको मूलत 4-5 क्याटेगोरी भनौँ न, भलिबल, एथलेटिक्स, मार्सल आर्ट र कबड्डी, यसको लागि एक एकवटा स्कुलहरूलाई चाहिँ संयोजन गर्ने र स्कुलसँगको पार्टनरसिपमा अरूसँग पनि कोलाबरेसन गरेर चाहिँ राष्ट्रपति रणनीति प्रतियोगिता पनि समय हामीले मङ्सिरमा हाम्रो एक्सन प्लानमा वार्षिक योजनामा चाहिँ मङ्सिरमा राखेका छौँ। हामी मङ्सिरमा चाहिँ राष्ट्रपति रणनीति प्रतियोगिता गर्ने ढङ्गले अगाडि बढाएर
0: कार्यक्रमहरू गर्दा यहाँहरूले आफ्नै आन्तरिक स्रोत व्यवस्थापन गर्नुहुन्छ कि कुनै सङ्घ संस्थाहरूसँग समन्वय गर्ने विचार पनि गर्नुभएको छ?
1: मैले अघि जोडेँ, जस्तै अब यो समन्वय गर्न सक्ने ठाउँमा पार्टनरसिप गर्नेसँग हामीले पार्टनरसिप पनि गरेका छौँ। जस्तै त्यो खेलकुद जोडि तपाईँलाई खेलकुदको चाहिँ सङ्ग्रहालय होइन, म्युजियम चाहिँ खेलकुद, हरेक स्कुलमा एउटा चाहिँ खेलकुद चाहिँ ल्याब राख्ने, खेलकुद ल्याब राख्ने, म्याथ ल्याब, साइन्स ल्याब भने जस्तै खेलकुद ल्याब राख्ने सन्दर्भमा चाहिँ हामीले पार्टनरसिप गर्ने ढङ्गले गरेका छौँ। उहाँहरूको पनि सहभागिता रहने 40-60% उहाँहरूले सेयर गर्ने, 60% हामीले सेयर गर्ने ढङ्गले त्यो खालको प्लानिङ पनि छ। र अलमोस्ट अब यो कार्यक्रमलाई चाहिँ यो वर्ष हाम्रो नगरपालिकाको तर्फबाट चाहिँ यो अतिरिक्त क्रियाकलापको लागि मात्रै तपाईँ 25 लाख, त्यस्तै लगभग 30 हाराहारीमा अरू चाहिँ राष्ट्रपति रणनीतिको छुट्टै बजेट गरेर टोटल तपाईँ अब नगरपालिकाको आन्तरिक स्रोतको चाहिँ पुँजीगत सहित गरेर हाम्रो 8,32,53,000 रुपियाँ चाहिँ सुत्याएको छ। त्यसैले स्रोतको हिसाबले त्यति धेरै पार्टनरसिप खोज्नुपर्ने अवस्था छैन, तर कार्यक्रमलाई प्रभावकारी, उपलब्धिपूर्ण र सार्थक बनाउनलाई चाहिँ त्यो समन्वय सहकार्य चाहिँ एकदम आवश्यक छ, त्यसको चाहिँ हामी सधैँ वेलकम नै गर्छौँ।
0: अब यहाँहरूले अतिरिक्त क्रियाकलाप सहित विद्यालयहरूमा विविध कार्यक्रमहरू गरिरहँदा ती विद्यार्थीहरूको लागि मात्रै उपयुक्त हुने खालका कार्यक्रम छन् कि कतै शिक्षकहरू बीचको प्रतिस्पर्धाको बारेमा पनि सोचिरहनु भएको छ यहाँहरूले?
1: सर, हामीले जस्तै शिक्षक साथीहरूको लागि ठ्याक्कै कार्यक्रम राखेर, जुन अघि तपाईँले भन्नु पार्टनरसिपबाट अरू गर्न सकेन, जस्तै हाम्रो एपिएन यो शिक्षक महासङ्घ भयो, त्यसपछि साथीहरूसँगै संस्थागत सामुदायिक गुठीका स्कुलका साथीहरूसँग बसेर शिक्षकहरूको लेभलमा पनि हामी हिजो मात्र पनि बैठक साथीहरूसँग भएको छ। शिक्षकहरूलाई सब चाहिँ गरेर चाहिँ टार्गेट गरेर चाहिँ हामी कार्यक्रम गर्न चाहिँ सक्छौँ। मलाई लाग्छ जस्तो यो चाहिँ टोकेको विद्यार्थीलाई टोकेको कार्यक्रम भयो र हाम्रो खेलकुदतर्फ रहेको अरू बजेटबाट चाहिँ शिक्षकलाई सपोर्ट गर्ने कार्यक्रमहरू हामी अगाडि बढाउँछौँ सर।
0: यस्ता क्रियाकलापहरू गरिरहँदा खास गरी अवसर बढी हुँदो रहेछ कि स्थानीय नगरपालिकाहरूलाई चाहिँ चुनौती बढी हुँदो रहेछ?
1: यस्तो हो, यो दुइटै हो। तपाईँ यो सिकाइ निरन्तर पनि हो, बेट्रेमेन्ट कसरी राम्रो गर्दै जाने भन्ने कुरा पनि हो, र मूलत मानसी नगरपालिकाले चाहिँ कस्तो भने यो खेलकुद अतिरिक्त क्रियाकलाप चाहिँ जे सोद्धाखेरि पनि त्यो विद्यार्थीको सिकाइसँग जोड्ने होइन। जस्तै हामी त कस्तो बनाएको छौँ भन्दाखेरि कुनै क्रियाकलाप हुन्छ त्यो टिममा जाँदै गर्दा विद्यार्थीले रिपोर्ट बनाओस् होइन, रिपोर्ट राइटिङ गर्ने उसले, न्युज लेख्ने न्युज लेखोस्, कसैले आर्ट गर्छ भने त्यो खेल्ने गरेको चाहिँ आर्टै गरोस् होइन, कसैले त्यसको बारे कथा र कविता लेखोस्, कसैले उल्लेख भनेको हरेक अवसरलाई भनेको खेलकुद गर्दै गर्दा अतिरिक्त क्रियाकलाप गर्दै गर्दा विद्यार्थी सहायता गर्दै गर्दा त्यो कार्यक्रम चाहिँ विद्यार्थीको कम्पिटेन्सी बढाउनको लागि खेल खेलको लागि मात्र होइन कि त्योसँग जोडेर त्यसलाई सिकाइसँग जोड्नुपर्छ भन्ने ढङ्गले अगाडि बढाएको छौँ। अब त्यसो हुँदाखेरि त्यो आउने समस्यालाई समाधान गर्ने, चुनौती समाधान गर्ने एउटा राज्य सकारात्मक ढङ्गले अगाडि बढ्यो भने मैले चाहिँ चुनौती भन्दा पनि एउटा एउटा उत्साह, एउटा ऊर्जा होइन, सिकाइलाई एउटा ऊर्जा, समन्वय सरकारको एउटा ऊर्जा र अघि जुन हामीले सुरुमा कुरा गरौँ विद्यार्थीको होम डेभलपमेन्टको लागि इन्भाइरोमेन्ट क्रिएट गर्ने होइन, आइन्स्टाइनले भन्नु जस्तै म कसैलाई सिकाउँदैन मात्र सिक्ने वातावरण सृजना गर्छु भन्नुभयो जस्तै त्यो लर्निङ इन्भाइरोमेन्ट क्रिएट गर्न, एजुकेसनल इन्भाइरोमेन्ट क्रिएट गर्न यसले हामीलाई सपोर्ट गरेको छ।
0: विद्यार्थीको चौतर्फी विकासमा अतिरिक्त क्रियाकलापले धेरै पक्षमा प्रभाव पार्दछ, तसर्थ के कस्तो प्रभाव छ भन्ने बारेमा केही खेलाडी भाइ बहिनीका विचारलाई पनि हामी यहाँ जोड्छौँ।
2: नमस्कार, मेरो नाम विजय लक्ष्मी जोशी, म श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय महालक्ष्मी चार इमाडोलबाट म अहिले कक्षा 10 अध्ययनरत छु। आज चाहिँ हामी यहाँ महालक्ष्मी नगरपालिकाले आयोजना गरेको अन्तर्विद्यालय बुद्धिचाल प्रतियोगिता 2083 भाग लिन आएकी थिएँ। मलाई चाहिँ यस प्रतियोगितामा भाग लिँदा अत्यन्तै खुसी महसुस भयो। महालक्ष्मी नगरपालिकाले यति राम्रो प्रतियोगिता आयोजना गरिदिएकोमा धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। अझै अब आगामी दिनहरूमा पनि यस्तै प्रतियोगिताहरू सञ्चालन गरिदिनु हुनु पनि हार्दिक अनुरोध गर्दछु। खेललाई चाहिँ दिमागहरू खुलेको जस्तो, कसरी अगाडि बढ्न सक्छ जस्तो, अनि कसरी आफ्नो अपोनेन्टलाई हराउन सकिन्छ, कसरी दिमागको वृद्धि विकास गर्न सकिन्छ, कसरी दिमागलाई प्रयोगमात्मक सृजनाले अपोनेन्टलाई कसरी खसाउन सकिन्छ भन्ने कुरा चाहिँ थाहा भयो र खेललाई चाहिँ अत्यन्त मजा लाग्यो, अत्यन्तै खुसी लाग्यो।
3: यो गेमबाट सिकेको कुरालाई अब पढाइसँग प्रयोग गर्नु पर्यो अथवा तपाईँको योजना निर्माणसँग प्रयोग गर्नु पर्यो भने चेसले बुद्धि थाप्छ जस्तो लाग्छ?
2: लाग्छ, किनकि चेसमा खेल्दा फेरि धेरै दिमाग लाउनु पर्ने हुन्छ। त्यस्तै यसले चाहिँ हामीलाई म्याथ साइन्सको धेरै कठिन सवालहरूलाई, विषयलाई घोक्नलाई र धेरै अप्ठ्यारो मेथडहरूलाई नै सिक्नलाई चाहिँ सहयोग गर्छ जस्तो लाग्छ।
4: मेरो नाम चाहिँ उजय श्रेष्ठ हो, म चाहिँ 6 पढ्छु, म चाहिँ 13 भए। मेरो स्कुलको नाम चाहिँ श्री भान्डय आदर विद्यालय हो। मलाई चाहिँ यो बुद्धिचाल गेम खेल्दा मलाई चाहिँ साह्रै रमाइलो लाग्यो। यसमा चाहिँ आफ्नो बुद्धि विकसित हुन्छ र आफ्नो आफ्नो फ्युचरलाई पनि राम्रो हुन्छ, त्यो योजना बनाउनको लागि राम्रो हुन्छ। म जे कसैदेखि दाइहरूसँग खेल्थेँ, अपर्च्युनिटी पायो भने त्यही यसकै भरमा गरेर कमाउनु सक्छ नोज। चेस खेल्न मजा आउँथ्यो र आफ्नो बुद्धि पनि बढ्थ्यो, त्यही हेरेर रहर थियो।
0: कार्यक्रममा भर्खरै मात्र तपाईँले कस्तो छ महालक्ष्मीभित्रको अतिरिक्त क्रियाकलापको प्रयासको बारेमा भन्ने धारणा सुनिहाल्नुभयो। यस पछाडि नेपाल बुद्धिचाल महासङ्घका प्राविधिक प्रतिनिधि निरञ्जन प्रजापतिको यो भनाइलाई सुनौ।
5: नमस्ते, म निरञ्जन प्रजापति नेपाल बुद्धिचाल महासङ्घको टेक्निकल विभागबाट छु। हाल महालक्ष्मी नगरपालिकाद्वारा आयोजित नगर स्तरीय विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा म निरीक्षणको रूपमा आएको छु, प्राविधिक निरीक्षणको रूपमा। र महालक्ष्मी नगरपालिकाले प्रत्येक वर्ष 3-4 प्रतियोगिताहरू हाम्रै प्राविधिक सहयोगमा गरिरहेको छ र नेपाल बुद्धिजाल महासङ्घको एउटा कार्यक्रम ग्रासु डेभलपमेन्ट अन्तर्गतको कार्यक्रम सञ्चालन भइरहेको छ। उसो त नेपाल बुद्धिजाल महासङ्घले पछिल्लो वर्षहरूमा देशव्यापी रूपमा बुद्धिजाललाई प्रचारार्थ विभिन्न ग्रासरुट प्रोग्रामहरू लन्च गरेको छ। चेस इन स्कुल भन्ने एउटा प्रोग्राम हामीले लन्च गरिसकेका छौँ भने पछिल्ला वर्षहरूमा हामीले प्याप्सनसँग कोलाबरेट गरेर चेस इन एजुकेसन भन्ने एउटा फाउन्डेसन अर्गनाइज गरेर हामीले चेस प्रतियोगिता लगाडी बढाउन बढाइरहेका छौँ र सँगसँगै हामीले विद्यार्थी बाबु नानी प्रतिभा खोज अन्तर्गत नेसनल युथ क्यारेट टुर्नामेन्ट गरिरहेका छौँ, जसमा 8, 10, 12, 14, 16, 18 वर्षको 10 इभेन्ट्सहरू गरेर हामीले 2 संस्करण गरिसकेका छौँ। पहिलो संस्करणमा हामीसँग 400 जना सहभागिता थियो भने गत सालको संस्करण दोस्रो संस्करण थियो त्यसको हामीलाई इन्टरनेसनल स्पोन्सरसिप थियो त्यसको क्यास प्राइज लगभग 7 लाख र त्यसमा हामीले 8 जना खेलाडीहरूलाई सहभागिता जनाउन सक्यौँ र त्यो प्रतियोगिता गर्दाखेरि नेपालको अलमोस्ट सबै हाम्रो टेक्निकल सबै रिसोर्स हामीले युज गर्नु पऱ्यो इभन चेसमा नपुगेर हामीले काठमाडौँ भक्तपुर ललितपुर बाहिरबाट झिकाएर हामीले प्रतियोगिता गऱ्यौँ यसरी अब यो वर्ष त्यो तेस्रो संस्करण हामी 1000+ गर्ने सोचमा अगाडि बढिरहेका छौँ र यस्तो सानो सानो नगरहरूले गर्दाखेरि नै अहिले 200 जनाको सहभागिता जुन देख्यौँ यसले हामीलाई एक किसिमको हौसला भयो भइरहेको छ र हामीले यो वर्षको हाम्रो महत्त्वाकाङ्क्षी एउटा अर्को प्रोजेक्ट भनेको स्कलरसिप टुर्नामेन्ट जुन हामीले प्यासनसँग कोलाबरेट गरेर नेसनल लेभलको एउटा स्कलरसिप टुर्नामेन्ट गर्ने हामीले प्लान गरेका छौँ जसमा सुरुमा हामीले प्रत्येक जिल्ला सेलेक्सन सेलेक्ट भएको जिल्ला प्रत्येक जिल्लाको 2-2 जना खेलाडी नेसनल स्कुल च्याम्पियनसिप खेलाएर त्यसमा उत्कृष्ट 10 जनालाई चाहिँ हामीले उनीहरूलाई सुहाउँदा आफ्नो जिल्लामै पढ्न चाहन्छन् एक वर्षको फ्री स्कलरसिप दिने होइन काठमाडौँ आएर पढ्न चाहन्छन् भने हामीसँग कोलाबरेट भएको विद्यालयहरू कोमा उहाँहरूलाई हामीले पूर्ण 1 वर्षको स्कलरसिप गरेर हामीले पढाउने प्लान गरेका छौँ यसरी विद्यालय स्तरको प्रतियोगिता भनौँ न विद्यालय स्तरको प्रतियोगिताहरूले नयाँ ट्यालेन्ट हन्ट खोज्ने प्रयास गरिरहेका छौँ भने अहिलेको राष्ट्रिय स्तरको खेलाडीहरूलाई चाहिँ हामीले अन्तर्राष्ट्रिय सहभागितामा भाग लिन प्रोत्साहन गरिरहेका छौँ अहिले हालसालै हाम्रो नेसनल जुनियर च्याम्पियन मुम्बईमा भएको एसियन जुनियर च्याम्पियनसिपमा सहभागिता भयो भने त्योभन्दा अगाडि अघिल्लो संस्करणको जुन एफएसिएआईको स्पोन्सरमा गरेको 800 जना सहभागिता भएको

0: सानो चिज भनेर जुन आन्दोलन गरिएकोलाई हामीले बृहत रूपमा देशभरि प्रचारार्थ देशभरि हामीले फैलाउने प्रयास गरिरहेका छन्।
1: यसले विद्यालय शिक्षाका विद्यार्थीहरूलाई चाहिँ के फाइदा पुर्याउँछ खास गरी?
0: म आफै पनि एउटा शिक्षक हुँ र स्कुल सञ्चालक पनि हुँ। मेरो विद्यालयमा मैले विगत 20 वर्षदेखि यसलाई औपचारिक रूपमा प्रशिक्षण गराइरहेको छु। एउटा कुरा राम्रो कुरा के पाएँ भने मेरा जति पनि बाबु नानीहरू जो चिएसमा आबद्ध भए उहाँहरूको एउटा क्यालकुलेसन पावर या लजिकल पार्ट एकदम स्ट्रङ भयो। म म्याथमेटिक्सको टिचर, मैले ती बाबु नानीहरूलाई कहिले पनि एक्स्ट्रा क्लास पढाउनु परेन। जो चिएसमा राम्रो या जो चिएस 3-4 बेसिकल ट्रेनिङ लिएर खेल्ने गरेका बाबु नानीहरूलाई 9-10 अरू धेरै बाबु नानीहरू एक्स्ट्रा क्लास चल्छ क्या, ट्युसन चल्छ, ती बाबु नानीहरूलाई कहिले एक्स्ट्रा क्लास लिनु परेन। अनि पर्फर्मेन्स पनि एकदम राम्रो छ, अलवेज A+ इन म्याथमेटिक्स। त्यो हिसाबले उनीहरूको म्याथमेटिक्स साइन्स राम्रो छ। अलिकति अब चेसमै भविष्य नखोज्दाखेरि चाहिँ दुःख लाग्छ, ती बाबु नानीहरू जो नेसनल लेभलमा च्याम्पियन भएका बाबु नानीहरू पछि गएर डक्टर बन्ने, इन्जिनियर बन्ने, अनि चेसलाई चाहिँ अब सर म त प्रोफेसनली चेसमा आउन सकिन्न भन्ने, त्यो अलिकति टिटो सत्य छ। तर चेसले कुनै पनि विद्यालयको विद्यार्थी बाबु नानीहरूलाई चेसले गर्दाखेरि घाटा भएको आजसम्म सुन्नु।
1: कार्यक्रममा महालक्ष्मी नगरपालिका शिक्षा समिति सदस्य तथा महालक्ष्मी माध्यमिक विद्यालयका प्रधान अध्यापक प्रमिला श्रेष्ठको यो भनाइलाई सुनौ।
2: यस कार्यक्रममा अध्यक्षता गर्नुभएका आदरणीय श्रद्धेय नमन प्रभु श्री हरिगोविन्द श्रेष्ठज्यू, यस नगरपालिकाका शिक्षा निर्देशक आदरणीय चिरञ्जीवी पौडेलज्यू, सम्पूर्ण वडाका वडाध्यक्षहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका प्रधानाध्यापकज्यूहरू, शिक्षक साथीहरू, यस विद्यालयमा यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, पत्रकारज्यूहरू, त्यसै गरी यस कार्यक्रम व्यवस्थापनका जिम्मा कुशलतापूर्वक सम्पन्न गर्ने श्री भ्याली पब्लिक विद्यालय परिवार तथा सम्पूर्ण अतिथिगणमा हार्दिक नमस्कार तथा आभार व्यक्त गर्न चाहन्छु। हिजोदेखि सञ्चालनमा आएको यस प्रतियोगिता एउटा खेलकुद मात्र नभई विद्यार्थीहरूको बौद्धिक विकास, तार्किक क्षमता, एकाग्रता, रणनीतिक सोच बनाउने एउटा सुवर्ण अवसर बनेको छ। विद्यालयको बन्दकोठाभन्दा बाहिर निस्केर विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्न नगरपालिकाले चालेको यस कदम साह्रै अत्यन्त सराहनीय छ। यस प्रतियोगितामा नगरपालिका करिब 40 विद्यालयबाट उत्साहजनक रूपमा सहभागी भई आफ्नो भौतिकता प्रस्तुत गर्ने 200 जनाभन्दा बढी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई विशेष धन्यवाद तथा बधाई दिन चाहन्छु। जित र हार भन्दा पनि खेलमा सहभागिता जनाउने नै ठुलो कुरा हो, त्यसैले यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू प्रशंसाका पात्र हुन्। यसै गरी यस खेलमा उत्कृष्ट प्रदर्शन गरी पुरस्कार तथा ट्रफी हात पार्न सफल सम्पूर्ण विद्यार्थी र विद्यालयहरूलाई हार्दिक बधाई दिन चाहन्छु र आगामी दिनहरूमा पनि यस्ता रचनात्मक प्रतियोगिताहरू निरन्तर सहभागिता जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
1: कार्यक्रम शिक्षा डबलीमा हुनुहुन्छ। हामी कार्यक्रमको अन्त्यमा छौँ। सामाजिक विकास समितिका बारेमा जानकारी दिँदै महालक्ष्मीका सामाजिक विकास समितिका संयोजक बाबुराज महर्जन,
3: सर्वप्रथम यस प्रतियोगितामा विजयी खेलाडी भाइ बहिनीलाई म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र प्रशिक्षक निर्णय मण्डललाई पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अहिले हामीले महालक्ष्मी नगरपालिकाले विद्यालय स्तर अन्तर्विद्यालय बुद्धिचाल प्रतियोगिताको आयोजना गरेर 40 विद्यालयलाई सहभागी गरेर एउटा वृहत कार्यक्रम, यो आर्थिक वर्षको पहिलो कार्यक्रम हो। त्यसले गर्दाखेरि एक आपसमा विद्यालयको भाइचारा सम्बन्ध वृद्धि गर्ने, यसले खेलाडीहरूलाई एउटा मोटिभेसन गर्ने, बुद्धिचालको खेलको माध्यमबाट सबै खेलाडी भाइ बहिनीलाई खेल मात्र होइन हरेक एक्टिभिटीमा पनि इन्भल्भ हुनुपर्छ। यो नगरपालिकाले गरेको कार्यक्रममा यसरी इन्भल्भ हुँदाखेरि सबै विद्यालयका शिक्षक शिक्षिका विद्यार्थी भाइ भने एउटा भाइचारा सम्बन्ध अभिवृद्धि पनि हुने र बुद्धिचालै प्रतियोगिता किन गर्दै भने बुद्धिचाल खेल भनेको अत्यन्त महत्त्वपूर्ण खेल पनि हो। यो हामी विद्यार्थी भाइ बहिनीहरूलाई यो खेलको माध्यमबाट शिक्षा क्षेत्रमा पनि पढ्नलाई अभिप्रेरित गर्ने, बुद्धिको एउटा विकासको गति, यसले गर्दाखेरि हामीले बुद्धिचाल प्रतियोगिता आयोजन गरेका छौँ। त्यसले गर्दाखेरि आगामी दिनमा पनि यो क्षेत्रमा हामीले बुद्धिचाल प्रतियोगिता गर्दै जानेछ। र यो कभर हलमा महालक्ष्मी नगरपालिका वडा नम्बर 9 हरेक वर्ष बुद्धिचाल प्रतियोगिता आयोजन गर्दै आएका

0: त्यही सन्दर्भमा मानुछु नगरपालिकाबाट पनि यो ठाउँमा हिँड्नु चुज गरेको छ। त्यसले गर्दाखेरि यहाँ सबैलाई एउटा खेल्ने वातावरण राम्रै भएको जस्तो हामीलाई लागेको छ र आगामी दिनमा पनि यस्तो खालको प्रतियोगिता गर्दै जाँदाखेरि भोलिका दिनमा अरू कुनै भेन्यूमा पनि गर्न सकिन्छ। तर यो कार्यक्रमले एउटा राम्रो सन्देश के दिएको छ भने खेलकुद क्षेत्रमा हामीले आगामी दिनमा विभिन्न खेलकुद प्रतियोगिता पनि गर्दै आएका छौँ। त्यही सम्बन्धमा हामीले मार्सल आर्टहरू पनि गरेका छौँ, कुनै पनि टुर्नामेन्टहरू नगर स्तर गरेका छौँ। त्यही सम्म विद्यालय स्तरको मात्र भएको कारणले गर्दाखेरि विद्यार्थी भाइ बहिनीलाई एउटा अतिरिक्त क्रियाकलापमा पनि आबद्ध गराई भविष्यमा खेलाडीलाई एउटा वृद्धि विकास गर्ने हौसला प्रदान गर्दैछ भने विकासका साथ हामीले नगरपालिकाबाट यो आयोजना गरेको मैले पुनः पनि यहाँलाई जानकारी गराउँदै पुनः पनि सम्पूर्ण विजय खेलाडी भाइ बहिनीलाई म हार्दिक बधाईका साथ मेरो सानो मन्तव्य धन्यवाद।
1: हवस् त, कार्यक्रम शिक्षा टवली तपाईँलाई के कस्तो लाग्यो 0151531100 प्रतिक्रिया र सुझाव दिन सक्नुहुनेछ। कार्यक्रममा हामी विविध विषयवस्तुलाई जोड्ने गर्छौं। अझ भनौ, नवीनतम समाज निर्माणका लागि तपाईँ र हाम्रो क्षेत्रबाट के कस्तो काम गर्न सकिन्छ यी सबै विषयवस्तुलाई हामी जोड्नेछौं। हाम्रो पात्रो नेपाली पात्रो फेसबुक र युट्युब लगायत विभिन्न माध्यमबाट कार्यक्रम शिक्षा टवली सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै म प्रस्तुता नवराज सञ्जेल बिदा हुन्छु। नमस्ते।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाइ नेपाली।
2: सम्पर्क नम्बर 0153685555 0153685555।
3: छोरी अगाडि बुझेर आयो त के भएको रहेछ?
4: बुवा, त्यहाँ अगाडि त गाडीले लागेर चितुवा मरेको रहेछ, मान्छे पनि घाइते भएछन्।
3: लौ हेर, यी वन्य जन्तुलाई पनि किन सडक सडकमा आउनु परेको होला? खुरुकन जङ्गलमै बस्नु नि।
4: के गरौँ त बुवा, यो सडक पनि त पहिला जङ्गल नै थियो। पानी खान, खाना खोज्न, साथी खोज्न वन्य जन्तुले पनि त वारपार गर्नै पर्यो नि।
3: हुन त हो, तर बाटो पनि त बनाउनै पर्यो नि।
4: बनाउन त पर्यो नि बुवा, तर यी जङ्गल वरिपरिका सडकहरूमा सीमित गतिमा गाडी चलाउनु पर्छ। सडक बनाउँदा वन्य जन्तुलाई सजिलै आवतजावत गर्न मिल्ने गरी बनाउनु पर्छ। हाम्रो सरकारले पनि कति बन्दै गरेका सडकहरूमा अन्डरपास जस्ता संरचना बनाउन थालिसकेको छ। यसले वन्य जन्तु आफ्नो बाटोमा हिँड्छन्, मान्छेसँग जम्का भेट हुन पर्दैन र यस्ता दुर्घटना पनि कम हुन्थे।
3: छोरी कति राम्रो कुरा गर्यौ तिमीले।
5: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार, WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

भन्छु आउँदिनँ, तिमीलाई भेट्न पाउँछु पाउँदिनँ।

0: काठमाडौँ उपत्यकाको आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
2: नेपाली रेडियो नेपाली आवाज यतिखेर तपाईँ कार्यक्रम खुल्ला मञ्च सुनिरहनु भएको छ। कार्यक्रम खुल्ला मञ्च मध्याहको 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम खुल्ला मञ्चमा अब भने आज राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जयन्ती परेको छ। यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्नका लागि नेपाली शिक्षा परिषदका अध्यक्ष प्राध्यापक रमा शर्मा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँलाई स्वागत गर्छु। नमस्कार।
3: नमस्कार।
2: यहाँलाई कार्यक्रम खुल्ला मञ्चमा स्वागत छ।
3: धन्यवाद।
2: आज राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जयन्ती परेको छ, उहाँलाई कसरी सम्झिनुहुन्छ?
3: आयु पास भएको व्यक्ति मोतीराम भट्ट,
2: र
3: 30 वर्षको उमेरमा उहाँले एउटा पत्याउनै नसकिने किसिमका काम गरेर जानुभयो नेपाली साहित्यमा। उहाँले गरेका क्रियाकलाप हेर्ने हो भने एउटा अनुमानै गर्न सकिँदैन कि त्यो 30 वर्षको मानिसले यतिको काम गरे होला भनेर। त्यो पनि आजको समय होइन, त्यो 1923 सालमा जानुभएको हो उहाँको। त्यतिखेरको समयमा कुनै पनि साधनहरू नभएका अवस्थामा पनि एउटा नेपाली भाषाको सेवा गरौँ भनेर एउटा युवा जोस निकालेर उहाँले धेरै राम्रा राम्रा काम गर्नुभयो। अनि खास गरेर उहाँले चाहिँ गर्नुभएका कामहरूमा हामीले सम्झनु पर्ने केलाई छ भनेदेखि, उहाँले सबभन्दा महत्त्वपूर्ण कुरा भानुभक्तलाई चिराउने काम गर्नुभयो, अनुसन्धाता। आजको यी भानुभक्तलाई मान्छेले त्यति राम्रो चिनेकै थिएनन् त्यतिखेरसम्म, किनभने भानुभक्तको रामायण छापिएकै थिएन। नछापिएको हुनाले हस्तलिखित रूपमा सार्दै सार्दै मात्रै मान्छेले पढ्दै गइरहेका थिए, तर कतै एउटा विवाहमा पार्टीमा गएका ठाउँमा भानुभक्तको रामायणका श्लोकहरू जन्तीहरूले वाचन गरेको सुनेर मोतीराम भट्ट पहिलोपटक प्रभावित भए हुनुभयो। र उहाँले चाहिँ यो को रहेछ यस्तो मान्छे नेपाली भाषामा यस्तो मिठो कविता लेख्ने भन्ने कुराको उहाँलाई जिज्ञासा भएर खोजी गर्न थाल्नुभयो। र उहाँले सबभन्दा पहिला त भानुभक्तको रामायणै पत्ता लगाउनु भयो, उहाँले कहाँ पाइन्छ यो रामायण भनेर बालकाण्ड रामायण प्रकाशित गर्नुभयो। र त्यो बालकाण्ड रामायण प्रकाशित गरेपछि सातै काण्ड रामायण पनि उहाँले छाप्नुभयो, प्रकाशित गर्नुभयो। र त्यति बेला पुगेर पछि अब यो किताब त छापियो, तर भानुभक्त को हुन्छ? किनभने भानुभक्तको निधन 25 सालमा भएको, मोतीरामको जन्म 1925 सालमा भएको, मोतीरामको जन्म 23 सालमा भएको, 2 वर्ष मोतीराम हुँदा भानुभक्तको निधन भइसकेको थियो। त्यसो हुँदाखेरिमा यस्ता व्यक्तिलाई कसरी पत्ता लगाउने त भनेर उहाँले धेरै खोजी गरेर भानुभक्तिका भतिजा पनि फेला पार्नु भएर उहाँसँग जीवनी सबै सन्तुलन गरेर छाप्नुभयो भानुभक्तको जीवनी। आज हामीले भानुभक्तलाई जुन रूपमा चिनेका छौँ, मोतीरामले चिनाएकै भानुभक्तलाई हामीले चिनिरहेका छौँ। अर्को एउटा कुरा पनि म यही बेला भनिहाल्छु तपाईँलाई, त्यो चाहिँ के हो भने मोतीराम भट्ट केवल साहित्यकार मात्रै नभएर जीवनीकार मात्रै नभएर उनी कलाकार, उहाँ कलाकार पनि हुनुहुन्थ्यो। र भानुभक्तको जीवनी त लेखियो, तर भानुभक्तको अनुहार कस्तो थियो त त्यो जस्तो कसलाई थाहा थिएन। भानुभक्तको अनुहार उहाँको यो रामदत्त भन्ने भतिजालाई भेटेर भानुभक्तका बारेमा उहाँको अनुहार नाचमुख आधा कस्तो कस्तो थिए भन्ने कुरा सोधेर उहाँले चित्र बनाइदिनु भयो भानुभक्तको चित्र। र त्यही चित्रको आधारमा अहिलेसम्म हामीले भानुभक्तलाई चिनिरहेका
2: छौँ।
3: भानुभक्तलाई चिनाउने कविका रूपमा, अनुसन्धाताको रूपमा मोतीराम भट्टको योगदान अत्यन्त महत्त्वपूर्ण हामीले भन्नुपर्छ।
2: हजुर। अब आज उहाँको सम्झनामा यहाँले कार्यक्रम पनि राख्नु भएको छ लेखनाथ साहित्य सदनमा, होइन? यो कार्यक्रमको बारेमा पनि बताइदिनुहोस् न।
3: अब यो कार्यक्रमको बारेमा म तपाईँलाई पूर्व कुराहरू पनि बताउँछु। त्यो चाहिँ के भने, यो नेपाली शिक्षा परिषद भन्ने एउटा नेपाली भाषाको सेवा गर्ने संस्था 2008 सालमा स्थापना भयो। त्यसका संस्थापक गोपाल पाणी असिम हुनुहुन्थ्यो, नेपाली भाषाको शिक्षक पनि उहाँ र नेपाली भाषाका सेवी पनि उहाँ। त उहाँले भानु जयन्ती मनाउनुभयो सबभन्दा पहिला नेपालमा, पहिलोपटक राष्ट्रिय स्तरमा भानु जयन्ती नै मनाइदिने थियो। 2010 सालमा त्यो बनाउनु भएपछि उहाँलाई मोतीराम भट्टप्रति उहाँ जिज्ञासा भयो, ओहो भानुहुतीलाई चिनाउने, मोतीरामलाई पनि त हामीले चिनाउनुपर्छ नि, मोतीराम भट्टको बारेमा कसैलाई केही थाहै छैन भनेर उहाँले चाहिँ मोतीरामको जयन्ती पनि मनाउने परम्परा सुरुवात गर्नुभयो। कहिले भने 2010 सालमा मोती जयन्ती समारोह समिति भन्ने एउटा समिति गठन गरेर नेपाली शिक्षा परिषदको तर्फबाट यो मोती जयन्ती मनाउने कार्य प्रारम्भ भयो 2010 सालमा पहिलोपटक। भानुभक्तको चाहिँ जयन्ती दार्जिलिङमा मनाइन्थ्यो सबभन्दा पहिला नेपाललाई भन्दा अगाडि, तर मोतीराम भट्टको जयन्ती दार्जिलिङमा पनि मनाइरहेको थियो र नेपालमा नै पहिलोपटक 2010 सालमा मनाइएपछि आजसम्म निरन्तर रूपमा त्यो मोती जयन्तीको कार्यक्रम अगाडि बढिरहेको छ। कति साल 10 सालदेखि आज त 83 साल भयो, विचार गर्नु 73 वर्ष त भइसकेको छ। र त्यसपछि मोतीराम बारेमा धेरै चिन्ने अवसर पाए, मोतीरामको बारेमा लेखिन थाल्यो, मोतीरामका बारेमा चाहिँ कृतिहरू तयार हुन थाले, आदि कार्यहरू हुँदैपछि मोतीराम भट्ट चिनिने मात्रै भएन राष्ट्रिय मोतीको रूपमा सम्मानित पनि हुन पुग्नुभयो। मोतीराम भट्टको शालिग पनि स्थापना भयो धरानमा, नेपाली शिक्षा परिषदले नै स्थापना गर्यो र मोतीराम भट्टका अनेकौँ कृतिहरू पनि जुन दुर्लभ भइसकेका कृतिहरू थिए शिक्षा परिषदले नै मोतीराम भट्टका गजलहरू, मोती मण्डलीका समस्या पूर्तिहरू, यो मोती स्मृति ग्रन्थ, मोती ग्रन्थावली जस्ता मोतीराम भट्टका बारेका धेरै किताबहरू पनि निकालेर मोतीरामको परिचय दिने काम परिषदले गर्यो र अहिले त मोती जयन्ती हामी यसो कतै मनाइरहेको पनि देख्छौँ र मोतीरामको यस किसिमको प्रचार प्रसार भइरहेको छ। त्यस कारणले भनौँ न आज पनि मोती जयन्ती विभिन्न सङ्घ संस्थाले मनाइरहेका छन्, प्रज्ञा प्रतिष्ठानले पनि मनाइरहेको छ र काठमाडौँको मा मोतीराम भट्टको शालिङ थिएन, नेपाली शिक्षा परिषदले धरानमा मात्रै स्थापना गरेको थियो तर अहिले प्रज्ञा प्रतिष्ठानमा पनि एउटा अनाम मण्डली भन्ने साहित्य संस्थाले मोतीराम भट्टको शालिङ पनि स्थापना गरेको छ। त्यस कारणले त्यस किसिमका गतिविधि अगाडि बढिरहेको छ र शिक्षा परिषदले गरेका क्रियाकलापमा के छ भने मोती जयन्तीका दिनमा सबभन्दा पहिला मोती जयन्ती मनाइयो, त्यसपछि यो मोती जयन्ती अलिकति तपाईँलाई म के बताउँ भनेदेखि मोतीराम भट्टको जन्म 1923 सालको कुशी औँसीको दिनमा भयो। कुशी औँसी भनेको पिताको मुख्य दिनमा गोकर्णी औँसी भन्छ भनि जसलाई दिनुभयो र उहाँको निधन पनि 30 वर्षको उमेरमा त्यही दिन बिहान जन्मोत्सव मनाएर बेलुका उहाँको निधन पनि भयो। त्यस कारणले त्यो एउटा समस्त साहित्यकारहरू जो दिवङ्गत भएका छन् उनीहरूलाई पनि हामीले मोती जयन्तीका दिनमा सम्झनुपर्छ, पितृका रूपमा सम्झनुपर्छ भनेर मोदी जयन्तीका दिनमा स्वर्गीय कवि लेख्नुहरूको जयन्ती पनि मनाउने प्रारम्भ भयो 11 सालदेखि नै, त्यो पनि आजसम्म निरन्तर रूपमा चलिरहेको छ। गत एक वर्षदेखि जो जसको जो चाहिँ यस संसारमा हुनुहुन्न, जसले यस संसारलाई छोडिसक्नु भएको छ, र उहाँहरूको तस्विर सङ्कलन गरेर उहाँको संक्षिप्त परिचयका साथ मौन धारण गरेर माल्यार्पण गरेर तस्विरमा आज हामी
2: मोती जयन्तीको अवसरमा यो पुरस्कार पनि वितरण गर्ने कार्यक्रम छ।
3: म त्यो पनि भन्दैछु, मोती जयन्तीको अवसरमा एउटा पुरस्कारको स्थापना मोती युवा वस्तु मोती पुरस्कार भन्ने स्थापना भएको छ 2042 सालमा युवा सेवा यो अन्तर्राष्ट्रिय युवा वर्ष मनाएको बेलामा नेपालमा हामीले परिषद नेपाली शिक्षा परिषदले नै गएर अन्तर्राष्ट्रिय युवा वर्ष समितिमा अनुरोध के गर्न गयौँ भनेदेखि यस्तो युवा वर्ष मनाएको बेलामा हाम्रा राष्ट्रिय विभूति मोतीराम भट्टको नाममा पनि यो समितिले केही त काम गर्नुपर्छ, पुरस्कारहरू स्थापना गर्न सकिन्छ आदि हामीले सुझावहरू पेस गरेपछि त्यो राम्रो मानेर उहाँहरूले त्यो पुरस्कार दिने कार्यक्रम पनि प्रारम्भ भयो। 2042 सालदेखि पहिलोपटक मोती पुरस्कार प्रदान गर्ने कार्यक्रम भयो र आजसम्म अनवरत रूपमा हरेक वर्ष मोती जयन्तीका दिनमा पुरस्कार प्रदान गरिन्छ युवालाई, युवा साहित्यकारलाई, युवा साहित्यकार भन्नाले 40 वर्ष उमेर व्यक्तिकालाई।
2: हजुर, आज को कसलाई सम्मान गर्दै हुनुहुन्छ?
3: आजको चाहिँ इन्द्रबहादुर चौधरी इन्द्रबहादुर चौधरी आज सम्मान लिनु हुँदैछ। 40 वर्षभित्रको कम उमेरको युवा हुनुहुन्छ र उहाँले अनुसन्धानका कामहरू र अरू पनि धेरै मोतीरामीय प्रवृत्ति हामीले त्यो मोतीरामीय प्रवृत्तिका व्यक्तिहरूलाई नै पुरस्कार दिने गर्दछ युवा सेवा कोषले, त्यो अनुसारको निर्णय हुन्छ र आज चाहिँ पुरस्कृत हुने व्यक्ति कैलालीका इन्द्रबहादुर
2: हजुर. अब यो समारोहमा उपस्थित हुनुभएका कसैले वाचन गर्नु पर्यो भने उहाँले के ल्याउनु पर्ने हुन्छ र उहाँले वाचन कविताहरू गर्न सक्नुहुन्छ?
3: एउटा अर्को पनि कार्यक्रम हामीले यसमा के छप्ने गरेका छौँ भनेदेखि समस्या पूर्ति कविता पाठ कवि गोष्ठी पनि गर्ने गर्छौँ मोतीराम भट्टको. किन गरेको भनेदेखि मोतीराम भट्टले आफ्नो जीवनकालमा समस्या पूर्तिलाई जगाएका थिए. समस्या पूर्तिबारे त यहाँलाई थाहै होला, एउटा समस्या राख्ने एउटा विषय राख्ने र त्यही त्यो कुरा राखेर त्यो विषय पारेर अनि कविता लेख्नुपर्ने, एक एक श्लोकमा कविता लेख्नुपर्ने, त्यस्तै किसिमको पद्धतिलाई संस्कृत भाषामा संस्कृत साहित्यमा निकै प्रचलित समस्या पूर्तिको परम्परालाई मोतीराम भट्टले आफू आफ्ना साथीहरू जम्मा गरेर मोती मण्डली भन्छ भनिन्छ जसलाई नरदेव पाण्डे भोजराज आदि पद्मविलास पन्त जस्ता साथीहरू मोतीरामका युनिट साथीहरू उमेर त्यही त्यही उमेरका दौतरीहरू जम्मा गरेर उहाँले चाहिँ समस्या पूर्ति कवि गोष्ठी गर्ने परम्परा सुरु गर्नुभएको थियो र त्यसलाई पनि जगाउने कायम राख्ने पछिका परम्परा पछिकाहरूले पनि त्यो परम्परालाई अगाडि बढाउनु भनेर नेपाली शिक्षा परिषदले 2013 सालदेखि समस्या पूर्ति गर्ने परम्परा पनि सुरु गरेको छ. आज मोती जयन्तीकै दिनमा हुन्छ त्यो पनि र आज पनि समस्या पूर्ति कविता पाठ हुन्छ, एक श्लोक कविता वाचन गर्ने गरिन्छ, धेरैजनाको कविता आउँछ, त्यहाँनिर कविता पाठ गर्न नरहने भएको हुँदाखेरि एउटा नमुनाको लागि एक श्लोक कविता वाचन हुन्छ र आज चाहिँ विपत्तिमा अहिले भर्खर हाम्रो देशमा सङ्कट ठुलो परेको छ, प्राकृतिक प्रकोप परेको छ, त्यस कारण विपत्तिमा मिली झटौँ भन्ने समस्यामा चाहिँ कविता वाचन हुने कार्यक्रम पनि छ. आज आइरहेका छ धेरै कविताहरू, 40-50 कविताहरू आइसकेका छ.
2: हजुर, अन्त्यमा के भन्न चाहनुहुन्छ?
3: यो हाम्रो मोतीराम भट्टको जीवनी चाहिँ युवा वर्गलाई अत्यन्त प्रेरणा हो. मोतीराम भट्टको जीवनी, मोतीराम भट्टले जुन किसिमको क्रियाकलाप गरेर आफ्नो जीवनलाई सार्थक पार्नुभयो, म एउटा कुरा भन्नु पनि अब यस सन्दर्भमा उहाँको निधन मैले यो भने 30 वर्षको उमेरमा भयो. उहाँको सन्तान थिएन र त्यो सन्तान उहाँले कला मान्नुभयो भनेदेखि आफ्ना क्रियाकलापहरूलाई आफ्ना कृतिहरूलाई उहाँका धेरै खण्डकाव्यहरू उहाँका धेरै चाहिँ गफाष्ट जस्ता कृतिहरू उहाँले लेख्नुभएको थियो, तिनी मेरो सन्तान हुनु भनेर उहाँले चाहिँ गर्नुभएको हुनाले त्यो प्रेरणा चाहिँ आफ्ना युवा पिँढीलाई अवश्य पनि मोतीरामको जीवनीबाट मिल्दैछ र मोतीरामलाई चाहिँ हामीले अब दिन प्रतिदिन यसै किसिमबाट जगाउँदै जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ.
2: यहाँको अमूल्य समय र यो कुराकानीको लागि धेरै धेरै धन्यवाद. हस्,
3: धन्यवाद छ.
2: धन्यवाद. उहाँ हुनुहुन्थ्यो नेपाली शिक्षा परिषदका अध्यक्ष प्राध्यापक रमा शर्मा. उहाँसँग हामीले आज राष्ट्रिय विभूति मोतीराम भट्टको 161 जयन्ती परेको छ, यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं. त्यसै गरी मोतीराम भट्ट नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक हुनुहुन्थ्यो. थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उहाँ नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छ. उहाँको जन्म 1923 साल कुशी औंसीका दिन भदौ 25 गते शनिबार काठमाडौँको भौसिके टोलमा भएको थियो. मोतीराम भट्टको वंश चाहिँ कुमाउगढबाट आएको थियो. मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपु मर्दिनी देवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेको थियो. भट्ट दम्पतिका प्रथम पुत्र चाहिँ जमुना साथ दिवंगत भएको थियो. मोतीराम भट्टलाई दीर्घजीवी राख्न उहाँका माता पिताले यिनको नाकको दाहिने पोडा छेडिदिएको थियो. नाक छेडेपछि यिनलाई उहाँका साथीहरूले केटी भनेर जिस्काउने पनि गर्ने गरेथ्यो. मोतीराम भट्ट 5 वर्षको उमेरमा अक्षरम्भ गर्नुभएको थियो. 6 वर्ष भएपछि काशी पुग्नु भएको थियो किनभने त्यस बेला उहाँका पिता पण्डित दयाराम भट्ट र आमा रिपु मर्दिनी देवीको विशेष कामले काशी जानुपर्ने थियो र त्यहीँ बस्नु पनि पर्ने थियो. त्यसपछि मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमै बस्न थाल्यो. त्यसै गरी उहाँ एकदम राम्रो गजलकार, त्यसै गरी जीवनीकार, समालोचक पनि हुनुहुन्छ. अझ सबैभन्दा ठुलो कुरा चाहिँ उहाँले युवा कवि भट्ट आदिकवि भानुभक्तको जीवनीको पहिलो प्रकाशनमा ल्याउनका साथै नेपाली नेपालमा छापाखानामा समेत भित्राउनु भएको थियो। यो यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको पनि मानिन्छ। उहाँको साहित्यिक यात्रा को कुरा गर्दाखेरि उहाँले दरबार हाई स्कुलमा अध्ययन गर्दा नै उहाँले मोतीराम भट्ट एकदम प्रख्यात हुनु भइसकेको थियो। काशीमा बसेको बेला मोतीराम भट्टले भानुभक्त आचार्यको बालकाण्ड रामायण र पछि सम्पूर्ण रामायण पनि प्रकाशित गराउनु भएको थियो। त्यही भएर यो कामले पनि उहाँ प्रख्यात हुनुहुन्छ। त्यसै गरी उहाँले युवा कवि त्यसै गरी भारत तेन्दु हरिश्चन्द्रबाट नगद पुरस्कार सम्मान पनि उहाँले पाउनु भएको छ। उहाँका थुप्रै प्रकाशित ग्रन्थहरू कृतिहरू उहाँको छ। मोतीराम भट्ट थोरै वर्ष मात्र बाँच्नुभयो। उहाँ बुवाको औँसी भन्नाले बुवाको मुख हेर्ने दिनमै उहाँ जन्मिनु भएको थियो र आजकै दिन बुवाको मुख हेर्ने औँसीकै दिनमा उहाँको निधन पनि भएको थियो। यो जानकारी हामीलाई नेपाल शिक्षा परिषदका अध्यक्ष रमा शर्माले पनि बताइसक्नु भएको छ। यो हो हाम्रो यो राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जयन्ती परेको छ। उहाँको यो जयन्तीको अवसरमा विभिन्न ठाउँमा कार्यक्रमहरू गर्दैछन्, जस्तै कि लेखनाथ साहित्य सदनले, त्यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठानले पनि कार्यक्रमहरू गरिरहेको छ। त्यसै गरी विभिन्न साहित्यिक संस्थाहरूले पनि उहाँको सम्झनामा कार्यक्रमहरू पनि गरिरहेको छ। कार्यक्रम खुला मञ्चमा राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको यो कुराकानी, यो जानकारीसँगै अब उहाँसँगै सम्बन्धित उहाँले नै रचना गर्नुभएको एउटा गीत सुनाउँछौँ।

0: आमा, ए आमा, ए आमा, मेरो घाँटी दुख्यो, थुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदिए निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ट्ज
1: नेपाली रेडियो नेपाली आवाज

0: नेपाली रेडियो नेपाली आवाज यतिखेर तपाईँ कार्यक्रम खुल्ला मञ्च सुनिरहनु भएको छ। कार्यक्रम खुल्ला मञ्च मध्याहको 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम खुल्ला मञ्चमा अब भने रेडियो कुराकानीको पूर्ण प्रसारण सुनाउँछौ। रेडियो कुराकानीमा अब भने हामी ज्योति बानियाले गर्नुभएको कुराकानी सुनाउँछौ।
1: नमस्कार, म ज्योति बानिया, सदाको शुक्रबार चाहिँ आज पनि यहाँहरूको अगाडि रेडियो कुराकानीमा उपस्थित भएको छु। राजविराजको हिजो अस्ति राति भएको घटना, प्रसुति गर्न गएको सरकारी अस्पताल अगाडि चाहिँ बसेको र 3200 रुपियाँ तिर्नुपर्ने रहेछ सरकारी अस्पतालमा, तर उहाँको श्रीमानसँग जम्मा 2000 मात्रै रहेछ। बाँकी पैसा चाहिँ भोलि बिहान ल्याउँछु भन्दाखेरि पनि त्यहाँ ब्लड टेस्ट लगायत भर्ना लिने कामै गर्नुभएन, किनभने 3200 रुपियाँ चाहियो। 3200 रुपियाँ नभएको कारणले चाहिँ 2000 रुपियाँ भयो, बाँकी रहेको 1200 भोलि बिहान ल्याउँछु भन्दाखेरि दिएन। अगाडिपट्टि औषधि पसलहरूमा माग्न गयो उहाँको परिवार, दिएन, भर्ना लिएन। भर्ना नलिएपछि बाध्य भएर त्यो महिला बबिता कुमारीजी सडकमा, त्यही अस्पताल सँगैको सडकमा प्रसुति गर्न बाध्य हुनुभयो। अब यो सामान्य घटना होइन, यस्ता घटनाहरू सामान्य होइनन्, सामान्य घटना होइन, यो त मानवता विरुद्धको ठुलो अपराध हो। सरकारी ए निजी अस्पताल भए पनि ऊ पैसाको लागि खोल्या हो, पैसा दिनु पर्थ्यो नि भन्ने कुरा हुन्छ, जबकि सरकारी अस्पताल हो, उनले जुन कपडा लाएर गई थिइन् त्यो कपडामा पनि त्यो कर्मचारी जसले भर्ना गरेन त्यो कर्मचारीले तलबत्ता त्यही कपडाबाट तलबत्ता करको कारणले तलबत्ता खाएर बसिरहेछ। उनले जुन खेती गरेर आलु उत्पादन गरेर काउली उत्पादन गरेर बेचिया छ त्यो बेचे बापतको कर चाहिँ त्यो अस्पताल जसले भर्ना गरेन त्यो अस्पतालको कर्मचारीले खाइरहेछ। तर त्यही मान्छे के भन्छ भने तिमीलाई चाहिँ 1500 रुपियाँ पुगेन, भर्ना गर्दिन, तिमी बाहिर गएर ऊ गर प्रसुति गर भनेर भन्छ। त्यसैले यो त गम्भीर मानवता विरुद्धको अपराध हो, यो नयाँ होइन, अस्ति मात्रैको कुरा हो। जुम्ला अस्पतालमा चाहिँ अलिकति बिरामी अप्ठ्यारो भयो, त्यहीँबाट अपरेसन गर्न सक्नुहुन्थ्यो उहाँहरूले, तर के रह्यो भने उहाँहरूलाई पैसा जम्मा गर्नुहोस् नभए चाहिँ कोहलपुर जानुहोस् भनेर भनियो। त्यहाँ पैसा जम्मा नगरेपछि कोहलपुर जानु र त्यहाँ अपरेसन गर्नु, पैसा जम्मा गर्न बाध्य भए र बाध्य भएर अपरेसन भयो। अब यस्तो खाले त्यो एपेन्डिसाइटिसको अपरेसन थियो, त्यस हुनाले त्यो यदि समयमा नगरे भए त्यो मान्छे मर्ने अवस्था रहन्थ्यो। अब हेर्दाखेरि बढी समस्या चाहिँ निजी अस्पतालमा देखिन्छ। निजी अस्पतालमा घटनाहरू घट्छन् अनि त्यसपछि गएर अलिकति के छ भने चिकित्सक विरुद्ध ल यो त भएन, यो त हामीले त यस्तो भयो भन्ने बित्तिकै अब गुटुट्टै के छ भने सरकारी अस्पताल बन्द हुन्छन्। किन सरकारी अस्पताल बन्द हुन्छन् भने सबैलाई थाहा छ, सरकारी अस्पताल बन्द भएको दिनमा चाहिँ ती सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरूको उतापट्टि निजी क्लिनिक हुन्छ, निजी क्लिनिकमा दिनैभरि बस्न पाउनुहुन्छ उहाँहरू। 5-10 जना हेर्नुहुन्थ्यो भने त्यहाँ 20-25 जना चाहिँ हेर्नुहुन्छ, त्यहाँ आएको मान्छेहरू अलग्गै थाहा हुन्छ, फलाना चिकित्सक कहाँ आएको भनेपछि त्यो कहाँ छ भन्ने विषय अलग्गै थाहा हुन्छ, थाहा हुने बित्तिकै के छ भने त्यहीँ गएर परीक्षण गर्नुहुन्छ। अनि उपभोक्तालाई अन्य, यानि कि बिरामीले अन्य निजी अस्पतालमा गर्छ, गुटुट्टै के छ भने अहिले निजी यो सरकारी अस्पतालको भएको छ। र योभन्दा पहिला हामी सबैलाई थाहा छ, अब थाइरोइडको अपरेसन गर्नुपर्ने मान्छे बिरामीलाई पाठेघरको अपरेसन झिकेर फालियो, दाहिने खुट्टाको अपरेसन गर्ने मान्छेलाई देउरी खुट्टा अपरेसन गरियो। भनिन्छ के भने ए बाबा किन यसो भएको हो त भन्दाखेरि, ल म जो अपरेसन गर्नु

0: गया हुन्छ, त्यो जाँदाखेरि त एनएसीले टिमले काम गरेर गइसकेका हुन्छ, उसले डन लेखिसकेका हुन्छ। अब त्यो उसलाई कसरी सोध्ने कि अब उसले एनएसीसिया चाहिँ दिइसकेको मान्छेलाई, टुवा परेर बसेको मान्छेलाई, तेरो खुट्टा कहाँ दुखिया छ, तेरो पाठेघर हो कि थाइरोइड हो भन्ने कुरा उसले त बोल्नै सक्दैन। हामीले जे फाइलमा छ त्यही गर्ने हो, फाइल त्यही अगाडि छ त्यही गरियो भनेर के छ भने भनिने जवाफ दिइन्छ। र ठुला घटनाहरूमा के गर्ने गरिया छ भने केही केही अब जसले बिरामीको पक्षहरूलाई ल यस्तो उस्तो अब नगर भनेर मौन बोलाएर अरू सबै घटनाहरू के छ भने अब थिचाच परेर राखिए अवस्था छ। त्यस हुनाले अब अझ के आउँछ भन्ने कुरा होइन होइन, यो यस्तो खाले त भइहाल्छ, यस्तो खाले भए हुनाले चिकित्सक स्वास्थ्य कर्मीमाथि चाहिँ कुनै के उनीहरूलाई कानुन लाग्नु हुँदैन, कानुन त लाग्नै हुँदैन नि। कानुन लाग्ने बित्तिकै त मान्छे यहाँ बस्दै बस्दैन नि, कानुन लगाएपछि त विदेश पलायन भइहाल्छ नि, विदेश पलायन भएपछि त को बस्छ र यहाँ। ए बाबा जुन विदेश उहाँले भन्नुभएको छ त्यहाँ त के छ भने त्यो यस्तो खाले गरे भए अहिलेसम्म मान्छे जेल भइसकेको हुन्थ्यो। अब समस्या के भइदियो भने यसमा सबभन्दा बढी ढाकछोप चाहिँ चिकित्सकका परिषदहरू अनि त्यसपछि चिकित्सकहरूले बढी गरिरहेको देखिन्छ, किनभने आफ्नो कमजोरी बाहिर नजाओस् भनिँदै हुँदो रहेछ। अब त्यसो भए हुनाले सबभन्दा पहिले दौडेर चिकित्सकहरूको टोली जान्छ, जस्तो हिजै अब के हो भने पाँचजना टोली चाहिँ गयो भनेर भन्नुभयो, त्यहाँ के भन्छ भने ल 1200 रुपियाँ अब पैसा तिर्न त परेछ त, पैसा तिर्न त 3200 रुपियाँ त प्रसुति हुन्छ भनेपछि थाहा त पाउनु पर्थ्यो नि त, उसले 3200 रुपियाँ दिएर बोकेर हिँड्नु पर्थ्यो, त्यो न्यूनतम शुल्कै त्यति भनेको छ अनि भनेपछि त त्यो तिर्नु पर्दैन त भनेको छ। उसलाई अब त्यो बेला के थाहा हुँदैन भने ए बाबा त्यो गोल्डन आवर भनेको कुनै पनि मान्छेलाई विपद पऱ्यो भने के छ भने इन्डियामा त भारतमा त कानुनै बनाएको छ, उसले 7 दिनसम्म पैसा तिर्नु पर्दैन र निशुल्क चाहिँ के छ भने उसलाई आपत परेको चाहिँ नागरिक हुनु पर्यो, त्यसलाई चाहिँ के छ भने त्यो अब 48 घन्टासम्म चाहिँ कुनै शुल्क नलिइकन अपरेसन गर्नुपर्छ भने कानुनै लेखाएको छ, कुनै पनि ऊ चिकित्सक सेवा दिनुपर्छ भनेर कानुनै लेखाएको छ। अब तर यहाँ कानुन नलेखे पनि अब त्यो त हामीले आकस्मिक सेवा आदि त्यो जनस्वास्थ्य ऐनमा चाहिँ आकस्मिक सेवा आदि त्यति सेवामा चाहिँ शुल्क लाग्दैन है, निशुल्क हो है भनेर भन्नुहोस्, तर अब यस्तो हुन्छ अब त्यहाँ सबभन्दा बढी अब एउटा चिकित्सकहरूको एउटा टोली गएको छ, त्यसले के भन्छ भने त्यसले फरमान जारी गर्छ भने होइन होइन यो त सिस्टम इरर हो, त्यो त्यसमा उपभोक्ताले नै बुझेन, त्यो के छ भने उसले त यो बिरामीले नै बुझेन, बिरामी परिवारले नै बुझेन, भन्नु पर्ने ठाउँ भनेन, सिस्टम इरर भएको कारणले भएको, चिकित्सकको अनि स्वास्थ्य कर्मीको कुनै यसमा रोल छैन, भयो भने त्यो उसले प्रशासनको होला, त्यो कर्मचारी त्यो के अरे चिकित्सकदेखि बाहेकको कर्मचारीको हिरर होला, तर यसमा त छैन है, चिकित्सक र स्वास्थ्य कर्मीको छैन भनेर उन्मुक्ति लिए अवस्था छ। त्यस हुनाले अस्पतालहरू अहिले हामी प्रत्येक अस्पतालहरू चाहे सरकारी अस्पताल होस् चाहे सङ्गठित संस्थाले चलाएको अस्पताल होस् अब चाहे निजी अस्पताल होस् के देखिन्छ भन्दाखेरि यो पैसा लिनलाई तयार हुने तर सेवा दिनलाई चाहिँ के छ भने एकदमै त्यो चाहिँ अप्ठ्यारो पर्ने र एकदम अप्ठ्यारो मान्ने र त्यो उप कसैले कुरा नउठाइदियोस् भन्ने चाहने ऊ चाहिँ भएको छ। उहाँहरू के भन्नुहुन्छ भन्दा यो त एप्लाइड साइन्स हो, यस्तो खाले एप्लाइड साइन्स भनेर त्यो हुन्छ त तलमाथितिर यो भइहाल्छ नि, एप्लाइड साइन्स हो, एप्लाई गर्दाखेरि कहिले बेठिक हुन्छ कहिले ठिक हुन्छ भन्ने छ, तर म के को लागि बस्या हो के को लागि शपथ लिएको भन्ने विषयमा त्यो अझै बोध भएको छैन। धम्की घुर्की हडताल आदि त्यति आदि इत्यादिको सहारा उहाँहरूले जोगाउने सहारा लिँदा अवस्था छ। म एउटा यो लामो समयदेखि यो क्षेत्रमा काम गरिरहेको व्यक्तिको हैसियतले के भन्न चाहेँ भने सधैँ घुर्की धम्की हडताल दिएर आदि त्यति गएर सिस्टम इरर चाहिँ के छ भने यो चाहिँ जुन भनेर अब उन्मुक्ति पाउने अवस्था चाहिँ छैन। तलब भत्ता खाने त्यो जिम्मेवार लिनलाई शपथ लिने अनि आफ्नो वृद्धि विकास भएन भने पनि घुर्की देखाउने तर सेवा दिनलाई चाहिँ के छ भने यसो गर्ने भयो भने त यहाँभन्दा त्यो के छ भने मानव विरुद्धको र अपराध के हुनसक्छ, यहाँ भित्रको दण्डहीनता के हुनसक्छ, यहाँभित्रको के छ भने यो अपराध के हुनसक्छ। त्यस हुनाले ठुलो कुरो त के बोध भएन भने म जुन जिम्मा ल्याएको छु त्यो जिम्मा मैले पुरा गर्नुपर्छ भन्ने विषयमा चाहिँ हामी कहाँका के छ भने कुनै पनि धेरै व्यक्तिहरूलाई जिम्मेवारी भएन भन्ने चाहिँ मलाई लाग्छ। त्यस हुनाले राज राजविराजको यो प्रसुति सम्बन्धी घटना चाहिँ, बबिता कुमारीको घटना एउटा खालि यो यसो उद्गार मात्रै हो, बाहिर टिप अफ आइसबर्ग भन्छ नि, यो देखिएको घटना मात्रै हो। योभन्दा बढी विकराल चाहिँ ठुला सहरहरूमा छन्। अहिले पनि हामीले ठुला अस्पतालहरूको, सरकारी अस्पतालको हेऱ्यौँ भने मान्छे विक्षिप्त हुन्छ, त्यो अलिकति अध्ययन गर्न बस्नेमा मान्छे पनि विक्षिप्त भएर बसेका हुन्छ। उसको चाहिँ एउटा व्यक्तिको कारणले, एउटा सिस्टमको कारणले गर्दाखेरि चाहिँ नेपालमा अस्पताल चाहिँ के छ भनेको चाहिँ गुणस्तरीय सेवा हुन सके अवस्था छैन, र मान्छेहरूलाई चाहिँ अब यो बेकार त्यो नेपालमा स्वास्थ्य सेवा चाहिँ ठुला मान्छे ठुलाले पालेर राख्ने पर्ने एउटा धरती मात्रै भइरहेको अवस्था छ भन्ने मलाई लाग्छ। त्यसो हुनाले यस्ता विषयमा चाहिँ छानबिन हुनुपर्छ, र दण्डहीनता जुन बढ्या छ, विशेष गरी चिकित्सक र स्वास्थ्यकर्मीले जे गर्दाखेरि पनि केही फरक पर्दैन भन्ने दण्डहीनता बढ्या छ, यो उपर चाहिँ होइन है, दण्ड पनि हुन्छ नेपालमा, त्यस्तो पनि छ भन्ने चाहिँ देखाउने कुराहरू चाहिँ बनोस्, र कम्तीमा जिम्मेवार होस्। अब जो मान्छे बिरामी हो, बिरामीप्रति जिम्मेवार हुनुपर्छ भन्ने सिद्धान्तले काम नगरेका कारणले, उपभोक्ता बिरामीप्रति चाहिँ जिम्मेवार हुनुपर्छ भन्ने सिद्धान्तले काम नगरेका कारणले यस्तो भएको हो, र त्यो उप्रति जिम्मेवार हुने मात्रै दिन सुरु भयो भने यो यो यस्तो खाले कमेन्ट गर्नै हामीले पर्ने अवस्था छैन। त्यस हुनाले चाहिँ ढिलो नगरिकन यो चाहिँ के छ भने यसमा दण्डहीनता पर छानबिन र कडा कारवाही होस् भन्ने चाहिँ अनुरोध गर्दै आजलाई बिदा हुन्छु। नमस्कार।
1: नेपाली रेडियो नेपाली आवाज, यतिखेर तपाईँ कार्यक्रम खुल्ला मञ्च सुनिरहनु भएको छ। कार्यक्रम खुल्ला मञ्चमा अब भने एउटा जानकारी सुनाउँछौ। हरेक बिहान धनियाँ पानीको सेवन गर्दा के हुन्छ, यसको फाइदा के छ भनेर अनलाइन खबर .com साभार गरेको यो जानकारी यहाँलाई सुनाउन लागेका हौ। धनियाँ तरकारी अचारमा स्वाद बढाउनका लागि मात्र होइन, राम्रो ग्रन्थ मात्र होइन, औषधीय गुणले समेत भरिपूर्ण हुन्छ। आयुर्वेदमा पनि धनियाँको दाना फाइदाको बारेमा चर्चा गरिएको छ। धनियाँको दानामा फाइबर, क्याल्सियम, तामा, म्याग्नेसियम, फलाम र भिटामिन ए, भिटामिन सी र भिटामिन के प्रशस्त मात्रामा पाइन्छ। धनियाँको दानालाई पनिरमा पानीमा भिजाएर यो पानी पिउनाले धेरै स्वास्थ्य लाभ प्राप्त हुन्छ। बिहान खाली पेटमा धनियाँ पानी पिउनाले शरीरमा धेरै प्रभाव पार्छ, पाचन सुधार हुन्छ। हरेक बिहान खाली पेटमा धनियाँ पानी पिउनाले पाचन इन्जाइमहरू सक्रिय हुन्छन्। यसले पेट फुल्ने, अपच र भारी हुने जस्ता समस्याहरूबाट छुटकारा पाउन मद्दत गर्छ। त्यसै गरी धनियाँ पानीले राम्रो डिटक्स वाटरको रूपमा पनि काम गर्छ। यसले शरीरबाट हानिकारक विषक्त पदार्थहरू हटाउँछ र डिस्क सफाई गर्ने गुणहरू प्रदान गर्छ। यसै गरी बिहान खाली पेटमा धनियाँ पानी पिउनाले तौल घटाउन पनि मद्दत गर्छ। यो पानी बोसो जलाउने गुणहरूले भरिपूर्ण हुन्छ। धनियाँ तौल घटाउने प्रक्रियामा सहायक बन्न सक्छ, तर धनियाँ पानीको सेवनले मात्र तौल घट्ने भने होइन। यसले एन्टी इन्फ्लेमेटरी यसमा गुणहरू को कारण धनियाँ पानी पिउनाले सुन्निने समस्या पनि कम हुन्छ। यो एसिडिटी र पेट अन्य समस्याहरूबाट पनि छुटकारा पाउन पनि प्रभावकारी हुन्छ। छाला धनियाँ पानी पिउनाले छालालाई पनि फाइदा गर्छ। यसको एन्टी ब्याक्टेरिया र एन्टी अक्सिडेन्ट गुणले छालालाई डन्डीफोरबाट मुक्त पनि राख्छ। हामीले एक गिलास पानीमा एक चम्चा धनियाँको दाना रातभर भिजाउनुपर्छ। भोलिपल्ट बिहान यो पानी हल्का तताएर पनि पिउन सकिन्छ। यो जानकारी हामीले अनलाइन खबर .com साभार गरेर यहाँहरूलाई सुनायौं। अब भने कार्यक्रम खुल्ला मञ्चको समय पनि सकिन लागेको छ। प्राविधिक रूपमा सहयोग गरिदिनु भएकोमा प्राविधिक साथी राजन केसीलाई धन्यवाद दिँदै कार्यक्रम खुल्ला मञ्च सुनेर साथ दिनुभयो, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। अब भने कार्यक्रम खुल्ला मञ्चमा पृष्ठभूमिमा बजिरहेको यो गीत छोड्दै म अस्मिता श्रेष्ठ बिदा हुन्छु, र फेरि आज बुवाको मुखेनी दिनको सन्दर्भमा यहाँहरू सबैलाई शुभकामना दिँदै कार्यक्रम खुल्ला मञ्चबाट म अस्मिता श्रेष्ठ बिदा हुन्छु। रुदे सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने बरु नेपाली नै रोज्ने
3: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली
4: सम्पर्क नम्बर 01 53 68 555 01 53 68 555
5: हाम्रो पन हाम्रो गौरव
6: नेपाली रेडियो नेपाली आवाज
5: रेडियो सगरमाथा FM 102.4 MHz

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र ₹979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वायानेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनिपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
2: काठमाडौँ उपत्यकाको आवाज
3: रेडियो सगरमाथा FM 102.4 MHz।

0: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
1: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
0: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
1: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
0: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
1: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको एसएमएस आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 एसएमएस पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटो सहितको विवरण हेर्न सकिन्छ।
2: हैन, बाबा छोरीको के गफ हो?
1: राष्ट्रिय परिचय पत्रको कुरा नि।
2: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
1: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
3: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
4: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
5: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100।
4: बी नेपाली, बाई नेपाली।
6: सम्पर्क नम्बर 0153568555, 0153568555।

0: गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिक ठाक।
1: हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज,
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीवीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ। बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप, सब ठिकठाक।

0: दाइ, मैले तपाईँलाई एकदम मनपर्ने र तपाईँले खोजी खोजी पढ्ने शिक्षक मासिक पत्रिका उपहार
1: ल्याइदिएँ। ए, त मैले नपढेको अङ्कै परेछ, मैले खोजिरहेको नपाएको थिएँ,
0: त्यसैले ल्याइदिएको नि।
1: यो सबैले पढ्नुपर्ने पत्रिका हो नि त यो।
0: अबदेखि यो पत्रिका निस्किन साथ म पत्रिका पसले साउजीलाई दाइको घरमा लगिदिए भन्छु।
1: हुन्छ हुन्छ।
2: सिक्ने, सिकाउने र सिक्न पठाउनेहरूको पत्रिका शिक्षक मासिक।
3: हाम्रो पन, हाम्रो गौरव।
2: नेपाली रेडियो, नेपाली आवाज।
3: रेडियो सगरमाथा FM 102.4 MHz।

को सान्छा दोबे सुख च्याङ्या, कान छिनम्द दोबे सुख च्याङ्या, अतस्ताहङ नसाकाए, कान छि पञ्चदिङ साइसाकाए, अभ्रौति बङ्जी नै, कान छि सञ्चार गुबालम, अभ्रौति बङ्जी नै, कान छि नम्द गुबालम,

ए पोयो कान छिदो रङ्गती कोस्तेको ए पोयो कान छि सम्मन्ती कुस्तीको

0: नबिल ब्याङ्क सँगै अघि।
1: होइन ए इन्जिनियर बाबु, मेरो घरमा टावर होर्डिङ बोर्ड राखौँ भन्दै मान्छेहरू आथे, राख्न मिल्छ कि मिल्दैन, के छ यसको प्रावधान ल त एकचोटि बताइदिनुहोस्।
2: ल सुन्नुहोस् काका, ललितपुर महानगरपालिकाले भवनको स्ट्रक्चरल डिजाइनमा समावेश नगरिकन कुनै पनि भवनमा होर्डिङ बोर्ड टावर आदि राख्न दिएकै छैन। प्राचीन स्मारक भएको चोक वा क्षेत्रमा पर्ने भवनहरू स्मारक भन्दा अग्लो हुने गरी निर्माण गर्न पनि पाइँदैन। पुरानो सहरी क्षेत्रमा घर निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण सम्वर्धनमा असर नपर्ने गरी निर्माण गर्नुपर्छ।
1: ए हो है।
2: अनि नि काका, परम्परागत शैलीका वास्तुकलात्मक विशेषता भएका भवनहरूको संरक्षण गर्नुपर्छ। यस्ता भवनहरूको विषयमा ललितपुर महानगरपालिका र वडा कार्यालयमा समेत जानकारी दिई सहयोग गर्नुपर्छ।
1: ल कस्तो राम्रो कुरा त।
2: अनि नि महानगरको स्वीकृति बिना टावर तथा एन्टिना आदि जडान गर्न पाइने छैन। स्मारक क्षेत्रमा होर्डिङ बोर्ड, पम्पलेट, पोस्टर, ब्यानर, वाल पेन्टिङ आदि त राख्न वा टाँस्न नै पाइँदैन।
1: ओहो, म यहाँ बुझ्न आएर साह्रै राम्रो काम गरेछु। यो ललितपुर महानगरपालिकालाई यस्ता राम्रा राम्रा कुराहरू ल्याएकोमा साह्रै धन्यवाद। ल इन्जिनियर साहबलाई पनि धन्यवाद है, म लागेँ है।
2: हस्, यहाँलाई पनि धन्यवाद छ काका। ललितपुर महानगरपालिकाको कार्यालय फुलचोक ललितपुर।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन।

0: मात्र रु 979 प्रति महिनामा। साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वाया नेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनिपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा FM 102.4 MHz।

नमस्कार, यतिखेर अपरान्नको 4:45 बजेको छ। म सम्झना पन्त, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाह सहित 131 देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने। राजविराज अस्पताल घटनाबारे संसदमा स्वास्थ्य मन्त्रीको प्रष्टीकरण, दोषीमाथि कार्यवाहीको प्रतिबद्धता। भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली बीच खेल हुँदै। अब हालचाल विस्तारमा। संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाह सहित 131 देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने जनाइएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत बहादुर राईले यसबारे जानकारी दिनुभएको हो। संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार 81 राष्ट्रका राष्ट्र प्रमुख र 50 देशका सरकार प्रमुख 81 महासभामा सहभागी हुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहको नेतृत्वको नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डल संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुने कार्यक्रम तय भएको उहाँले बताउनुभयो। महासभाको उच्च स्तरीय बहस 22 देखि 28 सेप्टेम्बर 2026सम्म अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा हुनेछ। महासभाको उच्च स्तरीय बहसमा प्रधानमन्त्री शाहले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ। नेपालमा गएको वर्ष भएको जेएनजी आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन, त्यसमार्फत ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न र अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता तथा बढोत्तरीका लागि उच्च स्तरबाटै आह्वान गर्न यो महासभा महत्वपूर्ण अवसरको रूपमा रहेको परराष्ट्र सचिव राईले बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणमा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनु भएको छ। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पुनः अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले जानकारी दिनुभयो। ढकालका अनुसार प्रधानमन्त्री शाहले घरेलु पूँजीको परिचालन र प्रत्यक्ष वैदेशिक लगानी दुवैलाई सँगसँगै अघि बढाउने आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो। विशेष गरी पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, आन्तरिक रोजगारीका अवसर सृजना गर्ने र राज्यको राजस्वको दायरा फराकिलो बनाउने विषयमा प्रधानमन्त्रीको विशेष चासो थियो। दैनिक हजारौंको संख्यामा विदेशान बाध्य भइरहेका युवालाई रोक्न यही पर्याप्त अवसर र रोजगारी सृजना गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री अत्यन्त दृढ देखिनु भएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले सरकारका तर्फबाट लगानीका लागि आवश्यक सबै प्रक्रियागत सहजीकरण गरिदिने बताउँदै निजी क्षेत्रलाई थप लगानी गर्न, नयाँ उद्योग खोल्न र विदेशी लगानीकर्तालाई समेत नेपाल भित्र्याउन आग्रह गर्नुभएको पूर्व अध्यक्ष ढकालले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीमाथि छानबिन भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा मन्त्री मेहताले घटनाका सम्बन्धमा मन्त्रालयले चालेका कदमबारे सदनलाई जानकारी गराउनु भएको हो। यही भदौ 25 गते प्रतिनिधि सभा बैठकमा सांसदहरूले राजविराजको अस्पताल परिसर बाहिर एक आमाले बच्चा जन्माएको घटनाबारे प्रश्न उठाएका थिए। सोही घटनालाई लिएर स्वास्थ्य मन्त्रालयले अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागेको थियो। मन्त्री मेहताले मन्त्रालयले घटनाको छानबिन

गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुपरबा श्रेष्ठको नेतृत्वमा 5 सदस्यीय एथिकल कमिटी गठन गरेको जानकारी दिँदै समितिले स्थलगत छानबिन गरिसकेको बताउनुभयो। घटनाका बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई छानबिन शुरू गरिएको तथा प्रारम्भिक विवरण अनुसार प्रसूति व्यथा लागेर आएकी 30 वर्षीय बबिता कुमारी पासवानलाई समयमै सेवा नदिएर अस्पतालको बेड नम्बर 24 बाहिर पठाइएको पाइएको छ। अस्पतालले स्पष्टीकरण पेश गरिसकेको मन्त्री मेहताले बताउनुभयो। मन्त्री मेहताले सुरक्षित मातृत्व, संस्थागत प्रसूति र आमा तथा नवजात शिशुको स्वास्थ्य सेवालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क रहेको र यातायात खर्च समेत सरकारले उपलब्ध गराउँदै आएको जानकारी दिँदै मन्त्री मेहताले कुनै पनि शुल्क माग्नु वा सेवा दिन अस्वीकार गर्नु कानून विपरीत भएको र त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कार्यवाही गरिने प्रतिबद्धता जनाउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष शाहले यो प्रतिवेदन पेश गर्नुभएको हो। नेपालको संविधानको धारा 294 संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ। नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्जिनले आज परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत बोल्जिनले हालैको भुटेकोशी बाढीबाट प्रभावित तथा पीड़ितप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घड़ीमा नेपालको साथमा रहेको बताउनुभयो। बाढीबाट उत्पन्न परिस्थितिपछि राहत पुनस्थापना तथा पुननिर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको बताउँदै उहाँले नेपालको यस पीड़ामा हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनालले यस कठिन समयमा नेपालप्रति एकबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गर्नुभएको छ। खोज तथा उद्धार कार्य जारी नै रहेको अवस्थामा कार्यवाहक राजदूत बोल्डिनले हराइरहेका अमेरिकीहरूका साथै यस दुखद घटनाका अन्य पीड़ितहरूको खोजी गर्ने असाधारण प्रयासहरूका लागि नेपाल सरकारप्रति आभार पनि प्रकट गर्नुभएको अमेरिकी दूतावासले जनाएको छ। उद्धार तथा राहतका लागि अमेरिका नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको उल्लेख गर्दै दूतावासले आफूहरूको प्राथमिकता अमेरिकी नागरिकहरूको सुरक्षा रहेको बताएको छ। नेपालको नेतृत्वमा देशभरिका प्रभावित समुदायहरूमा भइरहेको विपदप्रति कार्यमा अमेरिकी सहायताले टेवा पुर्याइरहेको बताइएको छ। अमेरिकाले 40 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता तथा सहयोग परिचालन गरेको छ, जसमा खाद्यान्न तथा आपतकालीन राहत, बन्दोबस्त सामग्री तथा उपकरण, विपद पीड़ित पुनर्लाभका विशिष्टीकृत सामग्री रहेको अमेरिकी दूतावासले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिजोर, टिमुरे, खट्टेखोला, स्याफ्रुबेसी, हाकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। समितिले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूह, यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने भन्दै सुरक्षा र संरक्षणको प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएको हो। समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ।
पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनुभयो। समितिले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका सवालमा अध्ययन अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। विपदमा खाना पकाउने ग्यासमा तोकेभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जो कोहीलाई कानूनी कार्यवाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ। महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कार्यवाहीको माग गरेको हो। लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्ताएको महासंघले जनाएको छ। बाढीका कारण कृष्णवीरको बाटो कटान भई राजधानी जोडिने राजमार्ग अवरोध हुँदा उपत्यकाको आपूर्ति प्रणालीमा ठूलो समस्या पैदा भएको विज्ञप्तिमा उल्लेख छ। यस्तो कठिन र विषम परिस्थितिमा आम उपभोक्तालाई अनुचित मूल्य लिए ग्यास लगायत उपभोग्य वस्तु बिक्री गर्नु दण्डनीय कार्य भएको महासंघले स्मरण गराएको छ। अब अन्तर्राष्ट्रिय हालचाल। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकारीलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनैतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनु भएको छ। यसैबीच चिनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। अब खेल हालचाल। पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राजधानी खेलकुद परिषदको कबडहलमा खेल बेलुकी 6 बजे हुनेछ। एनभीएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइनर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लीग पहिलो पटक आयोजना गरिएको हो। अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यकामा केही बेर अघि 4:30 बजेको तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। आज बिहान 5:41 बजेर काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:20 बजेर अस्ताउने विभागले जनाएको छ। अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाह सहित 131 देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने। राजविराज अस्पताल घटनाबारे संसदमा स्वास्थ्य मन्त्रीको प्रष्टीकरण, दोषीमाथि कार्यवाहीको प्रतिबद्धता। भारतमा भोलिदेखि शुरू हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने र एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णाली बीच खेल हुँदै। हवस् त, हालचाल अहिलेलाई यति नै। अर्को बुलेटिन लिएर साँझ 6:45 बजे आउनेछौ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी समन्त आचार्यसँगै म सम्झना पन्त विदा हुन्छु। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: या आमा, ए आमा, ए आमा, मेरो घाँटी दुख्यो, चुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुपलाग तातो पानी खाइदे, निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
4: ए मुनियाको बाबुजी, सुन्नुभयो? अब त त्यो जङ्गलको बाटो पनि ठुलो हुने भएछ नि।
5: हाँ त, सडक चौडा बनाउनु त ठिकै हो, तर वन जङ्गल, वन जन्तुलाई नोक्सानी पो घरलाई के भन्ने पो दुख लागिरहेको छ।
4: जनावरको पनि के पिर गर्नु नि?
5: अरे, जङ्गल भनेको वन जन्तुको घर हो। जङ्गल हुँदै चौडा सडक बनेपछि वन जन्तुहरूले कसरी बार पार गर्ला? उनीहरूको बासस्थान बिग्री जान्छ, जाने ठाउँ नपाएर फेरि गाउँघर पस्न सक्छन्। त्यसैले यसो मिलाएर आवत जावत गर्ने बाटो खुलाइदिनु पर्छ के?
4: भर्खर भर्खर त गाउँमा बाटो बन्ने बजेट आएको छ, फेरि वन्य जन्तुको लागि पनि बाटो, अरे कति धेरै पैसा लाग्छ होला।
5: अहिले त धेरै ठाउँमा वन जन्तु मैत्री पूर्वाधार बन्न थालेको छ, त्यसमा अलि बढी पैसा लागे पनि त्यसले जनावर, मानिस, पर्यावरण सबैलाई फाइदा पुग्छ नि। हामी जस्ता जङ्गल वरिपरि बस्नेको लागि त झन गजब हुन्छ।
4: बातुवा त ठिकै भन्नुभयो।
6: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार। WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।
7: NBL अटो लोन,
8: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
7: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
7: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ट्ज
1: नेपाली रेडियो नेपाली आवाज

0: हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज,
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: हाम्रो पन हाम्रो गौरव
2: नेपाली रेडियो नेपाली आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वाया नेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र रु 979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वाया नेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
2: नानी, रेडियो सगरमाथा खोल त, सुन्नु पर्यो।
3: हुन्छ काकी।
4: रेडियो सगरमाथा FM 102.4 MHz।
5: भवन निर्माण कार्य सम्बन्धी ललितपुर महानगरपालिकाको सूचना। नक्सा पास 2 चरणमा हुन्छ, पहिलो पटक DPC मात्र हुन्छ भने नक्सा पास अनुसार DPC बनाइएको भए मात्र DPC माथिको नक्सा पास हुन्छ। DPC नक्सा स्वीकृत अस्थायी नक्सा पास भएपछि 1 वर्षभित्र DPC गर्नुपर्छ, नभएमा 6 महिनाभित्र 5% दस्तुर तिरी म्याद थप हुन्छ, त्यसपछि म्याद थप हुँदैन। DPC-भन्दा माथि स्थायी नक्सा पासको म्याद 2 वर्ष हुन्छ, 2 वर्षभित्र सम्पन्न नभएमा म्याद सकिनु अगावै म्याद थपको लागि निवेदन दिनुपर्छ। यसरी निवेदन दिएपछि पुनः 2 वर्षका लागि म्याद थप हुन्छ। र कुलो, खोल्सा, खोला, नदी आदिको मापदण्ड पूर्ण पालना गरी भवन निर्माण गर्नुपर्छ। यस्तै घर निर्माण सँगसँगै धेरै अग्ला नहुने खालका जोखिम रहित रुखहरू पनि रोप्नुपर्छ।
2: सुन्यौ त नानी, रेडियो भन्या रेडियो नै हो, चाहिने कुरा मात्रै बोल्छ। हाम्रो पनि घर बनाउनु पर्ने राम्रो जानकारी पाइयो। जाउँ हामी पनि महानगरतिर नक्सा पास गर्न।
6: ललितपुर महानगरपालिकाको कार्यालय पुलचोक ललितपुर।
7: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
6: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
7: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
6: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
7: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
6: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको SMS आउँछ। यदि नआएमा N आवेदन नम्बर लेखेर 300001 SMS पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटोसहितको विवरण हेर्न सकिन्छ।
8: हैन, बाबा छोरीको के गफ हो?
6: राष्ट्रिय परिचय पत्रको कुरा नि।
8: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
6: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा, आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
9: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
10: काठमाडौँ उपत्यकाको आवाज,
4: रेडियो सगरमाथा FM 102.4 MHz।

भने दिनमा 894 सिलिन्डर बरामद। दिल्लीमा ब्रिक्स शिखर सम्मेलन हुँदै मोदी पुटिन बीच भेटवार्ता, सी र पेजेस्केन बीच पनि द्विपक्षीय छलफल हुने र एसिसी प्रिमियर कप उपाधिका निम्ति नेपाल र युएई आमने सामने हुँदै। अब हालचाल विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्चस्तरीय सामान्य बहस असोज 6-देखि 12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको महासभाको नारा विश्वास पुनस्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसंघ रहेको छ। संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभामा 81 देशका राष्ट्र प्रमुख र नेपाल सहित 50 देशका सरकार प्रमुखहरू सहभागी हुनुहुनेछ। मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव मार्फत प्राप्त जनादेश सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न 81 महासभा महत्वपूर्ण अवसर हुने बताउनुभयो। यस विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता र बढोत्तरीका लागि उच्च स्तरबाटै आह्वान गर्न समेत यो महासभा महत्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गर्नुभयो। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले अपूरणीय क्षति भोग्नु परेको छ। यसले नेपाल जलवायु संकटको दृष्टिले जोखिममा रहेको पुनर्पुष्टि गरेको छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहे पनि यसका नकारात्मक असरबाट नेपाल जस्ता देश सर्वाधिक पीड़ित हुनु परेको अवस्था छ। यस सन्दर्भमा प्रधानमन्त्रीबाट महासभामा जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराइने विषय प्रस्तुत हुने सचिव राईले बताउनुभयो। साथै महासभामा नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गरिने उहाँले बताउनुभयो। यस सन्दर्भमा हानि तथा नोक्सानीको सम्बोधन सम्बन्धी कोष लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने सरकारको तयारी छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गुल्यान सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनु भएको छ। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको उहाँले बताउनुभयो। ढकालका अनुसार प्रधानमन्त्री शाहले घरेलु पूँजीको परिचालन र प्रत्यक्ष वैदेशिक लगानी दुवैलाई सँगसँगै अघि बढाउने आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो। विशेष गरी पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, आन्तरिक रोजगारीका अवसर सृजना गर्ने र राज्यको राजस्व दायरा फराकिलो बनाउने विषयमा प्रधानमन्त्रीको विशेष चासो थियो। दैनिक हजारौंको संख्यामा विदेश जान बाध्य भइरहेका युवाहरूलाई रोक्न यही पर्याप्त अवसर र रोजगारी सृजना गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री अत्यन्त दृढ देखिएको ढकालले बताउनुभयो। प्रधानमन्त्रीले सरकारका तर्फबाट लगानीका लागि आवश्यक सबै प्रक्रियागत सहजीकरण गरिदिने बताउँदै निजी क्षेत्रलाई थप लगानी गर्न, नयाँ उद्योग खोल्न र विदेशी लगानीकर्तालाई समेत नेपाल भित्र्याउन आग्रह गर्नुभएको पूर्व अध्यक्ष ढकालले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीमाथि छानबिन भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा मन्त्री मेहताले घटनाका सम्बन्धमा मन्त्रालयले

0: का कदमबारे सदनलाई जानकारी गराउनु भएको हो। यही भदौ 25 गते प्रतिनिधि सभा बैठकमा सांसदहरूले राजविराजको अस्पताल परिसर बाहिर एक आमाले बच्चा जन्माएको घटनाबारे प्रश्न उठाएका थिए। सोही घटनालाई लिएर स्वास्थ्य मन्त्रालयले अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागेको थियो। मन्त्री मेहताले मन्त्रालयले घटनाको छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभा श्रेष्ठको नेतृत्वमा 5 सदस्यीय एथिकल कमिटी गठन गरेको जानकारी दिँदै समितिले स्थलगत छानबिन गरिसकेको बताउनुभयो। घटनाका बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई छानबिन शुरू गरिएको तथा प्रारम्भिक विवरण अनुसार प्रसूति व्यथा लागेर आएकी 30 वर्षीय बबिता कुमारी पासवानलाई समयमै सेवा नदिएर अस्पतालको बेड नम्बर 24 बाहिर पठाइएको पाइएको छ। अस्पतालले स्पष्टीकरण पेश गरिसकेको मन्त्री मेहताले बताउनुभयो।
1: मिति 2083 भदौ 25 गते प्रतिनिधि सभा बैठकमा माननीय ज्यूहरूले सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनु भएको विषयप्रति सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। उक्त घटनाको जानकारी प्राप्त हुनसाथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेश भइसकेको पनि छ। यसका साथै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली हिजो नै स्थलगत छानबिनका लागि राजविराज पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालय तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवन जङ राईमाझी समेत रहनु भएको छ। उक्त घटनाका सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ।
0: त्यस्तै मन्त्री मेहताले सुरक्षित मातृत्व, संस्थागत प्रसूति र आमा तथा नवजात शिशुको स्वास्थ्य सेवालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। मन्त्रालयलाई घटना थाहा हुनासाथ आमा र नवजात शिशुको खोजी गरी अस्पतालमा ल्याएर उपचार गर्न निर्देशन दिएको तथा अहिले स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा स्याहार भइरहेको उहाँले बताउनुभयो।
1: मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ। सो अनुरूप अस्पतालले आमा र शिशु दुवैलाई खोज गरी अस्पतालको बेड नम्बर 22 भर्ना गरी स्वास्थ्य कर्मीहरूको प्रत्यक्ष निगरानीमा आवश्यक उपचार र स्याहार भइरहेको छ। हाल आमा र बच्चा दुवै स्वास्थ्य अवस्था सामान्य रहेको छ।
0: त्यस्तै मन्त्री मेहताले सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क रहेको र यातायात खर्च समेत सरकारले उपलब्ध गराउँदै आएको जानकारी दिँदै कुनै पनि शुल्क माग्नु वा सेवा दिन अस्वीकार गर्नु कानून विपरीत भएको र त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कार्यवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष शाहले यो प्रतिवेदन पेश गर्नुभएको हो। नेपालको संविधानको धारा 294 संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ। नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्टिनले आज परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत बोल्टिनले हालैको भुटेकोशी बाढीबाट प्रभावित तथा पीड़ितप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घड़ीमा नेपालको साथमा रहेको बताउनुभयो। बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनस्थापना तथा पुननिर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको बताउँदै उहाँले नेपालको यस पीड़ामा हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनालले यस कठिन समयमा नेपालप्रति एकबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गर्ने बताउनु भएको हो। उहाँका अनुसार गोरखका

0: रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत सातवटा उद्योगको विस्तृत मूल्याङ्कन डीडीए भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। सरकारले आफ्नो पक्षलाई बलियो ढंगले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता सहित 5 जनाको टोली नै परिचालन गरिएको र टोली अहिले मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाई छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुननिर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, टिमुरे, खट्टे खोला, स्याफ्रुबेसी, हक्कुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। समितिले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूह, यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने भन्दै सुरक्षा र संरक्षणको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको हो। समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठक भदौ 30 गतेसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा कार्यसूचीमा रहेको विभिन्न विधेयकहरूमाथिको छलफल तथा निर्णय प्रक्रिया पूरा भएपछि सभामुख डोल प्रसाद अरियालले बैठक स्थगित गर्नुभएको हो। सभामुख अरियालले अर्को बैठक भदौ 30 गते आइतबार दिनको 1 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको जनाइएको छ। भदौ 10 गते रसुवाको भोटेकोशी बाढीबाट अहिलेसम्म 1,385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 199, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5,130 जना सम्पर्कविहीन छन्। बाढीमा परेर 337 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोशी बाढीको आज 17 दिन खोज, उद्धार तथा राहतको काम भइरहेको प्राधिकरणले जनाएको छ। तपाईँ अहिले रेडियो सगरमाथामा हालचाल सुनिरहनु भएको छ। अब एकैछिन विश्राम।
1: म एक चेतनशील नागरिक हुँ, दैनिक जीवन चलाएको छु, परिवार प्रतिको आफ्नो जिम्मेवारी पनि पूरा गरेकै छु। सामाजिक जिम्मेवारी चाहिँ कसरी वहन गर्ने होला भन्ने मनमा लागिरहेछ।
2: घर, परिवार, आफन्त, साथीभाइ अनि जीवनका पाटाहरू सबैतिर पाउँछु म आफूलाई, तर पनि केही नपुगे जस्तो, केही गर्न पाए हुन्थ्यो जस्तो भइरहन्छ।
3: यसका लागि त रेडियो सगरमाथाको साथी बन्नुहोस् न, आफ्नो सामाजिक उत्तरदायित्वको इच्छा पनि पुरा हुन्छ अनि सन्तुष्टि पनि मिल्छ।
4: तपाईँ पनि बन्ने होइन त रेडियो सगरमाथाको साथी। दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम 102.4 MHz साथी।
2: यसका लागि के गर्नुपर्छ?
3: केही पर्दैन, हरेक वर्ष सानो रकम सहयोग गरेर रेडियो सगरमाथाको साथी बन्न सकिन्छ।
4: थप जानकारीका लागि आजै रेडियो सगरमाथाको टेलिफोन नम्बर 5153100 र मोबाइल नम्बर 9840028898 मा सम्पर्क

0: नेपाली रेडियो, नेपाली आवाज।
1: विश्रामपछि फेरि स्वागत छ। अब बाँकी हालचाल। भोटेकोशी बाढीका कारण भएको क्षतिमा विदेशी मित्र राष्ट्रहरूबाट सहायता आउने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्मको क्षति विवरण तथा वैदेशिक सहयोगको अवस्थाबारे जानकारी गराइएको थियो। बाढी आएको 17 दिनसम्म पनि प्रभावित क्षेत्रहरूमा खोजी, उद्धार तथा राहत कार्य निरन्तर जारी रहेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले उपलब्ध सम्पूर्ण स्रोत साधन परिचालन गरी रसुवा, नुवाकोट र धादिङ लगायतका बाढी प्रभावित जिल्लाहरूमा तीव्र गतिमा राहत तथा उद्धार कार्य भइरहेको बताउनुभयो। परेका शवहरूको आवश्यक कानूनी र फोरेन्सिक प्रक्रिया पूरा गरी पहिचान र परिवारलाई हस्तान्तरण गर्न सहज होस् भन्ने उद्देश्यले हाललाई सुरक्षित तवरमा अस्थायी व्यवस्थापन गरिएको उहाँको भनाइ छ। बाढीपछि चिनिया अधिकारीहरूको सहयोगमा तातोपानी नाका हुँदै 768 जना नेपाली नागरिकहरू स्वदेश फर्किएको पनि उहाँले बताउनुभयो। नेपाल सरकारको अनुरोधमा विभिन्न मित्र राष्ट्रका विशेष टोलीहरू नेपाली सेना र नेपाल प्रहरीसँग मिलेर उद्धार तथा अनुसन्धान कार्यमा सक्रिय छन्। प्रभावित जलविद्युत आयोजनाहरूमा भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीहरू खटिएका छन् भने युएई, मलेसिया र अस्ट्रेलियाका उद्धार टोलीहरूले पनि खोज तथा उद्धार कार्यमा सघाइरहेका छन्। साथै भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फोरेन्सिक टोलीहरूले भरको डीएनए संकलन र पहिचानको कामलाई तीव्रता दिएका छन्। विपदको जटिलतालाई ध्यानमा राख्दै सरकारले उच्च क्षमताका ड्रोन, लाइडर प्रणाली, बेडी ब्रिज, अण्डर वाटर ड्रोन र महामारी नियन्त्रणका सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई औपचारिक आग्रह गरेको छ। नेपाली कंग्रेसका 24 बढी नेताहरूले असोजमा गर्ने गरी घोषित 15 महाधिवेशनको कार्यतालिका स्थगित गरेर एकताका लागि निर्णायक वार्ता थाल्न संस्थापन र संस्थापन इतर समूहलाई आग्रह गरेका छन्। पूर्व सह महामन्त्री महालक्ष्मी उपाध्याय, डीना, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे सहितका नेताहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टी एकताका लागि तत्काल निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका हुन्। नेताहरूले कंग्रेसको वृहत एकताका लागि सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण हुने बताएका छन्। देश संकटमा रहेको यस संवेदनशील घड़ीमा नेपाली कंग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली नेपाली कंग्रेस निर्माणमा जुट्न अपील गरिएको बताइएको छ। कंग्रेसले 15 महाधिवेशन अन्तर्गत असोज 3 र 4 गते ओडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। यता देउवा समूहले भने आगामी असोज 15 गते ओडा अधिवेशन गर्ने छुट्टै कार्यतालिका बनाएको छ। समूहले मंगसिरमा 15 महाधिवेशन गर्ने बताएको छ। दुवै पक्षबीच सहमतिको प्रयास सफल नभए कंग्रेसमा समानान्तर महाधिवेशन हुने अवस्था आउन सक्ने देउवा समूहका नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भित्र कार्यवाहीमा परेका तथा कार्यवाही प्रक्रियामा रहेका व्यक्तिहरूलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न र पार्टीले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी नगराउन आग्रह गरिएको छ। राप्रपा जिल्ला कार्य समितिलाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय धुम्बा राही काठमाडौँमा पठाइएको पत्र मार्फत पार्टीको साधारण सदस्यबाट निष्कासन भइसकेका 4 जना तथा कार्यवाही प्रक्रियामा रहेका 3 जनालाई पार्टीका गतिविधिबाट अलग राख्न अनुरोध गरिएको हो। पार्टीबाट कार्यवाही भई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएका व्यक्तिहरूमा काठमाडौँका उद्धव थापा, राजेन्द्र प्रजापति र राजु विष्ट तथा चितवनका गिर बहादुर तामाङ रहनु भएको छ। त्यस्तै कार्यवाही प्रक्रिया अघि बढाइएका व्यक्तिहरूमा दोलखाकी मोनिका श्रेष्ठ, काठमाडौँका नुरज बज्रचारी र धारदिङका डम्बर तामाङ रहनु भएको छ। पत्रमा उल्लेखित व्यक्तिहरूलाई पार्टीका कुनै पनि निकायमा जिम्मेवारी वा सहभागिता नदिनुका साथै पार्टीद्वारा आयोजना गरिने कार्यक्रमहरूमा समेत सहभागी नगराउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। काठमाडौँ उपत्यकाभित्र गैरकानूनी रूपमा ग्यास सिलिण्डर भण्डारण तथा कालोबजारी भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अपरेशन तीव्र पारेको छ। अनुसन्धानका क्रममा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा ग्यास सिलिण्डरहरू नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार हिजो र आज गरी 2 चरणमा फरक फरक स्थानहरूबाट सिलिण्डरहरू बरामद गरिएको हो। प्रहरीले हिजो सूर्य विनायक क्षेत्रबाट 75 75 थान, भक्तपुरको इटाछेबाट 14 थान, नरेफाटबाट 183 थान र वसुन्धरा क्षेत्रबाट 189 थान ग्यास सिलिण्डर नियन्त्रणमा लिएको थियो। आज बालाजु ग्यास स्टेशन वसुन्धरा क्षेत्रबाट थप 705 थान सिलिण्डरहरू बरामद गरिएको छ। बजारमा अस्वाभाविक अभाव सृजना गर्ने, सुरक्षा मापदण्ड विपरीत भण्डारण गर्ने र सर्वसाधारणलाई सास दिने नियतले सिलिण्डर लुकाएको पाइएकाले प्रहरीले यस विषयमा गम्भीरताका साथ अनुसन्धान अघि बढाएको हो। गैर कानूनी कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउने प्रयास प्रक्रिया भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। यसैबीच विपदमा खाना पकाउने ग्यासमा तोकिएको भन्दा बढी मूल्य लिएर बिक्री गर्ने जो कोहीलाई कानूनी कार्यवाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ। महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कार्यवाहीको माग गरेको हो। लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको महासंघले जनाएको छ। बाढीका कारण कृष्णभीरको बाटो कटान भई राजधानी जोडिने राजमार्ग अवरूद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणालीमा ठूलो समस्या पैदा भएको विज्ञप्तिमा उल्लेख छ। यस्तो कठिन र विषम परिस्थितिमा आम उपभोक्तालाई अनुचित मूल्य लिई ग्यास लगायत विभिन्न वस्तु बिक्री गर्नु दण्डनीय कार्य भएको महासंघले स्मरण गराएको छ। काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरी सहित चारजना विरूद्ध अख्तियारले सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको छ। भ्रष्टाचारबाट आर्जित गैर कानूनी रकम नातागोताका नाममा राखी शुद्धिकरण गरेको ठहर गर्दै आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो। मुद्दा दायर गरिएका अन्य प्रतिवादीमा महतोकी श्रीमती माला कुमारी महतो, साली रीना कुशवाहा र साडु भाइ कृष्ण प्रसाद मेहता छन्। मुख्य प्रतिवादी रामबाबु महतो र उहाँकी पत्नी माला कुमारीलाई जनही 4,48,79,841 रुपियाँ बिगो दावी गरिएको छ। सँगै मनी लाउन्डरिङ निवारण एन्ड बमोजिम बिगोको दोब्बर जरिवाना, कैद सजाय र अवैध सम्पत्तिबाट खरिद गरिएका जग्गा जफत गर्न माग गरिएको छ। त्यसै गरी गैर कानूनी सम्पत्ति लुकाउन, सम्पत्तिको स्रोत बदल्न तथा जग्गा खरिदमा सहयोग पुर्याई मतियारको भूमिका निर्वाह गरेको ठहर गर्दै साली रीना र साँडु भाइ कृष्ण प्रसादलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय माग दावी गरिएको छ। चितवनको भरतपुर महानगरपालिका 9 पूर्व पश्चिम राजमार्गमा कारमा आग लागि हुँदा चालकको ज्यान गएको छ। आज बिहान बाप र 01-03-06-5579 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेका कारण तत्काल पहिचान खुल्न सकेको छैन। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। बारा सिमराकी बालिका गरिमा चौधरीको अपहरण, जबरजस्तीकरणी तथा हत्या प्रकरणमा बारा जिल्ला अदालतले दुई बालकलाई बाल सुधार गृहमा पठाउने र अन्य 10 प्रतिवादीलाई तारिखमा राखेर रिहा गर्ने आदेश दिएको छ। अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले भदौ 24 गते दुई बालकलाई प्रपक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश दिएको हो। अदालतले ती दुई बालक विरूद्ध संकलित बयान, सब परीक्षण प्रतिवेदन, चिकित्सकीय परीक्षण, डीएनए परीक्षण, मनोसामाजिक परामर्श प्रतिवेदन लगायतका प्रमाणलाई आधार मानेको आदेश पत्रमा उल्लेख छ। अदालतले कानूनको विवादमा परेका बालकहरू विरूद्ध अभियोगमा माग दाबी अनुसार सजाय हुन सक्ने आधार देखिएको भन्दै मुद्दाको पूर्वपक्ष अघि बढाउन आदेश गरेको हो।

अब अन्तर्राष्ट्रिय हालचाल। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलनका लागि विश्वका प्रमुख नेताहरू भेला भएका छन्। भोलि र पर्सि भारत मण्डपमा आयोजना हुने सम्मेलनमा सहभागी हुन 21 देशका प्रतिनिधि तथा शीर्ष नेता दिल्ली पुगेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रापाफोसा, ब्राजिलका विदेश मन्त्री माउरो भिएरा र युगान्डाकी उपराष्ट्रपति जेसिका अलुपो लगायतका नेता सम्मेलनमा सहभागी हुँदै हुनुहुन्छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति पुटिन, चिनिया राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग महत्वपूर्ण द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। आज मोदी र पुटिन बीच भारत मण्डपमै द्विपक्षीय बैठक शुरू भएको छ। बैठक अघि दुई नेता बीच आत्मीय भेट भएको थियो। बैठकमा भारत रूस व्यापार तथा आर्थिक सहकार्य विस्तार मुख्य विषय बने अपेक्षा गरिएको छ। दुवै देशले सन् 2030 द्विपक्षीय व्यापारलाई 100 अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेका छन्। यसका साथै रूससँग औद्योगिक सहकार्य विस्तार, रेल तथा सुरुङ निर्माण, इस्पातको मूल्य श्रृंखला र रूसी बजारमा भारतीय उत्पादन तथा कम्पनीको पहुँच बढाउने विषयमा छलफल हुने बताइएको छ। अब खेल हालचाल। नेपालले एसिसी प्रिमियर कपको उपाधिका लागि भोलि चिर परिचित प्रतिद्वन्दी युएईको सामना गर्दैछ। खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाल दोस्रो तथा युएई लगातार तेस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाल सन् 2023 र युएई गएको संस्करणको च्याम्पियन हुन्। यो खेलको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ। त्यसैले दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन्। प्रतियोगितामा अपराजित रहने युएई एक्लो टोली हो। युएईले समूह चरणमा ओमन, कतार, कुवेत र सिङ्गापुर तथा सेमी फाइनलमा हङकङलाई पराजित गरेको थियो। नेपालले भने एक खेल गुमाएको छ। समूह चरणमा बहराइन, मलेसिया र हङकङ विरूद्ध जित निकालेको नेपाल हङकङसँग पराजित भएको थियो। यसै गरी नेपालले सेमी फाइनलमा ओमानलाई हराएको थियो। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागका अनुसार केबेर अघि 6:30 तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। आज राति काठमाडौँ उपत्यकाको तापक्रम 18 डिग्रीसम्म झर्न सक्नेछ। भोलि दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 28 देखि 30 डिग्रीसम्म पुग्ने अनुमान छ। भोलि बिहान उपत्यकामा 5:41 घाम झुल्कने र साँझ 6:17 अस्ताउने विभागले जनाएको छ। अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुहुँदै राजविराज अस्पताल घटनाबारे संसदमा स्वास्थ्य मन्त्रीको प्रष्टीकरण, दोषीमाथि कार्यवाहीको प्रतिबद्धता, ग्यासको कालो बजारी विरूद्ध प्रहरी अपरेशन, 2 दिनमा 894 सिलिण्डर बरामद, दिल्लीमा ब्रिक्स शिखर सम्मेलन हुँदै मोदी पुटिन बीच भेटवार्ता, सी र पेजेस्केन बीच पनि द्विपक्षीय छलफल हुने र एसिसी प्रिमियर कप उपाधिका लागि नेपाल र युएई आमने सामने हुँदै। हवस् त, हालचाल अहिलेलाई यति नै। अर्को बुलेटिन लिएर राति 9:45 आउनेछौ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी समन्त आचार्यसँगै म सम्झना पन्त बिदा हुन्छु। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प। झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।

0: नमस्कार, म डाक्टर शेरबहादुर पुन, सर्वरोग विशेषज्ञ। राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषयमा रही सर्वरोगसँग सम्बन्धित जल्दो बल्दो विषयसँग सम्बन्धित कुराहरू गर्न प्रत्येक शनिबार बिहान 7:15 7:30 यी विषयहरूलाई सम्बोधन गर्ने गरी म आउने गर्दछु। सुनिदिनु होला, धन्यवाद।
1: दुःख वा सुख नाप्ना पाउँ चुने मनुतेको जी भने अले उक्त या अनुभव आख या रूपे वाई छपु बाख लुई अन नेपाल भाषा या लोक उहाको बाख सित निङ्कीको जुइ आइतबार पत्तिक नेपाल भाषा जाजु मुनासले सुतसिया झिन छताइले
2: एयर पोल्युसनले गर्दाखेरि पनि क्लाइमेट चेन्ज गराउँछ। ब्ल्याक कार्बनको जलवायु परिवर्तनमा कन्ट्रिब्युसन हेर्ने हो भने कार्बन डाइअक्साइड पछि दोस्रो हो।
3: यी र यस्तै वातावरणीय मुद्दाहरूमा आधारित छलफल र बहसको कार्यक्रम वातावरण डबली रेडियो सगरमाथा FM 102.4 MHz हरेक आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न नभुल्नुहोला।

0: नबिल ब्याङ्क सँगै अघि।
1: आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
2: ए केही हुन्न, चुपलाग तातो पानी खाइदिए निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
4: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
5: मै रेडियो चाकिसा नेन माला
6: ज्यू बा
7: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
8: छेदनीगु नीति ध्यान बि मागु खे जिल्ला महानगरपालिका या सूचना
9: नक्सा पास निगु चरनेजी नापा डीपीसी तक जुइसा नक्सा पास जु कठ डीपीसी याना टगु जुसा जक वये लिपा डीपीसी चुए या नक्सा पास जुइ
8: डीपीसी नक्सा स्वीकृत अस्थायी नक्सा पास जुगु दक्षी दुने डीपीसी यामा मजुसा खुला दुने न्यागु प्रतिशत दस्तुर पुला म्या थप याफे थुकथ ज्यापु अंकाली हन निदय नीति म्या तनिगु ज्याजुइ डीपीसी शिविर

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।

0: नमस्कार, आज कुराबाट म दीपक गरियालको। आज हामी आजको कुरामा वातावरण तथा दिगो विकासका क्षेत्रमा काम गर्दै आउनुभएका धीर भण्डारीसँग भोटेकोशी त्रिशुली बाढीपछिको अवस्थाका बारेमा कुराकानी केन्द्रित गर्छु। खास गरी भोटेकोशी त्रिशुली क्षेत्रमा जुन विपद आयो त्यसपछिको अवस्था कस्तो छ, अहिले उहाँ त्यहाँ हुनुहुन्छ, राहत तथा उद्धारपछि पीडितहरूको दैनिकी कस्तो छ, सरकारले होल्डिङ सेन्टर खडा गरेको छ, होल्डिङ सेन्टरमा के भइरहेको छ, त्यहाँको खेती प्रणाली अथवा बस्ती व्यवस्थापन कस्तो थियो र कस्तो रह्यो भन्ने कुरामा पनि म उहाँसँग केन्द्रित हुन्छु। यति बेला धीर भण्डारीजी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, प्रभावित क्षेत्रमै हुनुहुन्छ। म धीरजीलाई आजको कुरामा स्वागत गर्छु। यहाँलाई स्वागत छ धीरजी।
1: हस्, धन्यवाद दिवजी।
0: धीरजी, सबैभन्दा पहिले त यो जुन ठाउँमा तपाईँ अहिले हुनुहुन्छ नि, ठ्याक्कै त्यो तपाईँ उभिएको ठाउँ चाहिँ कहाँनिर हो?
1: यो चाहिँ महादेव टार, यो देवीघाट भन्दा 3-4 किलोमिटर दक्षिणपट्टि, ग्वाल्सी भन्दा अलिकति उत्तरपट्टि पर्छ। यो चाहिँ त्रिशुली क्षेत्र पछिको एकदम धेरै प्रभावित ठाउँ मध्ये

0: पर्छ, यहीँ छु म, महादेव टार भन्छ यसलाई, महादेव बेसी भन्ने चाहिँ उता पर्यो मुख्य सडकमा, यो चाहिँ महादेव टार भन्छ, यो चाहिँ नुवाकोट जिल्लामा पर्छ।
1: अब यो ठुलो महाविपत्ति भन्छु म चाहिँ होइन, यो विपत्ति पछि आजको दिनसम्म भनौँ न, विपत्ति भएको त धेरै दिन भइसकेको छ होइन, आजसम्म आइपुग्दा त्यहाँको अवस्था कस्तो छ? तपाईँले सरसर्ती जे देख्नुभयो नि, तपाईँले देखेको कुराहरू अलिकति वर्णन गर्नुहोस् न।
0: म चाहिँ हिजो दिउँसो यहाँ आइपुगेँ, त्यसपछि यहाँ हाम्रो आफ्नै पनि छोरीको घर पनि यो बाढीको प्रभावमा पर्यो, त्यही भएर मैले यहाँ सम्झीहरूसँग भेटघाट गरौँ भनेर आएँ, अनि आज चाहिँ हामी दिनभरि यो बाढीको क्षेत्रहरू घुम्ने, यहाँको साथीहरूसँग भेटघाट गर्ने, अलिकति कुरा बुझ्ने, म फेरि यो विकाससँग अलिकति नजिकबाट सरोकार राखिराखेको अध्ययन गरिराखेको हुनाले, र यो दिगो विकासको पनि विद्यार्थी भएको हुनाले मैले चाहिँ केही यहाँको गाउँले साथीभाइहरूसँग बिहान मर्निङ वाकमा निस्किँदाखेरि कुराकानी गरेँ, निकै धेरै साथीहरूसँग कुराकानी भयो, अनि मैले दुईवटा चासो राखेको थिएँ, एउटा चाहिँ यो राहत उद्धारमा सरकारले के सपोर्ट गर्यो, कसरी गरिरहेछ, र त्यसपछि यो तथ्य सङ्कलनमा अहिले के काम भइरहेछ भनेर मैले सरकार राखेको थिएँ, अहिले चाहिँ यो वडा मार्फत सरकारले विशेष टोली पनि खडा गरेछ यो तथ्याङ्क सङ्कलन गर्न, त्यो चाहिँ कहाँ कहाँ राहत पुगेको छ, कहाँ कहाँ क्षति भएको छ, त्यो क्षतिको विवरण पनि सङ्कलन गर्ने, अनि राहत उद्धारको कामहरूलाई पनि, उद्धारको चरण सकिएपछि राहत कसरी दिने भनेर चाहिँ खास गरी खानेकुराहरू जोसँग छैन, भाँडाकुँडाहरू जोसँग छैन, पकाउने ग्यास स्टोभहरूदेखि लिएर त्यो कुराहरू छैन, त्यसलाई चाहिँ यो सङ्घ संस्थाहरूलाई पनि समन्वय गर्ने गरिदिइराखेको रहेछ वडाले, वडाको आधिकारिक प्रतिनिधिहरू राखेर संस्थाहरूले आफैले पनि त्यो उद्धारको सामग्रीहरू, राहतको सामग्रीहरू वितरण गर्न सके, र नपुगेको ठाउँहरूमा सरकारले नै पुर्याउनु पर्ने ठाउँमा सरकारले पुर्याउने काम पनि गरिरहेछ, र मलाई चाहिँ यहाँ साथीहरूले जानकारी गराएको अनुसार चाहिँ अहिले यो ज जसको खेती योग्य जमिनको क्षति भएको छ, बालीको क्षति भएको छ, त्यसको विवरण पनि सङ्कलन गरिरहेछ, अनिखेर अरू जनधनको जे क्षति भएको छ, घरहरू कसैको पुरिएका छन्, कसैको घर पुरै बगारै लगेको छ नदीले, कसैको खेती पुरै अब त्यो पसाउने बेला भएको, यहाँको धान चाहिँ पुरै अब त्यो बालुवामा परिणत भएको छ,
1: खेतीको केही लेखाजोखा छ कति जति खेती चाहिँ?
0: यो महादेव टारकै चाहिँ यो पुल जुन पक्की पुल थियो पारिपट्टि जाने, त्यो पुल चाहिँ बगाएछ, त्यो पुलको मुखमा केही घरहरूलाई चाहिँ पुरै नदीले चाहिँ बगायो, अनि केही मानिसहरू बेपत्ता भए, ठ्याक्कै मैले तथ्याङ्क त उहाँहरूसँग छोइनँ, र त्यो घरहरू अहिले पनि नदीको बिचमा केही घरहरू पारिपट्टि देखिन्छ, त पहिरो एकदम धेरै गएछ, एकदम भिडियो पनि आइराखेको छ पारिपट्टिको,
1: जुन यो नदीको सतह नै बढेको छ भन्ने छ होइन तपाईँले?
0: एकदम यो मैले चाहिँ आज बिहान त्यो पुलको अवस्था के रहेछ भनेर हामी पुलको मुखसम्म गएका थियौँ, त्यसको एक्सेस रोड चाहिँ त्यो पुरै नदी मुनि पुगेको छ, अनि त्यो पिल्लरहरू उसको चाहिँ छैन, त्यो त्यो एकदम पानी मुनि तल छ, भनेपछि यहाँको मानिसहरूको भनाइअनुसार चाहिँ के बुझियो भने कहीँ 10 मिटर कहीँ 15 मिटरसम्म चाहिँ यो नदीको सतह नै माथि आएको छ, त्यो आएको हुनाले रिभर बेडै माथि आइसकेपछि यो चाहिँ यता दायाँ बायाँ बालुवाको पुरै त्यो थुप्रो लगाएर नदीको त्यो बगाएर ल्याएको बालुवाहरू खेतीयोग्य जमिनमा भरिएको छ, त्यस्तो अवस्था छ।
1: यो अब यो बाढी होइन, यतिका दिन भइसक्यो होइन, बाढी गएको पनि स्थानीयवासीहरू होइन, जुन त्यो बस्तीको जुन अवस्था छ नि, तपाईँ जहाँ उभिएर हेरिरहनु भएको छ होइन, मानिसहरू आफ्नै घरमा फर्किएका छन् कि अझै अस्थायी आश्रयमै छन् कि के छ त्यो चाहिँ?
0: यस्तो रहेछ, यहाँ चाहिँ ठुलो सङ्ख्या चाहिँ होल्डिङ सेन्टरमा छैन, यो महादेव टारमा चाहिँ मानिसहरू चाहिँ दायाँ बायाँको घरहरूमा कोठामा आश्रय लिने, अनि एकदमै त्यो त्रिपाल टाँगेर त्यस्तो अस्थायी बसोबासै बनाएर होल्डिङ सेन्टरमा मान्छेहरूलाई राखेको चाहिँ मैले यहाँ चाहिँ देखिनँ, अनि तर घरहरू बगाएको चाहिँ थुप्रै मानिसहरू हुनुहुँदो रहेछ, उहाँहरूलाई चाहिँ त्यो सामग्रीहरू दिने अनि खाद्यान्नहरू दिने त्यो काम चाहिँ सङ्घ संस्थाहरू मार्फत वडा मार्फत भइरहेछ।
1: जस्तो बनाउनु घर पुरिएको छ होइन, बगाएको छ, उहाँहरू चाहिँ कहाँ बस्नु भएको छ त होल्डिङ सेन्टरमा नगइकन?
0: त्यो चाहिँ अब यहाँ धेरै घरहरू चाहिँ इन्ट्याक्ट नै रहेको हुनाले सडक आसपासमा, अब त्यो साथीभाइहरूले कसैले चाहिँ त्यो जसको घरमा बस्न गाह्रो भयो ल मेरो घरमा आएर बस्नुहोस् है भनेर उहाँहरूले दिनुभएको छ, अब सामग्रीहरू जो जो राहतको आयो त्यो चाहिँ उहाँहरूले सङ्कलन गरेर आफ्नो खानपिनको व्यवस्थापन गरिरहनु भएको रहेछ, अनि भाँडाकुँडाहरू आएको छ, लत्ता कपडाहरू आएको छ, खाद्यान्नहरू आएको छ, त्यो चाहिँ प्रशस्त वितरण भइरहेछ, कतिपय चाहिँ त्यो प्रभावै नभएको मान्छेहरूले पनि मलाई पनि चाहियो।

0: भनेर दावी गरेर लिएको पनि सुनियो। र त्यस्तै मैले चाहिँ के देखेँ भने त्यो वितरणको जुन राहत वितरणको कुरा छ त्यसमा चाहिँ कमी चाहिँ भएको छैन, मान्छेहरूले खानै नपाउने भए लु बस्नै नपाउने भए भन्ने अवस्था चाहिँ यहाँ चाहिँ रहेनछ।
1: जुन यो राहत चाहिँ प्रशस्त वितरण गरिएको छैन, यो
0: एकदम एकदम धेरै सङ्घ संस्थाहरू चाहिँ सक्रियतापूर्वक आएर चाहिँ खाद्यान्न लता कपडा भाँडाकुँडा अनि जस्तो ग्यासको अभाव छ भनिसकेपछि अब सबै थाहा छ बिजुलीमा पकाउने त्यो चुलोहरू त्यस्तो चाहिँ वितरण भइरहेछ।
1: अनि यो राहत सामग्री अब देशभित्रकै पनि एउटा संयन्त्र भनौँ सङ्घ संस्थाले जाने एउटा कुरो भयो, सरकारले पनि आफ्नो तरिकाबाट गर्ने भयो, अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पनि आएको उपस्थित भएको चाहिँ देखिन्छ, त्यो के एक खालको भिडभाड छ कि के छ तपाईँले हेर्दा चाहिँ त्यो के देखिन्छ?
0: होइन त्यस्तो एकदमै अव्यवस्थित भएको चाहिँ रहेनछ, अलिअलि ओभरल्याप भएको छ बरु, अनि एकदमै नपाउने मानिसहरूले चाहिँ फिटिङै नपाएर विलखबन्दमा पर्नुपर्ने अवस्था पनि यहाँ चाहिँ बुझिएन। बरु चाहिँ त्यो वडालाई अलिकति समन्वय गरेर ल यो कहाँ कहाँ दिनुपर्ने छ भनेर उनीहरूले सोचेर यहाँ यहाँ हो प्रभावित यो हो अब तपाईँहरूले दिन चाहनुहुन्छ भने यहाँ दिन दिनुहोस् भनेर उनीहरूले गाइड गरेर गर्ने काम चाहिँ भइरहेको
1: छ। एउटा जस्तो हामी कहाँ हाम्रो कल्चर पनि कस्तो छ भने सजिलो ठाउँमा चाहिँ सबै जाने सबैले राहत दिने तर अप्ठ्यारो ठाउँमा नपुग्ने हुन्छ नि, त्यो त्यो व्यवस्थापन चाहिँ कस्तो छ त्यो पाटो?
0: यो चाहिँ अब यो नदी वारी छु म होइन, नदी पारी चाहिँ एक्सेसिबिलिटीको हिसाबले एकदम कठिन छ हेर्नु, जति यो वारीपट्टि वितरण भएको छ त्यो पारीपट्टि चाहिँ त्यही रेसियोमा वितरण हुने सम्भावना चाहिँ एकदम कम छ, किनभने यो नदी यति ठुलो छ कुनै पनि झोलिङ्गे पुल छैनन्, अनिखेर सडक पनि एक्सेस चाहिँ त्यो तल धादिङसँग जोडिएको एउटा मात्रै पुल छ अनि त्यसले गर्दा पारीपट्टि चाहिँ अलिक कठिनाइ भएको छ भन्ने सुनियो। यता वारीपट्टि चाहिँ यो जहाँ जहाँ रोड एक्सेस कनेक्ट छ त्यो ठाउँ चाहिँ फेरि सिस्टमेटिक
1: जुन नेपाली सेनाले राखेको पुलले कुनै सजिलो पार्यो कि
0: त्यो चाहिँ यो मेन रोडको कनेक्टिभिटीको लागि भयो त्यो देवीघाटमा, त्यो पनि मोटर चल्न भोलिदेखि सायद खुला गर्ने भने अगाडि हिजो टेस्टिङ गरे उनीहरूले, त्यो चाहिँ देवीघाट जोड्ने भयो यताबाट। अब पारीपट्टि जाने चाहिँ अहिले पनि यो महादेव टारबाट पारीपट्टिको जुन बस्ती छ ठुलो बस्ती छ यहाँ चाहिँ यो कनेक्टिभिटी छैन, धेरै तलबाट जानुपर्छ। यहाँ म जुन घरमा बस्छु त्यो नानीको आफ्नो घर चाहिँ पारीपट्टि हो, पहिले चाहिँ उनीहरू 5 मिनटमा पुग्थे त्यहाँ, अहिले चाहिँ 3 घन्टा लाग्छ त्यो घुमेर जान, त्यस्तो अवस्था रहेछ।
1: जुन अब तपाईँले धेरै पीडितहरूसँग पनि प्रत्यक्ष कुराकानी गर्नुभएको होला पक्कै पनि होइन, हिजोदेखि तपाईँ त्यहीँ हुनुहुन्छ भनेर हेर्दाखेरि सबैभन्दा ठुलो चिन्ता चाहिँ उहाँहरूको चाहिँ के छ, उहाँहरू के भन्नुहुन्छ, के कुरामा चाहिँ बढी चाहिँ?
0: यहाँ दुईटा कुरा देखेँ मैले बिहान घुम्दाखेरि र यहाँ कुराकानी गर्दाखेरि चाहिँ, एउटा नदीको किनारको जुन त्रास छ त्यो त्रास चाहिँ मान्छेसँग अत्यधिक छ एउटा। दोस्रो कुरा चाहिँ यो जुन एउटा इकोनोमिक कोरिडोरको रूपमा विकास भएको थियो यो त्रिशुली कोरिडोर रसुवासँग जोडिएर, त्यो चाहिँ अब के होला भन्ने एउटा अवस्था छ। तेस्रो कुरा चाहिँ यो बस्ती जुन अहिले बाढीले पुर्यो क्षति पुर्यायो ती बस्तीहरू चाहिँ अब कहाँ यसलाई प्रतिस्थापन गर्ने होला भन्ने, म जहाँ बसेको छु त्योभन्दा माथिल्लो बस्तीको चाहिँ लगभग एक तला सबैजसो घरहरूको चाहिँ बालुवाले भरिएको छ, त्यसको नजिकको क्षेत्रहरू जहाँ चाहिँ फुटबल ग्राउन्डहरू थिए प्ले ग्राउन्डहरू थिए करोडौँ रुपियाँ खर्च गरेर बनाइएको थियो, अब ती ग्राउन्डहरू पनि अहिले अस्तित्वमा छैनन्, भोलि रिभाइभ हुने अवस्था छैन, त्यो एउटा काली लाग्दो मानसिक त्रास चाहिँ मान्छेहरूसँग छ। अर्को एउटा कुरा म यहाँ आएपछि दिपकजी अब तपाईँहरू वातावरणसँगै काम गरिराखेको रेडियो भएको हुनाले मलाई चाहिँ यहाँ के लाग्यो भने यो नुवाकोटको जुन पहाडी क्षेत्र छ यो महादेव टार आसपासको विदुर आसपासको देवीघाट आसपासको क्षेत्रहरू माथि डाँडाको टुप्पासम्म रसिलो पानी भएको एकदम रसिलो पहाड रहेछ, बस्तीहरू पनि पहिले सबै माथि बस्ती तल खेतीपाती
1: जति जति माथि गयो त्यति त्यति पानी पाइन्छ,
0: पारिस्थितिक प्रणालीसँग कम्प्याटेबल हुने खालको एउटा दिगो प्रणाली थियो, त्यो प्रणाली हामीले छोडेर पनि हामी चाहिँ धेरैवटा समस्यामा फँसेका रहेछौँ भन्ने मलाई फिल भयो क्या यहाँ आएपछि।
1: जस्तो
0: अब पनि जस्तो यो बस्ती विकासको कुरा अहिले आइराखेको छ कहाँ पुनर्स्थापन गर्ने हो भनेर सरकारले सोचिराखेको छ, जग्गा खोज्नको लागि चाहिँ कार्यदल बनेको छ भनेर भनिराखेको छ, मैले चाहिँ यो थुप्रै राम्रा विकल्पहरू चाहिँ यहाँ देखेँ क्या, त्यो जति मानिसहरू विस्थापित हुनुभएको छ यदि त्योभन्दा अलि माथिका अलिकति सम्म परेको टारहरूलाई लक्षित गरेर राम्रो त्यो विकास पूर्वाधारहरू बनाइदिने हो भने मानिसहरूको त्यो सुरक्षित बस्ती विकास हुन सक्ने विकास गर्न सकिने सम्भावना अझै पनि रहेछ क्या यहाँ।
1: भनेपछि तपाईँले त्यहाँ स्थानीयहरूसँग कुराकानी गर्दाखेरि होइन अलिकति उहाँहरू चिन्तित होइन भोलि

0: फेरि यस्तै कुरा दोहोरिने हो कि भन्ने एउटा त्रास पनि भन्नुभयो होइन.
1: हजुर हजुर.
0: अब यो दुई तिनवटा पाटा हुँदो रहेछ कि, जस्तो विपद भइसकेपछि अब उद्धार राहत होइन, तपाईँले भन्नुभयो त्यो चलि नै रहेको छ. अब राहत पछि अब के यो होल्डिङ सेन्टरमा कतिपय हुनुहुन्छ होला, कोही चाहिँ आफन्तहरूसँग साथीभाइहरूकै घरमा आश्रय लिनुभयो होला होइन, त्यसपछिको के भन्ने कुरामा अब बस्ती विकासकै कुरो हो होइन, त्यो बस्तीका सन्दर्भमा स्थानीयहरूको भनाइ चाहिँ के छ?
1: होइन, यसमा चाहिँ दुईवटा कुरा रहेछ. एउटा जसको जमिनै अब छैन, जहाँ आएर बसेको थिए, अब त्यहाँ सानो एउटा घर घडेरी लिए, घर बनाए, सबै सम्पत्ति स्वाहा भयो, त्यस्तो एक खाले मान्छेहरू. अर्को खाले मान्छेहरू डाँडामा अलि माथि चाहिँ जग्गा जमिन छ, तल झरेर बस्नुभएको थियो उहाँहरू, राम्रो घर बनाउनु भएको थियो, त्यो घरमा क्षति पुग्यो, अब भोलि बनाउने चाहिँ फेरि पुनर्निर्माण यो ठाउँमा नगर्ने, बरु माथि जाने भन्ने अर्को एक खाले मान्छेहरू. अनि अर्को खाले मान्छेहरू चाहिँ थोरै थोरै क्षति भएको छ, ठिकै छ, अब यो नदी आइहाल्यो, 50 वर्षमा एकचोटि आउने हो, हेर्दै जाउँ भन्ने अर्को तेस्रो थरी. यो तीन थरी मान्छेहरूमध्ये ज जसको त्यो घरबास उठ्यो र अन्य ठाउँमा उपाय छैन, त्यस्तो मान्छेहरूलाई सरकारले अहिले चाहिँ उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखियो. दोस्रो थरी मान्छेहरू जसको घरबास यहाँ क्षति भयो तर अर्को ठाउँमा उनीहरूको बनाउने सम्भावना छ, ती ठाउँहरूमा चाहिँ उनीहरूलाई सर्टेन सरकारले दिन सक्ने सुविधा दिएर उनीहरूलाई फेरि पुनर्वास चाहिँ तिमीहरू आफू व्यवस्था गर भन्न सकिने दोस्रो सम्भावना रहेछ. तेस्रो सम्भावनाको मान्छेहरूसँग चाहिँ अब यो बस्तीलाई सुरक्षित कसरी बनाउने भन्ने कुरामा काम गर्नुपर्ने, सरकारले तीनवटा क्षेत्र मैले चाहिँ पुनर्व्यवस्थापन गर्दाखेरि चाहिँ हेर्नुपर्छ भन्ने देखेँ.
0: खास गरी तपाईँ त दिगो विकासको क्षेत्रमा पनि कलम चलाउनुहुन्छ, लेख्नुहुन्छ होइन, वातावरणको क्षेत्रमा पनि काम गर्नुहुन्छ होइन. अब जुन हिसाबले बाढी आयो, क्षति पुऱ्यायो होइन, त्यो तहसम्म जुन जुन एउटा लेभलसम्म त बाढी देखायो नि, त्योभन्दा माथि नै बस्ती राख्नुपर्छ भन्ने सन्देश त प्राकृतिक रूपमै प्राप्त भयो होइन, होइन, त्यो हिसाबले चाहिँ त्यसको सर्वे अथवा भनौँ न त्यसको चाहिँ केही भएको छ त्यहाँ?
1: हिजो चाहिँ यो पुलको सर्वे गर्ने टिमसँग म यसै बाढी हेर्दै जाँदाखेरि चाहिँ उहाँहरू चाहिँ यो पुलको सर्वेबाट फर्केको हामी, अब यो पहिरो चाहिँ यो झर्दै रहेछ, छिटो छिटो जानु पर्यो भनेर साथीहरू त्यहाँ हतारोसँगले फोटो खिच्दै त्यहाँ एकछिन हामीसँग कुरा भयो. उहाँहरूले चाहिँ त्यो पुलको सम्भावना हेरिरहनु भएको छ, अर्को टिमले चाहिँ यो बस्ती कहाँ कहाँ विकास गर्न सकिन्छ भन्ने सम्भावना हेर्ने सरकारले नै कार्यदल एउटा बनाएको छ. सरकार चाहिँ यो विकल्प खोज्नेमा चाहिँ लागिराखेको बुझियो यहाँ हेर्दाखेरि. अब र जसरी हामी एउटा काली लाग्दो अवस्था काठमाडौँमा अथवा बाहिर बसेर यो क्षेत्रलाई बुझिराखेको थियौँ, म हिजो यहाँ आइसकेपछि चाहिँ यसमा थुप्रै सरल विकल्पहरू मैले चाहिँ देखेँ क्या. म चाहिँ त्यो आफै पनि यो दिगो विकासको अलि चासो राख्ने मान्छे भएको हुनाले यो अब नेचुरल डिजास्टर भइसकेपछिको सरकारको प्रयत्न के हुनुपर्ला भनेर विश्लेषण गरेर हेर्दाखेरि चाहिँ थुप्रै यस्ता टारहरू रहेछन्, सुरक्षित टारहरू जहाँ बस्तीलाई चाहिँ एकदम सुरक्षित ढङ्गले व्यवस्थित ढङ्गले भोलि चाहिँ बसोबास गराउन सकिन्छ. अब सरकारको डिटर्मिनेसन कति हुन्छ, कति राजनीतिक रूपमा चाहिँ त्यो कन्सेन्सस बनाएर अगाडि बढ्न सक्छ सरकार, अब त्यसमा भर पर्ला. हामीले चाहिँ दिगो विकासको अवधारणा अन्तर्गत एकदमै कम काम गऱ्यौँ विगतमा, त्यसको कारणले पनि अहिले बस्तीको यो ठुलो क्षति भयो. किनभने जहाँ चाहिँ त्यो स्टिप कोरिडोर छ, त्यो स्टिप कोरिडोरमा हिमाली क्षेत्रसँग हिमाली तालसँग जोडिएका नदी प्रणालीको त्यो आसपासका क्षेत्र कसरी सुरक्षित बनाउने होला, त्यहाँको परियोजनाहरू कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा हामीले राष्ट्रिय रूपमा बहसै गरेनौँ. त्यो बहस नगरेको कारणले अहिले हाइड्रो पावरको क्षति भनौँ अथवा बस्तीको क्षति भनौँ त्यो अलिक बढी देखियो. यद्यपि यो चाहिँ सामान्य बाढी होइन, सामान्य बाढीको क्याटेगोरीले मात्रै यसलाई हेरेर पुग्दैन. म जहाँ बसिरहेको छु त्यहाँ चाहिँ मानिसहरू भन्छन् यो ढुङ्गो जुन छ महादेव टारमा ल्याएको ढुङ्गो यो चाहिँ बेत्रावतीको त्यो सन्धिकालको ढुङ्गो हो भनेर भन्नुहुन्छ. भनेपछि बेत्रावतीदेखि यो स्पिडमा नदीले यत्रो ठुलो ढुङ्गो जो मैले देखिरहेको छु एउटा घर बन्ने चाहिँ त्यसको माथि चाहिँ त्यो टाउको त्यति ठुलो छ, त्यत्रो ठुलो ढुङ्गो बगाउँछ भने अब यो त एकदम महाप्रलयकारी बाढी हो. तैपनि हामीले चाहिँ यो समतल क्षेत्रमा नदी बहावलाई कसरी हेर्नुपर्छ र स्टिप क्षेत्रमा चाहिँ नदी प्रणालीसँग बसोबासलाई कसरी जोड्नुपर्छ भन्ने कुरा चाहिँ अब हामीले अलि राम्रोसँगले राष्ट्रिय बहसको विषय पनि बनाउनुपर्छ र यो विज्ञहरूलाई अनुसन्धान गर्न पनि लाउनुपर्छ भन्ने मलाई चाहिँ लाग्यो।

0: तपाईँले
1: भिसकेपछि
0: धीरजी सर्वेक्षण टोली त्यहाँ पुगिसकेको छ भनेर त सरकारको उपस्थिति अरू हिसाबले कतिको छ? यो अघि सरकारको डिटर्मिनेसन भनेर यहाँले भन्नुभयो होइन, कस्तो छ उपस्थिति चाहिँ?
1: होइन, यो स्थानीय सरकारले गर्नुपर्ने काम चाहिँ उहाँहरूले वडाको सबै मान्छेहरू एकचोटि खेती भएको ठाउँमा भ्रमण गरेको, अनि त्यस पछाडि खेतीपाती भएको ठाउँमा पनि उहाँहरू गएर हेरेको, त्यस पछाडि उद्धार र राहतको काममा संलग्न भएको भन्ने त बुझियो। त्यसमा चाहिँ उनीहरूले कामै नगरेको, एकदम इनएक्टिभ छ भन्ने जुन खालको हेभोक देखिन्छ, त्यो हेभोक चाहिँ छैन। यहाँ आएर हेर्दाखेरि काम भइरहेछ, सरकारी संरचनाले पनि काम गरिरहेछ। अब त्यसको परिणाम आउन अलिकति समय लागेको हुनाले मान्छेहरू हतार हतारमा अहिले चाहिँ यो डिजिटल मिम्स जस्तो गरी त यत्रो डिजास्टर पछिको यो उद्धारको काम त त्यो ढङ्गले त हुँदैन, त्यसलाई अलिकति समय लाग्छ भनेर हामीले धैर्य गरेर हेऱ्यौँ भने अहिले चाहिँ सरकारले काम गर्ने कुरामा चाहिँ एकदमै कमजोर गरेको छ, गरेकै छैन भन्ने चाहिँ यहाँ त्यस्तो चाहिँ फिल भएन। दिदी,
0: जुन सर्वेक्षणको तरिका हेर्दा चाहिँ यो वास्तविक जुन क्षतिको पूर्ण तस्विर निकाल्न सक्ने पर्याप्त देखिन्छ तपाईँले हेर्दा अथवा त्यहाँ?
1: अब यसमा यहाँ चाहिँ त्यति धेरै कठिनाइ रहेनछ, तर यो जहाँ मानिसहरूको घरै बग्यो अथवा घरको कागज पत्र राखेको ठाउँहरू सबै त्यो चाहिँ डिजास्टरमा पर्यो, अब त्यस्तो ठाउँहरूमा चाहिँ एप्रोप्रिएट रेकर्ड लिँदाखेरि चाहिँ अलिकति अनुमानको आधारमा उहाँहरूले भनेको आधारमा लिनुपर्ला, नत्र भने यहाँ चाहिँ उहाँहरूले सकभर तपाईँहरूको सबै डकुमेन्टहरूको कपी दिएर हामीलाई चाहिँ यो सहयोग गर्नुहोस् है भनेर त्यो टोलीले भनिराखेको रहेछ, अनि नागरिकहरूको फोटोकपी लिने,
0: पूर्जाहरूको
1: खेती भएको छ भने पूर्जाहरूको फोटोकपी लिने, अनि त्यसपछि परिवारको विवरण लिने, यो कामहरू गरिरहनु भएको छ उहाँहरूले। अब त्यो कागजात नभएको हकमा चाहिँ भोलि भेरिफाई गर्ने गरिकन केही व्यवस्था सरकारले गरेको होला, त्यो मलाई लाग्छ माथिल्लो भेगमा अलिक भिन्न छ समस्या, जहाँ चाहिँ अब अधिकांश मान्छेहरूको घरबारै उडेको छ, पुरिएको छ, अब जमिन मुनि पुगिसकेको छ घरै, अब त्यस्तो ठाउँमा बिचरा डकुमेन्ट लिएर हिँड्न सक्ने अवस्था पनि भएन होला, अब त्यसको अलिकति समस्या होला, नत्र भने चाहिँ उहाँहरूले सकेसम्म तपाईँहरूलाई नागरिकता नम्बर थाहा छ भने त्यो भन्नुहोस्, अनि नाम तपाईँहरूको भन्नुहोस्, तिन पुस्तै भर्नुहोस् भनेर उहाँहरूले जुन लाउनु भएको छ, त्यसले चाहिँ भोलि त्यो सरकारी क्षेत्रको डकुमेन्टहरू भेरिफाई गर्दाखेरि चाहिँ खेतीको यथार्थ आकलन गर्न सजिलै हुन्छ होला भन्ने मलाई लाग्छ।
0: यद्यपि त्यो सर्वेक्षणका विभिन्न तरिका हुन्छन्, क्षतिको चाहिँ विवरण निकाल्ने एउटा पाटो भयो, अब विभिन्न तरिकाबाट पनि कृषिको पाटोबाट पनि निकाल्ने कुरा, त्यो धेरै चिज छन् त्यसमा होइन, त्यो मोडल फरक फरक मोडल हुन्छ। त्यसो भनेर त तपाईँले अलिकति म चाहिँ तपाईँसँग केन्द्रित हुन खोजेको, जुन बाढीले क्षति पुऱ्याएको ठाउँमा मानिसहरू फेरि त्यही ठाउँमा बस्ने तयारी छ कि, अथवा अघि तपाईँले पनि अलिकति
1: त्यो
0: स्थानान्तरण हुने
1: छुटाइरहेको थिएँ, यो कस्तो रहेछ भने यहाँ एउटा मानसिक त्रास चाहिँ मान्छेहरूलाई कस्तो छ भने रिभर बेड जुन माथि आयो नि त्यसले गर्दाखेरि अब यो नदी कति गहिरिन सक्छ भन्ने अहिले चाहिँ मान्छेहरू यो वेट एन्ड सीमा छन्। नदी बिस्तारै गहिराइँदै गइरह पनि छ, अस्ति आउँदाखेरि जुन खालको अवस्था देखिन्थ्यो अहिले चार पाँच दिनपछि आउँदा त्यो नदी चाहिँ एक दुई फिट तिन फिट तल गइसकेको अवस्था छ। अब यो भइसकेपछि चाहिँ नदी एकदम गहिरिएर जाने अवस्था बन्यो भने मान्छेहरू चाहिँ अलि नजिक जाला, नत्र भने अहिले चाहिँ सामान्यतया मान्छेहरू के देखियो भने जहाँसम्म बाढी आयो अब त्यहाँ त बस्ने कुरै भएन नि भनेर उहाँहरू भनिरहनु भएको छ। तर अब कस्तो छ भने पाँच तले घर छ, हेर्नुहोस् मैले यहाँ तपाईँसँग बोलिरहँदाखेरि म ती घरहरू हेरिरहेको छु जो एक तला पुरै पुरिएका छन्, ती घरहरूको मान्छेहरू घर त इन्ट्याक्ट छ, अब बनाउन पनि समय लाग्छ, कहाँ जानु के गर्नु भनेर बिस्तारै फेरि त्यो आफूलाई चित्त बुझाउँदै त्यो रिस्कमा आफूलाई हुम्ने सम्भावना चाहिँ म देख्छु।
0: अब एउटा तपाईँले
1: त्यसो पढाइ गरेर
0: तपाईँले त्यसो
1: गर्नुपर्ने होला
0: हजुर,
1: तर पनि यो बाढीले जुन ठाउँसम्म क्षति गर्यो अब त्यहाँसम्म चाहिँ बसोबास गर्नु हुँदैन भन्ने चाहिँ मान्छेको मानसिक तयारी चाहिँ भएको छ।
0: एउटा तपाईँले त्यो कुरा भनिरहँदा होइन, जुन खालको बाढी जुन डिग्रीको बाढी आयो नि जुन माथि त्यति हाइटसम्म होइन, यो विपदले हाम्रो एउटा परम्परागत बस्ती प्रणाली छ नि तपाईँले देखिरहेको, तर सामान्यतया हाम्रो नदी किनारमा यस्तै छ कि जहाँसुकै, अब यो त हाम्रो कमजोरी देखाइदियो प्राकृतिक रूपमै पनि होइन, यो नदी किनार अथवा जहाँ जुन जोखिमयुक्त भूभागहरूमा जुन बनेको बस्तीबारे चाहिँ पुनर्विचार गर्नुपर्ने अवस्था त आयो होइन, यो भुटेको सी बाढीले त्यो देखायो नि त होइन?
1: एकदम एकदम आयो, यो एकदम आयो र हामीसँग चाहिँ कस्तो मलाई यो क्षेत्र हेरिरहँदाखेरि कस्तो लाग्यो भने हामीले यति धेरै लापरवाही गरेछौँ नि, यो जनताको बस्ती आफै बनाऊ आफै सुरक्षित हौ आफै चाहिँ यो बसोबास गर भनेर जुन सरकारले पुरै खुला छोडिदियो नि सम्पत्ति उपयोगको नाममा, र हामीले पनि जनताले पनि त्यही चाह्यौँ भन्छु म त, किनभने सरकारले ल यो अलिकति व्यवस्थित बस्ती विकास गर्दै सुरक्षित ठाउँ भनेर हामीले पनि चेतना जागृत गरेर प्रेसर गरेको भए हुन्थ्यो नि त, त्यो गरेनौँ हामीले।

0: गऱ्यौँ के भन्दा, जहाँ पुल बन्यो, जहाँ रोड बन्यो, जतिसुकै रिस्की होस् हामीले गएर त्यहाँ घर ठडाइहाल्यौँ अरे। यहाँ मैले कतिवटा घरहरू देखेँ यही फाँटमा, ए नदीको ठ्याक्कै पानी टेकेर पिल्लर हालिएको छ र त्यहाँ बस्ती बस्ने गरी मान्छेहरूले घर बनाएको छ क्या, चार तले पाँच तले। अब त्यो चाहिँ राज्यको कमजोरी भयो, उनीहरूलाई त के थाहा, अब यो पानी यस्तै आउला, हिजो अस्ति आएको थियो अहिले आउँदैन होला भन्ने अनुमान गरे। त यो अलिकति माथि जान साथ तपाईँले 10 मिनट माथितिर उक्लिन साथ राम्रा राम्रा टार छन् जहाँ चाहिँ तपाईँको हजारौँ मान्छेलाई बस्ती बनाएर विकसित गरेर घडेरी विकास गरेर उनीहरूलाई व्यवस्थित ढङ्गले सुविधाहरू दिएर त्यहाँ राख्न सकिन्छ। पानीको त्यतिकै सुविधा छ जहाँसुकै पनि। यो माथि मैले डाँडा डाँडामा हेरेँ, सबै डाँडाहरूमा टुप्पा टुप्पामा पानी छ हेर्नु। अनि यस्तो पाहाडमा हामीले बस्ती सबै खोलाको छेउमा किन ल्याएको होला, किन ल्याउन दिएको होला? आखिर सबै मान्छे त व्यापारी होइन नि त, सबै मान्छे त व्यवसायी होइन नि। त्यहाँ त बसोबास गर्ने किसान पनि छ, मजदुर पनि छ, जो मान्छेहरू 15-20 मिनट माथि बसे पनि हुन्थ्यो। यो चाहिँ हामीले फिट्टिकै ध्यान दिएनौँ। मैले यही महादेव टारकै पनि पारिपट्टि चाहिँ यो महादेव टारभन्दा ठुलो टार रहेछ कि, त्यो टारमा बस्ती विकास गरिदिएको भए अहिले चाहिँ यो डिजास्टरको एकजना पनि भिक्टिम हुनुपर्ने थिएन खेतीपाती बाहेक। त्यो अवस्था हुँदा हुँदै हिजो हामीले किन काम गरेनौँ होला? आखिर जनताकै स्रोत थियो, सरकारले अलिकति कानुनी कडाई र अलिकति प्राविधिक सिप दिएको भए त हुने रहेछ भन्ने चाहिँ मैले यहाँ आएपछि फिल गरेँ। अब चाहिँ मलाई लाग्छ यो नदी कोरिडोरको बस्तीहरूमा सरकारले त्यो कुरा ध्यान दिनुपर्छ र असाध्यै कडा कानुन, नजिक नदीको यति हाइटसम्म चाहिँ तिमीले घर बनाउन पनि पाउँदैनौ, स्थायी संरचना पनि बनाउन पाउँदैनौ भन्नु पऱ्यो र सडक बनाउँदाखेरि पनि सरकारले त्यो कुरालाई आफूले पनि ध्यान दिनु पऱ्यो भन्ने मलाई लाग्यो।
1: पक्कै पनि त्यसको अनुसन्धान होइन, कुन नदी कुन बेसिन सिस्टमबाट कतिसम्म क्षति हुनसक्छ त्यो आकलन गर्ने अनुसन्धान बाट नै त्यसको एउटा निर्णय लिनुपर्छ होला होइन। सबै ठाउँमा सबै नियम लागू नहुन सक्छ होइन। तपाईँले त्यसो भनिरहँदा जुन एउटा कृषि प्रणाली छ नि त्यो कति प्रभाव परेको छ, जस्तो खेतमा बालुवा ढुङ्गा लेदो होइन त्यो बगर जस्तो थुप्रिएको जुन अवस्था तपाईँले अघि चित्रण गर्नुभयो नि, अब त्यो किसानहरू फेरि त्यो खेती गर्न सक्ने अवस्थामै फर्कन कति समय लाग्ला?
0: यो चाहिँ एकदमै मैले देखेको, बिहान मैले आफ्नो पर्सनल पेजमा एउटा भिडियो पोस्ट पनि गरेको थिएँ बिहान, मलाई यति धेरै त्यसले चाहिँ संवेदनशील बनायो। यो विकास कार्यकर्ता चाहिँ कहिलेकाहीँ असाध्यै द्रवित हुन्छ क्या यस्तो ठाउँ देख्दाखेरि। म 4 महिना आउँदाखेरि चाहिँ यो महादेव फाँटको अपोजिटमा उत्तरपट्टि जुन फाँट देख्थेँ मैले, अहिले पनि मेरो अगाडि बालुवाको थुप्रो मात्रै देखिरहेको छु, त्यहाँ चाहिँ 35 लाख रोपनीको दरले जग्गा बिक्री हुने र लगभग 30-35 हजारमा चाहिँ भाडैमा लिने र खेती गर्ने मान्छेहरू चाहिँ प्रशस्त भएको र त्यहाँबाट अरबौँ रुपियाँको तरकारी, करोडमा पनि होइन हेर्नु, अरबौँ रुपियाँको तरकारी चाहिँ यो कोरिडोरबाट बजार क्षेत्रमा जाने गरिकन त्यति राम्रो उत्पादन भएको थियो हेर्नु। करेला त्यत्तिकै, सिमी त्यत्तिकै, तपाईँको त्यो चुचे करेला त्यत्तिकै, त्यस्तो देखेको अहिले चाहिँ म यहाँ विभत्स अवस्था बाढीको देखिरहेको छु। यता महादेव टारपट्टि त्यस्तै छ, त्योभन्दा तलतिर चाहिँ दर्शन टार भनेर भन्दो रहेछ, त्यो क्षेत्रको खेतीयोग्य जमिन यति धेरै कटान भएको छ, त्यो खोलो चाहिँ पुरै सिफ्ट भयो, अहिले बिचबाट बगिराखेको खोला भित्तामा गइदियो र भित्तामा गएर बस्ती पुरै कटान गरेर त्यो बस्ती अब बस्नै नसकिने अवस्थामा पुग्यो, त्यो बस्ती पुनर्स्थापित गर्नुपर्ने अवस्थामा छ। त यो अवस्था चाहिँ सामान्य हामीले चाहिँ घरको पुरिएको अथवा बजार क्षेत्रको क्षति जुन देखिरहेछौँ त्योभन्दा कैयौँ गुणा दर्दनाक, धेरै मान्छेहरूको चाहिँ जीवनयापनको स्रोत गुमेको अवस्था छ यो कृषि क्षेत्रमा। अब यो जमिन पुनर्स्थापना गर्न चाहिँ निकै वर्ष लाग्छ, अहिले त पुरै त्यो बलौटे माटोले भरियो, अब भरिएको हुनाले त्यसको उत्पादकत्व वृद्धि हुन, जमिनलाई चाहिँ त्यो उर्वर माटोमा परिणत गर्न यो धेरै ठुलो परिश्रम र मेहनत गर्नुपर्छ। अद्यपि फेरि मान्छेहरूसँग एउटा त्रासले पनि केही वर्ष त अब यो गुलजार गर्नलाई उहाँहरूलाई गाह्रो हुन्छ, अवस्था चाहिँ एकदम छ दिपकजी।
1: धीरजी, तपाईँले जुन संक्षिप्त तपाईँले जे देख्नु भएको छ त्यही भनिरहँदाखेरि, त्यहाँ चाहिँ भनौँ कृषि प्रणाली जुन छ नि त्यसमा त अप्ठ्यारो परिसकेकै अवस्था छ, कुनै त्यस्तो वैज्ञानिक अध्ययन अनुसन्धान त्यहाँ सुरु भएको छ कि छैन कृषिका हिसाबले चाहिँ?
0: हजुर, अहिले त उहाँहरूले त्यो क्षतिको विवरण कति जमिनमा क्षति पुग्यो र कति बाली नाली क्षति भयो भन्ने आँकडा मात्रै लिइरहनु भएको छ। अब यसको यो मलाई लाग्छ प्याकेजमा यसको अध्ययन हुनुपर्छ र गर्नुपर्छ भन्ने मलाई चाहिँ लाग्यो। एउटा चाहिँ बस्ती विकासको कुरा, दोस्रो चाहिँ खेती पुनर्स्थापनाको कुरा, अनि त्यसलाई चाहिँ उर्वर बनाउन चाहिँ बाली प्रणाली नै परिवर्तन गर्नु पऱ्यो। अब हिजो जुन बाली लगाइराखेको थिए उनीहरूले त्यो फाँटमा, त्यो त अब बलौटे माटोमा हुने खेतीलाई फेरि उनीहरूले चाहिँ अर्को प्रविधि दिनु

0: पर्ने अवस्था आयो, त्योबाट चाहिँ परिवर्तन गर्दाखेरि चाहिँ सरकारको इनपुट यसमा अलिकति बढी चाहिन्छ जस्तो लाग्छ। अद्यपि अब लोकल नलेज पनि छ उहाँहरूको, किनभने सयौँ वर्षदेखि यो नदी किनारमा खेती गरेको मान्छेहरूको त्यो आफ्नो इन्डिजिनस नलेज पनि छ नि त, त्यसलाई पनि मिसाएर सरकारले चाहिँ टेक्निकल इनपुट दियो भने यो एकाध वर्षमा फेरि बिस्तारो रिभाइभ चाहिँ हुन्छ।
1: अब मैले तपाईँलाई चिनाउँदै पहिल्यै जीव विकास र वातावरण क्षेत्रमा लेख्दै आउनुभएका व्यक्तित्व भनेर भनिरहेको थिएँ होइन, तपाईँले जुन यो घटनालाई जसरी हेर्नुभयो नि है, यो बाढीले गरेको क्षति भनेर त्यो त छँदैछ होइन, जसरी यसको कारणहरू छ होइन, त्यो बाहेक पनि हाम्रो जुन जुन एउटा भू उपयोग नीति भनौँ अथवा नदी प्रणाली र जुन यो विकास निर्माणको जुन छ नि, त्यो पाटोलाई चाहिँ खोतल्न जरुरी छ कि छैन?
0: एकदमै जरुरी छ, एकदमै जरुरी छ। म यो केही दिन अगाडि चाहिँ श्रीलङ्का भ्रमणको संस्मरण लेख्दै थिएँ र त्यो श्रीलङ्काको चाहिँ भू उपयोग प्रणाली चाहिँ नेपालको यो पहाडी क्षेत्रको निम्ति श्रीलङ्काको जुन मध्य पहाडको भू उपयोग प्रणाली छ त्यो चाहिँ कपी गर्नुपर्छ हामीले, अब यो ढिलो भइसक्यो भनेर चाहिँ म लेखिरहेको थिएँ। यो यहाँको चाहिँ कस्तो देखेँ मैले भन्दाखेरि, हामीले जे नगर्नुपर्ने त्यो गरिरहेछौँ, जे गर्नुपर्ने त्यो चाहिँ गरिरहेको छैनौँ क्या। त्यो मास्तिर पहाडको त्यस्तो सम्मेलन परेको ठाउँ जो मलिलो माटो छ, अहिले म चाहिँ त्यो केही समय अगाडि फाकेल क्षेत्रमा गएको थिएँ, त्यहाँ निकै दिन बसेँ, त्यहाँको डाँडा काँडा सबैमा तरकारी खेती भयो, जम्मा जम्मी प्लानले 5 वर्ष काम गरेको रहेछ त्यहाँ, उनीहरूले त्यहाँको त्यो भू उपयोग प्रणालीदेखि लिएर खेती प्रणाली सबैलाई व्यापक परिवर्तन गरिदिए क्या। तर यहाँ चाहिँ त्यो काम फिट्टिकै भएको रहेछ, यो काठमाडौँबाट 2 घन्टामा यहाँ ड्राइभ गरेर आउन सकिन्छ, यति राम्रो पानीको सिँचाइ भएको ठाउँ छ, यहाँ न तरकारीलाई कमर्सियलाइज गरिएको रहेछ मास्तिर पहाडमा, न चाहिँ तपाईँको यो अदुवा लगायतको पाखोमा लाउने एकदम धेरै पैसा आर्जन हुने नगदी बालीलाई प्रमोट गरिएको।
1: तपाईँले जुन हजुर श्रीलङ्काको कुरा गर्नुभयो भने, श्रीलङ्का पनि समुद्रले घेरिए पनि बिचमा त पहाड छ होइन, त्यो पहाडमाथि रेल गुडेको र त्यहाँका स्थानीय जनताले चाहिँ उत्पादन गरेर त्यो उपज चाहिँ रेल मार्फत चाहिँ बजारमा लगेको चाहिँ देखियो होइन, अब हामी कहाँ पनि त त्यो सम्भावना थियो होला नि।
0: होइन, त्यो एउटा त यातायात प्रणालीको कुरा भयो त्यो होइन, उनीहरूले चाहिँ कस्तो गरेछन् भने सुरुमा चाहिँ कफी लगाए, कफीमा एकदम रोग लागेर कफी नाश भइसकेपछि उनीहरूले त्यसलाई चियामा कन्भर्ट गरे, चियामा कन्भर्ट गरेपछि चिया यति धेरै उत्पादन भयो कि अब त्यो सामान्य घोडामा गाडामा लदाएर लिएर चाहिँ कोलम्बोसम्म पुर्याउन सम्भवै भएन, नभएपछि उनीहरूले बाध्यात्मक ढङ्गले रेलको विकास गरे, त्यो रेलले पछि चाहिँ उनीहरूको त्यो चिया क्षेत्रको विकासमा यति धेरै कन्ट्रिब्युसन गरिदियो कि त्यसले पारिस्थितिक प्रणालीलाई पनि धेरै ह्याम्पर गरेन, ठुल्ठुला रोड बनाएनन् उनीहरूले, रेलवे बनाए, रेलवे पनि ठाउँ ठाउँमा सुरुङहरू बनाउँदै बनाए र रिभरको तल नजिकै नबनाएर अलिकति माथि पहाडको फेदीमा बनाए, त्यो एउटा सन्तुलित ढङ्गको भयो। अर्को के गरेछन् उनीहरूले भने त्यो पहाडको टाकुरामा जङ्गल छ, त्योभन्दा तलतिर चियाबारी छ, त्योभन्दा तलतिर तरकारी र अन्न खेतीको ठाउँ छ हेर्नुहोस्, अनिखेर रोडहरू चाहिँ हाम्रा जस्ता एकदम ठुल्ठुलो बनाउने महत्त्वाकाङ्क्षी भयो, ठिक्क ठिक्कका रोड छन्, रेलवे पनि कनेक्टेड छ, रोड पनि कनेक्टेड छ, त्यो गरिसकेपछि चाहिँ उनीहरूको पारिस्थितिकीय सन्तुलनमा चाहिँ असाध्यै राम्रो त्यो भू उपयोग चाहिँ मैले
1: त्यहाँ एउटा रमाइलो अर्को पक्ष चाहिँ गाउँमा बस्नेले गाउँ छोडेको पनि छैन र त्यो गाउँमा उत्पादन भएको चाहिँ सहरमा चाहिँ सजिलै आइहाल्छ कि, त्यो एउटा
0: एकदम एकदम एकदम उनीहरूले त्यो सानो सानो सहरहरूको यति राम्रोसँगले विकास गरिदिएको रहेछ, किनभने सबैभन्दा ठुलो कुरा चाहिँ मान्छेको कनेक्टिभिटी हो, त्यो कनेक्टिभिटी चाहिँ रेल र सडकबाट उनीहरूले पुर्याइदिए, मान्छे त्यहाँबाट विस्थापित भएर ठुला सहरहरूमै मात्रै आउनुपर्ने अवस्थै बनेन कि। हामी कहाँ चाहिँ कस्तो भएछ भने रोड तल बन्यो, मास्तिर त्यसको एक्सेसिबिलिटी पुर्याउनेमा ध्यान दिइएन समयमा, अनि मान्छेहरू तल झरिसके, अहिले हामी रोड खनेर माथि लगिरहेछौँ हेर्नु, अनि त्यो रोड चाहिँ अहिले हिँड्ने भनेको चाहिँ बाँदर र यो के अरे बँदेल मात्रै छ हेर्नु, भनेपछि हामी चाहिँ त्यो विकासको ठिक समयमा मोडल पत्ता लाउने कुरामा कमजोर भएको हुनाले पनि यो डिजास्टरलाई ठुलो सहयोग गरेको छ भन्ने।
1: यो घटनाले त जस्तो हाम्रो विकासको मोडलमाथि नै प्रश्न चिन्ह उठायो नि त।
0: एकदम एकदम एकदमै त्यो त यति धेरै प्रश्न गर्नुपर्ने ठाउँहरू छ कि सानो सानो काम पनि हामीले गरेनौँ क्या, बस्तीको ढाँचा यस्तो हुनुपर्छ, सुरक्षा प्रणाली यस्तो हुनुपर्छ भनेर त हामीले त्यो सरकारी क्षेत्रबाट हामीले फिटिकै काम गरेनौँ क्या, जनतालाई जस्तो ठाउँमा बसे पनि बस, जसरी बसे पनि बस भनेर छोडिदियौँ हेर्नु, अनि हामीले चाहिँ के सोच्यौँ भने रोड बनाइदिएपछि पुल बनाइदिएपछि भइहाल्छ नि विकास भनेर सोच्यौँ क्या, त्यो मोडल चाहिँ हाम्रो फेलियर भयो यो कुरा।
1: अहिले अब भनौँ म तपाईँसँग काठमाडौँमा रहेर काठमाडौँ उपत्यकाबाट तपाईँसँग सोझै नुवाकोटमा कुराकानी गरिरहेको छु होइन, काठमाडौँको सहरी व्यवस्थापन हेर्दा नि त्यो सडक जसले जसरी खोल्यो त्यसरी छ नि त, कुनै एउटा योजनाबद्ध छैन नि त होइन,
0: हजुर
1: देशका अरू भागमा पनि यस्तो नहोस्।

0: होइन, हामी त्यति नै भनौँ यति बेला होइन। यो अब पुननिर्माणको सन्दर्भमा पनि तपाईँले अघि जोड्नुभयो होइन, अब स्थानीय बासिन्दालाई पुनर्स्थापना गर्दा त्यही ठाउँमा पुननिर्माण गरेर राख्दाखेरि भोलि विपदको जोखिम त त्यो घट्ने भन्दा फेरि अर्को विपदको आधार तयार हुने जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यसो हुनु हुँदैन, त्यस्तो हुनु हुँदैन होइन। अहिले तपाईँले त्यहाँबाट जुन एउटा सरकारलाई तत्कालै यो यो चिज सरकारले गर्नुपर्छ, यो रात पछिको भनौँ न, तपाईँले भन्नुपर्दा प्राथमिकता चाहिँ के हुनुपर्छ सरकारको? अब चाहिँ त्यहाँ
1: अबको प्राथमिकता भनेको चाहिँ यो जुन अहिले बाढीबाट एकदमै अत्यधिक प्रभावित जनसङ्ख्या छ त्यसलाई हामीले पुनर्वास कहाँ गराउने हो? तपाईँहरूको जमिन छ, तपाईँहरू यसरी पुनर्व्यवस्थित हुनुहोस्, यहाँबाट उठ्नुहोस्, अलिक कडै कानुन लाउनु पर्यो भन्ने मलाई लाग्छ क्या। किनभने हामीले विगतमा त्यो गरेनौँ, नगरेपछि केही काम चाहिँ जनताको तर्फबाट कस्ट बिहोर्नु पर्यो, केही कस्ट चाहिँ सरकारको तर्फबाट बिहोर्नु पर्यो। तपाईँहरू यहाँबाट सर्नुहोस्, सुरक्षित ठाउँमा जानुहोस्, सुरक्षित ठाउँ कहाँ हो हामीलाई रिपोर्ट गर्नुहोस्, तपाईँलाई बसोबासको व्यवस्थापन गर्न हामी न्यूनतम खर्च हामी यति दिन्छौँ भनेर उहाँहरूलाई त्यहाँबाट विस्थापित हुने एउटा अवसर दिनु पर्यो इन्सेन्टिभको रूपमा। अर्को चाहिँ जोसँग घरवास हाल्ने ठाउँै छैन ती मान्छेहरूलाई केही तारहरूमा व्यवस्थित ढङ्गले एउटा बस्ती विकास गरेर उनीहरूलाई चाहिने आवासीय क्षेत्र विकसित गरिदिनु पर्यो।
0: त्यो गरिसकेपछि
1: उहाँलाई न्यूनतम सपोर्ट कति गर्न सकिन्छ त्यो सरकारको तर्फबाट अहिले तत्कालै त्यो मोडल चाहिँ घोषणा गर्न आवश्यक छ र यसको कानुनी व्यवस्थाहरू गर्न आवश्यक छ भन्ने लाग्यो।
0: जुन तपाईँले भनेको चिज गर्नको लागि पनि जुन बस्ती अथवा सडक कृषि होइन नदी व्यवस्थापनदेखि एउटा एउटा योजनाबद्ध रूपमा, किनभने हामी कहाँ फेरि सरकारका चाहिँ संयन्त्रहरू मन्त्रालयहरू छुट्टा छुट्टै छन्, ती निकायले छुट्टा छुट्टै काम गर्न थाल्यो भने त्यो सम्भव हुँदैन भनेपछि एउटा छुट्टै खालको संयन्त्र हुन जरुरी छ कि?
1: यसमा चाहिँ यो भूकम्पको बेलाको पुनर्निर्माणमा जुन ढङ्गको संयन्त्र प्रयोग गरेर त्यो निर्माणलाई एकद्वार प्रणालीबाट लगियो त्यसले अलिकति इफेक्टिभ रिजल्ट हामीलाई दिएकै हो। त्यसमा विगतको सरकारलाई एकदम अहिले गाली गरेको सुन्छु म, त्यसरी गाली गर्ने मात्रै होइन, राम्रा कुराहरू उदाहरण लिन आवश्यक छ। अब हुने यहाँको भौतिक विकास र यो पुनर्स्थापना बस्ती पुनर्स्थापना यसलाई चाहिँ दुईटै कुरालाई एकीकृत गरेर जोड्नको निम्ति चाहिँ एउटा शक्तिशाली संयन्त्रको आवश्यकता छ। यो छरिएको मन्त्रालयबाट र छरिएको निकायबाट हामीले यसै गरी सर्भिस डेलिभरी गऱ्यौँ भने भोलि पनि हामी फेरि यस्तो डिजास्टरमा पर्ने सम्भावना हुन्छ। त्यसको निम्ति चाहिँ सडक पुल बस्ती विकास र यो तिनवटा संयन्त्रलाई हामीले दिने राहत पुनर्स्थापनाको प्याकेज भोलि दिने सरकारी संयन्त्रको सहुलियत त्यो सबै कुरालाई इन्टिग्रेट गर्ने एउटा शक्तिशाली निकाय आवश्यक छ। त्यसले चाहिँ इन्टर मिनिस्टरियल कोअर्डिनेसन गरेर एकीकृत रूपमा काम गरेन भने फेरि यो डिजास्टर हामीले रोक्न सक्दैनौँ।
0: अब तपाईँले त्यहाँ बसेर हेरिरहँदा होइन, हामी काठमाडौँबाट अहिले कुरा गरिरहेछौँ होइन, सबैभन्दा गम्भीर होइन जुन चर्चामा नआएको के जुन बाहिर त मिडियामा त धेरै चिजहरू आइरहेछ तर त्यो एकदम कम चर्चा भएको महत्त्वपूर्ण कुरा चाहिँ अथवा त्यो महत्त्वपूर्ण समस्या चाहिँ के देख्नुहुन्छ तपाईँले हेर्दा
1: चाहिँ? यसमा चाहिँ दुई तिनवटा कुरा महत्त्वपूर्ण छ। यो हामीले चाहिँ घर भत्कियो बजार भत्कियो भनेर मात्रै जुन हेरिरहेछौँ, एउटा हाम्रो त यो रोडको जुन अलाइनमेन्टको संरचना हामीले विगतमा बनायौँ त्यसलाई व्यापक रूपमा रिभ्यू गर्नुपर्छ। त्यसले चाहिँ हामीलाई यो डिजास्टरमा एकदमै धेरै कुराहरू चाहिँ सिकेको अनुभव गरेर हामीले रिडिजाइन गर्नु पर्यो त्यसलाई। दोस्रो कुरा बस्तीको जुन प्रणाली छ त्यो बस्तीको प्रणालीलाई चाहिँ अब हामीले एकदम स्ट्रिक्ट कानुन बनाएरै निषेधित क्षेत्रहरू तोक्ने र त्यस पछाडि सर्टेन हाइटभन्दा माथि मात्रै बस्ती बस्ने भनेर तोकेनौँ भने हामी चाहिँ फेरि अर्को डिजास्टरमा पर्छौँ। त्यसैले त्यो दोस्रो कुरा चाहिँ त्यो महत्त्वपूर्ण देखेँ मैले। अरू कुराहरू चाहिँ अब यो इन्टर मिनिस्टरियल कोअर्डिनेसनको कुरा अघि नै तपाईँले उठाइहाल्नु हो, मैले पनि भनिसकेँ। यो तिनवटा कुरा भयो भनेदेखि चाहिँ मलाई लाग्छ पुनर्व्यवस्थापन गर्दाखेरि चाहिँ हामी अलिक बढी व्यवस्थित अलिक बढी सुरक्षित हुन सक्छौँ।
0: हुन्छ, यो महत्त्वपूर्ण समय रेडियो सगरमाथालाई नुवाकोट क्षेत्रबाट जानकारी दिनुभयो, यहाँलाई विशेष धन्यवाद धीर भण्डारीजी।
1: धन्यवाद दिपकजी, मेरो कुरा पनि सेयर गर्ने मौका दिनुभयो। म यहाँ आएर दिनको दुई दिन हेरेँ, सम्प्रेषण गर्ने एउटा अवसर पनि दिनुभयो, त्यसको निम्ति तपाईँलाई पनि र रेडियो सगरमाथालाई हार्दिक धन्यवाद।
0: हस् धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो दिगु विकास र वातावरणीय क्षेत्रमा काम गर्दै आउनुभएका लेखक धीर भण्डारी, खास गरी भटेकोसी त्रिशुली बाढीपछि विस्थापित नागरिकको त्यहाँको अवस्था र त्यहाँको बस्ती विकास दिगो विकासको पाटोबाट हेर्नुपर्ने अब नयाँ एउटा मोडल, विकासको नयाँ मोडल जरुरी छ उहाँ भन्दै हुनुहुन्थ्यो। खास गरी विपदको पछि उद्धारको कार्य भएको छ, विस्थापित भएका नागरिकलाई सुरक्षित स्थानमा राख्ने होल्डिङ सेन्टरहरू पनि छन्, त्यहाँ खाना पानी र स्वास्थ्य सेवा लगायतका कुराहरू पनि र परिवारसँग पुनर्मिलन लगायत अझै उद्धारका प्रयासहरू पनि भइरहेका छन्। नुवाकोट आसपासका क्षेत्र भोटिकोसी क्षेत्रदेखि तल्लो तटीय क्षेत्रसम्म अझै पनि उद्धार जारी नै छ। र आज हामीले आजको कुरामा खास गरी यो दिगो विकासको दृष्टिकोणबाट अहिले भएको विनाश र विकासका मडलका सन्दर्भमा कुराकानी गऱ्यौँ। यही कुराकानी सँगसँगै आजलाई आज कुराको समय सकिएको छ। आजको कुराबाट म दीपक रियाल पनि बिदा पाऊँ। आज कुरा यति नै, भोलि कुरा भोलि नै। नमस्कार।

0: होइन ए इन्जिनियर बाबु, मेरो घरमा टावर होर्डिङ बोर्ड राखौँ भन्दै मान्छेहरू आथे, राख्न मिल्छ कि मिल्दैन, के छ यसको प्रावधान, ल त एकचोटि बताइदिनुहोस्।
1: ल सुन्नुहोस् काका, ललितपुर महानगरपालिकाले भवनको स्ट्रक्चरल डिजाइनमा समावेश नगरिकन कुनै पनि भवनमा होर्डिङ बोर्ड टावर आदि राख्न दिएकै छैन। प्राचीन स्मारक भएको चोक वा क्षेत्रमा पर्ने भवनहरू स्मारकभन्दा अग्लो हुने गरी निर्माण गर्न पनि पाइँदैन। पुरानो सहरी क्षेत्रमा घर निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण सम्वर्धनमा असर नपर्ने गरी निर्माण गर्नुपर्छ।
0: ए हो है?
1: अनि नि काका, परम्परागत शैलीका वास्तुकलात्मक विशेषता भएका भवनहरूको संरक्षण गर्नुपर्छ। यस्ता भवनहरूको विषयमा ललितपुर महानगरपालिका र वडा कार्यालयमा समेत जानकारी दिई सहयोग गर्नुपर्छ।
0: ल कस्तो राम्रो कुरा त।
1: अनि नि, महानगरको स्वीकृति बिना टावर तथा एन्टिना आदि जडान गर्न पाइने छैन। स्मारक क्षेत्रमा होर्डिङ बोर्ड, पम्पलेट, पोस्टर, ब्यानर, वाल पेन्टिङ आदि त राख्न वा टाँस्न नै पाइँदैन।
0: ओहो, म यहाँ बुझ्न आएर साह्रै राम्रो काम गरेछु। यो ललितपुर महानगरपालिकालाई यस्ता राम्रा राम्रा कुराहरू ल्याएकोमा साह्रै धन्यवाद। ल इन्जिनियर साहबलाई पनि धन्यवाद है, म लागेँ है।
1: हस्, यहाँलाई पनि धन्यवाद छ काका। ललितपुर महानगरपालिकाको कार्यालय फुलचोक ललितपुर।
2: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्।
3: किन राजेशजी?
2: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: बिबिसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डिएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमुना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौँ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्युयोर्कको ग्राउन्ड जिरोमा पीडित परिवारहरू जम्मा भएका छन्, जहाँ अरू 2 विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। 4 विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्त्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्त्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राज

0: पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले कियेभस्थित पेट्रोल स्टेसनहरूमा हमला गर्दा दुईजनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रुसले युक्रेनमाथि पूर्ण स्तरको अधिकारमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलोपटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक चार तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्त्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10%भन्दा बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 धेरैको डिएनए नमुना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झन्डै 1400 शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना सङ्कलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751
1: नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डिएनए नमुना मध्ये करिब 300 परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत,
2: 1386 अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 सेरोफेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ, 5130 जनाको तथ्याङ्क छ हामीसँग।
1: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्याबीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितवनमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो लैजानको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ, सायद आजसम्म त्यो ब्रेक
1: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्नु चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट सूर्य निकायले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन, त्यो हुनाले अब एउटा सर्पले हिस्कीलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा चाहिँ आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसेकम डेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन, तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 क्याम्पमा मानिसहरूलाई खाना र राहतको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेको छ।
1: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्कमा नआएको भन्ने विवरण छ।

0: त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
1: नेपाल आर्मीले र टनेलभन्दा बाहिरको काम, यो दलदल आदि इत्यादिको चाहिँ सर्च एन्ड रेस्क्यु काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिसकेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
1: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्च र रेस्क्यूलाई चाहिँ रोकेका पनि छैन, एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुनर्निर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी, एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुनर्निर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुन सक्छन्, कुन ठाउँमा सुरक्षित स्थान छ त्यो सुरक्षित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भएपछि हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
1: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्लि नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
2: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
3: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ होइन, जस्तो रसुवाको ल्याएर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भए जस्तो भएको छ।
2: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्।
4: बालु आमा विहीन भएका बाल बालिकालाई चाहिँ आवासीय रूपमा हामीले व्यवस्थापन गरेका छौँ, व्यवस्थाहरूलाई चाहिँ सम्पूर्ण चिजहरू त्यहाँ उपलब्ध गराएका छौँ।
2: त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए।
5: एकदम ठुलो ट्रमा छ, आघात भएको छ, स्कुल जान नपाएका कारणले आफ्नो नियमित गतिविधि काम गर्न सकिरहनु भएको छैन। आवश्यकता भनेको साइको सोसियल सपोर्ट हो, उहाँहरूलाई स्कुल कन्टिन्युसन गर्न सकियो भनेपछि पढाइमा निरन्तरता हुनु थाल्यो, स्कुल जान थाल्नुभयो भनेपछि चाहिँ केही किसिमले यो आघात यो ट्रमाबाट अलिकति घटाउन सकिन्छ।
2: बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसङ्ग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सडक खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सडक आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी:
6: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै, त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला, अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
7: त्यो काम सकिन कति दिन लाग्छ अझै?
6: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस
7: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
6: अब 4-5 भित्रमा चाहिँ सकिन्छ।
7: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
6: हामी अहिले चाहिँ ग्राभल सर्फेसम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ फ्लो गर्न दिन्छौँ।
7: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
6: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 छोडेर मात्रै भित्रतर्फ सडक निर्माण गरेका छौँ, त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्रतर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ एकिन गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: छोरी, अगाडि बुझेर आयो त के भएको रहेछ?
9: बुवा, त्यहाँ अगाडि त गाडीले लागेर चितुवा मरेको रहेछ, मान्छे पनि घाइते भएछन्।
8: लौ हेर, यी वन्य जन्तुलाई पनि किन सडक सडकमा आउनु परेको होला? खुरुकन जङ्गलमै बस्नु नि।
9: के गरौँ त बुवा, यो सडक पनि त पहिला जङ्गल नै थियो। पानी खान, खाना खोज्न, साथी खोज्न वन्य जन्तुले पनि त वारपार गर्नै पर्यो नि।
8: हुन त हो, तर बाटो पनि त बनाउनै पर्यो नि।
9: बनाउन त पर्यो नि बुवा, तर यी जङ्गल वरिपरिका सडकहरूमा सीमित गतिमा गाडी चलाउनु पर्छ। सडक बनाउँदा वन्य जन्तुलाई सजिलै आवतजावत गर्न मिल्ने गरी बनाउनु पर्छ। हाम्रो सरकारले पनि कति बन्दै गरेका सडकहरूमा अन्डरपास जस्ता संरचना बनाउन थालिसकेको छ। यसले वन्यजन्तु आफ्नो बाटोमा हिँड्छन्, मान्छेसँग जम्का भेट हुन पर्दैन र यस्ता दुर्घटना पनि कम हुन्थे।
8: छोरी, कति राम्रो कुरा गर्यौ तिमीले।
10: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार, WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।
11: आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
12: ए, केही हुन्न, चुप लाग, तातो पानी खाइदिए निको भइहाल्छ नि।
13: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
14: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
15: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।

0: नेपाली रेडियो, नेपाली आवाज।
1: तपाईँ अहिले दक्षिण एसियाको पहिलो स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब हामी आज बिहान प्रसारण भएको रेडियो कुराकानीको पुनः प्रसारण गर्दैछौ। अबको समय हो रेडियो कुराकानीको पुनः प्रसारण।
2: नमस्कार, म ज्योति बानिया। सदाको शुक्रबार चाहिँ आज पनि यहाँको अगाडि रेडियो कुराकानीमा उपस्थित भएको छु। राजविराजको हिजो अस्ति राति भएको घटना, प्रसुति गर्न गएको सरकारी अस्पताल अगाडि चाहिँ बसेको र 3200 रुपियाँ तिर्नुपर्ने रहेछ सरकारी अस्पतालमा, तर उहाँको श्रीमानसँग जम्मा 2000 मात्रै रहेछ। बाँकी पैसा चाहिँ भोलि बिहान ल्याउँछु भन्दाखेरि पनि त्यहाँ ब्लड टेस्ट लगायत भर्ना लिने कामै गर्नुभएन, किनभने 3200 रुपियाँ चाहियो। 3200 रुपियाँ नभएको कारणले चाहिँ 2000 रुपियाँ भयो, बाँकी रहेको 1200 भोलि बिहान ल्याउँछु भन्दाखेरि दिएन। अगाडिपट्टि औषधि पसलहरूमा माग्न गयो उहाँको परिवार, दिएन, भर्ना लिएन। भर्न नलिएपछि बाध्य भएर त्यो महिला बबिता कुमारीजी सडकमा, त्यही अस्पताल सँगैको सडकमा प्रसुति गर्न बाध्य हुनुभयो। अब यो सामान्य घटना होइन, यस्ता घटनाहरू सामान्य होइनन्, सामान्य घटना होइन, यो त मानवता विरुद्धको ठुलो अपराध हो। सरकारी ए निजी अस्पताल भए पनि यो पैसाको लागि खोल्या हो, पैसा दिनु पर्थ्यो नि भन्ने कुरा हुन्छ। जबकि सरकारी अस्पताल हो, उनले जुन कपडा लाएर गई थिइन् त्यो कपडामा पनि त्यो कर्मचारी जसले भर्ना गरेन त्यो कर्मचारीले तलबत्ता, त्यही कपडाबाट तलबत्ता, करको कारणले तलबत्ता खाएर बसिरहेछ। उनले जुन खेती गरेर आलु उत्पादन गरेर काउली उत्पादन गरेर बेचिया छ, त्यो बेचे बापतको कर चाहिँ त्यो अस्पताल जसले भर्ना गरेन त्यो अस्पतालको कर्मचारीले खाइरहेछ। तर त्यही मान्छे के भन्छ भने तिमीलाई चाहिँ 1500 रुपियाँ पुगेन, भर्ना गर्दिन, तिमी बाहिर गएर ऊ गर, प्रसुति गर भनेर भन्छ। त्यस हुनाले यो त गम्भीर मानवता विरुद्धको अपराध हो, यो नयाँ होइन, अस्ति मात्रैको कुरा हो। जुम्ला अस्पतालमा चाहिँ अलिकति बिरामी अप्ठ्यारो भयो, त्यहीँबाट अपरेसन गर्न सक्नुहुन्थ्यो उहाँहरूलाई, तर के रह्यो भने उहाँहरूलाई पैसा जम्मा गर्नुहोस् नभए चाहिँ कोहलपुर जानुहोस् भनेर भनियो। त्यहाँ पैसा जम्मा नगरेपछि कोहलपुर जानु र त्यहाँ अपरेसन गर्नु, पैसा जम्मा गर्न बाध्य भए र बाध्य भएर अपरेसन भयो। अब यस्तो खाले त्यो एपेन्डिसाइटिसको अपरेसन थियो, त्यस हुनाले त्यो यदि समयमा नगरिया भए त्यो मान्छे मर्ने अवस्था रहन्थ्यो। अब हेर्दाखेरि बढी समस्या चाहिँ निजी अस्पतालमा देखिन्छ। निजी अस्पतालमा घटनाहरू घट्छन् अनि त्यसपछि गएर अलिकति के छ भने चिकित्सक विरुद्ध ल यो त भएन, यो त हामीले त यस्तो भयो भन्ने बित्तिकै अब गुटुट्टै के छ भने सरकारी अस्पताल बन्द हुन्छन्। किन सरकारी अस्पताल बन्द हुन्छन् भने सबैलाई थाहा छ, सरकारी अस्पताल बन्द भएको दिनमा चाहिँ ती सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरूको उतापट्टि निजी क्लिनिक हुन्छ, निजी क्लिनिकमा दिनैभरि बन्नुहुन्छ उहाँहरू। 5-10 हेर्नुहुन्थ्यो भने त्यहाँ 20-25 चाहिँ हेर्नुहुन्छ, र त्यहाँ आएको मान्छेहरू अलग्गै थाहा हुन्छ। फलाना चिकित्सक कहाँ आएको भनेपछि त्यो कहाँ छ भन्ने विषय अलग्गै थाहा हुन्छ, थाहा हुने बित्तिकै के छ भने त्यहीँ गएर परीक्षण गर्नुहुन्छ। अनि उपभोक्तालाई अन्य, यानि कि बिरामीले अन्य निजी अस्पतालमा गर्छ। गुटुट्टै के छ भने अहिले निजी यो सरकारी अस्पतालको भएको छ, र योभन्दा पहिला हामी सबैलाई थाहा छ अब थाइरोइडको अपरेसन गर्नुपर्ने मान्छे बिरामीलाई पाठेघरको अपरेसन झिकेर फालियो, दाहिने खुट्टाको अपरेसन गर्ने मान्छेलाई देउरी खुट्टा अपरेसन गरियो भनिन्छ। के भने ए बाबा किन यसो भएको हो त भन्दाखेरि, ल म जो अपरेसन गर्न गएको हुन्छ त्यो जाँदाखेरि त एनएससी टिमले काम गरेर गइसकेका हुन्छ, उसले डन लेखिसकेका हुन्छ। अब त्यो उसलाई कसरी सोध्ने कि अब उसले एनएससी चाहिँ दिइसकेको मान्छेलाई, टुवा परेर बसेको मान्छेलाई, तेरो खुट्टा कहाँ दुखिया छ, तेरो पाठेघर हो कि थाइरोइड हो भन्ने कुरा उसले त बोल्नै सक्दैन। हामीले जे फाइलमा छ त्यही गर्ने हो, फाइल त्यही अगाडि छ त्यही गरियो भनेर के छ भने भनिने जवाफ दिइन्छ। र ठुला घटनाहरूमा के गर्ने गरिया छ भने केही केही अब जसलाई बिरामीको पक्षहरूलाई ल यस्तो उस्तो अब नगर भनेर मौन बोलाएर अरू सबै घटनाहरू के छ भने अब थिचाच परेर राखिएको अवस्था छ। त्यस हुनाले अब अझ के आउँछ भन्ने कुरा होइन, होइन यो यस्तो खाले त भइहाल्छ, यस्तो खाले भयो हुनाले चिकित्सक स्वास्थ्यकर्मीमाथि चाहिँ कुनै के उनीहरूलाई कानुन लाग्नु हुँदैन, कानुन त लाग्नै हुँदैन नि, कानुन लाग्ने बित्तिकै त मान्छे यहाँ बस्दै बस्दैन नि, कानुन लगाएपछि त विदेश पलायन भइहाल्छ नि, विदेश पलायन भएपछि त को बस्छ र यहाँ ए बाबा, जुन विदेश उहाँले भन्नुभएको छ त्यहाँ त के छ भने त्यो यस्तो खाले गरे भए अहिलेसम्म मान्छे जेल भइसकेको हुन्थ्यो। अब समस्या के भइदियो भने यसमा सबभन्दा बढी ढाकछोप चाहिँ चिकित्सकका परिषदहरू अनि त्यसपछि चिकित्सकहरूले बढी गरेर देखिन्छ, किनभने आफ्नो कमजोरी बाहिर नजाओस् भनिँदो हुँदो रहेछ। अब त्यसो भए हुनाले सबभन्दा पहिले दौडेर चिकित्सकहरूको टोली जान्छ, जस्तो हिजै अब के हो भने पाँचजना टोली चाहिँ गयो भनेर भनिदियो, त्यहाँ के हुन्छ भने ल 1200 रुपियाँ अब पैसा तिर्न त परेछ, त पैसा तिर्न त 3200 रुपियाँ त प्रसुति हुन्छु भनेपछि थाहा त पाउनु पर्थ्यो नि त, उसले 3200 रुपियाँ तिर बोकेर हिँड्नु पर्थ्यो, त्यो न्यूनतम शुल्कै त्यति भनेको छ अनि भनेपछि त त्यो तिर्नु पर्दैन त भनेको छ उसलाई। अब त्यो बेला के थाहा हुँदैन भने ए बाबा त्यो गोल्डन आवर भनेको कुनै पनि मान्छेलाई विपद पर्यो भने के छ भने इन्डियामा त भारतमा त कानुनै बनाएको छ, उसले 7 दिनसम्म पैसा तिर्नु पर्दैन र निशुल्क चाहिँ के छ भने उसलाई आपत परेको चाहिँ नागरिक हुनु पर्यो, त्यसलाई चाहिँ के छ भने त्यो अब 48 घन्टासम्म चाहिँ कुनै शुल्क नलिइकन अपरेसन गर्नुपर्छ भने कानुनै लेखाएको छ, कुनै पनि ऊ चिकित्सक सेवा दिनुपर्छ भनेर कानुनै लेखाएको छ। अब तर यहाँ कानुन नलेखे पनि अब त्यो त हामीले आकस्मिक सेवा आदि त्यो जनस्वास्थ्य ऐनमा चाहिँ आकस्मिक सेवा आदि त्यति सेवामा चाहिँ शुल्क लाग्दैन है, निशुल्क हो है भनेर भन्नुभएको छ, तर अब यस्तो हुन्छ अब त्यहाँ सबभन्दा बढी अब एउटा चिकित्सकहरूको एउटा टोली गएको छ, त्यसले के भन्छ भने कहिले फरमान जारी गर्छ भने होइन होइन यो त सिस्टम इरर हो, त्यो त्यसमा उपभोक्ताले नै बुझेन, त्यो के छ भने उसले त यो बिरामीले नै बुझेन, बिरामी परिवारले नै बुझेन, भन्नुपर्ने ठाउँमा भनेन, सिस्टम इरर भएको कारणले भएको, चिकित्सकको अनि स्वास्थ्य कर्मीको कुनै यसमा रोल छैन, भयो भने त्यो उसले प्रशासनको होला, त्यो कर्मचारी त्यो के अरे चिकित्सकदेखि बाहेकको कर्मचारीको इरर होला, तर यसमा त छैन है, चिकित्सक र स्वास्थ्य कर्मीको छैन भनेर उन्मुक्ति लिए अवस्था छ। त्यस हुनाले अस्पतालहरू अहिले हामी प्रत्येक अस्पतालहरू चाहे सरकारी अस्पताल होस् चाहे सङ्गठित संस्थाले चला अस्पताल होस् अब चाहे निजी अस्पताल होस् के देखिन्छ भन्दाखेरि यो पैसा लिनलाई तयार हुने तर सेवा दिनलाई चाहिँ के छ भने एकदमै त्यो चाहिँ अप्ठ्यारो पर्ने र एकदम अप्ठ्यारो मान्ने र त्यो उपर कसैले कुरा नउठाइदियोस् भन्ने चाहने ऊ चाहिँ भएको छ। उहाँहरू के भन्नुहुन्छ भन्दा यो त एप्लाइड साइन्स हो, यस्तो खाले एप्लाइड साइन्स भनेर त्यो हुन्छ त तलमाथि र यो भइहाल्छ नि, एप्लाइड साइन्स हो, एप्लाई गर्दाखेरि कहिले बेठिक हुन्छ कहिले ठिक हुन्छ भन्ने छ, तर म के को लागि बस्या हो के को लागि शपथ लिएको भन्ने विषयमा त्यो अझै बोध भएको छैन, धम्की घुर्की हडताल आदि त्यसले आदि इत्यादिको सहारा उहाँहरूले जोगाउने सहारा लिँदा अवस्था छ। म एउटा यो लामो समयदेखि यो क्षेत्रमा काम गरिरहेको व्यक्तिको हैसियतले के भन्न चाहेँ भने सधैँ घुर्की धम्की हडताल दिएर आदि त्यति गएर सिस्टम इरर चाहिँ के छ भने यो चाहिँ जुन भनेर अब उन्मुक्ति पाउने अवस्था चाहिँ छैन, तलब भत्ता खाने त्यो जिम्मेवार लिनलाई शपथ लिने अनि आफ्नो वृद्धि विकास भएन भने पनि घुर्की देखाउने तर सेवा दिनलाई चाहिँ के छ भने यसो गर्ने भयो भने त यहाँभन्दा त्यो के छ भने मानव विरुद्धको र अपराध के हुनसक्छ, यहाँ भित्रको दण्डहीनता के हुनसक्छ, यहाँभित्रको के छ भने यो अपराध के हुनसक्छ। त्यस हुनाले ठुलो कुरो त के बोध भएन भने म जुन जिम्मा ल्याएको छु त्यो जिम्मा मैले पुरा गर्नुपर्छ भन्ने विषयमा चाहिँ हामी कहाँका के छ भने कुनै पनि धेरै व्यक्तिहरूलाई जिम्मेवारी भएन भन्ने चाहिँ मलाई लाग्छ। त्यस हुनाले राजविराजको यो प्रसुति सम्बन्धी घटना चाहिँ बबिता कुमारीको घटना एउटा खालि यो यसो उजगार मात्रै हो, बाहिर टिप अफ आइसबर्ग भन्छ नि यो देखिएको घटना मात्रै हो, योभन्दा बढी विकराल चाहिँ ठुला सहरहरूमा छन्। अहिले पनि हामीले ठुला अस्पतालहरूको सरकारी अस्पतालको हेऱ्यो भने मान्छे विक्षिप्त हुन्छ, त्यो अलिकति अध्ययन गर्न बस्नेमा मान्छे पनि विक्षिप्त भएर बसेका हुन्छ, उसको चाहिँ एउटा व्यक्तिको कारणले एउटा सिस्टमको कारणले गर्दाखेरि चाहिँ नेपालमा अस्पताल चाहिँ किसानको चाहिँ गुणस्तरीय सेवा हुन सके अवस्था छैन र मान्छेहरूलाई चाहिँ अब यो बेकार त्यो नेपालमा स्वास्थ्य सेवा चाहिँ ठुला मान्छे ठुलाले पालेर राख्ने पर्ने एउटा धरती मात्रै भइरहेको अवस्था छ भन्ने मलाई लाग्छ। त्यसो हुनाले यस्तो विषयमा चाहिँ छानबिन हुनुपर्छ र दण्डहीनता जुन बढ्या छ विशेष गरी चिकित्सक र स्वास्थ्य कर्मीले जे गर्दाखेरि पनि केही फरक पर्दैन भन्ने दण्डहीनता बढ्या छ यो उपर चाहिँ होइन है दण्ड पनि हुन्छ नेपालमा त्यस्तो पनि छ भन्ने चाहिँ देखाउने कुराहरू चाहिँ बनोस् र कम्तीमा जिम्मेवार होस्। अब जो मान्छे बिरामी हो बिरामीप्रति जिम्मेवार हुनुपर्छ भन्ने सिद्धान्तले काम नगरेका कारणले उपभोक्ता बिरामीप्रति चाहिँ जिम्मेवार हुनुपर्छ भन्ने सिद्धान्तले काम नगरेका कारणले यस्तो भएको हो र त्यो उप्रति जिम्मेवार हुने मात्रै दिन सुरु भयो भने यो यस्तो खाले कमेन्ट गर्नै हामीले पर्ने अवस्था छैन। त्यस हुनाले चाहिँ ढिलो नगरिकन यो चाहिँ के छ भने यसमा दण्डहीनता छानबिन र कडा कारवाही होस् भन्ने चाहिँ अनुरोध गर्दै आजलाई बिदा हुन्छु।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बि नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 01-53-68-555 01-53-68-555।
3: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो, ViaNet र Via TV को साथले पाइयो। हजुर, अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन। 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउंड होस मात्र रु 999 मा र 175 प्लस चैनल सहित को फीचर फुल Via TV मात्र रु 150 मा। इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ। अल्ट्रा 5, अल्ट्रा परफॉर्मेंस, अल्ट्रा वैल्यू।
4: ए मुनियाको बाबुजी, सुन्नुभयो? अब त त्यो जङ्गलको बाटो पनि ठुलो हुने भएछ नि।
5: हाँ त, सडक चौडा बनाउनु त ठिकै हो, तर वन जङ्गल वन जन्तुलाई नोक्सानी पो घरलाई के भन्ने पो दुख लागिरहेको छ।
4: जनावरको पनि के पिर गर्नु नि।
5: अरे, जङ्गल भनेको वन जन्तुको घर हो। जङ्गल हुँदै चौडा सडक बनेपछि वन जन्तुहरूले कसरी बार पार गर्ला? उनीहरूको बासस्थान बिग्री जान्छ, जाने ठाउँ नपाएर फेरि गाउँघर पस्न सक्छन्। त्यसैले यसो मिलाएर आवत जावत गर्ने बाटो खुलाइदिनु पर्छ के।
4: भर्खर भर्खर त गाउँमा बाटो बन्ने बजेट आएको छ, फेरि वन्य जन्तुको लागि पनि बाटो, अरे कति धेरै पैसा लाग्छ होला।
5: अहिले त धेरै ठाउँमा वन जन्तु मैत्री पूर्वाधार बन्न थालेको छ, त्यसमा अलि बढी पैसा लागे पनि त्यसले जनावर मानिस पर्यावरण सबैलाई फाइदा पुग्छ नि। हामी जस्ता जङ्गल वरिपरि बस्नेको लागि त झन् गजब हुन्छ।
4: बातुवा त ठिकै भन्नुभयो।
6: वन्यजन्तु मैत्री पूर्वाधार प्राकृतिक स्रोत संरक्षणको आधार। WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।

नमस्कार, यतिखेर रातको 10:15 बजेको छ। म समीन बरवाल, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। भटेको सिबाडीमा 1385 जनाको शव फेला। सोलुखुम्बु स्थित हुङ्गा खोलाको ड्याम फुट्ने जोखिम पछि उदयपुरमा सतर्कता अप्नाउन आग्रह। दिल्लीमा ब्रिक्स शिखर सम्मेलन, मोदी पुटिन बीच भेटवार्ता, ऊर्जा व्यापार र रक्षा बारे छलफल। र एसियाडका लागि खेलाडी सहित कर्मचारीको जम्बो टोली जापान जाँदै। अब हालचाल विस्तारमा। रसुवाको भटेकोसी नदीमा आएको विनाशकारी बाढीको 17 दिनसम्म 1385 जनाको शव फेला परेको सरकारले जनाएको छ। बाढीमा 5130 जना अझै बेपत्ता रहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीका अनुसार बेपत्ता मध्ये 35 देशका करिब 600 विदेशी नागरिक समेत रहेका छन्। हालसम्म 320 भन्दा बढी विदेशी नागरिक सहित 13676 जनाको जीवितै उद्धार गरिएको छ भने शव पहिचानका लागि नेपाल प्रहरीसँग विभिन्न 5 देशका फोरेन्सिक विज्ञले डीएनए परीक्षण गरिरहेका छन्। खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप अध्यावधिकको हुन सक्ने मन्त्रालयले जनाएको छ। सरकारले प्रारम्भिक मूल्याङ्कन गरेर बाढीबाट करिब 1.80 अर्ब अमेरिकी डलर बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको जनाएको छ। पुनर्निर्माण र पुनर्स्थापनाका लागि करिब 4.78 अर्ब डलर आवश्यक पर्ने अनुमान गरिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल सहित विभिन्न देशका उद्धार टोली परिचालन भइरहेका छन्। सरकारले आवश्यक उद्धार उपकरण सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेको छ। प्रभावित क्षेत्रमा सड़क, विद्युत र संचार सेवा पुनः सञ्चालन गर्न पनि काम भइरहेको मन्त्रालयले जनाएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका 2 र 4 स्थित हुङ्गा खोलामा पहिरो खसेर नदी थुनिएपछि बनेको ड्याम फुट्न सक्ने जोखिम बढेको भन्दै उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। ड्याम फुटेमा दुधकोशी हुँदै सुनकोशी नदीको बहाव बढ्न सक्ने भन्दै कटारी, ताप्ली, लिमचुबुङ, रौतामाई, त्रियुगा, चौदण्डी, घडी र बेलुकाका नदी आसपासका बस्तीलाई सतर्क रहन

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81औं महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा असोज 6 गतेदेखि 12 गतेसम्म हुने महासभाको उच्च स्तरीय सामान्य बहसमा प्रधानमन्त्री शाहले नेपालको वर्तमान सरकारका प्राथमिकता, नवयुवा आन्दोलनपछि व्याप्त जनादेश र अन्तर्राष्ट्रिय सहयोगका विषयमा धारणा राख्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति, जलवायु न्याय तथा हानि नोक्सानीको उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनु हुने समेत बताइएको छ। यसैबीच प्रधानमन्त्री शाह र शीर्ष उद्योगी व्यवसायी बीच अर्थतन्त्रका चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा विनोद चौधरी, चन्द्रप्रकाश ढकाल, उमेश श्रेष्ठ र पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। आधा घण्टाका लागि तय भएको भेटवार्ता करिब 2 घण्टा चलेको थियो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले छलफल सकारात्मक र परिणाममुखी भएको जिकिर गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल बाहिर सुत्केरी भएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा मन्त्री मेहताले घटनाबारे छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुपर्वा श्रेष्ठको नेतृत्वमा 5 सदस्यीय एथिकल कमिटी गठन गरिएको र समितिले स्थलगत छानबिन गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाएर छानबिन अगाडि बढाइएको छ। प्रारम्भिक विवरणमा प्रसूति व्यथा लागेर अस्पताल पुगेकी 30 वर्षीय बबिता कुमारी पासवानलाई समयमै सेवा नदी अस्पतालबाट बाहिर पठाइएको पाइएको छ। यसैबीच सप्तरीको उक्त अस्पतालले प्रसूति व्यथा लागेकी महिलाले सड़क फेटीमै बच्चा जन्माएको घटनामा संलग्न भएको आरोपमा 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज सूचना जारी गर्दै डाक्टर उषा देव, सुरक्षा गार्ड देवकान्त झा, स्टाफ नर्स मनिष कुमारी शाह र सजन चौधरी, काश रेणु ठाकुर र स्वीपर कृष्ण मेहतरलाई छानबिन समितिको प्रतिवेदन न्यायसम्मका लागि कामबाट हटाइएको जनाइएको छ। घटना सार्वजनिक भएपछि आलोचना बढेसँगै सरकारले छानबिन समिति गठन गरेर यो कदम चालेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सहकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने सरकारको नीति रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28औं साधारण सभामा उहाँले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने जिकिर गर्नुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रमा महिला बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्क राख्न सरकारलाई निर्देशन दिएको छ। जोखिममा रहेका समूहलाई मानव बेचबिखन, लैंगिक हिंसा तथा शोषणबाट जोगाउन आवश्यक व्यवस्था गर्न समितिले आग्रह गरेको छ। यसैबीच प्रतिनिधि सभाको बैठक भदौ 30 गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोल प्रसाद हरियालले अर्को बैठक भदौ 30 गते आइतबार दिउँसो 1 बजे बस्ने जानकारी दिनु भएको छ। यस्तै भदौ 10 गतेको भोटेकोशी बाढीबाट अहिलेसम्म 1,385 जनाको मृत्यु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 5,130 जना अझै सम्पर्कविहीन रहेका छन् भने 13,676 जनाको उद्धार गरिएको छ। त्यस्तै 12 सिमराकी बालिका गरिमा चौधरीको अपहरण, जबरजस्ती खरानी तथा हत्या प्रकरणमा 12 जिल्ला अदालतले 2 बालकलाई पूर्वपक्षका लागि बाल सुधार गृह पठाउने आदेश दिएको छ। न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले बयान, सब परीक्षण, चिकित्सकीय तथा डीएनए परीक्षण लगायतका प्रमाणका आधारमा बालकलाई बाल सुधार गृह पठाउने आदेश दिएको हो। साथै पीड़ित पक्षलाई राहत कोषबाट 2,00,000 रुपियाँ अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ। यस्तै अदालतले सोही घटनाका प्रवेश चौधरी सहित 10 प्रतिवादीलाई तारिखमा राखेर प्रपक्ष गर्ने आदेश दिएको छ। प्रवेशलाई 20,000 रुपियाँ धरौटी तथा अन्य 9 साधारण तारिखमा रिहा गरिएको छ। अदालतले उनीहरूको घटनामा संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको समेत जनाएको छ। दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल सा वेनले 2 महासभामा महासभा 13 बुधे

काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न गरेको छ। महासभाले दक्षिण एसियामा बढ्दो वन्यजन्तु अपराध र अवैध व्यापार नियन्त्रणका लागि साझा अभियान सञ्चालन गर्ने तथा सूचना आदान प्रदान र कानूनी सहयोग प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। घोषणा पत्रमा वित्तीय अनुसन्धान सम्पत्ति शुद्धिकरण नियन्त्रण र प्रभावकारी अभियोजनलाई प्राथमिकता दिने वन्यजन्तु संरक्षणमा खटिने अधिकारीको क्षमता र सुरक्षा बढाउने तथा स्थानीय समुदाय सञ्चार माध्यम र निजी क्षेत्रसँग सहकार्य गर्ने उल्लेख गरिएको छ। सार्वजनिकलाई थप प्रभावकारी र सुरक्षित क्षेत्रीय संयन्त्रका रूपमा सुदृढ गर्ने तथा हरेक वर्ष जनवरी 30 सार्वजनिक दिवसका रूपमा मनाउने निर्णय समेत गरिएको छ। काठमाडौँ उपत्यकामा गैर कानूनी रूपमा ग्यास सिलिन्डर भण्डारण तथा कालोबजारी भइरहेको सूचनाका आधारमा प्रहरीले अपरेशन तीव्र पारेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्रहरीले दुई दिनमा सूर्य विनायक इसाटे नरेफाट बसुन्धारा र बालाजु क्षेत्रबाट गरी करिब 1116 ग्यास सिलिन्डर बरामद गरेको छ भने प्रहरीका अनुसार बजारमा कृत्रिम अभाव सृजना गर्ने र सुरक्षा मापदण्ड विपरीत सिलिन्डर भण्डारण गरेको पाइएपछि अनुसन्धान अघि बढाइएको हो। यसबीच ग्यास विक्रेता महासंघ नेपालले विपदको मौका छोपेर तोकियो भन्दा बढी मूल्यमा ग्यास बिक्री गर्नेमाथि कारवाही गर्न समेत माग गरेको छ। भटेकुसी बाढीका कारण कृष्ण भीरमा सड़क अवरुद्ध हुँदा उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको भन्दै महासंघले विषम परिस्थितिमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय हालचाल। भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलनका लागि विश्वका प्रमुख नेता तथा प्रतिनिधि भेला भएका छन्। भारत मण्डपमा हुने शिखर सम्मेलनमा 21 देशका प्रतिनिधि सहभागी भएका छन्। त्यस्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, ब्राजिलका विदेश मन्त्री माउरो भिएरा, युगाण्डाकी उपराष्ट्रपति जेसिका आलुपोल लगायत नेता सम्मेलनमा सहभागी हुँदैछन् भने सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति पुटिन, चिनिया राष्ट्रपति सी जिङपिङ तथा इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। मोदी र पुटिन बीच आज भारत मण्डपमै द्विपक्षीय बैठक शुरू भएको छ। बैठकमा भारत रुस व्यापार तथा आर्थिक सहकार्य विस्तार, औद्योगिक सहकार्य, रेल तथा सुरुङ निर्माण र आणविक सहकार्य माथि छलफल भएको छ। दुवै देशले सन् 2030 द्विपक्षीय व्यापार 1 खर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेका छन्। यसैबीच इरानी राष्ट्रपति फेजेस्कियान पनि दिल्ली पुग्नु भएको छ। उहाँले आज साँझ प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नु भएको छ। सम्मेलनमा विश्व राजनीतिक तनाव, स्टेट अफ हर्मोजको अवस्था, विश्व शान्ति समृद्धि र अन्तर्राष्ट्रिय सहकार्यका बीच प्रमुख छलफल हुने जनाइएको छ। अब खेल हालचाल। जापानमा हुने 20 एसियन गेम्सका लागि 135 नेपाली खेलाडी तयारीमा जुटिरहँदा स्वास्थ्य उपचारका लागि आवश्यक फिजियोथेरापिस्टको अभाव देखिएको छ। 21 खेलका खेलाडी, प्रशिक्षक र अफिसियल सहित 211 सदस्यीय टोलीमा क्रिकेट बाहेक अन्य खेलका लागि 4 फिजियोथेरापिस्ट र 1 डाक्टर, 1 आर्थोपेडिक तथा एन्टी डोपिङ डाक्टर रहनेछन्। तर खेलाडीको उपचारमा जनशक्ति अभाव देखिए पनि 10 एचक्यू अफिसियल सहित ठूलो संख्यामा पदाधिकारी र कर्मचारी जापान जाने तयारीमा रहेका छन्। आवश्यकता भन्दा धेरै कर्मचारी लैजान खोजिएको भन्दै खेलकुद क्षेत्रमा प्रश्न उठेको छ। राखेपा सदस्य सचिव रामचरित्र मेहताले भने जापान जाने सबैलाई आवश्यकताका आधारमा छनौट गरिएको दावी गर्नुभएको छ। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागका अनुसार केही बेर अघि 9:30 तापक्रम 21 डिग्री सेल्सियस रहेको छ। आज राति काठमाडौँ उपत्यकाको तापक्रम 28 डिग्रीसम्म झर्न सक्नेछ। भोलि दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 28 30 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भोलि बिहान उपत्यकामा 5:41 घाम झल्कने र साँझ 6:17 अस्ताउने विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। भटेकोसी बाढीमा 1385 जनाको शव फेला।
सुलखुम्बे स्थित हुङ्गा खोलाको ड्याम फुट्ने जोखिमपछि उदयपुरमा सतर्कता अप्नाउन आग्रह। दिल्लीमा ब्रिक्स शिखर सम्मेलन, मोदी पुटिन बीच भेटवार्ता, व्यापार ऊर्जा र रक्षा बारे छलफल। र एसियाडका लागि खेलाडी सहित कर्मचारीको जम्बो टोली जापान जाँदै। हवस् त हालचाल आजलाई यति नै। भोलि बिहान खबर पत्रिका र पौने 9 बजेदेखि हालचालका नियमित बुलेटिन लिएर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हालचाल कक्षबाट प्राविधिक साथी समन्ता आचार्यसँगै म समीन बरुवाल पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

यो नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथा एफएम 102.4 MHz हो। यति बेला आजको प्रसारण समय सकिन लागेको छ। भोलि बिहान 6 बजे फेरि विविध कार्यक्रमहरू लिएर यहाँलाई भेट्न आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हाम्रो पन, हाम्रो गौरव नेपाली रेडियो, नेपाली आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

अपूर्ण हो संसार यो पृथ्वी कहाँ अड्छ सूर्य कहाँ अड्छ हिजो पूरा गरी आज पाइला मेरो बढ्छ जिन्दगीको बाटो छोटो सफा चाहिँ रोच्छु।

0: हाम्रो पन, हाम्रो गौरव
1: नेपाली रेडियो, नेपाली आवाज,
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: नेपाली रेडियो नेपाली आवाज।
1: नमस्कार, म ज्योति बानिया। सदाको शुक्रबार चाहिँ आज पनि यहाँहरूको अगाडि रेडियो कुराकानीमा उपस्थित भएको छु। राजविराजको हिजो अस्ति राति भएको घटना, प्रसुति गर्न गएको सरकारी अस्पताल अगाडि चाहिँ बसेको र 3200 रुपियाँ तिर्नुपर्ने रहेछ सरकारी अस्पतालमा, तर उहाँको श्रीमानसँग जम्मा 2000 मात्रै रहेछ। बाँकी पैसा चाहिँ भोलि बिहान ल्याउँछु भन्दाखेरि पनि त्यहाँ ब्लड टेस्ट लगायत भर्ना लिने कामै गर्नुभएन, किनभने 3200 रुपियाँ चाहियो। 3200 रुपियाँ नभएको कारणले चाहिँ 2000 रुपियाँ भयो, बाँकी रहेको 1200 भोलि बिहान ल्याउँछु भन्दाखेरि दिएन। अगाडिपट्टि औषधि पसलहरूमा माग्न गयो उहाँको परिवार, दिएन, भर्ना लिएन। भर्ना नलिएपछि बाध्य भएर त्यो महिला बबिता कुमारीजी सडकमा, त्यही अस्पताल सँगैको सडकमा प्रसुति गर्न बाध्य हुनुभयो। अब यो सामान्य घटना होइन, यस्ता घटनाहरू सामान्य होइनन्, सामान्य घटना होइन, यो त मानवता विरुद्धको ठुलो अपराध हो। सरकारी ए निजी अस्पताल भए पनि यो पैसाको लागि खोल्या हो, पैसा दिनु पर्थ्यो नि भन्ने कुरा हुन्छ, जबकि सरकारी अस्पताल हो, उनले जुन कपडा लाएर गई थिइन् त्यो कपडामा पनि त्यो कर्मचारी जसले भर्ना गरेन त्यो कर्मचारीले तलबत्ता, त्यही कपडाबाट तलबत्ता, करको कारणले तलबत्ता खाएर बसिरहेछ। उनले जुन खेती गरेर आलु उत्पादन गरेर काउली उत्पादन गरेर बेचिया छ, त्यो बेचे बापतको कर चाहिँ त्यो अस्पताल जसले भर्ना गरेन त्यो अस्पतालको कर्मचारीले खाइरहेछ। तर त्यही मान्छे के भन्छ भने तिमीलाई चाहिँ 1500 रुपियाँ पुगेन, भर्ना गर्दिन, तिमी बाहिर गएर ऊ गर, प्रसुति गर भनेर भन्छ। त्यस हुनाले यो त गम्भीर मानवता विरुद्धको अपराध हो, यो नयाँ होइन, अस्ति मात्रैको कुरा हो। जुम्ला अस्पतालमा चाहिँ अलिकति बिरामी अप्ठ्यारो हो, त्यहीँबाट अपरेसन गर्न सक्नुहुन्थ्यो उहाँहरूलाई, तर के रह्यो भने उहाँहरूलाई पैसा जम्मा गर्नुहोस् नभए चाहिँ कोहलपुर जानुहोस् भनेर भनियो। त्यहाँ पैसा जम्मा नगरेपछि कोहलपुर जानु र त्यहाँ अपरेसन गर्नु, पैसा जम्मा गर्न बाध्य भए र बाध्य भएर अपरेसन भयो। अब यस्तो खाले त्यो एपेन्डिसाइटिसको अपरेसन थियो, त्यस हुनाले त्यो यदि समयमा नगरिया भए त्यो मान्छे मर्ने अवस्था रहन्थ्यो। अब हेर्दाखेरि बढी समस्या चाहिँ निजी अस्पतालमा देखिन्छ। निजी अस्पतालमा घटनाहरू घट्छन् अनि त्यसपछि गएर अलिकति के छ भने चिकित्सक विरुद्ध ल यो त भएन, यो त हामीले त यस्तो भयो भन्ने बित्तिकै अब गुटुट्टै के छ भने सरकारी अस्पताल बन्द हुन्छन्। किन सरकारी अस्पताल बन्द हुन्छन् भने सबैलाई थाहा छ, सरकारी अस्पताल बन्द भएको दिनमा चाहिँ ती सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरूको उतापट्टि निजी क्लिनिक हुन्छ, निजी क्लिनिकमा दिनैभरि बस्न पाउनुहुन्छ उहाँहरू। 5-10 जना हेर्नुहुन्थ्यो भने त्यहाँ 20-25 जना चाहिँ हेर्नुहुन्छ, र त्यहाँ आएको मान्छेहरू अलग्गै थाहा हुन्छ, फलाना चिकित्सक कहाँ आएको भनेपछि त्यो कहाँ छ भन्ने विषय अलग्गै थाहा हुन्छ, थाहा हुने बित्तिकै के छ भने त्यहीँ गएर परीक्षण गर्नुहुन्छ। अनि उपभोक्तालाई अन्य, यानि कि बिरामीले अन्य निजी अस्पतालमा गर्छ। गुटुट्टै के छ भने अहिले निजी यो सरकारी अस्पतालको भएको छ, र योभन्दा पहिला हामी सबैलाई थाहा छ अब थाइरोइडको अपरेसन गर्नुपर्ने मान्छे बिरामीलाई पाठेघरको अपरेसन झिकेर फालियो, दाहिने खुट्टाको अपरेसन गर्ने मान्छेलाई देउरी खुट्टा अपरेसन गरियो भनिन्छ। के भने ए बाबा किन यसो भएको हो त भन्दाखेरि, ल म जो अपरेसन गर्न गया हुन्छ त्यो जाँदाखेरि त एनएससी टिमले काम गरेर गइसकेका हुन्छ, उसले डन लेखिसकेका हुन्छ। अब त्यो उसलाई कसरी सोध्ने कि अब उसले एनएससीसिया चाहिँ दिइसकेको मान्छेलाई, टुवा परेर बसेको मान्छेलाई, तेरो खुट्टा कहाँ दुख्या छ, तेरो पाठेघर हो कि थाइरोइड हो भन्ने कुरा उसले त बोल्नै सक्दैन। हामीले जे फाइलमा छ त्यही गर्ने हो, फाइल त्यही अगाडि छ त्यही गरियो भनेर के छ भने भनिने जवाफ दिइन्छ। र ठुला घटनाहरूमा के गर्ने गरिया छ भने केही केही अब त्यसलाई बिरामीको पक्षहरूलाई ल यस्तो उस्तो अब नगर भनेर मौन बोलाएर अरू सबै घटनाहरू के छ भने अब थिचाच परेर राखिए अवस्था छ। त्यस हुनाले अब अझ के आउँछ भन्ने कुरा होइन, होइन यो यस्तो खाले त भइहाल्छ, यस्तो खाले भए हुनाले चिकित्सक स्वास्थ्य कर्मीमाथि चाहिँ कुनै के उनीहरूलाई कानुन लाग्नु हुँदैन, कानुन त लाग्नै हुँदैन नि। कानुन लाग्ने बित्तिकै त मान्छे यहाँ बस्दै बस्दैन नि, कानुन लगाएपछि त विदेश पलायन भइहाल्छ नि। विदेश पलायन भएपछि त को बस्छ र यहाँ? ए बाबा, जुन विदेश उहाँले भन्नुभएको छ त्यहाँ त के छ भने त्यो यस्तो खाले गरे भए अहिलेसम्म मान्छे जेल भइसकेको हुन्थ्यो। अब समस्या के भइदियो भने यसमा सबभन्दा बढी ढाकछोप चाहिँ चिकित्सकका परिषदहरू अनि त्यसपछि चिकित्सकहरूले बढी गरिरहेको देखिन्छ, किनभने आफ्नो कमजोरी बाहिर नजाओस् भनिँदो हुँदो रहेछ। अब त्यसो भावनाले सबभन्दा पहिले दौडेर चिकित्सकहरूको टोली जान्छ, जस्तो हिजै अब के हो भने पाँचजना टोली चाहिँ गयो भनेर भनिदियो। त्यहाँ के भन्छ भने ल 1200 रुपियाँ अब पैसा तिर्न त परेछ, त पैसा तिर्न त 3200 रुपियाँ त प्रसुति हुन्छ भनेपछि थाहा त पाउनु पर्थ्यो नि त, उसले 3200 रुपियाँ तिर बोकेर हिँड्नु पर्थ्यो, त्यो न्यूनतम शुल्कै त्यति भनेको छ अनि भनेपछि त त्यो तिर्नु पर्दैन त भनेको छ। उसलाई अब त्यो बेला के थाहा हुँदैन भने ए बाबा त्यो गोल्डन आवर भनेको कुनै पनि मान्छेलाई विपद पर्यो भने के छ भने इन्डियामा त भारतमा त कानुनै बनाएको छ, उसले 7 दिनसम्म पैसा तिर्नु पर्दैन र त्यो निःशुल्क चाहिँ के छ भने उसलाई आपत परेको चाहिँ नागरिक हुनु पर्यो, त्यसलाई चाहिँ के छ भने त्यो अब 48 घन्टासम्म चाहिँ कुनै शुल्क नलिइकन अपरेसन गर्नुपर्छ भने कानुनै लेखाएको छ, कुनै पनि ऊ चिकित्सक सेवा दिनुपर्छ भनेर कानुनै लेखाएको छ। अब तर यहाँ कानुन नलेखे पनि अब त्यो त हामीले आकस्मिक सेवा आदि त्यो जनस्वास्थ्य ऐनमा चाहिँ आकस्मिक सेवा आदि त्यति सेवामा चाहिँ शुल्क लाग्दैन है, निःशुल्क हो है भनेर भन्नुभएको छ। तर अब यस्तो हुन्छ, अब त्यहाँ सबभन्दा बढी अब एउटा चिकित्सकहरूको एउटा टोली गएको छ, त्यसले के भन्छ भने कहिले फरमान जारी गर्छ भने होइन होइन यो त सिस्टम इरर हो, त्यो त्यसमा उपभोक्ताले नै बुझेन, त्यो के छ भने उसले त यो बिरामीले नै बुझेन, बिरामी परिवारले नै बुझेन, भन्नुपर्ने ठाउँमा भनेन, सिस्टम इरर भएको कारणले भएको, चिकित्सकको अनि स्वास्थ्य कर्मीको कुनै यसमा रोल छैन। भयो भने त्यो उसले प्रशासनको होला, त्यो कर्मचारी त्यो के अरे चिकित्सकदेखि बाहेकको कर्मचारीको इरर होला, तर यसमा त छैन है, चिकित्सा र स्वास्थ्य कर्मीको छैन भनेर उन्मुक्ति लिए अवस्था छ। त्यस हुनाले अस्पतालहरू अहिले हामी प्रत्येक अस्पतालहरू चाहे सरकारी अस्पताल होस् चाहे सङ्गठित संस्थाले चला अस्पताल होस् अब चाहे निजी अस्पताल होस् के देखिन्छ भन्दाखेरि यो पैसा लिनलाई तयार हुने तर सेवा दिनलाई चाहिँ के छ भने एकदमै त्यो चाहिँ अप्ठ्यारो पर्ने र एकदम अप्ठ्यारो मान्ने र त्यो उपर कसैले कुरा नउठाइदियोस् भन्ने चाहने ऊ चाहिँ भएको छ। उहाँहरू के भन्नुहुन्छ भन्दा यो त एप्लाइड साइन्स हो, यस्तो खाले एप्लाइड साइन्स भनेर त्यो हुन्छ त तलमाथि र यो भइहाल्छ नि, एप्लाइड साइन्स हो, एप्लाई गर्दाखेरि कहिले बेठिक हुन्छ कहिले ठिक हुन्छ भन्ने छ। तर म के को लागि बस्या हो के को लागि शपथ लिएको भन्ने विषयमा त्यो अझै बोध भएको छैन, धम्की घुर्की हडताल आदि त्यतिको सहारा उहाँहरूले जोगाउने सहारा लिँदा अवस्था छ। म एउटा यो लामो समयदेखि यो क्षेत्रमा काम गरिरहेको व्यक्तिको हैसियतले के भन्न चाहेँ भने सधैँ घुर्की धम्की हडताल दिएर आदि त्यति गएर सिस्टम इरर चाहिँ के छ भने यो चाहिँ जुन भनेर अब उन्मुक्ति पाउने अवस्था चाहिँ छैन। तलब भत्ता खाने त्यो जिम्मेवार लिनलाई शपथ लिने अनि आफ्नो वृद्धि विकास भएन भने पनि घुर्की देखाउने तर सेवा दिनलाई चाहिँ के छ भने यसो गर्ने भयो भने त यहाँभन्दा त्यो के छ भने मानव विरुद्धको र अपराध के हुनसक्छ, यहाँ भित्रको दण्डहीनता के हुनसक्छ, यहाँभित्रको के छ भने यो अपराध के हुनसक्छ। त्यस हुनाले ठुलो कुरो त के बोध भएन भने म जुन जिम्मा ल्याएको छु त्यो जिम्मा मैले पुरा गर्नुपर्छ भन्ने विषयमा चाहिँ हामी कहाँका के छ भने कुनै पनि धेरै व्यक्तिहरूलाई जिम्मेवारी भएन भन्ने चाहिँ मलाई लाग्छ। त्यस हुनाले राजविराजको यो प्रसुति सम्बन्धी घटना चाहिँ बबिता कुमारीको घटना एउटा खालि यो यसो उजगार मात्रै हो, बाहिर टिप अफ आइसबर्ग भन्छ नि यो देखिएको घटना मात्रै हो, योभन्दा बढी विकराल चाहिँ ठुला सहरहरूमा छन्। अहिले पनि हामीले ठुला अस्पतालहरूको सरकारी अस्पतालको हेऱ्यौँ भने मान्छे विक्षिप्त हुन्छ, त्यो अलिकति अध्ययन गर्न बस्ने मान्छे पनि विक्षिप्त भएर बसेका हुन्छ, उसको चाहिँ एउटा व्यक्तिको कारणले एउटा सिस्टमको कारणले गर्दाखेरि चाहिँ नेपालमा अस्पताल चाहिँ के छ भनेको चाहिँ गुणस्तरीय सेवा हुन सकेको अवस्था छैन र मान्छेहरूलाई चाहिँ अब यो बेकार त्यो नेपालमा स्वास्थ्य सेवा चाहिँ ठुला मान्छे ठुलाले पालेर राख्ने पर्ने एउटा धरती मात्रै भइरहेको अवस्था छ भन्ने मलाई लाग्छ। त्यसो हुनाले यस्तो विषयमा चाहिँ छानबिन हुनुपर्छ र दण्डहीनता जुन बढ्या छ, विशेष गरी चिकित्सक र स्वास्थ्य कर्मीले जे गर्दाखेरि पनि केही फरक पर्दैन भन्ने दण्डहीनता बढ्या छ, यो उपर चाहिँ होइन है, दण्ड पनि हुन्छ नेपालमा, त्यस्तो पनि छ भन्ने चाहिँ देखाउने कुराहरू चाहिँ बनोस् र कम्तीमा जिम्मेवार होस्। अब जो मान्छे बिरामी हो बिरामीप्रति जिम्मेवार हुनुपर्छ भन्ने सिद्धान्तले काम नगरेका कारणले, उपभोक्ता बिरामीप्रति चाहिँ जिम्मेवार हुनुपर्छ भन्ने सिद्धान्तले काम नगरेका कारणले यस्तो भएको हो, र त्यो उप्रति जिम्मेवार हुने मात्रै दिन सुरु भयो भने यो यस्तो खाले कमेन्ट गर्नै हामीले पर्ने अवस्था छैन। त्यस हुनाले चाहिँ ढिलो नगरिकन यो चाहिँ के छ भने यसमा दण्डहीनता पर छानबिन र कडा कारवाही होस् भन्ने चाहिँ अनुरोध गर्दै आजलाई बिदा हुन्छु।

0: नेपाली रेडियो, नेपाली आवाज।
1: नमस्कार, म राजेन्द्र राज तिमिल सिन्हा। संचार र संस्कृतिमा आज म कुरा गर्दैछु मिडियामा महिला चित्रण र त्यो चित्रणमा आएको परिवर्तन समयसँगै। सत्य कसरी परिवर्तन हुन्छ भन्ने कुरा गर्न खोज्दैछु म आज। यो बितेको दुई हप्ता विपद सञ्चारको कुरा गर्नु परेकोले यो विषय हुन सकेन, मैले कुरा गर्छु भनेर भनेको थिएँ। खास गरिकन जनआस्थाका सम्पादकलाई पक्राउ गरेको र यो तस्विर सिरिसा कार्कीको तस्विर छापिएको विषय विवादमा थियो र जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको चर्चा पनि थियो त्यति बेला। दुई कार्यक्रममा त्यो बारे चर्चा गरेको थिएँ। तेस्रोमा कसरी सन्दर्भ परिवर्तन हुन्छ र यसका मिडियामा चित्रण कसरी हुन्छन् त्यसमा पनि फेरबदल कसरी आइराखेको छ भनेर कुरा गर्न खोजेको, त्यो दुई हप्तादेखि बाँकी रहेको विषय आज कुरा गर्न खोज्दैछु। महिलाको भूमिका परिवर्तन भयो समाजमा अनि मिडियामा हुने प्रतिबिम्बन पनि परिवर्तन भइराखेको छ। यसमा मिडिया एक व्यवसाय हो, उद्योग हो र पेसा हो। ग्राहकको रुचि कस्तो छ त्यसमा निर्भर हुन्छ यो मिडिया। यसका उपभोक्ताले कस्तो कुरा उपभोग गर्न चाहन्छन् त्यो कुरा नै मुख्य हुन्छ। अपवाद बाहेक गान्धीको पालाको भारतीय मिडिया भनौँ या कुनै मिसन जर्नलिज्म भनौँ, त्यस्तो भयो भने बेग्लै कुरा। नत्र भने हुन त त्यसका पनि पाठक, श्रोता, दर्शक अथवा अडियन्स हुन्छन् मिसन जर्नलिज्मका, मिसन मिडियाका पनि। तर अब यो व्यवसाय, उद्योग, पेसाको रूपमा रहेपछि त झन् ग्राहकलाई आकर्षित गर्नको लागि त्यस प्रकारका सामग्रीहरू चाहिन्छन् र सामग्रीहरूमा विविधीकरण गर्ने प्रयास गरिएको हुन्छ। यो विश्वव्यापी रूपमै हुन्छ यो। अब यो के हुन्छ भने सत्यको व्याख्या समाज अनुसार हुन्छ र समाजको परिवर्तनसँगै सत्य पनि परिवर्तन हुन्छ। अकाट्य सत्य हुँदैन, कुनै बेला त्यही कुरा सत्य हुन्छ, अर्को बेला समय, परिस्थिति, परिवेश परिवर्तन हुँदाखेरि सत्य पनि परिवर्तन हुने रहेछ। यो चाहिँ अब यो सत्य ग्ल्यामर चाहिँ फेरि सत्य हो, सदा सत्य हो। ग्ल्यामर के कुरा कस्तो चाहिँ ग्ल्यामर हो भन्ने चाहिँ परिभाषा चाहिँ फेरिन सक्छ। अब त्यसै कारणले गर्दा हामी हेर्छौँ नि विश्वकै विभिन्न म्यागजिनहरू, झन् नेपालका त धेरै म्यागजिनहरूमा कभर फोटोमा महिला राखिन्छ। महिला एउटा कमोडिटीको रूपमा, उपभोग्य वस्तुको रूपमा चित्रण गरिएको हुन्छ। यसै बारेमा विश्वव्यापी रूपमा विभिन्न बहस भइराखेका छन् र अध्ययन, अनुसन्धान अनि त्यसको व्याख्या गर्ने क्रममा त्यो परिवर्तन पनि भएको छ र त्यसले, त्यो व्याख्या, बहस र मिडियाकै कारणले गर्दा महिलाको भूमिका पनि समाजमा परिवर्तन भइराखेको छ, राखेका छन् र अध्ययन, अनुसन्धान अनि त्यसको व्याख्या गर्ने क्रममा त्यो परिवर्तन पनि भएको छ र त्यसले, त्यो व्याख्या, बहस र मिडियाकै कारणले गर्दा महिलाको भूमिका पनि समाजमा परिवर्तन भइराखेको छ। पितृसत्ताको विरोध गर्दै, अब मातृसत्ता त होइन तर पितृसत्ताको थिचोमिचो घटाउनको लागि अभियानहरू सञ्चालन भइराखेका कारणले गर्दा पनि यो भूमिकामा परिवर्तन आइराखेको छ र मिडियामा त्यसको प्रतिबिम्बनमा परिवर्तन हुनु पनि स्वाभाविकै हो। अब खास गरिकन सेलिब्रिटीहरू अनि कलाकारहरू, अन्तर्राष्ट्रिय खेलाडीहरूलाई ग्ल्यामरको रूपमा मिडियाले प्रस्तुत गर्छन्। त्यो अहिले पनि जारी छ, खालि स्वरूप परिवर्तन छ, मात्रा परिवर्तन छ, तर पिछा गर्न छोड्दैनन् किनभने यो मिडियाका उपभोक्ताले त्यस्ता तस्विर, तिनीहरूका गफगाफ, गसिपहरू यिनीहरू चाहन्छन्। त्यही कारणले गर्दा यी कुरा छापिन्छन्। अहिले हुन त साप्ताहिक पत्रिकाहरूको अब नेपालमा प्रभाव कम छ, धेरै बन्द भए। हामीले त्यस्ता पत्रिकाहरूको कुरा गर्यौँ भने विभिन्न मासिक पत्रिकाहरू थिए, कामना, सिने पत्रिका, त्यो से कामनाले त एकपटक राजेश हमालको नग्न तस्विर नै कभर फोटो बनाएर छापेको थियो, अलिकति टिक लगाएर छोडेर, टेप लगाएर भनौँ न, रिबन लगाएर छोडेर, बाँकी नग्न तस्विर थियो राजेश हमालको कुनै बेला। उनी पुरुष थिए, खासै चर्चा हुँदैन आज। त्यसै गरी विभिन्न म्यागजिनहरू, अरूले पनि कभर फोटो त्यस्तै छाप्थे। साप्ताहिक पत्रिका ट्याब्लोइडहरूमा साप्ताहिक थियो कान्तिपुर प्रकाशनको, त्यसले त्यसै गरी महिलाका ग्ल्यामर तस्विरहरू छाप्थ्यो, ब्लो अप भन्ने त स्तम्भै हुन्थ्यो, शुक्रबार साप्ताहिक थियो। त्यस अगाडिका पनि पञ्चायतकालमा पनि कार्टुन बनाएर त्यस प्रकारका महिला प्रतिबिम्बन हुने गरेका थिए, ग्ल्यामरका कुरा छापिने गरेका थिए पुरानो प्रविधिमा समेत। अब अहिले पत्रिकाहरू डिजिटाइज हुँदै गए, डिजिटलाइज हुँदै गए, परिवर्तन भयो। अब फेरि म कुरा गर्छु सत्यमा कसरी परिवर्तन हुन्छ, परिप्रेक्ष्य परिवर्तन हुँदा, समय परिवर्तन हुँदा त्यसै गरी व्याख्या गरिन्छ भनिन्छ। यो आजको अवस्था थिएन, यहाँहरूलाई म भनौँ, यो 2053-55-60 विक्रम सम्वतमा मुलुकी ऐनको, मुलुकी ऐन 2020 11 संशोधन हुनु अघिसम्म महिलाको चित्रण मिडियामा अर्कै प्रकार

थियो। यो जनआस्थाको सन्दर्भ त्यसमा आउँछ र त्यति बेलाका मिडिया हेरियो भने अहिले चर्चामा जनआस्था आयो तर लेखिएका अरू विषय त्यसका सम्पादकीयहरू लेखहरू समाचारहरूमा प्रयोग गरिएका भाषा महिला विरोधी थिए, महिलालाई स्वतन्त्रता दिनु हुँदैन, समाज भाँडिन्छ भन्ने थिए। यहाँ सुन्नै नसकिने शब्दहरू सम्पादकीयमा ठुला ब्रोडसिट पत्रिकामा लेखिएका थिए। यो मुलुकी ऐनको 11 संशोधन अगाडि 5-7 वर्षसम्म व्यापक रूपमा मिडिया क्याम्पेन चलाइएको थियो। कस्तो समाचार प्रकाशित भइराखेको छ, कस्तो लेख छ, त्यसले कानुन संशोधनमा के असर गरिराखेको छ, रोकावट गरेको छ भनेर डोनर एजेन्सीहरूले पनि लगानी गरेका थिए। एकातिर म सम्झिन्छु यो 53, 54, 55 रुसी सांस्कृतिक केन्द्र कमल पोखरीमा निकै कार्यक्रमहरू भएका थिए। त्यहाँ सम्पादकहरूलाई र माथिल्लो पदका पत्रकारहरूलाई बोलाएर तपाईँहरूले यो लेखेको कुरा कतिको ठिक छ त भनेर पढेर सुनाइएको थियो। अब जस्तै भनौँ, गर्भपतनलाई अपराध मानिन्थ्यो, ठुलो सङ्ख्यामा महिलाहरू भ्रूण हत्या अभियोगमा जेलमा बसेका थिए, एउटा विषय। अर्को त्यो बेलाको पाप र धर्मको विषय थियो, पारपाचुके या सम्बन्ध विच्छेद गर्नु हुँदैन, एकपटक विवाह गरेपछि 7 जन्मसम्म सँगै रहन्छन् भन्ने इटर्नल भावना थियो, आत्मिक भावना, धार्मिक भावना, आध्यात्मिक भावना विकसित थियो। त्यही कारणले महिला सङ्घ सङ्गठनहरूले पनि विगतमा यो भ्रूण हत्या, गर्भपतन, त्यसपछि सम्बन्ध विच्छेदको विरोध गर्थे। महिला भनेको पतिव्रता हुनुपर्छ भनेर भन्ने थियो। अब महिला सङ्घ सङ्गठनहरू फेरिए, पढाइ फेरियो, ज्ञान फेरियो, अनि सत्य फेरियो, अनि ती पत्रकारहरू जसले जे लेख्थे तिनलाई सार्वजनिक मञ्चहरूमा उभ्याएर चर्चा परिचर्चा गरियो र लेखनहरू परिवर्तन भए, अनि मुलुकी ऐनको 11 संशोधन भयो, अनि त्यसमा महिलालाई पैतृक सम्पत्तिमा अधिकार दिने अनि निश्चित हदसम्म भ्रूण हत्या गर्न पाउने बलात्कारका केसमा यस्ता कुराहरू संशोधन गरिए, अनि 12 संशोधनमा अझ खुकुलो बनाइयो र सन्दर्भ फेरियो। अब त्यसपछि त 72 संविधान फेरियो, मुलुकी ऐन फेरियो, अब अहिले त सम्पत्तिमा अधिकार अब धेरै नै खुकुलो भएको छ भनौँ, महिला र पुरुषबीच बराबरीको अवस्था छ भनेर भनिन्छ। तर अझै पनि पितृसत्ता त छँदैछ भनेर भित्रभित्रै क्याम्पेन चलिराखेका छन्, अध्ययन अनुसन्धान बहस चलिराखेका छन्। अब यसरी हेर्दा अब यो श्रीसा कार्कीको तस्विर चर्चामा आएको भयो, बढी पेलिएको भयो, यो अरू थुप्रै विषयहरू पत्रिकाहरूमा छापिएका थिए, त्यो सन्दर्भ बेग्लै थियो। यो जनआस्था चाहिँ अहिलेसम्म रह्यो, त्यस कारणले अब यसले आलोचना पनि गरिराखेको छ, खास गरी सत्तामा शक्तिमा रहेका व्यक्तिहरूको, अनि जसलाई आलोचना पर्छ ती सबै विरोधी हुन्छन्, अनि जुन जुन पत्रिका बन्द भइसके चर्चामा छैनन् तिनको चर्चा हुँदैन। पुरुषमै पनि राजेश हमालको नग्न तस्विर छापिएको मैले अघि कुरा गर्दै थिएँ, ती चर्चा हुँदैनन्, छोडिन्छन्, अनि जसले पत्रकारले लेख्न खोज्छ त्यसलाई हुन्छ। अब यो मैले यो सन्दर्भ कन्टेक्स्ट भन्नुको कारण के छ भन्दाखेरि, मेरो थेसिसको मेरो अध्ययन अनुसन्धानका बेला बाह्य परीक्षक एक्सटर्नल एक्जामाइनर 2 महिला प्राध्यापक हुनुहुन्थ्यो, एकजना शशी तिवारी दिल्ली विश्वविद्यालयको संस्कृत विभागको पूर्व प्रमुख, अहिले हिन्दू युनिभर्सिटी अफ अमेरिकाको प्रोफेसर हुनुहुन्छ। प्रोफेसर शशी तिवारीलाई यही कुरा सोधिन्छ कि यो सन्दर्भ के हो त भनेर सोधिन्छ। अर्को हुनुहुन्छ कलकत्ता विश्वविद्यालयको माउदास गुप्ता, उहाँ चाहिँ अहिले पनि संस्कृत विभागको अध्यक्ष हुनुहुन्छ, प्रमुख हुनुहुन्छ कलकत्ता युनिभर्सिटीमा। अनि आउँछ मनुस्मृतिको व्याख्या, उहाँहरू संस्कृत र वेदको व्याख्या गर्नुहुन्छ, प्रोफेसर शशी तिवारी र प्रोफेसर माउदास गुप्ता। अब त्यहाँ मनुस्मृतिको व्याख्या हुन्छ, रामायण, महाभारत, गीता यिनीहरूको व्याख्या हुन्छ। उहाँहरू के भन्नुहुन्छ भने यो सबै कुरा कन्टेक्स्चुअल हुन्छ, उति बेलाको सन्दर्भमा त्यो कुरा थियो अनि यति बेलाको सन्दर्भमा त्यो सान्दर्भिक हुँदैन। मनुस्मृति कुन युगको कुरा अहिले कसरी हुन्छ र भन्ने हुन्छ, गीतामै व्याख्या गरेका कुरा आजको उपभोक्तावादी समाजमा कसरी सान्दर्भिक हुन्छ र भनेर चर्चा गर्नुहुन्छ उहाँहरू। त्यो समय त्यति बेलाको सन्दर्भमा त्यो कुरा थियो भने जस्तै मुलुकी ऐनको 11 संशोधन अगाडिको मिडिया, समाज, सोच, शैली, काम गराई, व्यवहारहरू फरक थिए,
त्यो सन्दर्भ अहिले मिल्दैन, त्यति बेलाका पत्रिका पढेर अचम्म मान्ने मात्रै हो, इतिहास यस्तो छ भनेर भन्ने मात्रै देखिन्छ। आज हेऱ्यो भने यो 20 वर्षमा 15 वर्षमा धेरै परिवर्तन आएको छ महिलाप्रतिको हेराइमा। खास गरिकन 2053 महिला अध्ययन सुरु भयो नेपालमा, पढाउन थालियो विश्वविद्यालयमा कलेजमा, पछि जेन्डर अध्ययन लैङ्गिक अध्ययन सुरु गरियो, कानुनहरूमा संशोधन भयो, संविधानमै संशोधन भयो। अब यसरी हेर्दा 15-20 वर्ष यता नै ठुलो फड्को मारेको देखिन्छ। सत्यमा परिवर्तन, हिजो एउटा सत्य हुन्थ्यो, भ्रूण हत्या गर्भपतन पाप हो अपराध हो भनिन्थ्यो, आज धेरै हदसम्म त्यस्तो गर्न पाउनुपर्छ, जहाँ अन्याय छ त्यो छ, अपाङ्ग जन्मिने स्थिति छ भने पनि मान्छेले गर्भपात गरिराखेका छन्, अब जेल जानु पर्दैन। अनि कुनै बेला यसरी निसन्तान उपचार केन्द्र भन्ने थिएनन् नि त 8-10 वर्ष अगाडिसम्म, 8-10 वर्ष यता अब महिला निसन्तान हुन लागे, पुरुषको कारणले या महिलाको कारणले भनेर खोजी गर्ने, अध्ययन अनुसन्धान गर्ने। पहिला चाहिँ धेरै सन्तान जन्मिन्थे एकैजनाका 5-7-10-12 जना भने अहिले सन्तान अभावको स्थिति छ। यो समय परिवर्तन भयो, प्रविधि परिवर्तन भयो, अब शिक्षामा परिवर्तन, मिडियाको बहसमा परिवर्तन, कानुनमा परिवर्तन, अनि महिलाको भूमिकामा परिवर्तन, अनि त्यसको प्रतिबिम्बन मिडियामा, आम सञ्चारमा, कुराकानीमा, प्रयोग गर्ने भाषामा परिवर्तन। अब एकजना हुनुहुन्थ्यो राष्ट्रिय सूचना आयोगको पहिलो अध्यक्ष विनय कुमार कसजू, उहाँले सत्य साप्ताहिक भन्ने निकाल्नुहुन्थ्यो पाल्पाबाट, त्यो ठेट नेपाली शब्द प्रयोग गर्ने भनेर उहाँले आइमाई भन्ने शब्द प्रयोग गर्नुहुन्थ्यो। अहिले पनि त्यो पत्रिका हेऱ्यो भने त्यो देखिन्छ, आइमाईले हलो जोते, आइमाईले यस्तो गरे उस्तो गरे, गाउँ गाउँमा यो भयो, त्यो गाउँले पत्रिका भनेर भनिएको थियो, ग्रामीण पत्रिका। त्यसका लागि विदेशीहरूले पनि त्यसमा प्रेस काउन्सिल मार्फत लगानी गरेका थिए, अनुदान सहयोग थियो त्यसमा चलेको, यो 50-55 आइमाई भन्ने चलन थियो पोहोर परारसम्म। अब अहिले आएर आइमाई भन्न हुँदैन भनेर परिभाषा फेरिएको छ। त्यस कारणले यो प्रोफेसर शशि तिवारीले भन्नुभए जस्तै समय सान्दर्भिक हुन्छ कुनै पनि कुरा, र समय परिवर्तन हुँदाखेरि यो सबै कुरा परिवर्तन हुन्छ। यो 24-25 वर्ष अगाडि शीर्ष कार्कीको तस्विर छापिएको र आजको परिभाषा फरक छ। हुन त डिजिटलमा आज त फेरि साइबर बुलिङको कुरा छ, अनि त्यसपछि साइबर अपराधका कुराहरू छन्, कस्ता कस्ता तस्विर छापिन्छन् भन्ने छ, तर पितृसत्तात्मक व्याख्या परिवर्तन भएको छ। र यो मिडियामा महिलालाई सेलिब्रिटीका रूपमा मात्रै होइन, कमोडिटीका रूपमा प्रयोग गर्ने, ग्ल्यामरका रूपमा प्रयोग गर्ने यो क्रम रोकिएको छैन, यो रोकिने पनि देखिँदैन। मिडियाको ग्ल्यामर सामग्री हो, विभिन्न मध्ये महिला, महिला पनि कलाकार, अनि त्यसपछि खेलाडी, अनि पदमा रहेकाहरू, उनीहरूलाई पिछा गर्छ नै विश्वव्यापी रूपमा मिडियाले गर्छ। यो सबै कुराको मैले अहिले भन्न खोजेको कुरा के भन्दाखेरि, समय फेरियो, सत्य फेरियो, मिडिया फेरियो, मिडियाको कन्टेन्ट या सामग्री फेरियो, हेराइ फेरियो, यसमा विभिन्न पक्षहरू अघि मैले भनेका जस्ता तिनीहरूको दबावले गर्दा सोच शैली र सत्य फेरियो, र त्यो समय सान्दर्भिक हुँदो रहेछ। अब मिडियामा ठुला नेता, अझ महिला नेता भयो भने अझै हामी देख्छौँ नि त भारतमा पनि महिला नेत्रीहरूका बारेमा कसरी चित्रण गरिन्छ, विश्वमै गरिन्छ, अनि मिडियाले कसरी साथ दिने कि नदिने भनेर भन्छ। अमेरिकामै महिला राष्ट्रपति हुन नदिन हिलारी क्लिन्टनलाई के गरियो, अनि त्यसपछि हिलारीका श्रीमान बिल क्लिन्टन र मोनिका लेविन्स्कीको काण्ड पनि छ, कुनै बेला म लेख्छु त्यो के भन्छु, यहाँहरू समक्ष त्यो कुरा प्रस्तुत गर्ने नै छु। पत्रकारहरूले ती नेताहरूका चर्तीकला पनि कसरी उधिन्छन् र समयसँगै तिनको पनि प्रस्तुतीकरण कसरी फेरिन्छ, कसरी अध्ययन गर्छन् भने पनि मिडियामा यो सञ्चार अध्ययनमा आउँछन्। तर समग्रतामा भन्नुपर्दाखेरि यो संस्कृति, मान्छेको बानी बेहोरा, सोच शैली परिवर्तनशील छ। मिडिया, कानुन, प्रविधि, पैसाको महत्त्वमा आएको परिवर्तनले गर्दा मिडियाका कन्टेन्टहरूमा पनि परिवर्तन आएको हुन्छ, र हरेक कुरा समय सापेक्ष हुन्छन्, समय सन्दर्भ अनुसार सबै कुरा फेरिन्छ भन्ने मेरो कुरा हो। सञ्चार र संस्कृतिमा आज यति भन्दै म बिदा चाहन्छु। राजेन्द्र राज तिमिल सिन्हालाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा तपाईँलाई स्वागत छ। कार्यक्रम हो शिक्षा डबली, म प्रस्तुता नवरा सञ्जेल। कार्यक्रम शिक्षा डबलीमा हामी नवीनतम समाज निर्माणका सकारात्मक अभ्यासहरू प्रस्तुत गर्छौँ। शिक्षा क्षेत्रमा तपाईँ र हामीले खेलेको भूमिकालाई जोड्ने गर्छौँ। यदि तपाईँले पनि शिक्षा क्षेत्रसँग सम्बन्धित विविध कार्यक्रमहरू गरिरहनु भएको छ भने 0151 5100 प्रतिक्रिया र सुझाव दिन सक्नुहुनेछ, हामी कार्यक्रममा समेट्छौँ। हामीले कार्यक्रमभित्र विविध विषयवस्तुहरू समेट्ने क्रममा आज हामी महालक्ष्मी नगरपालिका ललितपुरको अतिरिक्त क्रियाकलाप विभागको बारेमा केही चर्चा गर्न गइरहेका छौं। महालक्ष्मी नगरपालिकाले नगर स्तरीय बुद्धिचाल अर्थात चेस प्रतियोगिता सम्पन्न गरेको छ, जसमा कक्षा 1 देखि कक्षा 12 सम्मका 207 विद्यार्थी सहभागी भएका छन्। कार्यक्रमले कस्तो प्रभाव पार्छ र अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउन महालक्ष्मी नगरपालिकासँग के कस्ता कार्यक्रमहरू छन् र सरकारवालाको भनाई के छ भन्ने बारेमा आजको कार्यक्रममा हामी जोड्न गइरहेका छौं। कार्यक्रमको शुरूआतमा हामी महालक्ष्मी नगरपालिका शिक्षा शाखा प्रमुख शिक्षा निर्देशक चिरञ्जीवी पौडेलसँग कुराकानी गर्छौं। के कस्ता कार्यक्रमहरू छन् यहाँहरूसँग अतिरिक्त क्रियाकलापका, अवसर चुनौती के छन् र विद्यार्थीका लागि के फाइदा हुन्छ? कुराकानीको लागि मसँग यति बेला महालक्ष्मी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शिक्षा निर्देशक चिरञ्जीवी पौडेल हुनुहुन्छ। स्वागत छ यहाँलाई रेडियो सगरमाथामा।
1: धन्यवाद नवरा सर।
0: अब खास गरी विद्यार्थीको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउनु भनेको शिक्षाको राष्ट्रिय लक्ष्यहरू मध्येको एक नम्बरको लक्ष्य पनि हो। यहाँले वृहत रूपमा विद्यार्थीहरूको बौद्धिक क्षमता विकासका लागि बुद्धिचाल अर्थात चेस प्रतियोगिता पनि सम्पन्न गर्नुभयो, यसको बारेमा संक्षिप्त रूपमा बताइदिनुहोस् न।
1: धन्यवाद नवरा सर। यो अब समग्र एजुकेसन सिस्टमको हाम्रो उद्देश्य सरले अघि जोड्नुभयो, विद्यार्थीको प्रतिभाको प्रस्फुटन गर्ने कुरा रह्यो, अनि राष्ट्रिय पाठ्यक्रमसँग जोडेर हेर्दै गर्दाखेरि पनि ओभरअल रूपमा चाहिँ माध्यमिक तहका विद्यार्थीको चाहिँ शारीरिक, मानसिक, बौद्धिक, सामाजिक र आध्यात्मिक चाहिँ त्यो क्षमता अभिवृद्धि गर्ने र सर्वाङ्गीण विकास गर्ने कुराकानी रह्यो। र अहिले अब प्याराडाइम सिफ्ट हुँदै गर्दाखेरि सिकाइलाई चाहिँ विविधीकरणसँग जोड्ने कुरा अब सल्लाह गर्दै हामीले अब हाम्रो अगाडिदेखि प्र्याक्टिस भनेको अतिरिक्त क्रियाकलापका विविध इन्डोर, आउटडोर, फिजिकल होइन, त्यसपछि तपाईँ मेन्टल सबै खालका गेमहरूलाई जोड्ने कुरा त थ्योरी रूपमा छँदै थियो। तर हामीले नगर स्तरीय यो कार्यक्रमलाई नगर स्तरीय अतिरिक्त क्रियाकलापसँग जोडेर सबै खालका क्रियालाई जोड्दाखेरि बौद्धिक खेलभित्रको सबै तल्लो तहदेखि माथिल्लो तहसम्म क्याटेगोरिकल्ली आधारभूत तह कक्षा 1-5 देखि 12 कक्षासम्म कि विद्यार्थी भाइ बहिनीहरूलाई सहभागिता गराउन सक्ने गरेर यो कार्यक्रमको आयोजना गराएको। वास्तवमा अब यसको असाध्यै महत्त्वपूर्ण पाटो छ, किनभने बौद्धिक विकासको पाटो, त्योसँग जोडिएको चाहिँ नेतृत्व कोअर्डिनेसनको पाटो, लिडरसिपको पाटोसँग जोडिएको कुरा रह्यो, विद्यार्थीको सर्वाङ्गीण विकाससँगको प्रतिभा प्रशिक्षणको प्रतिभा क्षणको पाटोमा जोडिएको महत्त्वपूर्ण कुरा रह्यो। त्यो कुरोले हामीले के गर्यौँ भने सर, चेसको लागि चेस खेल्ने मात्र गरेनौँ, त्यसरी त्यसको तयारी गर्नुपर्छ भनेर यो चेस प्रतियोगिता गर्नुभन्दा अगाडि हामीले चाहिँ सबै विद्यालय 2 जना शिक्षकहरू सहभागी हुने गरेर त्यो चेस नेसनल लेभलका ट्रेनर साथीहरू, चेसका चाहिँ यो बुद्धिचाल महासङ्घको चाहिँ साथीहरू, प्रशिक्षक, राष्ट्रिय अन्तर शिक्षाका प्रशिक्षक साथीहरू लिएर आएर सबै स्कुलका 2 जना शिक्षकहरूको लागि चाहिँ चेसको प्रशिक्षक प्रशिक्षण गऱ्यौँ र त्यसपछि उहाँलाई फर्केर गएपछि स्कुल लेभलमा विद्यार्थीलाई चेसको महत्त्व बुझाउँदै गेम खेलाउने र त्यसपछि त्यहाँ स्कुल लेभलमा प्रतियोगिता गर्ने र त्यसपछि उत्कृष्ट विद्यार्थीहरूलाई तहगत रूपमा गर्ल्स र बोइजको छुट्टा छुट्टै गरेर, यद्यपि जोइन्टली पनि गर्न सकिन्छ तर हामीले चाहिँ सहभागी चाहिँ अलिक वृहत होस्, अलिक क्याटेगोरीले राम्रो होस् भन्ने हिसाबले कक्षा 1-5 एउटा क्याटेगोरी, त्यसपछि 6-8 अर्को क्याटेगोरी, त्यसपछि 9-12 अर्को क्याटेगोरी, त्यसभित्र पनि गर्ल्स र बोइजको छुट्टा छुट्टै यो चाहिँ कार्यक्रम राख्यो। यो कार्यक्रममा हामीले हाम्रो वार्षिक कार्यक्रम, आर्थिक वर्षको कार्यक्रम गर्नुभन्दा अगाडि नै सगर संस्थाका विद्यालयका प्रिन्सिपल साथीहरूसँग बसेर हाम्रो वार्षिक शैक्षणिक कार्यक्रम तय गर्दाखेरि नगर स्तरीय कमन कार्यक्रमहरू, विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप, परीक्षा, त्यसपछि सँगसँगै अतिरिक्त क्रियाकलाप कहिले हुने, के हुने, ओभरअल त्यसको प्लानिङसँग जोडिएको पाठ हो। त्यसैले यो चाहिँ ठ्याक्कै हामीले विचार गरेका होइनन् कि योजनाबद्ध ढङ्गले गरिएको चाहिँ हाम्रो क्रियाकलाप हो।
0: अब यस वर्ष त अलिकति यो शनिबार र आइतबारको विदाले गर्दा विद्यालयहरूमा अतिरिक्त क्रियाकलापहरू गर्नको लागि समय भएन भन्ने कुरा पनि आइरहेको छ एकातर्फ, अर्कोतर्फ महालक्ष्मी नगरपालिकाले आफैमा कार्यतालिका तय गरेर विद्यार्थीहरूका लागि कार्यक्रमको व्यवस्था गरेको छ भन्ने जानकारी पनि यहाँले दिनुभयो। के कस्ता कार्यक्रमहरू छन् यहाँहरूसँग समग्र वर्षभरिका लागि?
1: सर, हामीसँग जस्तै तपाईँ अतिरिक्त क्रियाकलापलाई भनेर खेलकुदका राष्ट्रपति रणनीति प्रतियोगिता छुट्टै छ, खेलकुद विकासको लागि छुट्टै छ होइन। धन्यवाद सर। यसरी हामीले चाहिँ के गरेका छौँ भन्दाखेरि नगर स्तरीय कार्यक्रम चाहिँ सबै विद्यालयहरू, सामुदायिक संस्थागत सबै खालका विद्यालयहरू, आधारदेखि माध्यमिक तहसम्मका सबै विद्यालय, विद्यार्थी समेटिने गरेर प्रत्येक महिनामा कम्तीमा एउटा चाहिँ अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरेर त्यो मिटिङ तोकेका छौँ। यसलाई राम्रो स्मार्ट म्यानेजमेन्ट, राम्रो व्यवस्थापनको लागि चाहिँ हामीले अहिले नगरपालिकाले आयोजक हुँदा हुँदाखेरि पनि एउटा कार्यक्रमलाई एउटा विद्यालयलाई रेस्पोन्सिबल संयोजन गराउने, उसलाई व्यवस्थापनको जिम्मा त्यो विद्यालयले गर्ने, एउटा पार्टनरसिपको सँग जोडेर यो कार्यक्रम गरिरहेको छौँ। अहिले चेसको कुरा तपाईँले गर्दै गर्दा चाहिँ हामी त बुद्धिचाल महासङ्घ, यसपछि भ्याली पब्लिक स्कुल र नगरपालिकाको चाहिँ जोइन्ट एफोर्टमा चाहिँ हामीले यो काम गर्यो। र एउटा गेममा तपाईँ 41 विद्यालय होइन, लगभग 50 विद्यालय टोटल 54 मध्ये 41 विद्यालयका चाहिँ 200 विद्यार्थी र 6 क्याटेगोरीका चाहिँ त्यो विद्यार्थीहरू सहभागिता चाहिँ हुन सक्यो। र हरेक कार्यक्रम चाहिँ हामीले एउटा एक एउटा विद्यालयलाई जिम्मेवारी दिएका छौँ। र प्रत्येक महिनामा यो सत्र, यो आर्थिक वर्ष भोरि अथवा यो बनाउँदा सही सत्र, शैक्षिक सत्र भोरि कम्तीमा हरेक महिना एउटा फरक फरक खालका चाहिँ अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, त्यसको लागि स्कुल लेभलमा पनि जोड्ने। जस्तै यसपल्टको हामीले कार्यक्रम कस्तो राखेका छौँ तपाईँलाई यहीसँग जोडौँ। हरेक स्कुलमा चाहिँ एउटा कम्युनिटी स्कुलमा, सामुदायिक स्कुलमा चाहिँ खेलकुद सङ्ग्रहालय राख्ने, सर खेलकुद चाहिँ ल्याब राख्ने, त्यसको लागि नगरपालिकाले सपोर्ट गर्ने। र त्यसको लागि हामीले अर्को संस्थासँग पनि पार्टनरसिप गरेका छौँ, उहाँहरूले पनि हामीलाई सहयोग गर्ने र टेक्निकल्ली त्यो क्षमता अभिवृद्धिको लागि, टिचरको क्षमता अभिवृद्धिको लागि विद्यार्थीलाई सपोर्ट गर्नको लागि गर्ने। यसलाई तपाईँ कुनै बेला गेम मात्र गराउने भन्ने होइन, त्यसको लागि बेसिक चाहिँ इनपुट अगाडिदेखि नै गरेको ढङ्गले अगाडि प्लान गरेका छौँ। जस्तै तपाईँले भन्ने गर्दा योभन्दा अगाडि हामीले यो शैक्षिक क्षेत्र सुरु भएपछि हाइजु प्रतियोगिता सम्पन्न गरिसकेका छौँ। त्यस्तै तपाईँ वक्ति के अरे कविता प्रतियोगिता सम्पन्न गरिसकेका छौँ। अब यो चेस प्रतियोगिता गऱ्यौँ, चेस प्रतियोगिता राख्यौँ, टिचर ट्रेनिङ पनि गऱ्यौँ। अब आउँदो यो एकल गायन ग्रेड 6-12 विद्यार्थी भाइ बहिनीहरूको छात्र छात्राको छुट्टा छुट्टै चाहिँ एकल गायन प्रतियोगिता गर्दैछौँ। त्यस्तै मङ्सिरको 11 कार्तिक महिना यो वर्षको चाहिँ दसैँ तिहारले गर्दा विदा छ, स्कुल बन्द छ हुने कारणले मङ्सिरको हाम्रो कार्यक्रम चाहिँ विज्ञान प्रदर्शनीसँग जोडिएको छ, जुन प्रदेश स्तरीय कार्यक्रमसँग पनि जोडिएको छ। त्यस्तै टेबल टेनिस प्रतियोगिता, लोकनृत्य प्रतियोगिता, हस्तलेखन भनेको अनि आर्ट र स्पिच कम्पिटिसन गरेर नगर स्तरीयमा कम्तीमा अनि राष्ट्रपति रणनीतिशील सहित नगर स्तरीयमा यति अतिरिक्त क्रियाकलाप चाहिँ हामीले गर्ने प्लान गरेका छौँ सर। अब तपाईँले अघि उठाउनु भएको कुरो हामीसँग आइतबार विदा भएको कारणले तर क्रेडिट आवर थपेको छैन, त्यो क्लासरुमको समय थपेको छैन, पाठ्यक्रम चाहिँ रिफर्म भएको छैन तर विदा भएको छ। त्यसैले हामी त्यो सकेसम्म चाहिँ यस्ता क्रियाकलापहरू स्कुल मास लेभलमा सहभागिता हुने, टिचर इन्भल्भ हुने कार्यक्रमलाई चाहिँ विदाको समयमा यी कार्यक्रमहरू गर्ने र चाहिँ 5 चाहिँ विद्यालयको चाहिँ कक्षा सञ्चालन गर्ने गरेर प्लान गरेका छौँ।
0: राष्ट्रपति रणनीतिशीललाई यहाँहरूले प्राथमिकतामा राख्नु भएको छ?
1: हजुर, यो वर्ष हामी चाहिँ अब राष्ट्रपति रणनीतिशीलको मूलत 4-5 क्याटेगोरी भनौँ न, भलिबल, एथलेटिक्स, मार्सल आर्ट र कबड्डी, यसको लागि एक एउटा स्कुलहरूलाई चाहिँ संयोजन गर्ने र स्कुलसँगको पार्टनरसिपमा अरूसँग पनि कोलाबरेसन गरेर चाहिँ राष्ट्रपति रणनीतिशील प्रतियोगिता पनि समय हामीले मङ्सिरमा हाम्रो एक्सन प्लानमा वार्षिक योजनामा चाहिँ मङ्सिरमा राखेका छौँ। हामी मङ्सिरमा चाहिँ राष्ट्रपति रणनीतिशील प्रतियोगिता गर्ने ढङ्गले अगाडि बढाएको
0: छ। कार्यक्रमहरू गर्दा यहाँहरूले आफ्नै आन्तरिक स्रोत व्यवस्थापन गर्नुहुन्छ कि कुनै सङ्घ संस्थाहरूसँग समन्वय गर्ने विचार पनि गर्नुभएको छ?
1: मैले अघि जोडे जस्तै अब यो समन्वय गर्न सक्ने ठाउँमा पार्टनरसिप गर्नेसँग हामीले पार्टनरसिप पनि गरेका छौँ। जस्तै त्यो खेलकुद जोडी तपाईँलाई खेलकुदको चाहिँ सङ्ग्रहालय होइन, म्युजियम चाहिँ खेलकुद, हरेक स्कुलमा एउटा चाहिँ खेलकुद चाहिँ ल्याब राख्ने, खेलकुद ल्याब राख्ने, म्याथ ल्याब, साइन्स ल्याब भने जस्तै खेलकुद ल्याब राख्ने सन्दर्भमा चाहिँ हामीले पार्टनरसिप गर्ने ढङ्गले गरेका छौँ। उहाँहरूको पनि सहभागिता रहने, 40% उहाँले सेयर गर्ने, 60% हामीले सेयर गर्ने ढङ्गले त्यो खालको प्लानिङ पनि छ। र अलमोस्ट अब यो कार्यक्रमलाई चाहिँ यो वर्ष हाम्रो नगरपालिकाको तर्फबाट चाहिँ यो अतिरिक्त क्रियाकलापको लागि मात्रै तपाईँ 25 लाख, त्यस्तै लगभग त्यस्तै हाराहारीमा अरू चाहिँ राष्ट्रपति रणनीतिको छुट्टै बजेट गरेर टोटल तपाईँ अब नगरपालिकाको आन्तरिक स्रोतको चाहिँ पुँजीगत सहित गरेर हाम्रो 8,32,53,000 रुपियाँ चाहिँ सुत्याएको छ। त्यसैले स्रोतको हिसाबले त्यति धेरै पार्टनरसिप खोज्नुपर्ने अवस्था छैन, तर कार्यक्रमलाई प्रभावकारी, उपलब्धिपूर्ण र सार्थक बनाउनलाई चाहिँ त्यो समन्वय सहकार्य चाहिँ एकदम आवश्यक छ। त्यसको चाहिँ हामी सधैँ वेलकम नै गर्छौँ।
0: अब यहाँहरूले अतिरिक्त क्रियाकलाप सहित विद्यालयहरूमा विविध कार्यक्रमहरू गरिरहँदा ती विद्यार्थीहरूका लागि मात्रै उपयुक्त हुने खालका कार्यक्रम छन् कि कतै शिक्षकहरू बीचको

0: चाहिँ हामी कार्यक्रम गर्न चाहिँ सक्छौँ मलाई लाग्छ। जस्तो यो चाहिँ टोकीको विद्यार्थीलाई टोकीको कार्यक्रम भयो र हाम्रो खेलकुदतर्फ रहेको अरू बजेटबाट चाहिँ शिक्षकलाई सपोर्ट गर्ने कार्यक्रमहरू हामी अगाडि बढाउँछौँ सर।
1: यस्ता क्रियाकलापहरू गरिरहँदा खास गरी अवसर बढी हुँदो रहेछ कि स्थानीय नगरपालिकाहरूलाई चाहिँ चुनौती बढी हुँदो रहेछ?
0: यस्तो हो, यो दुइटै हो। तपाईँ यो सिकाइ निरन्तर पनि हो, बेठेमेन कसरी राम्रो गर्दै जाने भन्ने कुरा पनि हो र मूलत महालक्ष्मी नगरपालिकाले चाहिँ कस्तो भने यो खेलकुद अतिरिक्त क्रियाकलाप चाहिँ जे सोद्धाखेरि पनि त्यो विद्यार्थीको सिकाइसँग जोड्ने होइन। जस्तै हामीले त कस्तो बनाएको छ भन्दाखेरि कुनै क्रियाकलाप हुन्छ त्यो टिममा जाँदै गर्दा विद्यार्थीले रिपोर्ट बनाओस् होइन, रिपोर्ट राइटिङ गर्ने उसले, न्युज लेख्ने न्युज लेखोस्, कसैले आर्ट गर्छ भने त्यो खेल्ने गरेको चाहिँ आर्टै गरोस् होइन, कसैले त्यसको बारेमा कथा र कविता लेखोस्, कसैले उल्लेख भनेको हरेक अवसरलाई भनेको खेलकुद गर्दै गर्दा अतिरिक्त क्रियाकलाप गर्दै गर्दा विद्यार्थी सहायता गर्दै गर्दा त्यो कार्यक्रम चाहिँ विद्यार्थीको कम्पिटेन्सी बढाउनको लागि खेल खेलको लागि मात्र होइन कि त्योसँग जोडेर त्यसलाई सिकाइसँग जोड्नुपर्छ भन्ने ढङ्गले अगाडि बढाएको छौँ। अब त्यसो हुँदाखेरि त्यो आउने समस्यालाई समाधान गर्ने, चुनौती समाधान गर्ने एउटा राज्य सकारात्मक ढङ्गले अगाडि बढ्यो भने मैले चाहिँ चुनौती भन्दा पनि एउटा एउटा उत्साह, एउटा ऊर्जा होइन, सिकाइलाई एउटा ऊर्जा, समन्वय सरकारको एउटा ऊर्जा र अघि जुन हामीले सुरुमा कुरा गरौँ विद्यार्थीको होम डेभलपमेन्टको लागि इन्भाइरोमेन्ट क्रिएट गर्ने होइन, आइन्स्टाइनले भन्नु जस्तै म कसैलाई सिकाउँदैन मात्र सिक्ने वातावरण सृजना गर्छु भन्नुभयो जस्तै त्यो लर्निङ इन्भाइरोमेन्ट क्रिएट गर्न, एजुकेसनल इन्भाइरोमेन्ट क्रिएट गर्न यसले हामीलाई सपोर्ट गरेको छ।
1: विद्यार्थीको चौतर्फी विकासमा अतिरिक्त क्रियाकलापले धेरै पक्षमा प्रभाव पार्दछ, तसर्थ के कस्तो प्रभाव छ भन्ने बारेमा केही खेलाडी भाइ बहिनीका विचारलाई पनि हामी यहाँ जोड्छौँ।
2: नमस्कार, मेरो नाम विजय लक्ष्मी जोशी, म श्रीमयन आदर्श माध्यमिक विद्यालय महालक्ष्मी चार इमाडलबाट म अहिले कक्षा 10 अध्ययनरत छु। आज चाहिँ हामी यहाँ महालक्ष्मी नगरपालिकाले आयोजना गरेको अन्तर्विद्यालय विद्यचाल प्रतियोगिता 2083 भाग लिन आएकी थिएँ। मलाई चाहिँ यस प्रतियोगितामा भाग लिँदा अत्यन्तै खुसी महसुस भयो। महालक्ष्मी नगरपालिकाले यति राम्रो प्रतियोगिता आयोजना गरिदिएकोमा धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। अझै अब आगामी दिनहरूमा पनि यस्तै प्रतियोगिताहरू सञ्चालन गरिदिनु पनि हार्दिक अनुरोध गर्दछु। खेललाई चाहिँ दिमागहरू खुलेको जस्तो, कसरी अगाडि बढ्न सक्छ जस्तो, अनि कसरी आफ्नो अपोनेन्टलाई हराउन सकिन्छ, कसरी दिमागको वृद्धि विकास गर्न सकिन्छ, कसरी दिमागलाई प्रयोगमात्मक सृजनाले अपोनेन्टलाई कसरी खसाउन सकिन्छ भन्ने कुरा चाहिँ थाहा भयो र खेललाई चाहिँ अत्यन्तै मजा लाग्यो, अत्यन्तै खुसी लाग्यो।
3: यो गेमबाट सिकेको कुरालाई अब पढाइसँग प्रयोग गर्नु पर्यो अथवा तपाईँको योजना निर्माणसँग प्रयोग गर्नु पर्यो भने चेसले बुद्धि थाप्छ जस्तो लाग्छ?
2: लाग्छ, किनकि चेसमा खेल्दा फेरि धेरै दिमाग लाउनु पर्ने हुन्छ। त्यस्तै यसले चाहिँ हाम्रो म्याथ साइन्सको धेरै कठिन सवालहरूलाई, विषयलाई घोक्नलाई र धेरै अप्ठ्यारो मेथडहरूलाई नै सिक्नलाई चाहिँ सहयोग गर्छ जस्तो लाग्छ।
4: मेरो नाम चाहिँ उजय श्रेष्ठ हो, म चाहिँ 6 पढ्छु, म चाहिँ 13 भए। मेरो स्कुलको नाम चाहिँ श्री भण्डारी आदर विद्यालय हो। मलाई चाहिँ यो बुद्धिचाल गेम खेल्दा मलाई चाहिँ साह्रै रमाइलो लाग्यो। यसमा चाहिँ आफ्नो बुद्धि विकसित हुन्छ र आफ्नो आफ्नो फ्युचरलाई पनि राम्रो हुन्छ, त्यो योजना बनाउनको लागि राम्रो हुन्छ। म जे कसैदेखि दाइहरूसँग खेल्थेँ, अपर्च्युनिटी पायो भने त्यही यसकै भरमा गरेर कमाउनु सक्छ नोज। चेस खेल्न मजा आउँथ्यो र आफ्नो बुद्धि पनि बढ्थ्यो, त्यही हेरेर रहर थियो।
1: कार्यक्रममा भर्खरै मात्र तपाईँले कस्तो छ महालक्ष्मीभित्रको अतिरिक्त क्रियाकलापको प्रयासको बारेमा भन्ने धारणा सुनिहाल्नुभयो। यस पछाडि नेपाल बुद्धिचाल महासङ्घका प्राविधिक प्रतिनिधि निरञ्जन प्रजापतिको यो भनाइलाई सुनौ।
5: नमस्ते, म निरञ्जन प्रजापति नेपाल बुद्धिचाल महासङ्घको टेक्निकल विभागबाट छु। हाल महालक्ष्मी नगरपालिकाद्वारा आयोजित नगर स्तरीय विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा म निरीक्षणको रूपमा आएको छु, प्राविधिक निरीक्षणको रूपमा। र महालक्ष्मी नगरपालिकाले प्रत्येक वर्ष 3-4 प्रतियोगिताहरू हाम्रै प्राविधिक सहयोगमा गरिरहेको छ र नेपाल बुद्धिचाल महासङ्घको एउटा कार्यक्रम ग्रासरुट डेभलपमेन्ट अन्तर्गतको कार्यक्रम सञ्चालन भइरहेको छ। उसो त नेपाल बुद्धिचाल महासङ्घले पछिल्लो वर्षहरूमा देशव्यापी रूपमा बुद्धिचाललाई प्रचारार्थ विभिन्न ग्रासरुट प्रोग्रामहरू लन्च गरेको छ। चेस इन स्कुल भन्ने एउटा प्रोग्राम हामीले लन्च गरिसकेका छौँ भने पछिल्ला वर्षहरूमा हामीले प्याप्सनसँग कोलाबरेट गरेर चेस इन एजुकेसन भन्ने एउटा फाउन्डेसन अर्गनाइज गरेर हामीले चेस प्रतियोगिता अगाडि बढाउन बढाइरहेका छौँ र सँगसँगै हामीले विद्यार्थी भावनाहरू प्रतिभा खोज अन्तर्गत नेसनल युथ क्यारेट टुर्नामेन्ट गरिरहेका छौँ, जसमा 8, 10, 12, 14, 16, 18 वर्षको 10 इभेन्ट्सहरू गरेर हामीले 2 संस्करण गरिसकेका छौँ। पहिलो संस्करणमा हामीसँग 400

0: सहभागिता थियो भने गत सालको संस्करण दोस्रो संस्करण थियो, त्यसको हामीलाई इन्टरनेसनल स्पोन्सरसिप थियो, त्यसको क्यास प्राइज लगभग 7 लाख र त्यसमा हामीले 8 जना खेलाडीहरूलाई सहभागिता जनाउन सक्यौँ र त्यो प्रतियोगिता गर्दाखेरि नेपालको अलमोस्ट सबै हाम्रो टेक्निकल सबै रिसोर्स हामीले युज गर्नु पऱ्यो। इभन चेसबोर्ड नपुगेर हामीले काठमाडौँ भक्तपुर ललितपुर बाहिरबाट झिकाएर हामीले प्रतियोगिता गऱ्यौँ। यसरी अब यो वर्ष त्यो तेस्रो संस्करण हामी 1000+ गर्ने सोचमा अगाडि बढिरहेका छौँ र यस्तो सानो सानो नगरहरूले गर्दाखेरि नै अहिले 200 जनाको सहभागिता जुन देख्यौँ यसले हामीलाई एक किसिमको हौसला भयो भइरहेको छ र हामीले यो वर्षको हाम्रो महत्त्वाकाङ्क्षी एउटा अर्को प्रोजेक्ट भनेको स्कलरसिप टुर्नामेन्ट जुन हामीले प्यासनसँग कोलाबरेट गरेर नेसनल लेभलको एउटा स्कलरसिप टुर्नामेन्ट गर्ने हामीले प्लान गरेका छौँ, जसमा सुरुमा हामीले प्रत्येक जिल्ला सेलेक्ट भएको जिल्ला प्रत्येक जिल्लाको 2-2 जना खेलाडी नेसनल स्कुल च्याम्पियनसिप खेलाएर त्यसमा उत्कृष्ट 10 जनालाई चाहिँ हामीले उनीहरूलाई सुहाउँदा आफ्नो जिल्लामै पढ्न चाहन्छन् एक वर्षको फ्री स्कलरसिप दिने होइन काठमाडौँ आएर पढ्न चाहन्छन् भने हामीसँग कोलाबरेट भएको विद्यालयहरूकोमा उहाँहरूलाई हामीले पुनः 1 वर्षको स्कलरसिप गरेर हामीले बनाउने प्लान गरेका छौँ। यसरी विद्यालय स्तरको प्रतियोगिता भनौँ न विद्यालय स्तरको प्रतियोगिताहरूले नयाँ ट्यालेन्ट हन्ट खोज्ने प्रयास गरिरहेका छौँ भने अहिलेको राष्ट्रिय स्तरको खेलाडीहरूलाई चाहिँ हामीले अन्तर्राष्ट्रिय सहभागितामा भाग लिन प्रोत्साहन गरिरहेका छौँ। अहिले हालसालै हाम्रो नेसनल जुनियर च्याम्पियन मुम्बईमा भएको एसियन जुनियर च्याम्पियनसिपमा सहभागिता भयो भने त्योभन्दा अगाडि अघिल्लो संस्करणको जुन एफएसिएआईको स्पोन्सरमा गरेको 800 जना सहभागिता भएको सबै च्याम्पियनहरूलाई हामीले चाइनामा भएको एसियन क्यारेट युथमा पनि हामीले सहभागिता गराएर हामीले उहाँलाई प्रोत्साहन गऱ्यौँ। अहिले हाम्रो नेसनल च्याम्पियनहरूको चाहिँ बन्द प्रशिक्षण भइरहेको छ, अर्को हप्ता सेप्टेम्बर 14-28 उहाँहरू उज्बेकिस्तानमा संसारकै सबैभन्दा ठुलो चेस प्रतियोगिता जसलाई हामी चेस ओलम्पियाड भन्छौँ, चेसको ओलम्पिक भन्छौँ, पुरुषमा 202 देश र महिलामा 197 देशको सहभागितामा नेपाली 14 जनाको टिम पनि त्यहाँ जाँदै हुनुहुन्छ। यसरी सानो चेस भनेर जुन आकलन गरिएकोलाई हामीले बृहत रूपमा देशभरि प्रचारार्थ देशभरि हामीले फैलाउने प्रयास गरिरहेका छन्।
1: यसले विद्यालय शिक्षाका विद्यार्थीहरूलाई चाहिँ के फाइदा पुर्याउँछ? खास
0: म आफै पनि एउटा शिक्षक हुँ र स्कुल सञ्चालक पनि हुँ, मेरो विद्यालयमा मैले विगत 20 वर्षदेखि यसलाई औपचारिक रूपमा प्रशिक्षण गराइरहेको छु। एउटा कुरा राम्रो कुरा के पाएँ भने मेरा जति पनि बाबु नानीहरू जो चेसमा आबद्ध भए उहाँहरूको एउटा क्यालकुलेसन पावर या लजिकल पार्ट एकदम स्ट्रङ भयो। म म्याथमेटिक्सको टिचर, मैले ती बाबु नानीहरूलाई कहिले पनि एक्स्ट्रा क्लास पढाउनु परेन जो चेसमा राम्रो या जो चेस 3-4 बेसिकल ट्रेनिङ लिएर खेल्ने गरेका बाबु नानीहरूलाई 9-10 अरू धेरै बाबु नानीहरूको एक्स्ट्रा क्लास चल्छ क्या, ट्युसन चल्छ, ती बाबु नानीहरूलाई कहिले एक्स्ट्रा क्लास लिनु परेन अनि पर्फर्मेन्स पनि एकदम राम्रो छ, अलवेज A+ इन म्याथमेटिक्स। त्यो हिसाबले उनीहरूको म्याथमेटिक्स साइन्स राम्रो छ, अलिकति अब चेसमै भविष्य नखोज्दाखेरि चाहिँ दुःख लाग्छ। ती बाबु नानीहरू जो नेसनल लेभलमा च्याम्पियन भएका बाबु नानीहरू पछि गएर डक्टर बन्ने, इन्जिनियर बन्ने अनि चेसलाई चाहिँ अब सर म त प्रोफेसनली चेसमा आउन सकिन्न भन्ने, त्यो अलिकति तितो सत्य छ। तर चेसले कुनै पनि विद्यालयको विद्यार्थी बाबु नानीहरूलाई चेसले गर्दाखेरि घाटा भएको आलोचना सुन्नु।
2: कार्यक्रममा महालक्ष्मी नगरपालिका शिक्षा समिति सदस्य तथा महालक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमिला श्रेष्ठको यो भनाइलाई सुनौ।
3: यस कार्यक्रममा अध्यक्षता गर्नुभएका आदरणीय श्रद्धेय नगर प्रमुख श्री हरिगोविन्द श्रेष्ठज्यू, यस महानगरपालिकाका शिक्षा निर्देशक आदरणीय चिरञ्जीवी पौडेलज्यू, सम्पूर्ण वडाका वडाध्यक्षहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका प्रधानाध्यापकज्यूहरू, शिक्षक साथीहरू, यस विद्यालयमा यस कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, पत्रकारज्यूहरू, त्यसै गरी यस कार्यक्रम व्यवस्थापनका जिम्मा कुशलतापूर्वक सम्पन्न गर्ने श्री भ्याली पब्लिक विद्यालय परिवार तथा सम्पूर्ण अतिथिगणमा हार्दिक नमस्कार तथा आभार व्यक्त गर्न चाहन्छु। हिजोदेखि सञ्चालनमा आएको यस प्रतियोगिता एउटा खेलकुद मात्र नभई विद्यार्थीहरूको बौद्धिक विकास, तार्किक क्षमता, एकाग्रता, गणतान्त्रिक सोच बनाउने एउटा सुवर्ण अवसर बनेको छ। विद्यालयको बन्द कोठाभन्दा बाहिर निस्केर विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्न नगरपालिकाले चालेको यस कदम साह्रै अत्यन्त सराहनीय छ। यस प्रतियोगितामा नगरभरिका करिब 40 विद्यालयबाट उत्साहजनक रूपमा सहभागी भए। आफ्नो भौतिकता प्रस्तुत गर्ने 200 जनाभन्दा बढी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई विशेष धन्यवाद तथा बधाई दिन चाहन्छु। जित र हार भन्दा पनि खेलमा सहभागिता जनाउने नै ठुलो कुरा हो। त्यसैले यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू प्रशंसाका पात्र हुन्। यसै गरी यस खेलमा उत्कृष्ट प्रदर्शन गरी पुरस्कार तथा ट्रफी हात पार्न सफल सम्पूर्ण विद्यार्थी र विद्यालयहरूलाई हार्दिक बधाई दिन चाहन्छु र आगामी दिनहरूमा पनि यस्ता रचनात्मक प्रतियोगिताहरू निरन्तर सहभागिता जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
2: कार्यक्रम शिक्षा डबलीमा हुनुहुन्छ। हामी कार्यक्रमको अन्त्यमा छौँ। सामाजिक विकास समितिका बारेमा जानकारी दिँदै महालक्ष्मीका सामाजिक विकास समितिका संयोजक बाबुराज महर्जन,
4: सर्वप्रथम यस प्रतियोगितामा विजयी खेलाडी भाइ बहिनीलाई म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र प्रशिक्षक निर्णायक मण्डललाई पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अहिले हामीले महालक्ष्मी नगरपालिकाले विद्यालय यस्तै अन्तर्विद्यालय बुद्धिचाल प्रतियोगिताको आयोजना गरेर 40 विद्यालयलाई सहभागी गरेर एउटा वृहत कार्यक्रम, यो आर्थिक वर्षको पहिलो कार्यक्रम हो। त्यसले गर्दाखेरि एक आपसमा विद्यालयको भाइचारा सम्बन्ध वृद्धि गर्ने, यसले खेलाडीहरूलाई एउटा मोटिभेसन गर्ने, बुद्धिचालको खेलको माध्यमबाट सबै खेलाडी भाइ बहिनीलाई खेल मात्र होइन हरेक एक्टिभिटीमा पनि इन्भल्भ हुनुपर्छ। यो नगरपालिकाले गरेको कार्यक्रममा यसरी इन्भल्भ हुँदाखेरि सबै विद्यालयका शिक्षक शिक्षिका विद्यार्थी भाइ भने एउटा भाइचारा सम्बन्ध अभिवृद्धि पनि हुने र बुद्धिचालै प्रतियोगिता किन गर्दै भने बुद्धिचाल खेल भनेको अत्यन्त महत्त्वपूर्ण खेल पनि हो। यो हामी विद्यार्थी भाइ बहिनीहरूलाई यो खेलको माध्यमबाट शिक्षा क्षेत्रमा पनि पढ्नलाई अभिप्रेरित गर्ने, बुद्धिको एउटा विकासको गति, यसले गर्दाखेरि हामीले बुद्धिचाल प्रतियोगिता आयोजन गरेका छौँ। त्यसले गर्दाखेरि आगामी दिनमा पनि यो क्षेत्रमा हामीले बुद्धिचाल प्रतियोगिता गर्दै जानेछ। यो कभर हलमा महालक्ष्मी नगरपालिका वडा नम्बर 9 हरेक वर्ष बुद्धिचाल प्रतियोगिता आयोजन गर्दै आएका छौँ। त्यही सन्दर्भमा महालक्ष्मी नगरपालिकाबाट पनि यो ठाउँमा हेर्नु चुज गरेको छ। त्यसले गर्दाखेरि यहाँ सबैलाई एउटा खेल्ने वातावरण राम्रो भएको जस्तो हामीलाई लागेको छ र आगामी दिनमा पनि यस्तो खालको प्रतियोगिता गर्दै जाँदाखेरि भोलिका दिनमा अरू कुनै भेन्यूमा पनि गर्न सकिन्छ। तर यो कार्यक्रमले एउटा राम्रो सन्देश के दिएको छ भने खेलकुद क्षेत्रमा हामीले आगामी दिनमा विभिन्न खेलकुद प्रतियोगिता पनि गर्दै आएका छौँ। त्यही सम्बन्धमा हामीले मार्सल आर्टहरू पनि गरेका छौँ, कुनै पनि टुर्नामेन्टहरू नगर स्तरीय गरेका छौँ। त्यही कारण विद्यालय स्तरको मात्र भएको कारणले गर्दाखेरि विद्यार्थी भाइ बहिनीलाई एउटा अतिरिक्त क्रियाकलापमा पनि आबद्ध गराई भविष्यमा खेलाडीलाई एउटा वृद्धि विकास गर्ने हौसला प्रदान गर्दैछ भने विकासका साथ हामीले नगरपालिकाबाट यो आयोजन गरेको मैले पुनः पनि यहाँलाई जानकारी गराउँदै पुनः पनि सम्पूर्ण विजय खेलाडी भाइ बहिनीलाई म हार्दिक बधाईका साथ मेरो सानो मन्तव्य धन्यवाद।
2: हवस् त, कार्यक्रम शिक्षा डबली तपाईँलाई के कस्तो लाग्यो 0151551100 प्रतिक्रिया र सुझाव दिन सक्नुहुनेछ। कार्यक्रममा हामी विविध विषयवस्तुलाई जोड्ने गर्छौँ। अझ भनौँ, नवीनतम समाज निर्माणका लागि तपाईँ र हाम्रो क्षेत्रबाट के कस्तो काम गर्न सकिन्छ, यी सबै विषयवस्तुलाई हामी जोड्नेछौँ। हाम्रो पात्रो नेपाली पात्रो फेसबुक र युट्युब लगायत विभिन्न माध्यमबाट कार्यक्रम शिक्षा डबली सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै म प्रस्तुता नवराज सञ्जेल बिदा हुन्छु। नमस्ते।

0: नमस्कार। कार्यक्रम अपाङ्गताका सवालमा म शर्मिला विश्वकर्माको यो कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको विषयमा जनचेतना जगाउने उद्देश्यले रेडियो सगरमाथाले तयार पारेको हो। अपाङ्गताका सवाल रेडियो कार्यक्रम तपाईँ हरेक शुक्रबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो सगरमाथा FM 102.4 MHz सुन्न सक्नुहुन्छ। साथै www.radiosagarmatha.org.np रेडियो सगरमाथाको फेसबुक पेज र युट्युब च्यानलमा पनि आफ्नो समय अनुकूलमा सुन्न सक्नुहुनेछ। आजको कार्यक्रम अपाङ्गताका सवालमा डाउन सिन्ड्रोम अपाङ्गता भएका बालिकाहरूका लागि असल र खराब छुवाईको सम्बन्धमा डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष अस्ट्रेलियन राजदूतावासका राजदूत हेटौडा उपमहानगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 4 वडा सदस्य बुटोल धादिङ हेटौडाका डाउन सिन्ड्रोम अपाङ्गता भएका बालिकाहरूका अभिभावक र शिक्षिकाहरूसँग गरिएको कुराकानी सुन्नुहुनेछ। असल र खराब छुवाईको विषयमा सबैले जानकारी लिन अति नै आवश्यक छ। विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूमा पनि डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरी र उनीहरूका अभिभावकहरूलाई त यस विषयमा जान्न अति नै जरुरी हुन्छ। असल र खराब छुवाईको विषयमा राम्रोसँग जानकारी लिन सकेमा विभिन्न हिंसाबाट सुरक्षित रहन सकिन्छ। त्यसैले डाउन सिन्ड्रोम समाज नेपालले अस्ट्रेलियन एडको सहकार्यमा 11 जिल्लामा डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरू उनीहरूका आमा र शिक्षिकाहरूलाई हिंसा विरुद्ध हाम्रो अभियान प्रतिकार र प्रतिरक्षा भन्ने नारासहित असल र खराब छुवाई सम्बन्धी 5 दिने तालिम सञ्चालन गरिरहेको छ। असल र खराब छुवाई तालिम सञ्चालन गर्नुको उद्देश्य र तालिममा अपाङ्गता अनुकूलको प्रशिक्षण विधि अपनाएको बताउनुहुन्छ डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शीला थापा।
1: कतिजना अभिभावकहरूलाई यो असल र खराब छुवाई एकदम सजिलो जस्तो लाग्थ्यो, जब हाम्रो तालिम उहाँहरूले लिइसक्नु भएपछि यो अत्यन्तै जरुरी पनि रहेछ र यो सिकाउन हाम्रा छोराछोरीहरूलाई जति हामीले सोचेको जस्तो हुँदैन रहेछ र हामीले जति पनि यी विधिहरू प्रयोग गरेका छौँ त्यो विधिहरूबाट उहाँहरू धेरै प्रभावित हुनु भएको छ र त्यो विधिहरू उहाँहरूले अपनाउनु हुनेछ र आफ्ना छोरीहरूलाई चाहिँ यी विषयमा चाहिँ दैनिक केही समय दिएर सिकाउने भन्ने प्रतिबद्धताहरू पनि उहाँहरूले गर्नुभएको छ। त्यसैले मलाई हाम्रो यो अभियान एकदम सफल भएको महसुस भइरहेको छ, किनभने जो पनि अभिभावक र सेल्फ एडभोकेटहरू हुनुहुन्छ, हामीले सेल्फ एडभोकेटलाई लक्षित गरेर तालिमको तयारी गरेका थियौँ, तर अभिभावकहरूको लागि पनि सँगसँगै अन्य कार्यहरू हुन्थ्यो। त्यसैले हामीले जुन प्रतिकार र प्रतिरक्षा थियो, कुनै पनि घटना घट्न नदिनको लागि गरिने पूर्व तयारी जुन एउटा उद्देश्य थियो, त्यो उद्देश्य चाहिँ हामीले केही प्राप्त गर्न सकेको महसुस भएको छ र डाउन सिन्ड्रोम अपाङ्गता भएका बहिनीहरूले पनि छोरीहरूले पनि यसमा चाहिँ चित्रद्वारा हाम्रो 5 दिनको तालिमको अवधिमा चित्रद्वारा भए पनि उहाँहरूले हुन्छ हुँदैन, शरीरका अङ्गहरूमा छुन हुन्छ हुँदैन भन्ने जस्तो प्रतिक्रिया व्यक्त गर्नु भएको भएर यो चाहिँ नि असम्भव होइन, सम्भव छ, तर केही समय लागेर यो सिकाउन सम्भव छ र उहाँहरूले आफूले आफैलाई सुरक्षित राख्न सक्नुहुनेछ र व्यक्त गर्न सक्नुहुनेछ भन्ने चाहिँ सोचेका छौँ हामीले।
0: कुनै पनि एक व्यक्तिले अर्को व्यक्ति वा वस्तुलाई स्पर्श गर्नु नै छुवाई हो। हाम्रो समाजमा हुने यस्तो स्पर्श वा छुवाई सबै राम्रो हुन्छ भन्ने छैन। सामान्य व्यक्तिहरूलाई त कुन व्यक्तिले कहाँ छोयो भन्ने कुरा थाहा हुन्छ र सतर्क हुन वा प्रतिक्रिया गर्न सक्छन्। तर डाउन सिन्ड्रोम अपाङ्गता भएका महिलाहरूको हकमा छुवाई अर्थात् स्पर्शको विषयमा बुझ्न केही चुनौतीहरू हुन्छन्, किनकि अन्य व्यक्तिहरूको तुलनामा डाउन सिन्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूमा सिकाइ क्षमता, सम्झन सक्ने क्षमता, बोल्न सक्ने क्षमतामा केही ढिलाइ भएको हुन्छ। उनीहरूलाई असल र खराब छुवाईको विषयमा जानकारी नै हुँदैन, जसले गर्दा उनीहरू विभिन्न हिंसामा पर्ने सम्भावना अधिक हुन्छ। डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरू छुवाईबाट हुने विभिन्न हिंसाबाट सुरक्षित रहन सकुन् भनेर डाउन सिन्ड्रोम समाज नेपालले विभिन्न जिल्लाहरूमा डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरूलाई लक्षित गरेर असल र खराब छुवाई सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। असल र खराब छुवाई सम्बन्धी तालिम पहिलो पटक लिएको र यो तालिम ज्यादै लाभदायक र प्रभावकारी रहेको भन्दै तालिममा सहभागी हुँदाको अनुभव सुनाउनुहुन्छ बुटवल उपमहानगरपालिका वडा नम्बर 11 निवासी अभिभावक विमला पौडेल।
2: म आजसम्म यस्तो खालको तालिममा चाहिँ सहभागिता भएको थिएन, फर्स्ट टाइम हो। एकदम राम्रो लाग्यो, राम्रो छ, अनि अनुभव धेरै बटुले। मैले छोरीलाई कसरी छुवाईको बारेमा, राम्रो छुवाई नराम्रो छुवाई कसरी गर्ने भन्ने अब धेरै कुरा हो, घरमा त गरिन्थ्यो तर पनि जो तालिममा आएर चाहिँ धेरै स्पष्ट भयो। अङ्गमा यसरी छुँदा यसो गर्दाखेरि यस्तो हुन्छ भने शरीरको पनि पहिचान भयो। मैले अपेक्षा राखेको थिएँ, त्यो अपेक्षा चाहिँ मेरो त्यस पुरा भयो। एकदम राम्रोसँग सिकाउनु भयो। डान्सिङको बारेमा मलाई त्यति धेरै थाहा थिएन, अहिले चाहिँ धेरै थाहा भयो डान्सिङ भनेको के हो। बौद्धिक अपाङ्गतामा पनि दुई तिन थरीका हुन्छन् बच्चा, त्यो मध्ये मेरो छोरी चाहिँ डाउनसिममा पर्छ। तर डाउनसिम के हो भन्ने कुरा गार्जेनहरूलाई पनि धेरै अनुभव भयो, डाउनसिम त के हो, कस्तो बच्चालाई भनिदिन्छ, कुन खालको क्याटेगोरीमा पर्छ भन्ने कुरा चाहिँ स्पष्ट रूपमा थाहा भयो। सुरक्षा घेराको विषयमा सिकाउनु भयो, जस्तै घर परिवारभित्रको होइन र घर परिवार बाहिरको, या पसलमा जाँदा होइन, कोही बाटोमा हिँड्दा होइन, शरीरमा मसार्ने अरू कसैले गर्न नहुने कुरा त्यहाँनिरबाट सिकियो। बाहिर व्यक्तिहरूसँग छुना हुन, हक गर्न हुन, अँगालो मार्न हुन, मुसार्न हुन भनेर चाहिँ छोरीलाई चाहिँ धेरै सिकाउनु पर्छ भन्ने कुरा अब हामीले चाहिँ तालिमबाट धेरै अनुभव गर्यौँ। छोरीलाई पनि गरेर बाहिर समाजलाई पनि हामीले चाहिँ यो सिपको चाहिँ उपयोग गर्नेछु भन्ने मलाई एकदम प्रतिबद्ध छ। यो आजसम्म यो चेतना जागेको थिएन, यो तालिमले गर्दाखेरि मलाई एकदम चेतना जाग्यो। अब के वडा कार्यालयसँग हामीलाई चाहिँ यस्ता खालको तालिमहरू दिनुपर्छ हामी अभिभावकलाई बच्चाहरूलाई भन्ने कुरा चाहिँ मलाई धेरै चिज चेतना आयो र अब म गर्छु पनि है। आयोजकलाई त म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनकि उहाँदेखि आएर हाम्रो लागि है अब यतिसम्म गर्नुभयो, यस्तो राम्रो कुराहरू सिकाउनु भयो, प्रशिक्षण दिनुभयो। हाम्रो बच्चाहरूले पहिला अलिकति पनि नजानेको बच्चाहरूले धेरै जाने, त्यो बच्चाहरूले धेरै सिके, उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: विशेष गरी डाउन सिन्ड्रोम अवस्थाका छोरीहरू यस्ता हिंसामा नपरुन् भन्नको लागि अभिभावक तथा छोरीहरूले असल र खराब छुवाई सम्बन्धी तालिम लिन अति आवश्यक हुन्छ। यही आवश्यकतालाई महसुस गरेर डाउन सिन्ड्रोम समाज नेपालले विभिन्न 11 जिल्लाहरू मध्ये धादिङको नीलकण्ठ नगरपालिकामा पनि 5 दिनसम्म डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरू, उनीहरूका आमा तथा शिक्षिकाहरूलाई असल र खराब छुवाई सम्बन्धी तालिम प्रदान गरिसकेको छ। यस तालिममा डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरूलाई उनीहरूको क्षमताका आधारमा प्रयोगात्मक रूपमा शरीरका अङ्गहरूको पहिचान गराउने, ठिक र बेठिक चिनाउँदै कहाँ छुँदा ठिक हुन्छ, कहाँ छुँदा बेठिक हुन्छ भनी सिकाउने, पहेँलो रङभित्र म, निलो रङमा परिवार, रातो रङमा नातागोता, हरियो रङमा परिचित सदस्यहरू र कालो रङमा नचिनेका व्यक्तिहरू पर्ने भनेर रङ विधि अप्नाएर पनि डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरूलाई असल र खराब छुवाईको विषयमा तालिम प्रदान गरिएको थियो। यस तालिमबाट असल र खराब छुवाईको विषयमा धेरै कुराको जानकारी भएको र सिकाइ विधिबाट धेरै कुराहरूको जानकारी पाएको बताउनुहुन्छ धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर 2 निवासी अभिभावक रामदेवी श्रेष्ठ।
3: मान्छे चिनाउन सकिँदैछ, को आफ्नो को पढाई भनेर यस्तो चित्रहरू बनाएर रङले चित्रहरूले चिनाउन सकिँदैछ। आफ्नो बच्चाहरूलाई चाहिँ नराम्रोसँग भन्दा मायाले फकाएर यसरी लाउनु पर्नेछ भन्ने जान्यो। यहीँ आएर रङबाट चिनाउन सकिँदैछ, यहीँ आएर जान्यो। सानो सानो कुरा पनि सिकाउनु पर्ने रहेछ, खराब छुवाएर असल छुवायो भन्ने पनि यहीँ आएर सिक्यौँ। अब हामी बिस्तारै बच्चाहरूलाई पनि त्यसै गरी, आफ्नो बच्चालाई पनि त्यसै गरी सुरक्षित राख्ने, त्यसरी सिकाउने कोसिस।
0: डाउन सिन्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूमा पनि छोरीहरूले असल तथा खराब छुवाईको विषयमा आफूलाई कसले के गर्यो, कुन कुरा राम्रो वा नराम्रो भन्ने विषयमा त्यति थाहा पाउन र बुझ्न सक्दैनन्, जसले गर्दा उनीहरू विभिन्न हिंसामा पर्ने सम्भावना बढी देखिन्छ। तालिमकै क्रममा विभिन्न जिल्लाका अभिभावकहरू, शिक्षकहरू तथा स्थानीय जनप्रतिनिधिहरूले पनि अपाङ्गतामा पनि बौद्धिक, डाउन सिन्ड्रोम, मनोसामाजिक अपाङ्गता भएका महिलाहरू छुवाईकै माध्यमबाट विभिन्न हिंसामा परेको गुनासो व्यक्त गर्नुभएको थियो। यस्ता हिंसाबाट सुरक्षित राख्नको लागि असल र खराब छुवाई सम्बन्धी तालिमले विशेष सहयोग गर्ने भएकोले डाउन सिन्ड्रोम समाज नेपालले 5 दिने उक्त तालिममा सार्वजनिक विद्यालयका शिक्षिकाहरूलाई पनि सहभागी गराएको छ। डाउन सिन्ड्रोम समाज नेपालले बुटोलमा डाउन सिन्ड्रोम अपाङ्गता भएका महिला आमाहरू र शिक्षिकाहरूका लागि सञ्चालन गरेको असल र खराब छुवाई सम्बन्धी तालिम अति नै उपयोगी रहेको भन्दै यस तालिमको उपयोग गर्ने बताउनुहुन्छ बाल विद्या मन्दिर बुटोलकी शिक्षिका मन्जु नेउपाने।
4: धेरै नयाँ कुराहरू सिक्न पाइयो, असल छुवाई खराब छुवाई अनि बच्चाहरूलाई कसरी सिकाउने, उनीहरूलाई आफ्नो परिवार समाजका मान्छेहरूसँग कसरी चिन्जान गराउने भन्ने कुराहरू जस्ता राम्रो राम्रा कुराहरू सिकाउनु भयो र हामीले पनि आफ्ना बाल बच्चाहरूलाई हाम्रो आफ्नो विद्यालयमा रहेका बच्चाहरूलाई बालिकाहरूलाई यो सबै कुराहरूको स्कुलमा गएर फेरि उनीहरूलाई सबै अभिभावक सहित बच्चाहरूलाई सिकाउनेछौँ, यसको उपयोग गर्नेछौँ। यो कार्यक्रम धेरै राम्रो छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो असल छुवाई सामान्य शब्द भए पनि यसरी चाहिँ हामीले मौका पाएको थिएनौ, सुन्दर सामान्य लागे पनि तर बच्चाहरूलाई सिकाउने तरिका फरक रहेछ, त्यो नयाँ कुरा सिक्न पाइयो। बच्चाहरूलाई थाहा नै छैन, तालिममा सँगै हामी बच्चाहरूसँगै बसेर त्यो प्र्याक्टिकल गरियो, प्र्याक्टिकल्ली गराउँदाखेरि उनीहरूलाई थाहा नै छैन कति कुराहरू, नयाँ कुराहरू सिकाइयो उनीहरूलाई, अलिकति भए पनि केही न केही थोरै मात्रामा भए पनि ज्ञान भयो। अब सिकाउन त उनीहरूलाई अरू बच्चालाई भन्दा अलिकति टाइम लाग्छ, महिनौं वर्षौं लाग्ला, तर जसरी भए पनि उनीहरूलाई हामीले सिकाउनेछौँ। अब बच्चाहरूलाई सिकाइसकेपछि उनीहरूले आफूलाई कसले कस्तो व्यवहार गरिराखेको छ भन्ने थाहा पाउने भए, यो ठाउँमा टच गर्दाखेरि मलाई समस्या आउँछ अथवा छुन दिन हुँदैन भन्ने उनीहरूले ज्ञान थोरै भए पनि पाइसकेका छन्। अब यसलाई हामीले अझै निखार्दै जानेछौँ, हामीले अपेक्षा गरे भन्दा पनि अझै बढी भयो। अब बच्चाहरूलाई अलि अरूलाई भन्दा अलिक गाह्रो हुने भएको भएर उनीहरूले पर्फेक्टली त अझै कहाँ बुझेका छन् र है, त्यसलाई हामीले अझै दोहोऱ्याइ तेह्रै गरिराख्नेछौँ।
0: डाउन सिन्ड्रोम समाज नेपालले डाउन सिन्ड्रोम अपाङ्गता भएका महिलाहरूलाई कुनै पनि हिंसा भएमा त्यसको प्रतिकार गर्न सकुन् भनेर पूर्व तयारी गराउने, घर परिवार आफन्त नातेदार तथा अपरिचित व्यक्तिहरूबाट गरिने छुवाई, ती छुवाईहरूलाई आफ्ना अभिभावक तथा विश्वासिला व्यक्तिहरूलाई व्यक्त गरी सुरक्षित रहन सकुन् भन्ने उद्देश्यले हिंसा विरुद्ध हाम्रो अभियान, प्रतिकार र प्रतिरक्षा भन्ने नारासहित असल र खराब छुवाईको विषयमा तालिम प्रदान गरेको हो। यस तालिममा अपाङ्गता अनुकूलको पहुँचयुक्त सिकाइ सामग्रीहरूको प्रयोग गर्दै 11 जिल्लामा तालिम प्रदान गरिसकेको छ। डाउन सिन्ड्रोम अपाङ्गताका विषयमा जानकारी दिँदै असल र खराब छुवाई सम्बन्धी तालिम सञ्चालन गरिदिनु भयो कोमा डाउन सिन्ड्रोम समाज नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा आफ्नो क्षेत्रमा यस्ता तालिम तथा कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्थापनका लागि पहल गर्ने बताउनुहुन्छ धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर 3 का वडा सदस्य सन्तोष थापा।
5: व्यक्तिहरूलाई चाहिँ विशेष ध्यान दिनको लागि हामीले चाहिँ उनीहरूलाई माया शिक्षा सिकाइ जस्तै कार्यक्रमहरूबाट चाहिँ उहाँलाई चाहिँ विशेष गरेर ध्यान दिन सकिन्छ, त्यो उहाँहरू माध्यमबाट पनि उहाँले चाहिँ धेरै सिक्ने मौका पाउनुहुन्छ। हामीले बोलाइले भन्दा पनि हाम्रो सिकाइले, हाम्रो एउटा चाहिँ हावभावले, हाम्रो चाहिँ देखाइले चाहिँ प्रभाव पर्ने चाहिँ बच्चा मान्छेलाई चाहिँ के सिक्ने र के जान्ने र केही कुरा प्रभाव पर्ने कुरा हुँदो रहेछ भन्ने कुरा मैले एकाएक कार्यक्रममा बारे थाहा पाउँदा पनि धेरै अत्यन्त खुसी लागेको छ। हामीले यसो वडाबाट अघिल्ला वर्षहरू पनि हामीले यो बौद्धिक अपाङ्गता सम्बन्धी हामीले चाहिँ प्रत्यक्ष वडाबाट हुन्छ कि अथवा हामीले चाहिँ अरू दात्री संस्था दाति निकायहरूबाट चाहिँ प्रत्यक्ष अप्रत्यक्षमा हामीले चाहिँ सहयोग गर्दै आइरहेका र हामी चाहिँ वडा समन्वय गरेर हामी विभिन्न कार्यक्रम गरिरहेका छौँ। विगतका वर्षहरूमा हामीले वडाको तर्फबाट विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूलाई हामीले घर घर पुगेर हामीले भोट मागेर घर घर गयौँ। हामी चाहिँ अब भोट चुनावमा चाहिँ हामीले चाहिँ घोषणा लिएर हामी चाहिँ गर्छौँ भन्दै घर गयौँ, तर हामी चाहिँ कस्तो पनि उहाँहरूको घर आएर पुगिसकेका थिएनौँ। उहाँलाई चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई, वृद्ध वृद्ध भएका व्यक्तिहरूलाई चाहिँ हामीले विश्व वडामा बोलाएर चाहिँ कार्यक्रम गर्दाखेरि उहाँलाई सेवा गर्दाखेरि अलिक दुःख हुने कारणले हामी उहाँहरूको घर घर पुगेर विभिन्न किसिमका सामग्री जस्तै गर्मी मौसममा झुलदेखि झुल वितरणदेखि लिएर साधारण खाद्यान्न वितरणदेखि लिएर स्वास्थ्यप्रति लिएर हामीले चाहिँ यो कुराहरू विगतका दिनहरूमा हामी वडाको समिति कार्यसमिति तपाईँहरूले गर्दै आइरहेको कुराहरू यहाँलाई अवगत छ। अझ पनि आउने दिनहरूमा यसो वडा नम्बर 3 डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको तथ्याङ्क हामीलाई आधिकारिक रूपमा थाहा छैन। हाम्रो अपाङ्ग भएको अर्ख गर्नसम्म हामीले विभिन्न किसिमका विमान कार्यक्रमहरू पनि वडाबाट नगरपालिका एउटा हामीले गर्दै आएका छौँ। अब यस वडामा चाहिँ हामी एउटा हाम्रो वडा चाहिँ हामीले के गर्न सक्छौँ भने बौद्धिक अपाङ्गता भएको मध्ये पनि डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको सही पहिचान कति छ त्यो हामीले चाहिँ एउटा तथ्याङ्क गर्न जरुरी देखेँ। सायद त्यो कुरा तथ्याङ्क हामी गर्नेछौँ अब अरू कार्यक्रममा, सायद यो कार्यक्रम हामी समर्थन गर्न सकिन्छ। त्यस लागि म हाम्रो वडा अध्यक्ष अथवा हाम्रो मेरो वडा कार्य समितिको लागि चाहिँ म उहाँलाई एउटा आग्रह पनि गर्छु र यो चाहिँ हाम्रो अब आउने चाहिँ कार्य योजनामा बजेटमा चाहिँ यो कुराहरू समेटियोस् भन्ने म एउटा माग पनि उहाँ राख्दछु र सेवामा कसरी चुस्त दुस्त र वैज्ञानिक प्रणाली चाहिँ प्रयोग गरेर हामी तपाईँलाई चाहिँ दिन सक्छौँ भन्ने किसिमले हामी अगाडि अगाडि बढेका छौँ। त्यसै गर्दाखेरि आगामी दिनहरूमा तपाईँहरूले यहाँ उपस्थित भएका आमा दिदी बहिनीहरूले धेरै कुरा सिक्नुभयो र एक सिकेको कुराहरू तपाईँले आफ्नो बच्चा बच्चीलाई सिकाउनुहुन्छ र त्यो सिकेको कुराहरू आधिकारिक प्रभावका रूपमा जीवनमा लागू हुन्छ भन्ने कुरा मैले विश्वास पनि लिएको छु। यी कुराहरूलाई आउने कार्यक्रममा बजेटमा अथवा कुनै एउटा सम्बोधन गरेर हामी ओडामा लागू रहेको छ र डाउन सिन्ड्रोम भएका व्यक्ति साथै तपाईँको व्यक्तिहरूको हामी तथ्याङ्क सङ्ग्रह कार्यक्रम हुँदैछ।
0: तपाईँ अहिले रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा कार्यक्रम अपाङ्गताका सवाल सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक शुक्रबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। साथै www.radiosagarmatha.org.np रेडियो सगरमाथाको फेसबुक पेज र युट्युब च्यानलमा पनि आफ्नो समय अनुकूलमा सुन्न सक्नुहुनेछ। डाउन सिन्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउन उनीहरू अनुकूलको वातावरणको सिर्जना गरी घर परिवार तथा समाजमा नै पुनस्थापना गर्नुपर्दछ। यस्ता कार्यहरूको लागि अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ र राज्य र सरकारवाला निकायको पनि उत्तिकै जिम्मेवारी हुन्छ। त्यसैले अबका दिनमा स्थानीय निकायदेखि नै यस्ता बालबालिकाहरूका लागि असल र खराब छुवाईको जानकारी गराउन तालिम सञ्चालन गर्न जरुरी देखिन्छ। डाउन सिन्ड्रोम समाज नेपालले विभिन्न जिल्लाहरूमा तालिम सञ्चालनका क्रममा स्थानीय निकायका जनप्रतिनिधिहरूले आगामी दिनमा आफ्नो वडा तथा नगरपालिकामा पनि डाउन सिन्ड्रोम तथा अन्य अपाङ्गता भएका महिलाहरूका लागि स्थानीय तहबाट नै असल र खराब छुवाई तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। असल र खराब छुवाई सम्बन्धी तालिम अति नै महत्वपूर्ण र उपयोगी रहेको भन्दै आफ्नो क्षेत्रमा पनि यस्ता तालिम सञ्चालन गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुहुन्छ हेटौडा उपमहानगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष विष्णु गोपाल महर्जन।
6: घरमा एउटा राम्रै बच्चालाई स्याहार्न पनि कति गाह्रो हुन्छ, अझ अटिजम भएका बच्चाहरू, बौद्धिक अपाङ्गता भएका बच्चाहरू स्याहार्न त झनै गाह्रो कुराहरू भयो। त्यसमा पनि स्कुलमा पनि एक खालका विद्यार्थीहरूलाई पढाउन उनीहरूलाई सिकाउन झन गाह्रो कुराहरू छ। त्यो कुराहरू पनि लाग्नु भएको छ। शिक्षिकाज्यूहरू हुनुहुन्छ, अभिभावकज्यूहरू हुनुहुन्छ, उहाँहरूलाई पक्कै पनि एउटा चुनौतीपूर्ण काम छ। आफ्नो बच्चा कसरी राम्रो बनाउने भन्ने एउटा अभिभावकले सोचिरहेको हुन्छ भने त इन्जिनियर, डक्टर, पाइलट बनाउनु टाढा कुरो हो। ऊ कसरी सक्षम बनाएर उसले भोलि आफ्नो खुट्टामा उभिन सकोस् भन्ने कुराको लागि पनि तपाईँहरू चिन्तित हुनुपर्ने अवस्था छ। पक्कै पनि यो ट्रेनिङले तपाईँहरूलाई के कुरा सिकाएको होला, पक्कै पनि एउटा अभिभावकलाई सिकाउनु र एउटा शिक्षकलाई सिकाउनु अझ फरक छ। शिक्षक एकजनाले सिक्यो, धेरैजनाले सिकाउनुहुन्छ। त्यस कारण अभिभावकज्यूहरूले पनि त्यस्तो छ भने अरूलाई पनि सिकाइदिनु पर्यो। त्यस्तो खालको आफ्नो समाजमा अरू छ भने तिनीहरूलाई पनि सिकाइदिनु पर्यो। र यो गुड टच ब्याड टचको कुराहरू आएको छ, नेपालमा धेरै यौन दुर्व्यवहारका कुराहरू छ, एउटा सपाङ्ग मान्छेहरूलाई त त्यति गाह्रो छ। यी सबै कुरामा सजग बनाउनलाई जुन खालको गुड टच ब्याड टचको ट्रेनिङहरू भएको छ, के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने धेरै कुराहरू सिकाउनु भएको छ। यसले पक्कै पनि भोलिको दिनमा चाहिँ थोरै भए पनि उहाँहरूलाई सजग बनाउने, थोरै भए पनि सुरक्षित बनाउने काम हुन्छ भन्ने मलाई विश्वास लागेको छ। र तपाईँले जुन चिज सिक्नुभयो त्यसलाई व्यवहारमा लागू गरिदिनुहोस् र आवश्यक परेको बेलामा हामीले नगरपालिका मेरो 2 नम्बर वडाबाट अथवा नगरपालिकाबाट केही सहयोगहरू आवश्यक परेको खण्डमा आउनुहोस्, त्यसको लागि हामी तयार रहनेछौँ भन्ने।
0: डाउन सिन्ड्रोम समाज नेपालले विभिन्न 11 जिल्लाहरूमा डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरू, उनीहरूका आमा तथा शिक्षिकाहरूलाई असल र खराब छुवाईको तालिम सञ्चालन गरिसकेको छ। उक्त तालिममा सहभागीहरूलाई सहज तरिकाले बुझ्न सजिलो होस् भनेर असल र खराब छुवाईका विषयमा विभिन्न पहुँचयुक्त तालिम सामग्रीहरू जस्तै नाटक, चित्रहरू, रङ, पुतली तथा डमीहरू लगायतका स्रोत सामग्रीहरू प्रयोग गर्दै व्यावहारिक विधिद्वारा तालिम सञ्चालन गरिएको हो। डाउन सिन्ड्रोम समाज नेपालले 5 दिनसम्म डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरूलाई लक्षित गरेर सञ्चालन गरेको तालिमबाट डाउन सिन्ड्रोम अपाङ्गता, असल र खराब छुवाई सम्बन्धी जानकारी, सुरक्षित घेरा लगायतका विषयमा जानकारी प्राप्त भएको र यस तालिममा सिकेका सिपहरूलाई उपयोग गर्ने बताउनुहुन्छ धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर 3 निवासी र तालिममा सहभागी शिक्षिका सम्झना रिजाल।
7: यस असल तथा खराब छुवाईको तालिम 5 दिनसम्म बसेर चाहिँ मैले जुन एउटा सिक्ने अवसर पाएँ त्यो अवसर जुटाइदिनु भएको भने हाम्रो म्यामहरूलाई म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। स्पेसली फर हाम्रो शिला म्यामले चाहिँ फेसिलिटी रूपमा हामीलाई सहज गरेर हाम्रो त्यो तालिममा चाहिँ एकदमै सजिलो तरिकाले एकदम सरल तरिकाले जुन तालिम दिनुभयो त्यसको लागि उहाँलाई म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई त है यो बौद्धिक अपाङ्गता मात्रै भन्ने थाहा थियो, तर यो बौद्धिक अपाङ्गताभित्र डाउन सिन्ड्रम पर्छ भन्ने कुरा पनि मलाई थाहा थिएन। यो डाउन सिन्ड्रम के हो, डाउन सिन्ड्रम हुँदाखेरि कस्तो अवस्था हुन्छ, कस्तो सिन्ड्रम देखा पर्छ भन्ने कुरा पनि मलाई भर्खर भर्खरै तालिमबाट नै थाहा भयो। त्यो असल र खराब छुवाईले यी डाउन सिन्ड्रम भएका बालिकाहरूलाई चाहिँ यो एकदम ठुलो प्रभाव पर्ने रहेछ उनीहरूलाई, यो पनि मैले यसै ट्रेनिङबाट थाहा पाएँ। उनीहरूसँग चाहिँ एकदम नजिक भएर एउटै कुरा दोहोऱ्याइ सोधिरह्यो भने बारम्बार आज गर्यो भोलि पनि गर्ने रिपिट गरिरहँदा चाहिँ उनीहरूले सिक्ने रहेछ, आ यसले जान्दैन यसले गर्दैन भनेर भन्न नहुने रहेछ आमा अनि शिक्षिका होइन। त्यो एकदम धेरै नजिक भएर चाहिँ उनीहरूसँग आफ्नो कुरा चाहिँ सेयर गर्दो रहेछन् भन्ने कुरा मैले बुझेँ। असल छुवाई र खराब छुवाईमा चाहिँ हामीले होइन संवेदनशील अङ्गहरूमा चाहिँ हामीले छुन नहुने रहेछ, शरीरको अङ्गहरू चिन्न पर्यो पहिला सुरुमा। अनि त्यसमा चाहिँ संवेदनशील अङ्गहरू कुन कुन हुन्, त्यो संवेदनशील अङ्गहरू हामीले देखाउँदाखेरि हामीलाई कस्तो फिल हुन्छ, अरूले हामीलाई संवेदनशील अङ्गमा छुँदाखेरि कस्तो फिल हुन्छ, त्यो कुराहरू चाहिँ हामीले यसमा सिक्यौँ। कसले छुनुहुन्छ त त्यो व्यक्ति, मम्मीले छुनुहुन्छ हुँदैन होइन, परपुरुषले छुनुहुन्छ हुँदैन, को कसले छुन हुने रहेछ, को कसले छुन नहुने रहेछ हाम्रो संवेदनशील अङ्ग चाहिँ भन्ने कुरा पनि हामीले त्यसबाट सिक्यौँ। एकदमै म भित्री हटले नै म त सिकाउँछु, मैले सिकाएर पनि हो म सिकाउँछु भने त्यो बच्चासँग कस्तो व्यवहार गर्नुपर्ने रहेछ, कसरी सिक्ने रहेछ उनीहरूले, अझ भरि उनीहरूसँग नजिक हुँदाखेरि उनीहरू क्लोज हुँदा उनीहरू कति ह्याप्पी हुँदो रहेछन्, के एउटै कुरा कति पर सोध्न पर्ने रहेछ भन्ने कुरा चाहिँ मैले तालिमबाट छलङ्ग भयो। डाउन सिन्ड्रम पनि हुँदैछ है, लर्निङ डिसएबिलिटी रहेछ है, यो केही कुरा त उसले सिक्छ रहेछ है, ज्ञान भयो। आयोजकलाई चाहिँ म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु जुन 5 दिनसम्म हामीलाई चाहिँ होइन अनवरत रूपमा हामीलाई हौसला दिएर एकदमै राम्रो स्वरसँग इन्करेज गरेर हामीलाई सिकाइदिनु भयो, बुझाइदिनु भयो। यो विधिहरू एकदमै सरल विधि, यो चाहिँ हामीले डेमो गरेर कति कुरा देखायौँ, पिक्चरबाट देखायौँ, कलरबाट देखायौँ, एकदमै पहिलोचोटि हो म त यस्तो ट्रेनिङ।
0: डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरूले आफ्नो शरीरको अङ्गहरू चिन्न र जान्न सकुन्, कुनै पनि हिंसाको वा छुवाईको प्रतिकार गर्न सकुन् भनेर डाउन सिन्ड्रोम समाज नेपालले असल र खराब छुवाई सम्बन्धी उपयोगी तालिम प्रदान गरेको हो। यस तालिममा बाल्यकालदेखि वयस्क अवस्था, भावनात्मक विकासका चरणहरू, व्यक्तिगत सीमाको परिचय र पहिचान, सुरक्षित घेरा पहिचान, असल र खराब छुवाईको परिचय तथा पहिचान, सो वकालत, सिप तथा क्षमता विकास लगायतका विषयमा जानकारी गराइएको थियो। असल र खराब छुवाई सम्बन्धी तालिम पहिलो पटक लिने अवसर पाएको, तालिममा धेरैभन्दा धेरै उपयोगी कुराहरू सिक्न पाएको र यहाँ सिकेको कुरालाई उपयोग गर्ने बताउनुहुन्छ हेटौडा उपमहानगरपालिका वडा नम्बर 9 निवासी अभिभावक हेमकुमारी राणा पौडेल।
8: मेरो छोरीमा अपाङ्ग छ, छोरी उहाँ चाहिँ डाउन सिन्ड्रोम भएको अपाङ्ग हो। नानी अहिले 24 वर्ष, पहिला त धेरै नै नाजुक थिए, 10 वर्ष त सम्म त उसलाई उठ्न बस्नै नसक्ने थियो। 10 वर्षदेखि चाहिँ अलिअलि भित्ता सभातिर हिँड्ने यताउति गरेर उसलाई चाहिँ हामीले धेरै नै पहिले घर परिवारले नै माया गरेर केयर गरेर उसलाई हिँडाउने डुलाउने खुसी पार्ने गरेर त्यसपछि चाहिँ धेरै टाढा चाहिँ ऊ एक्लै हिँड्न सक्दिन, उसलाई सहारा चाहिन्छ, सहाराले चाहिँ जहाँ पनि पुग्न सकिन्छ, एक्लो चाहिँ जान सकिँदैन, वरपर घर वरिपरि चाहिँ हिँड्न सकिन्छ, खान सकिन्छ, टोयलेट जान सकिन्छ, आफ्नो लुगा धुने नुहाउने गर्न सक्नुहुन्न, सहयोग चाहिन्छ, त्यो नुहाउन र धुन, कपडा लाउन पनि कुनै कुनै हल्का कपडा चाहिँ लाउन सकिन्छ, अलि अलि हेभी ज्याकेटहरू यताउति गर्नु चाहिँ मैले नै लगाइदिनु पर्छ। योभन्दा अगाडि त हामीले यस्तो तालिम गरेको थिएन, फर्स्टचोटि गरेको। यो छुवाई सम्बन्धी, खराब छुवाई, असल छुवाई के हो भन्ने सम्बन्धी चाहिँ शरीरमा त हाम्रो कति अङ्ग छ त सबै थाहा भएको हो, कहाँ छुँदा खराब, कहाँ छुँदा असल भन्ने कुरा हामीले पनि के भन्नुपर्छ त्यसको परिभाषा गर्न नजाने, कसले छुँदा कहाँ छुँदा होइन, त्यो कुराहरू धेरै बुझियो यो तालिम आएपछि चाहिँ। अनि कहाँ छुँदा खराब हुँदैछ, कहाँ छुँदा असल हुँदैछ, कसले छुँदा असल हुन्छ, कसले छुँदा खराब हुन्छ भन्ने कुराहरू चाहिँ बुझ्यो। नानी पनि आएको छ तालिममा, उसले नि कति कुरा बुझेको छ त्यो पनि बुझ्यो। धेरै राम्रो लाग्यो तालिममा, धेरै कुराहरू सिक्नु पाए, हिंसा रोक्न सहयोग गर्छ हरेक कुरामा, नानीहरूको बारेमा अझै पनि सिक्न पाए हुन्थ्यो जस्तो लाग्यो। धेरै कुराहरू सिक्यो, यति राम्रो लाग्यो कि आफ्नो नानी बाबुहरूको सुरक्षाको लागि सिक्नु पाए, मलाई त धेरै खुसी लागेको छ। उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, म धेरै खुसी छु पहिलोचोटि यो बारेमा चाहिँ डाउन सिन्ड्रोमको बारेमा सिकेको पहिलोचोटि। त्यो कार्यक्रम चाहिँ वडा वडामा सबैमा होस्, सबैमा जनचेतना छ भन्ने चाहन्छु।
0: तालिममा प्रशिक्षकहरूले सहभागी डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरू उनीहरूका आमा तथा शिक्षिकाहरूलाई चित्रद्वारा शरीरका अङ्गहरू चिनाउँदै प्रयोगात्मक अभ्यास गराउँदै सिकाउनुहुन्थ्यो। शरीरको कुन अङ्गमा कसरी छुँदा खराब हुने भन्ने विषयमा, मेरो शरीर मेरो नियमका बारेमा, असल र खराब छुवाई कसरी हुन्छ, कोबाट हुन्छ भन्ने विषयमा संयुक्त परिवार र एकल परिवार, घर परिवार तथा समुदाय लगायतका विषयमा जानकारी गराउँदै तालिम प्रदान गरिएको थियो। डाउन सिन्ड्रोम समाज नेपालले बुटवलमा सञ्चालन गरेको असल र खराब छुवाई तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्दाको अनुभव सुनाउनुहुन्छ चितवनको रत्ननगर नगरपालिका वडा नम्बर 3 निवासी अभिभावक तथा प्रशिक्षक अनिता भट्टराई।
9: म एक डाउन सिन्ड्रोम भएकी छोरीको अभिभावक, म यहाँ बुटोलमा चाहिँ हिंसा विरुद्ध अभियानमा चाहिँ पत्रिका प्रतिरक्षाको असल छुवाई र खराब छुवाईको बारेमा 5 दिनको तालिममा सहभागी भएको प्रशिक्षक हुँ। हामीले चाहिँ डाउन सिन्ड्रोम भएको किशोरी अवस्थाका नानीहरूलाई चाहिँ हामीले यो तालिमलाई आयोजना गरेका थियौँ, जो हिंसाबाट बच्छन्, आफ्नो सुरक्षा आफै गर्न सकुन् भन्ने उद्देश्य राखेर हामीले चाहिँ यो कार्यक्रम गरेका हौ। यसमा चाहिँ सहभागीहरू चाहिँ उहाँहरूको उत्सुकता देखेर चाहिँ मलाई साह्रै खुसी लाग्यो। उहाँहरूले चाहिँ अब आफूलाई प्रतिबद्धता गरेर जानुभयो। अब हाम्रो छोरीहरू जस्तै अरू छोरीहरूलाई पनि समुदायमा, विद्यालयहरूमा र आफ्नो वरिपरि देखेका नानीहरूलाई पनि असल छुवाई खराब छुवाईका र परिवार समुदायमा कस्ता व्यक्तिहरू हुन्छन्, उनीहरूसँग कसरी सुरक्षित रहने, कसैले आफूलाई हिंसा गर्न खोज्दाखेरि कसरी सावधानी अपनाउने र त्यसको प्रतिकार कसरी गर्ने भन्ने र आफ्नो रक्षा कसरी गर्ने भन्ने कुराहरू चाहिँ सिकाउने प्रतिबद्धता गरेर जानुभयो। हामीहरूले चाहिँ महिलाहरूको यौवन अवस्था, शरीरका अङ्गहरूको पहिचान, असल छुवाई खराब छुवाईहरूको बारेमा, परिवार समुदायमा चाहिँ कस्ता व्यक्तिहरू हुन्छन्, उनीहरूसँग कसरी सुरक्षित रहने भनेर सुरक्षित घेराको बारेमा हामीले रङद्वारा सिकायौँ। यस्तो हिंसाबाट चाहिँ कसरी सावधानी अपनाउने, प्रतिकार र प्रतिरक्षा कसरी गर्ने भन्ने कुराहरू चाहिँ हामीले 5 दिनमा सिकायौँ। उहाँहरूको खुसी र उत्सुकता देख्दाखेरि उहाँहरूले गर्नुहुन्छ, हामीलाई चाहिँ ठुलो अपेक्षा नै छ। अब सिकाइमा चाहिँ उनीहरूले केही पनि नबुझेको, आफ्नो शरीरका अङ्गहरू पनि केही नचिनेको त्यस्तो नानीहरू पनि भेट्यौँ। उहाँहरूलाई सिकाउन हामीलाई पहिलो दिन अलिक कठिन भएको थियो, त्यहाँबाट बिस्तारै सहज हुँदै गयो। उनीहरूले आफ्नोलाई कहाँ छुँदाखेरि राम्रो र कहाँ छुँदाखेरि नराम्रो भन्ने कुरा थाहा पाएपछि त्यो छुन हुँदैन भनेर सिकाउँदाखेरि चाहिँ को व्यक्तिसँग तिमी नजिक हुने, को व्यक्तिसँग टाढा हुने कुराहरू सिकाउँदाखेरि चाहिँ उनीहरू हिंसाबाट केही हदसम्म चाहिँ सुरक्षित रहन सक्छ।
0: कतिपय डाउन सिन्ड्रोम अवस्थाका छोरीहरूले अभिभावकको प्रयास वा दिवा सेवा केन्द्र तथा विद्यालयमा दैनिक क्रियाकलापहरू सिक्ने क्रममा आफ्नो शरीरका अङ्गहरू पूर्ण रूपमा चिन्न सकेका हुँदैनन्। आफ्नो शरीरको कुन बाहिरी अङ्ग र कुन गोप्य अङ्ग भन्ने कुरा पनि राम्ररी थाहा हुँदैन। यस्तो अवस्थामा कसले कहाँ छोएको राम्रो वा नराम्रो भनेर प्रतिकार गर्न पनि सक्दैनन्, जसको कारणले उनीहरू हिंसामा पर्ने सम्भावना बढी देखिन्छ। त्यसैले विभिन्न जिल्लाहरूमा सञ्चालन गरिएको असल र खराब छुवाई सम्बन्धी तालिममा आफ्नो परिवार समुदायका व्यक्तिहरूबाट कसरी सुरक्षित रहने, हिंसा गर्न खोजेमा समाधान अप्नाउने, प्रतिकार लगायतका विषयमा डाउन सिन्ड्रोम अपाङ्गता भएका छोरीहरू उनीहरूका आमा तथा शिक्षिकाहरूलाई जानकारी गराउने गरिन्छ। असल तथा खराब छुवाई सम्बन्धी तालिम निरन्तर सिकाइ प्रक्रिया रहेको भन्दै तालिममा सिकेका सिपहरूलाई आफ्नो जीवनकालमा सधैँ प्रयोग गर्न आग्रह गर्दै महत्त्वपूर्ण तालिम सञ्चालन गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुहुन्छ नेपालका लागि अस्ट्रेलियन राजदूत लियान जोस्टन। उहाँको भनाइलाई नेपालीमा अनुवाद गर्नुहुन्छ अस्ट्रेलियन राजदूतका वरिष्ठ अनुसन्धान तथा निजी अधिकृत कृष्णबहादुर कार्की।
10: It is a great pleasure and a great
11: honor to हामीले यो तालिम चाहिँ यहाँ दिन सकेकोमा धेरै खुसी लागेको छ। यो एउटा निरन्तर सिकाइको प्रक्रिया हो, यहाँहरूलाई एकदमै राम्रो सुरुवात गर्नुभएको छ। यहाँहरू सबै प्रशिक्षार्थीहरूलाई र बहिनीहरूलाई धेरै धेरै शुभकामना छ र यहाँ सिक्नु भएको कुरा यहाँको जीवन कालमा सधैँ प्रयोग भइरहनेछ। निरन्तर अभ्यास गरिरहनु होला। यहाँ जो पनि आमाहरू हुनुहुन्छ, यहाँहरूले आफ्नो छोरीहरू यहाँ ल्याएर यो कक्षामा सहभागी गराउने जुन साहस देखाउनु भयो त्यसको लागि धेरै धेरै बधाई छ। र यसले तपाईँको छोरीहरूलाई सबल बनाउन सक्छ, त्यसको साथसाथै तपाईँहरूलाई पनि यो तालिमले सबल बनाउँछ भन्ने लागेको छ। र यहाँ उपस्थित हुनुभएका शिक्षिकाहरूलाई पनि यहाँले यो चाहिँ अवसर सदुपयोग गर्नुभएकोमा धन्यवाद छ। र जीवन अरविन्द सिकाइका जुन प्रक्रियामा तपाईँहरू सहभागी हुनुभएको छ, यसको लागि धेरै मेहनत र साहस चाहिन्छ, यसको लागि पनि धन्यवाद छ। र शीला म्याडमलाई पनि धेरै धेरै बधाई छ, यहाँको लगाव, यहाँको मेहनत, यहाँको चाहिँ यसप्रतिको झुकाव यो यति सबल नभइदिएको, यो सबै सम्भवै थिएन, यसको लागि यहाँलाई धेरै धन्यवाद छ। र यो तालिम, यो बाँकी तालिम र आगामी सबै चाहिँ यहाँहरूको चाहिँ प्रयत्नहरू सफल होस् भन्ने कामना गर्दछु। यो महत्त्वपूर्ण काम तपाईँले सुरुवात गर्नुभएको छ र यहाँहरूको सामु यहाँ आउन पाउँदा धेरै खुसी लागेको छ। यहाँले सिकेको कुरा मलाई पनि बताइदिनु भयो, त्यसको लागि धन्यवाद छ।
0: डाउन सिन्ड्रोम अपाङ्गता भएका बालिकाहरूका लागि असल र खराब छुवाईको सम्बन्धमा डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष अस्ट्रेलियन राजदूतावासका राजदूत हेटौडा उपमहानगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 4 वडा सदस्य बुटोल धादिङ हेटौडाका डाउन सिन्ड्रोम अपाङ्गता भएका बालिकाहरूका अभिभावकहरू र शिक्षिकाहरूसँग गरिएको कुराकानीसँगै आजको कार्यक्रम अपाङ्गताका सवालबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठ र म शर्मिला विश्वकर्मा पनि बिदा हुन्छौँ। नमस्कार।

0: नमस्कार, आज कुराबाट म दीपक गरियालको। आज हामी आजको कुरामा वातावरण तथा दिगो विकासका क्षेत्रमा काम गर्दै आउनुभएका धीर भण्डारीसँग भोटेकोशी त्रिशुली बाढीपछिको अवस्थाका बारेमा कुराकानी केन्द्रित गर्छु। खास गरी भोटेकोशी त्रिशुली क्षेत्रमा जुन विपद आयो त्यसपछिको अवस्था कस्तो छ, अहिले उहाँ त्यहाँ हुनुहुन्छ, राहत तथा उद्धारपछि पीडितहरूको दैनिकी कस्तो छ, सरकारले होल्डिङ सेन्टर खडा गरेको छ, होल्डिङ सेन्टरमा के भइरहेको छ, त्यहाँको खेती प्रणाली अथवा बस्ती व्यवस्थापन कस्तो थियो र कस्तो रह्यो भन्ने कुरामा पनि म उहाँसँग केन्द्रित हुन्छु। यति बेला धीर भण्डारीजी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, प्रभावित क्षेत्रमै हुनुहुन्छ। म धीरजीलाई आजको कुरामा स्वागत गर्छु। यहाँलाई स्वागत छ धीरजी।
1: हस् धन्यवाद दिदीजी।
0: धीरजी, सबैभन्दा पहिले त यो जुन ठाउँमा तपाईँ अहिले हुनुहुन्छ नि, ठ्याक्कै त्यो तपाईँ उभिएको ठाउँ चाहिँ कहाँनिर हो?
1: यो चाहिँ महादेव टार, यो देवीघाट भन्दा 3-4 किलोमिटर दक्षिणपट्टि, ग्वाल्सी भन्दा अलिकति उत्तरपट्टि पर्छ। यो चाहिँ त्रिशुली क्षेत्र पछिको एकदम धेरै प्रभावित ठाउँ मध्ये पर्छ। यहीँ छु म, महादेव टार भन्छ यसलाई, महादेव बेसी भन्ने चाहिँ उता पर्यो मुख्य सडकमा, यो चाहिँ महादेव टार भन्छ। यो चाहिँ नुवाकोट जिल्लामा पर्छ।
0: अब यो ठुलो महाविपत्ति भन्छु म चाहिँ, होइन, यो विपत्ति पछि आजको दिनसम्म भनौँ न, विपत्ति भएको त धेरै दिन भइसकेको छ, होइन, आजसम्म आइपुग्दा त्यहाँको अवस्था कस्तो छ? तपाईँले सरसर्ती जे देख्नुभयो नि, तपाईँले देखेको कुराहरू अलिकति वर्णन गर्नुहोस् न।
1: म चाहिँ हिजो दिउँसो यहाँ आइपुगेँ, त्यसपछि यहाँ हाम्रो आफ्नै पनि छोरीको घर पनि यो बाढीको प्रभावमा पर्यो, त्यही भएर मैले यहाँ सम्झीहरूसँग भेटघाट गरौँ भनेर आएँ। अनि आज चाहिँ हामी दिनभरि यो बाढीको क्षेत्रहरू घुम्ने, यहाँको साथीहरूसँग भेटघाट गर्ने, अलिकति कुरा बुझ्ने, म फेरि यो विकाससँग अलिकति नजिकबाट सरोकार राखिराखेको, अध्ययन गरिराखेको हुनाले, र यो दिगो विकासको पनि विद्यार्थी भएको हुनाले मैले चाहिँ केही यहाँको गाउँले साथीभाइहरूसँग बिहान मर्निङ वाकमा निस्किँदाखेरि कुराकानी गरेँ, निकै धेरै साथीहरूसँग कुराकानी भयो। अनि मैले दुईवटा चासो राखेको थिएँ, एउटा चाहिँ यो राहत उद्धारमा सरकारले के सपोर्ट गर्यो, कसरी गरिरहेछ, र त्यसपछि यो तथ्य सङ्कलनमा अहिले के काम भइरहेछ भनेर मैले सरकार राखेको थिएँ। अहिले चाहिँ यो वडा मार्फत सरकारले विशेष टोली पनि खडा गरेछ यो तथ्याङ्क सङ्कलन गर्न, त्यो चाहिँ कहाँ कहाँ राहत पुगेको छ, कहाँ कहाँ क्षति भएको छ, त्यो क्षतिको विवरण पनि सङ्कलन गर्ने, अनि राहत उद्धारको कामहरूलाई पनि, उद्धारको चरण सकिएपछि राहत कसरी दिने भनेर चाहिँ, खास गरी खानेकुराहरू जोसँग छैन, भाँडाकुँडाहरू जोसँग छैन, पकाउने ग्यास स्टोभहरूदेखि लिएर त्यो कुराहरू छैन, त्यसलाई चाहिँ यो सङ्घ संस्थाहरूलाई पनि समन्वय गर्ने गरिदिइराखेको रहेछ वडाले, वडाको आधिकारिक प्रतिनिधिहरू राखेर संस्थाहरूले आफैले पनि त्यो उद्धारको सामग्रीहरू, राहतको सामग्रीहरू वितरण गर्न सके, र नपुगेको ठाउँहरूमा सरकारले नै पुर्याउनु पर्ने ठाउँमा सरकारले पुर्याउने काम पनि गरिरहेछ। र मलाई चाहिँ यहाँ साथीहरूले जानकारी गराएको अनुसार चाहिँ अहिले यो ज जसको खेती योग्य जमिनको क्षति भएको छ, बालीको क्षति भएको छ, त्यसको विवरण पनि सङ्कलन गरिरहेछ। अनिखेर अरू जनधनको जे क्षति भएको छ, घरहरू कसैको तुरिएका छन्, कसैको घर पुरै बगारै लगेको छ नदीले, कसैको खेती पुरै अब त्यो पसाउने बेला भएको, यहाँको धान चाहिँ पुरै अब त्यो बालुवामा परिणत भएको छ,
0: खेतीको केही लेखाजोखा छ, कति जति खेती चाहिँ?
1: यो महादेव टारकै चाहिँ यो पुल, जुन पक्की पुल थियो पारिपट्टि जाने, त्यो पुल चाहिँ बगाएछ, त्यो पुलको मुखमा केही घरहरूलाई चाहिँ पुरै नदीले चाहिँ बगायो, अनि केही मानिसहरू बेपत्ता भए, ठ्याक्कै मैले तथ्याङ्क त उहाँहरूसँग सोधिनँ, र त्यो घरहरू अहिले पनि नदीको बिचमा केही घरहरू पारिपट्टि देखिन्छ, त पहिरो एकदम धेरै गएछ, एकदम भिडियो पनि आइराखेको छ पारिपट्टिको,
0: जुन यो नदीको सतह नै बढेको छ भन्ने छ, होइन तपाईँले?
1: एकदम, यो मैले चाहिँ आज बिहान त्यो पुलको अवस्था के रहेछ भनेर हामी पुलको मुखसम्म गएका थियौँ, त्यसको एक्सेस रोड चाहिँ त्यो पुरै नदी मुनि पुगेको छ, अनि त्यो पिल्लरहरू उसको चाहिँ छैन, त्यो त्यो एकदम पानी मुनि तल छ, भनेपछि यहाँको मानिसहरूको भनाइअनुसार चाहिँ के बुझियो भने कहीँ 10 मिटर कहीँ 15 मिटरसम्म चाहिँ यो नदीको सतह नै माथि आएको छ, त्यो आएको हुनाले रिभर बेडै माथि आइसकेपछि यो चाहिँ यता दायाँ बायाँ बालुवाको पुरै त्यो थुप्रो लगाएर नदीको त्यो बगाएर ल्याएको बालुवाहरू खेतीयोग्य जमिनमा भरिएको छ, त्यस्तो अवस्था छ।
0: यो अब यो बाढी होइन, यतिका दिन भइसक्यो होइन, बाढी गएको पनि स्थानीयवासीहरू होइन, जुन त्यो बस्तीको जुन अवस्था छ नि, तपाईँ जहाँ उभिएर हेरिरहनु भएको छ होइन, मानिसहरू आफ्नै घरमा फर्केका छन् कि अझै अस्थायी आश्रयमै छन् कि के छ त्यो चाहिँ?
1: यस्तो रहेछ, यहाँ चाहिँ ठुलो सङ्ख्या चाहिँ होल्डिङ सेन्टरमा छैन, यो महादेव टारमा चाहिँ मानिसहरू चाहिँ दायाँ बायाँको घरहरूमा कोठामा आश्रय लिने अनि एकदमै त्यो त्रिपाल टाँगेर त्यस्तो अस्थायी बसोबासै बनाएर होल्डिङ सेन्टरमा मान्छेहरूलाई राखेको चाहिँ मैले यहाँ चाहिँ देखिनँ। अनि तर घरहरू बगाएको चाहिँ थुप्रै मानिसहरू हुनुहुँदो रहेछ, उहाँहरूलाई चाहिँ त्यो सामग्रीहरू दिने अनि खाद्यान्नहरू दिने त्यो काम चाहिँ सङ्घ संस्थाहरू मार्फत वडा मार्फत भइरहेको रहेछ।
0: जस्तो बनाउनु घर पुरिएको छ होइन, बगाएको छ,
1: हजुर,
0: उहाँहरू चाहिँ कहाँ बस्नु भएको छ त होल्डिङ सेन्टरमा नगइकन?
1: त्यो चाहिँ अब यहाँ धेरै घरहरू चाहिँ इन्ट्याक्ट नै रहेको हुनाले सडक आसपासमा अब त्यो साथीभाइहरूले कसैले चाहिँ त्यो जसको घरमा बस्न गाह्रो भयो ल मेरो घरमा आएर बस्नुहोस् है भनेर उहाँहरूले दिनुभएको छ। अब सामग्रीहरू जो जो राहतको आयो त्यो चाहिँ उहाँहरूले सङ्कलन गरेर आफ्नो खानपिनको व्यवस्थापन गरिरहनु भएको रहेछ। अनि भाँडाकुँडाहरू आएको छ, लत्ता कपडाहरू आएको छ, खाद्यान्नहरू आएको छ, त्यो चाहिँ प्रशस्त वितरण भइरहेछ। कतिपय चाहिँ त्यो प्रभावै नभएको मान्छेहरूले पनि मलाई पनि चाहियो भनेर दाबी गरेर लिएको पनि सुनियो। र त्यस्तो चाहिँ मैले चाहिँ के देखेँ भने त्यो वितरणको जुन राहत वितरणको कुरा छ त्यसमा चाहिँ कमी चाहिँ भएको छैन, मान्छेहरूले खानै नपाउने भए लु बस्नै नपाउने भए भन्ने अवस्था चाहिँ यहाँ चाहिँ रहेनछ।
0: जुन यो राहत चाहिँ प्रशस्त वितरण गरिएको छैन, यो
1: एकदम एकदम धेरै सङ्घ संस्थाहरू चाहिँ सक्रियतापूर्वक आएर चाहिँ खाद्यान्न लत्ता कपडा भाँडाकुँडा अनि जस्तो ग्यासको अभाव छ भनिसकेपछि अब सबै थाहा छ बिजुलीमा पकाउने त्यो चुलोहरू त्यस्तो चाहिँ वितरण भइरहेको थियो।
0: अनि यो राहत सामग्री अब देशभित्रकै पनि एउटा संयन्त्र भनौँ सङ्घ संस्थाले जाने एउटा कुरो भयो, सरकारले पनि आफ्नो तरिकाबाट गर्ने भयो, अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पनि आएको उपस्थित भएको चाहिँ देखिन्छ, त्यो के एक खालको भिडभाड छ कि के छ तपाईँले हेर्दा चाहिँ त्यो के देखिन्छ?
1: होइन त्यस्तो एकदमै अव्यवस्थित भएको चाहिँ रहेनछ, अलिअलि ओभरल्याप भएको छ बरु। अनि एकदमै नपाउने मानिसहरूले चाहिँ फिटिङै नपाएर बिलखबन्दमा पर्नुपर्ने अवस्था पनि यहाँ चाहिँ बुझिएन, बरु चाहिँ त्यो वडालाई अलिकति समन्वय गरेर ल है यो कहाँ कहाँ दिनुपर्ने छ भनेर उनीहरूले सोचेर यहाँ यहाँ हो प्रभावित यो हो अब तपाईँहरूले दिन चाहनुहुन्छ भने यहाँ दिन दिनुहोस् भनेर उनीहरूले गाइड गरेर गर्ने काम चाहिँ भइरहेको छ।
0: एउटा जस्तो हामी कहाँ हाम्रो कल्चर पनि कस्तो छ भने सजिलो ठाउँमा चाहिँ सबै जाने सबैले राहत दिने तर अप्ठ्यारो ठाउँमा नपुग्ने हुन्छ नि, त्यो त्यो व्यवस्थापन चाहिँ कस्तो छ त्यो पाटो?
1: यो चाहिँ अब यो नदी वारी छुमो होइन नदी पारी चाहिँ एक्सेसिबिलिटीको हिसाबले एकदम कठिन छ हेर्नु, जति यो वारीपट्टि वितरण भएको छ त्यो पारीपट्टि चाहिँ त्यही रेसियोमा वितरण हुने सम्भावना चाहिँ एकदम कम छ, किनभने यो नदी यति ठुलो छ कुनै पनि झोलिङ्गे पुल छैनन् अनिखेर सडक पनि एक्सेस चाहिँ त्यो तल धादिङसँग जोडिएको एउटा मात्रै पुल छ अनि त्यसले गर्दा पारीपट्टि चाहिँ अलिक कठिनाई भएको छ भन्ने सुनियो। यता वारीपट्टि चाहिँ यो जहाँ जहाँ रोड एक्सेस कनेक्ट छ त्यो ठाउँ चाहिँ फेरि सिस्टमेटिक
0: जुन नेपाली सेनाले राखेको पुलले कुनै सजिलो पार्यो
1: त्यो चाहिँ यो मेन रोडको कनेक्टिभिटीको लागि भयो त्यो देवीघाटमा, त्यो पनि मोटर चल्न भोलिदेखि सायद खुला गर्ने भने अगाडि हिजो टेस्टिङ गरे उनीहरूले, त्यो चाहिँ देवीघाट जोड्ने भयो यताबाट। अब पारीपट्टि जाने चाहिँ अहिले पनि यो महादेवटारबाट पारीपट्टिको जुन बस्ती छ ठुलो बस्ती छ यहाँ चाहिँ यो कनेक्टिभिटी छैन, धेरै तलबाट जानुपर्छ। यहाँ म जुन घरमा बस्छु त्यो नानीको आफ्नो घर चाहिँ पारीपट्टि हो, पहिले चाहिँ उनीहरू 5 मिनटमा पुग्थे त्यहाँ, अहिले चाहिँ 3 घन्टा लाग्छ त्यो घुमेर जान, त्यस्तो अवस्था रहेछ।
0: जुन अब तपाईँले धेरै पीडितहरूसँग पनि प्रत्यक्ष कुराकानी गर्नुभएको होला पक्कै पनि होइन, हिजोदेखि तपाईँ त्यहीँ हुनुहुन्छ भन्ने हेर्दाखेरि सबैभन्दा ठुलो चिन्ता चाहिँ उहाँहरूको चाहिँ के छ, उहाँहरू के भन्नुहुन्छ, के कुरामा चाहिँ बढी चाहिँ?
1: यहाँ दुईटा कुरा देखेँ मैले, म बिहान घुम्दाखेरि र यहाँ कुराकानी गर्दाखेरि चाहिँ एउटा नदीको किनारको जुन त्रास छ त्यो त्रास चाहिँ मान्छेसँग अत्यधिक छ एउटा। दोस्रो कुरा चाहिँ यो जुन एउटा इकोनोमिक कोरिडोरको रूपमा विकास भएको थियो यो त्रिशुली कोरिडोर रसुवासँग जोडिएर, त्यो चाहिँ अब के होला भन्ने एउटा अवस्था छ। तेस्रो कुरा चाहिँ यो बस्ती जुन अहिले बाढीले पुर्यो क्षति पुर्यायो ती बस्तीहरू चाहिँ अब कहाँ यसलाई प्रतिस्थापन गर्ने होला भन्ने, म जहाँ बसेको छु त्योभन्दा माथिल्लो बस्तीको चाहिँ लगभग एक तला सबैजसो घरहरूको चाहिँ बालुवाले भरिएको छ, त्यसको नजिकको क्षेत्रहरू जहाँ चाहिँ फुटबल ग्राउन्डहरू थिए प्ले ग्राउन्डहरू थिए करोडौँ रुपियाँ खर्च गरेर बनाइएको थियो, अब ती ग्राउन्डहरू पनि अहिले अस्तित्वमा छैनन्, भोलि रिभाइभ हुने अवस्था छैन, त्यो एउटा काली लाग्दो मानसिक त्रास चाहिँ मान्छेहरूसँग छ। अर्को एउटा कुरा म यहाँ आएपछि दिपकजी अब तपाईँहरू वातावरणसँगै काम गरिराखेको रेडियो भएको हुनाले मलाई चाहिँ यहाँ के लाग्यो भने यो नुवाकोटको जुन पहाडी क्षेत्र छ यो महादेवटार आसपासको बिदुर आसपासको देवीघाट आसपासको क्षेत्रहरू माथि डाँडाको टुप्पासम्म रसिलो पानी भएको एकदम रसिलो पहाड रहेछ। बस्तीहरू पनि पहिले सबै माथि बस्ती तल खेतीपाती
0: जति जति माथिको त्यति त्यति पानी पाइन्छ।
1: पारिस्थितिक प्रणालीसँग कम्प्याटेबल हुने खालको एउटा दिगो प्रणाली थियो। त्यो प्रणाली हामीले छोडेर पनि हामी चाहिँ धेरैवटा समस्यामा फसेका रहेछौँ भन्ने मलाई फिल भयो क्या यहाँ आएपछि।
0: जस्तो
1: अब पनि जस्तो यो बस्ती विकासको कुरा अहिले आइराखेको छ, कहाँ पुनर्स्थापन गर्ने हो भनेर सरकारले सोचिराखेको छ, जग्गा खोज्नको लागि चाहिँ कार्यदल बनेको छ भनेर भनिराखेको छ। मैले चाहिँ यो थुप्रै राम्रा विकल्पहरू चाहिँ यहाँ देखेँ क्या, त्यो जति मानिसहरू विस्थापित हुनुभएको छ यदि त्योभन्दा अलि माथिका अलिकति सम्म परेको टारहरूलाई लक्षित गरेर राम्रो त्यो विकास पूर्वाधारहरू बनाइदिने हो भने मानिसहरूको त्यो सुरक्षित बस्ती विकास हुन सक्ने विकास गर्न सकिने सम्भावना अझै पनि रहेछ क्या यहाँ।
0: भनेपछि तपाईँले त्यहाँ स्थानीयहरूसँग कुराकानी गर्दाखेरि होइन अलिकति उहाँहरू चिन्तित होइन भोलि फेरि यस्तै कुरा दोहोरिने हो कि भन्ने एउटा त्रास पनि भन्नुभयो होइन?
1: हजुर हजुर।
0: अब यो दुई तिनवटा पाटा हुँदो रहेछ कि, जस्तो विपद भइसकेपछि अब उद्धार राहत होइन तपाईँले भन्नुभयो त्यो चलि नै रहेको छ, अब राहत पछि अब के यो होल्डिङ सेन्टरमा कतिपय हुनुहुन्छ होला, कोही चाहिँ आफन्तहरूसँग साथीभाइहरूकै घरमा आश्रय लिनुभयो होला होइन, त्यसपछिको के भन्ने कुरामा अब बस्ती विकासकै कुरो हो होइन, त्यो बस्तीका सन्दर्भमा स्थानीयहरूको भनाइ चाहिँ के छ?
1: होइन यसमा चाहिँ दुईवटा कुरा रहेछ, एउटा जसको जमिनै अब छैन जहाँ आएर बसेको थिए, अब त्यहाँ सानो एउटा घर घडेरी लिए घर बनाए सबै सम्पत्ति स्वाहा भयो, त्यस्तो एक खाले मान्छेहरू। अर्को खाले मान्छेहरू डाँडामा अलि माथि चाहिँ जग्गा जमिन छ, तल झरेर बस्नुभएको थियो उहाँहरू, राम्रो घर बनाउनु भएको थियो, त्यो घरमा क्षति पुग्यो, अब भोलि बनाउने चाहिँ फेरि पुनर्निर्माण यो ठाउँमा नगर्ने बरु माथि जाने भन्ने अर्को एक खाले मान्छेहरू। अनि अर्को खाले मान्छेहरू चाहिँ थोरै थोरै क्षति भएको छ, ठिकै छ, अब यो नदी आइहाल्यो, 50 वर्षमा एकचोटि आउने हो, हेर्दै जाउँ भन्ने अर्को तेस्रो थरी। यो तीन थरी मान्छेहरूमध्ये ज जसको त्यो घरबास उठ्यो र अन्य ठाउँमा उपाय छैन, त्यस्तो मान्छेहरूलाई सरकारले अहिले चाहिँ उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखियो। दोस्रो थरी मान्छेहरू जसको घरबास यहाँ क्षति भयो तर अर्को

0: गर्नुपर्ने, सरकारले तिनवटा क्षेत्र मैले चाहिँ पुनर्व्यवस्थापन गर्दाखेरि चाहिँ हेर्नुपर्छ भन्ने देखेँ।
1: खास गरी तपाईँ त दिगो विकासको क्षेत्रमा पनि कलम चलाउनुहुन्छ, लेख्नुहुन्छ, होइन, वातावरण क्षेत्रमा पनि काम गर्नुहुन्छ, होइन। अब जुन हिसाबले बाढी आयो, क्षति पुऱ्यायो, होइन, त्यो तहसम्म जुन जुन एउटा लेभलसम्म त बाढी देखायो नि, त्योभन्दा माथि नै बस्ती राख्नुपर्छ भन्ने सन्देश त प्राकृतिक रूपमै प्राप्त भयो, होइन,
0: दिइसक्यो,
1: होइन। त्यो हिसाबले चाहिँ त्यसको सर्वे अथवा भनौँ न त्यसको चाहिँ केही भएको छ त्यहाँ?
0: हिजो चाहिँ यो पुलको सर्वे गर्ने टिमसँग म यसै बाढी हेर्दै जाँदाखेरि चाहिँ उहाँहरू चाहिँ यो पुलको सर्वेबाट फर्केको हामी, अब यो पहिरो चाहिँ यो झर्दै रहेछ, छिटो छिटो जानु पऱ्यो भनेर साथीहरू त्यहाँ हतारोसँगले फोटो खिच्दै त्यहाँ एकछिन हामीसँग कुरा भयो। उहाँहरूले चाहिँ त्यो पुलको सम्भावना हेरिरहनु भएको छ, अर्को टिमले चाहिँ यो बस्ती कहाँ कहाँ विकास गर्न सकिन्छ भन्ने सम्भावना हेर्ने सरकारले नै कार्यदल एउटा बनाएको छ। सरकार चाहिँ यो विकल्प खोज्नेमा चाहिँ लागिराखेको बुझियो यहाँ हेर्दाखेरि। अब र जसरी हामी एउटा काली लाग्दो अवस्था काठमाडौँमा अथवा बाहिर बसेर यो क्षेत्रलाई बुझिराखेको थियौँ, म हिजो यहाँ आइसकेपछि चाहिँ यसमा थुप्रै सरल विकल्पहरू मैले चाहिँ देखेँ क्या। म चाहिँ त्यो आफै पनि यो दिगो विकासको अलि चासो राख्ने मान्छे भएको हुनाले यो अब नेचुरल डिजास्टर भइसकेपछिको सरकारको प्रयत्न के हुनु पर्ला भनेर विश्लेषण गरेर हेर्दाखेरि चाहिँ थुप्रै यस्ता टारहरू रहेछन्, सुरक्षित टारहरू जहाँ बस्तीलाई चाहिँ एकदम सुरक्षित ढङ्गले व्यवस्थित ढङ्गले भोलि चाहिँ बसोबास गराउन सकिन्छ। अब सरकारको डिटर्मिनेसन कति हुन्छ, कति राजनीतिक रूपमा चाहिँ त्यो कन्सेन्सस बनाएर अगाडि बढ्न सक्छ सरकार, अब त्यसमा भर पर्ला। हामीले चाहिँ दिगो विकासको अवधारणा अन्तर्गत एकदमै कम काम गऱ्यौँ विगतमा, त्यसको कारणले पनि अहिले बस्तीको यो ठुलो क्षति भयो। किनभने जहाँ चाहिँ त्यो स्टिप कोरिडोर छ, त्यो स्टिप कोरिडोरमा हिमाली क्षेत्रसँग हिमाली तालसँग जोडिएका नदी प्रणालीको त्यो आसपासका क्षेत्र कसरी सुरक्षित बनाउने होला, त्यहाँको परियोजनाहरू कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा हामीले राष्ट्रिय रूपमा बहसै गरेनौँ। त्यो बहस नगरेको कारणले अहिले हाइड्रो पावरको क्षति भनौँ अथवा बस्तीको क्षति भनौँ त्यो अलिक बढी देखियो। यद्यपि यो चाहिँ सामान्य बाढी होइन, सामान्य बाढीको क्याटेगोरीले मात्रै यसलाई हेरेर पुग्दैन। म जहाँ बसिरहेको छु त्यहाँ चाहिँ मानिसहरू भन्छन् यो ढुङ्गो जुन छ महादेव टारमा ल्याएको ढुङ्गो यो चाहिँ बेत्रावतीको त्यो सन्धि कालको ढुङ्गो हो भनेर भन्नुहुन्छ। भनेपछि बेत्रावतीदेखि यो स्पिडमा नदीले यत्रो ठुलो ढुङ्गो जो मैले देखिरहेको छु एउटा घर बन्ने चाहिँ त्यसको माथि चाहिँ त्यो टाउको त्यति ठुलो छ, त्यत्रो ठुलो ढुङ्गो बगाउँछ भने अब यो त एकदम महाप्रलयकारी बाढी हो। तैपनि हामीले चाहिँ यो समतल क्षेत्रमा नदी बहावलाई कसरी हेर्नुपर्छ र स्टिप क्षेत्रमा चाहिँ नदी प्रणालीसँग बसोबासलाई कसरी जोड्नुपर्छ भन्ने कुरा चाहिँ अब हामीले अलि राम्रोसँगले राष्ट्रिय बहसको विषय पनि बनाउनुपर्छ र यो विज्ञहरूलाई अनुसन्धान गर्न पनि लाउनुपर्छ भन्ने मलाई चाहिँ लाग्यो।
1: हजुर, तपाईँले धीरजी सर्वेक्षण टोली त्यहाँ पुगिसकेको छ भनेर त सरकारको उपस्थिति अरू हिसाबले कतिको छ? यो अघि सरकारको डिटर्मिनेसन भनेर यहाँले भन्नुभयो, होइन, कस्तो छ उपस्थिति चाहिँ?
0: यो स्थानीय सरकारले गर्नुपर्ने काम चाहिँ उहाँहरूले वडाको सबै मान्छेहरू एकचोटि खेती भएको ठाउँमा भ्रमण गरेको अनि त्यस पछाडि खेतीपाती भएको ठाउँमा पनि उहाँहरू गएर हेरेको, त्यस पछाडि उद्धार र राहतको काममा संलग्न भएको भन्ने त बुझियो। त्यसमा चाहिँ उनीहरूले कामै नगरेको एकदम इनएक्टिभ छ भन्ने जुन खालको हेभोक देखिन्छ त्यो हेभोक चाहिँ छैन। यहाँ आएर हेर्दाखेरि काम भइरहेछ, सरकारी संरचनाले पनि काम गरिरहेछ, अब त्यसको परिणाम आउन अलिकति समय लागेको हुनाले मान्छेहरू हतार हतारमा अहिले चाहिँ यो डिजिटल मिम्स जस्तो गरी त यत्रो डिजास्टर पछिको यो उद्धारको काम त त्यो ढङ्गले त हुँदैन, त्यसलाई अलिकति समय लाग्छ भनेर हामीले धैर्य गरेर हेऱ्यौँ भने अहिले चाहिँ सरकारले काम गर्ने कुरामा चाहिँ एकदमै कमजोर गरेको छ, गरेकै छैन भन्ने चाहिँ यहाँ त्यस्तो चाहिँ फिल भएन। दिदी,
1: जुन सर्वेक्षणको तरिका हेर्दा चाहिँ यो वास्तविक जुन क्षतिको पूर्ण तस्विर निकाल्न सक्ने पर्याप्त देखिन्छ तपाईँले हेर्दा अथवा त्यहाँ?
0: अब यसमा यहाँ चाहिँ त्यति धेरै कठिनाइ रहेनछ, तर यो जहाँ मानिसहरूको घरै बग्यो अथवा घरको कागज पत्र राखेको ठाउँहरू सबै त्यो चाहिँ डिजास्टरमा पर्यो, अब त्यस्तो ठाउँहरूमा चाहिँ एप्रोप्रिएट रेकर्ड लिँदाखेरि चाहिँ अलिकति अनुमानको आधारमा उहाँहरूले भनेको आधारमा लिनु पर्ला, नत्र भने यहाँ चाहिँ उहाँहरूले सकभर तपाईँहरूको सबै डकुमेन्टहरूको कपी दिएर हामीलाई चाहिँ यो सहयोग गर्नुहोस् है भनेर त्यो टोलीले भनिराखेको रहेछ, अनि नागरिकताको फोटोकपी लिने खेती भएको छ भने पुर्जाहरूको फोटोकपी लिने अनि त्यसपछि परिवारको विवरण लिने यो कामहरू गरिरहनु भएको छ उहाँहरूले। अब त्यो

0: कागजात नभएको हकमा चाहिँ भोलि भेरिफाई गर्ने गरिकन केही व्यवस्था सरकारले गरेको होला त्यो मलाई लाग्छ. माथिल्लो भेगमा अलि भिन्न छ समस्या, जहाँ चाहिँ अब अधिकांश मान्छेहरूको घरबारै उडेको छ, पुरिएको छ, अब जमिन मुनि पुगिसकेको छ घरै, अब त्यस्तो ठाउँमा बिचेर डकुमेन्ट लिएर हिँड्न सक्ने अवस्था पनि भएन होला. अब त्यसको अलिकति समस्या होला, नत्र भने चाहिँ उहाँहरूले सकेसम्म तपाईँहरूलाई नागरिकता नम्बर थाहा छ भने त्यो भन्नुहोस् अनि नाम तपाईँहरूको भन्नुहोस् तिन पुस्तै भर्नुहोस् भनेर उहाँहरूले जुन लाउनु भएको छ त्यसले चाहिँ भोलि त्यो सरकारी क्षेत्रका डकुमेन्टहरू भेरिफाई गर्दाखेरि चाहिँ क्षतिको यथार्थ आकलन गर्न सजिलै हुन्छ होला भन्ने मलाई लाग्छ.
1: यद्यपि त्यो सर्वेक्षणका विभिन्न तरिका हुन्छन्, क्षतिको चाहिँ विवरण निकाल्ने एउटा पाटो भयो, अब विभिन्न तरिकाबाट पनि कृषिको पाटोबाट पनि निकाल्ने कुरा, त्यो धेरै चिज छन् त्यसमा होइन, त्यो मोडल फरक फरक मोडल हुन्छ. त्यसो भनेर त तपाईँले अलिकति म चाहिँ तपाईँसँग केन्द्रित हुन खोजेको, जुन बाढीले क्षति पुऱ्याएको ठाउँमा मानिसहरू फेरि त्यही ठाउँमा बस्ने तयारी छ कि, अथवा अघि तपाईँले पनि अलिकति
0: स्थानान्तरण हुने यो कस्तो रहेछ भने यहाँ एउटा मानसिक त्रास चाहिँ मान्छेहरूलाई कस्तो छ भने रिभर बेड जुन माथि आयो नि त्यसले गर्दाखेरि अब यो नदी कति गहिरिन सक्छ भन्ने अहिले चाहिँ मान्छेहरू यो वेट एन्ड सीमा छन्. नदी बिस्तारै गहिराइँदै गहिरा पनि छ, अस्ति आउँदाखेरि जुन खालको अवस्था देखिन्थ्यो अहिले चार पाँच दिनपछि आउँदा त्यो नदी चाहिँ एक दुई फिट तिन फिट तल गइसकेको अवस्था छ. अब यो भइसकेपछि चाहिँ नदी एकदम गहिरिएर जाने अवस्था बन्यो भने मान्छेहरू चाहिँ अलि नजिक जाला, नत्र भने अहिले चाहिँ सामान्यतया मान्छेहरू के देखियो भने जहाँसम्म बाढी आयो अब त्यहाँ त बस्ने कुरै भएन नि भनेर उहाँहरू भनिरहनु भएको छ. तर अब कस्तो छ भने पाँच तले घर छ, हेर्नुहोस् मैले यहाँ तपाईँसँग बोलिरहँदाखेरि म ती घरहरू हेरिरहेको छु जो एक तला पुरै पुरिएका छन्, ती घरहरूको मान्छेहरू घर त इन्ट्याक्ट छ, अब बनाउन पनि समय लाग्छ, कहाँ जानु के गर्नु भनेर बिस्तारै फेरि त्यो आफूलाई चित्त बुझाउँदै त्यो रिस्कमा आफूलाई हुम्ने सम्भावना चाहिँ म देख्छु.
1: अब एउटा
0: पढाई गरेर गर्नुपर्ने होला
1: हजुर,
0: तर पनि यो बाढीले जुन ठाउँसम्म क्षति गर्यो अब त्यहाँसम्म चाहिँ बसोबास गर्नु हुँदैन भन्ने चाहिँ मान्छेको मानसिक तयारी चाहिँ भएको छ.
1: एउटा तपाईँले त्यो कुरा भनिरहँदा होइन, जुन खालको बाढी जुन डिग्रीको बाढी आयो नि जुन माथि त्यति हाइटसम्म होइन, यो विपदले हाम्रो एउटा परम्परागत बस्ती प्रणाली छ नि तपाईँले देखिरहेको, तर सामान्यतया हाम्रो नदी किनारमा यस्तै छ कि जहाँसुकै, अब यो त हाम्रो कमजोरी देखाइदियो प्राकृतिक रूपमै पनि होइन, यो नदी किनार अथवा जहाँ जुन जोखिमयुक्त भूभागहरूमा जुन बनेको बस्तीबारे चाहिँ पुनर्विचार गर्नुपर्ने अवस्था त आयो होइन, यो भुटेको सी बाढीले त्यो देखायो नि त होइन.
0: एकदम एकदम आयो, यो एकदम आयो र हामीसँग चाहिँ कस्तो मलाई यो क्षेत्र हेरिरहँदाखेरि कस्तो लाग्यो भने हामीले यति धेरै लापरवाही गरेछौँ नि, यो जनताको बस्ती आफै बनाऊ आफै सुरक्षित हौ आफै चाहिँ यो बसोबास गर भनेर जुन सरकारले पुरै खुला छोडिदियो नि सम्पत्ति उपयोगको नाममा, र हामीले पनि जनताले पनि त्यही चाह्यौँ भन्छु म त, किनभने सरकारले ल यो अलिकति व्यवस्थित बस्ती विकास गर्दै सुरक्षित ठाउँ भनेर हामीले पनि चेतना जागृत गरेर प्रेसर गरेको भए हुन्थ्यो नि त, त्यो गरेनौँ हामीले. गऱ्यौँ के भन्दा जहाँ पुल बन्यो जहाँ रोड बन्यो जतिसुकै रिस्की होस् हामीले गएर त्यहाँ घर ठडाइहाल्यौँ गरेर. यहाँ मैले कतिवटा घरहरू देखेँ यही फाँटमा, ए नदीको ठ्याक्कै पानी टेकेर पिल्लर हालिएको छ र त्यहाँ बस्ती बस्ने गरी मान्छेहरूले घर बनाएको छन् क्या, चार ताले पाँच ताले. अब त्यो चाहिँ राज्यको कमजोरी भयो, उनीहरूलाई त के थाहा अब यो पानी यस्तै आउला, हिजो अस्ति आएको थियो अहिले आउँदैन होला भन्ने अनुमान गरे. तर यो अलिकति माथि जान साथ तपाईँले दस मिनट मासतिर उक्लिन साथ राम्रा राम्रा टार छन् जहाँ चाहिँ तपाईँको हजारौँ मान्छेलाई बस्ती बनाएर विकसित गरेर घडेरी विकास गरेर उनीहरूलाई व्यवस्थित ढङ्गले सुविधाहरू दिएर त्यहाँ राख्न सकिन्छ. पानीको त्यतिकै सुविधा छ जहाँसुकै पनि. यो माथि मैले डाँडा डाँडामा हेरेँ, सबै डाँडाहरूमा टुप्पा टुप्पामा पानी छ. अनि यस्तो पहाडमा हामीले बस्ती सबै खोलाको छेउमा किन ल्याएको होला, किन ल्याउन दिएको होला? आखिर सबै मान्छे त व्यापारी होइन नि त, सबै मान्छे त व्यवसायी होइन नि. त्यहाँ त बसोबास गर्ने किसान पनि छ, मजदुर पनि छ, जो मान्छेहरू पन्ध्र बिस मिनट माथि बसे पनि हुन्थ्यो. यो चाहिँ हामीले फिट्टिकै ध्यान दिएनौँ. मैले यही महादेव टारकै पनि पारिपट्टि चाहिँ यो महादेव टारभन्दा ठुलो टार रहेछ कि, त्यो टारमा बस्ती विकास गरिदिएको भए अहिले चाहिँ यो डिजास्टरको एकजना पनि भिक्टिम हुनुपर्ने थिएन खेतीपाती बाहेक. त्यो अवस्था हुँदा हुँदै हिजो हामीले किन काम गरेनौँ होला? आखिर जनताकै स्रोत थियो, सरकारले अलिकति कानुनी कडाई र अलिकति प्राविधिक सिप दिएको भए त हुने रहेछ भन्ने चाहिँ मैले यहाँ आएपछि फिल गरेँ. अब चाहिँ मलाई लाग्छ यो नदी कोरिडोरको बस्तीहरूमा सरकारले त्यो कुरा ध्यान दिनुपर्छ र असाध्यै कडा कानुन नजिक नदीको यति हाइटसम्म चाहिँ तिमीले घर बनाउनु पनि पाउँदैनौ, स्थायी संरचना पनि बनाउन पाउँदैनौ भन्नु पऱ्यो र सडक बनाउँदाखेरि पनि सरकारले त्यो कुरालाई आफूले पनि ध्यान दिनु पर्यो भन्ने मलाई लाग्यो।
1: पक्कै पनि त्यसको अनुसन्धान होइन, कुन नदी कुन बेसिन सिस्टमबाट कतिसम्म क्षति हुन सक्छ त्यो आकलन गर्ने अनुसन्धान बाट नै त्यसको एउटा निर्णय लिनुपर्छ होला होइन। सबै ठाउँमा सबै नियम लागू नहुन सक्छ होइन। तपाईँले त्यसो भनिरहँदा जुन एउटा कृषि प्रणाली छ नि त्यो कति प्रभाव परेको छ, जस्तो खेतमा बालुवा ढुङ्गा लेदो होइन त्यो बगर जस्तो थुप्रिएको जुन अवस्था तपाईँले अघि चित्रण गर्नुभयो भने, अब त्यो किसानहरू फेरि त्यो खेती गर्न सक्ने अवस्थामै फर्कन कति समय लाग्ला?
0: यो चाहिँ एकदमै मैले देखेको, बिहान मैले आफ्नो पर्सनल पेजमा एउटा भिडियो पोस्ट पनि गरेको थिएँ बिहान, मलाई यति धेरै त्यसले चाहिँ संवेदनशील बनायो। यो विकास कार्यकर्ता चाहिँ कहिलेकाहीँ असाध्य द्रवित हुन्छ क्या यस्तो ठाउँ देख्दाखेरि। म चार महिना आउँदाखेरि चाहिँ यो महादेव फाँटको अपोजिटमा उत्तरपट्टि जुन फाँट देख्थेँ मैले, अहिले पनि मेरो अगाडि बालुवाको थुप्रो मात्रै देखिरहेको छु, त्यहाँ चाहिँ 35 लाख रोपनीको दरले जग्गा बिक्री हुने र लगभग 30-35 हजारमा चाहिँ भाडैमा लिने र खेती गर्ने मान्छेहरू चाहिँ प्रशस्त भएको, र त्यहाँबाट अरबौँ रुपियाँको तरकारी, करोडमा पनि होइन हेर्नु, अरबौँ रुपियाँको तरकारी चाहिँ यो कोरिडोरबाट बजार क्षेत्रमा जाने गरिकन त्यति राम्रो उत्पादन भएको थियो हेर्नु। करेला त्यत्तिकै, सिमी त्यत्तिकै, तपाईँको त्यो चुचे करेला त्यत्तिकै, त्यस्तो देखेको अहिले चाहिँ म यहाँ विभत्स अवस्था बाढीको देखिरहेको छु। यता महादेव टारपट्टि त्यस्तै छ, त्योभन्दा तलतिर चाहिँ दर्शन टार भनेर भन्दो रहेछ, त्यो क्षेत्रको खेतीयोग्य जमिन यति धेरै कटान भएको छ, त्यो खोलो चाहिँ पुरै सिफ्ट भयो, अहिले बिचबाट बगिराखेको खोला भित्तामा गइदियो र भित्तामा गएर बस्ती पुरै कटान गरेर त्यो बस्ती अब बस्नै नसकिने अवस्थामा पुग्यो, त्यो बस्ती पुनर्स्थापित गर्नुपर्ने अवस्थामा छ। त यो अवस्था चाहिँ सामान्य हामीले चाहिँ घरको पुरिएको अथवा बजार क्षेत्रको क्षति जुन देखिरहेछौँ त्योभन्दा कैयौँ गुणा दर्दनाक, धेरै मान्छेहरूको चाहिँ जीवनयापनको स्रोत गुमेको अवस्था छ यो कृषि क्षेत्रमा। अब यो जमिन पुनर्स्थापना गर्न चाहिँ निकै वर्ष लाग्छ, अहिले त पुरै त्यो बलौटे माटोले भरियो,
1: अब
0: भरिएको हुनाले त्यसको उत्पादकत्व वृद्धि हुन, जमिनलाई चाहिँ त्यो उर्वर माटोमा परिणत गर्न यो धेरै ठुलो परिश्रम र मेहनत गर्नुपर्छ। अद्यपि फेरि मान्छेहरूसँग एउटा त्रासले पनि केही वर्ष त अब यो गुलजार गर्नलाई उहाँहरूलाई गाह्रो हुन्छ, अवस्था चाहिँ एकदम छ दिपकजी।
1: धीरजी, तपाईँले जुन संक्षिप्त तपाईँले जे देख्नु भएको छ त्यही भनिरहँदाखेरि, त्यहाँ चाहिँ भनौँ कृषि प्रणाली जुन छ नि त्यसमा त अप्ठ्यारो परिसकेको अवस्था छ, कुनै त्यस्तो वैज्ञानिक अध्ययन अनुसन्धान त्यहाँ सुरु भएको छ कि छैन कृषिका हिसाबले चाहिँ?
0: हजुर, अहिले त उहाँहरूले त्यो क्षतिको विवरण कति जमिनमा क्षति पुग्यो र कति बाली नाली क्षति भयो भन्ने आँकडा मात्रै लिइरहनु भएको छ। अब यसको यो मलाई लाग्छ प्याकेजमा यसको अध्ययन हुनुपर्छ र गर्नुपर्छ भन्ने मलाई चाहिँ लाग्यो। एउटा चाहिँ बस्ती विकासको कुरा, दोस्रो चाहिँ खेती पुनर्स्थापनाको कुरा, अनि त्यसलाई चाहिँ उर्वर बनाउन चाहिँ बाली प्रणाली नै परिवर्तन गर्नु पर्यो। अब हिजो जुन बाली लगाइराखेको थिए उनीहरूले त्यो फाँटमा, त्यो त अब बलौटे माटोमा हुने खेतीलाई फेरि उनीहरूले चाहिँ अर्को प्रविधि दिनुपर्ने अवस्था आयो। त्योबाट चाहिँ परिवर्तन गर्दाखेरि चाहिँ सरकारको इनपुट यसमा अलिकति बढी चाहिन्छ जस्तो लाग्छ। अद्यपि अब लोकल नलेज पनि छ उहाँहरूको, किनभने सयौँ वर्षदेखि यो नदी किनारमा खेती गरेको मान्छेहरूको त्यो आफ्नो इन्डिजिनस नलेज पनि छ नि त, त्यसलाई पनि मिसाएर सरकारले चाहिँ टेक्निकल इनपुट दियो भने यो एकाध वर्षमा फेरि बिस्तारो रिभाइभ चाहिँ हुन्छ।
1: अब मैले तपाईँलाई चिनाउँदै पहिल्यै दिगो विकास र वातावरण क्षेत्रमा लेख्दै आउनुभएका व्यक्तित्व भनेर भनिरहेको थिएँ होइन, तपाईँले जुन यो घटनालाई जसरी हेर्नुभयो भने यो बाढीले गरेको क्षति भनेर त्यो त छँदैछ होइन, जसरी यसको कारणहरू छ होइन, त्यो बाहेक पनि हाम्रो जुन जुन एउटा भू उपयोग नीति भनौँ अथवा नदी प्रणाली र जुन यो विकास निर्माणको जुन छ नि त्यो पाटोलाई चाहिँ खोतल्न जरुरी छ कि छैन?
0: एकदमै जरुरी छ। म यो केही दिन अगाडि चाहिँ श्रीलङ्का भ्रमणको संस्मरण लेख्दै थिएँ र त्यो श्रीलङ्काको चाहिँ भू उपयोग प्रणाली चाहिँ नेपालको यो पहाडी क्षेत्रको निम्ति श्रीलङ्काको जुन मध्य पहाडको भू उपयोग प्रणाली छ त्यो चाहिँ कपी गर्नुपर्छ हामीले, अब यो ढिलो भइसक्यो भनेर चाहिँ म लेखिरहेको थिएँ। यो यहाँको चाहिँ कस्तो देखेँ मैले भन्दाखेरि, हामीले जे नगर्नुपर्ने त्यो गरिरहेछौँ, जे गर्नुपर्ने त्यो चाहिँ गरिरहेको छैनौँ क्या। त्यो मास्तिर पहाडको त्यस्तो सम्मेलन परेको ठाउँ जो मलिलो माटो छ, अहिले म चाहिँ त्यो केही समय अगाडि फाकेल क्षेत्रमा गएको थिएँ, त्यहाँ निकै दिन बसेँ, त्यहाँको डाँडा काँडा सबैमा तरकारी खेती भयो, जम्मा जम्मी प्लानले 5 वर्ष काम गरेको रहेछ त्यहाँ, उनीहरूले त्यहाँको त्यो भू उपयोग प्रणालीदेखि लिएर खेती प्रणाली सबैलाई व्यापक परिवर्तन गरिदिए क्या। तर यहाँ चाहिँ त्यो काम फिट्टिकै भएको रहेछ, यो काठमाडौँबाट 2 घन्टामा यहाँ ड्राइभ गरेर आउन सकिन्छ, यति राम्रो पानीको सिँचाइ भएको ठाउँ छ, यहाँ न तरकारीलाई कमर्सियलाइज गरिएको रहेछ माथितिर पहाडमा, न चाहिँ तपाईँको यो अदुवा लगायतको पाखोमा लाउने एकदम धेरै पैसा आर्जन हुने नगदी बालीलाई प्रमोट गरिएको।
1: तपाईँले जुन हजुर श्रीलङ्काको कुरा गर्नुभयो, श्रीलङ्का पनि समुद्रले घेरिए पनि बिचमा त पहाड छ होइन, त्यो पहाडमाथि रेल गुडेको र त्यहाँका स्थानीय जनताले चाहिँ उत्पादन गरेर त्यो उपज चाहिँ रेलमा रेल मार्फत चाहिँ बजारमा लगेको चाहिँ देखियो होइन। अब हामी कहाँ पनि त त्यो सम्भावना थियो होला नि।
0: होइन त्यो एउटा त यातायात प्रणालीको कुरा भयो त्यो होइन, उनीहरूले चाहिँ कस्तो गरेछन् भने सुरुमा चाहिँ कफी लगाए, कफीमा एकदम रोग लागेर कफी नाश भइसकेपछि उनीहरूले त्यसलाई चियामा कन्भर्ट गरे, चियामा कन्भर्ट गरेपछि चिया यति धेरै उत्पादन भयो कि अब त्यो सामान्य घोडामा गाडामा लदाएर लिएर चाहिँ कोलम्बोसम्म पुर्याउन सम्भवै भएन, नभएपछि उनीहरूले बाध्यात्मक ढङ्गले रेलको विकास गरे, त्यो रेलले पछि चाहिँ उनीहरूको त्यो चिया क्षेत्रको विकासमा यति धेरै कन्ट्रिब्युसन गरिदियो कि त्यसले पारिस्थितिक प्रणालीलाई पनि धेरै ह्याम्पर गरेन। ठुल्ठुला रोड बनाएनन् उनीहरूले, रेलवे बनाए, रेलवे पनि ठाउँ ठाउँमा सुरुङहरू बनाउँदै बनाए र रिभरको तल नजिकै नबनाएर अलिकति माथि पहाडको फेदीमा बनाए, त्यो एउटा सन्तुलित ढङ्गको भयो। अर्को के गरेछन् उनीहरूले भने त्यो पहाडको टाकुरामा जङ्गल छ, त्योभन्दा तलतिर चियाबारी छ, त्योभन्दा तलतिर तरकारी र अन्न खेतीको ठाउँ छ हेर्नुहोस्। अनिखेर रोडहरू चाहिँ हाम्रा जस्ता एकदम ठुल्ठुलो बनाउने महत्त्वाकाङ्क्षा ठिक्क ठिक्कका रोड छन्, रेलवे पनि कनेक्टेड छ, रोड पनि कनेक्टेड छ, त्यो गरिसकेपछि चाहिँ उनीहरूको पारिस्थितिकीय सन्तुलनमा चाहिँ असाध्यै राम्रो त्यो भू उपयोग चाहिँ मैले
1: त्यहाँ एउटा रमाइलो अर्को पक्ष चाहिँ गाउँमा बस्नेले गाउँ छोडेको पनि छैन र त्यो गाउँमा उत्पादन भएको चाहिँ सहरमा चाहिँ सजिलै आइहाल्छ कि त्यो एउटा
0: एकदम एकदम एकदम उनीहरूले त्यो सानो सानो सहरहरूको यति राम्रोसँगले विकास गरिदिएको रहेछ किनभने सबैभन्दा ठुलो कुरा चाहिँ मान्छेको कनेक्टिभिटी हो, त्यो कनेक्टिभिटी चाहिँ रेल र सडकबाट उनीहरूले पुर्याइदिए, मान्छे त्यहाँबाट विस्थापित भएर ठुला सहरहरूमै मात्रै आउनुपर्ने अवस्थै बनेन कि।
1: हामी
0: कहाँ चाहिँ कस्तो भएछ भने रोड तल बन्यो, मासतिर त्यसको एक्सेसिबिलिटी पुर्याउनेमा ध्यान दिइएन समयमा, अनि मान्छेहरू तल झरिसके अहिले हामी रोड खनेर माथि लगिरहेछौँ हेर्नु, अनि त्यो रोड चाहिँ अहिले हिँड्ने भनेको चाहिँ बाँदर र यो के अरे बँदेल मात्रै छ हेर्नु। भनेपछि हामी चाहिँ त्यो विकासको ठिक समयमा मोडल पत्ता लाउने कुरामा कमजोर भएको हुनाले पनि यो डिजास्टरलाई ठुलो सहयोग गरेको छ भन्ने।
1: यो घटनाले त जस्तो हाम्रो विकासको मोडलमाथि नै प्रश्न चिन्ह उठायो नि त।
0: एकदम एकदम एकदमै त्यो त यति धेरै प्रश्न गर्नुपर्ने ठाउँहरू छ कि सानो सानो काम पनि हामीले गरेनौँ क्या, बस्तीको ढाँचा यस्तो हुनुपर्छ, सुरक्षा प्रणाली यस्तो हुनुपर्छ भनेर त हामीले त्यो सरकारी क्षेत्रबाट हामीले फिटिकै काम गरेनौँ क्या, जनतालाई जस्तो ठाउँमा बसे पनि बस्छ, जसरी बसे पनि बस्छ भनेर छोडिदियौँ हेर्नु। अनि हामीले चाहिँ के सोच्यौँ भने रोड बनाइदिएपछि पुल बनाइदिएपछि भइहाल्छ नि विकास भनेर सोच्यौँ क्या, त्यो मोडल चाहिँ हाम्रो फेलियर भयो यो कुरा।
1: अहिले अब भनौँ म तपाईँसँग काठमाडौँमा रहेर काठमाडौँ उपत्यकाबाट तपाईँसँग सोझै नुवाकोटमा कुराकानी गरिरहेको छु होइन, काठमाडौँको सहरी व्यवस्थापन हेर्दा नि त्यो सडक जसले जसरी खोल्यो त्यसरी छ नि त, कुनै एउटा योजनाबद्ध छैन नि त होइन, देशका अरू भागमा पनि यस्तो नहोस् होइन, हामी त्यति नै भनौँ यति बेला होइन। यो अब पुननिर्माणको सन्दर्भ पनि तपाईँले अघि जोड्नुभयो होइन, अब स्थानीय बासिन्दालाई पुनर्स्थापना गर्दा त्यही ठाउँमा पुननिर्माण गरेर राख्दाखेरि भोलि विपदको जोखिम त त्यो घट्ने भन्दा फेरि अर्को विपदको आधार तयार हुने जस्तो लाग्छ मलाई चाहिँ होइन, त्यसो हुनु हुँदैन, त्यस्तो हुनुहुँदैन होइन। अहिले तपाईँले त्यहाँबाट जुन एउटा सरकारलाई तत्कालै यो यो चिज सरकारले गर्नुपर्छ यो रात पछिको भनौँ न, तपाईँले भन्नुपर्दा प्राथमिकता चाहिँ के हुनुपर्छ सरकारको अब चाहिँ त्यहाँ?
0: अबको प्राथमिकता भनेको चाहिँ यो जुन अहिले बाढीबाट एकदमै अत्यधिक प्रभावित जनसङ्ख्या छ त्यसलाई हामीले पुनर्वास कहाँ गराउने हो? तपाईँहरूको जमिन छ, तपाईँहरू यसरी पुनर्व्यवस्थित हुनुहोस्, यहाँबाट उठ्नुहोस्, अलिक कडै कानुन लाउनु पर्यो भन्ने मलाई लाग्छ क्या, किनभने हामीले विगतमा त्यो गरेनौँ, नगरेपछि केही काम चाहिँ जनताको तर्फबाट कस्ट बिहोर्नु पर्यो, केही कस्ट चाहिँ सरकारको तर्फबाट बिहोर्नु पर्यो। तपाईँहरू यहाँबाट सर्नुहोस्, सुरक्षित ठाउँमा जानुहोस्, सुरक्षित ठाउँ कहाँ हो हामीलाई रिपोर्ट गर्नुहोस्, तपाईँलाई बसोबासको व्यवस्थापन गर्न हामी न्यूनतम खर्च हामी यति दिन्छौँ भनेर उहाँहरूलाई त्यहाँबाट विस्थापित हुने एउटा अवसर दिनु पर्यो इन्सेन्टिभको रूपमा। अर्को चाहिँ जोसँग घरवास हाल्ने ठाउँै छैन ती मान्छेहरूलाई केही तारहरूमा व्यवस्थित ढङ्गले एउटा बस्ती विकास गरेर उनीहरूलाई चाहिने आवासीय क्षेत्र विकसित गरिदिनु पर्यो।
1: त्यो गरिसकेपछि उहाँहरूलाई
0: न्यूनतम सपोर्ट कति गर्न सकिन्छ त्यो सरकारको तर्फबाट अहिले तत्कालै त्यो मोडल चाहिँ घोषणा गर्न आवश्यक छ र यसको कानुनी व्यवस्थाहरू गर्न आवश्यक छ भन्ने लाग्यो।
1: जुन तपाईँले भनेको चिज गर्नको लागि पनि जुन बस्ती अथवा सडक कृषि होइन नदी व्यवस्थापनदेखि एउटा एउटा योजनाबद्ध रूपमा, किनभने हामी कहाँ फेरि सरकारका चाहिँ संयन्त्रहरू मन्त्रालयहरू छुट्टा छुट्टै छन्, ती निकायले छुट्टा छुट्टै काम गर्न थाल्यो भने त्यो सम्भव हुँदैन भनेपछि एउटा छुट्टै खालको संयन्त्र हुन जरुरी छ कि?
0: यसमा चाहिँ यो भूकम्पको बेलाको पुनर्निर्माणमा जुन ढङ्गको संयन्त्र प्रयोग गरेर त्यो निर्माणलाई एकद्वार प्रणालीबाट लगियो त्यसले अलिकति इफेक्टिभ रिजल्ट हामीलाई दिएकै हो। त्यसमा विगतको सरकारलाई एकदम अहिले गाली गरेको सुन्छु म, त्यसरी गाली गर्ने मात्रै होइन राम्रा कुराहरू उदाहरण लिन आवश्यक छ। अब हुने यहाँको भौतिक विकास र यो पुनर्स्थापना बस्ती पुनर्स्थापना यसलाई चाहिँ दुईटै कुरालाई एकीकृत गरेर जोड्नको निम्ति चाहिँ एउटा शक्तिशाली संयन्त्रको आवश्यकता छ। यो छरिएको मन्त्रालयबाट र छरिएको निकायबाट हामीले यसै गरी सर्भिस डेलिभरी गऱ्यौँ भने भोलि पनि हामी फेरि यस्तो डिजास्टरमा पर्ने सम्भावना हुन्छ। त्यसको निम्ति चाहिँ सडक पुल बस्ती विकास र यो तिनवटा संयन्त्रलाई हामीले दिने राहत पुनर्स्थापनाको प्याकेज भोलि दिने सरकारी संयन्त्रको सहुलियत त्यो सबै कुरालाई इन्टिग्रेट गर्ने एउटा शक्तिशाली निकाय आवश्यक छ। त्यसले चाहिँ इन्टर मिनिस्टरियल कोअर्डिनेसन गरेर एकीकृत रूपमा काम गरेन भने फेरि यो डिजास्टर हामीले रोक्न सक्दैनौँ।
1: अब तपाईँले त्यहाँ बसेर हेरिरहँदा होइन हामी काठमाडौँबाट अहिले कुरा गरिरहेछौँ होइन सबैभन्दा गम्भीर होइन जुन चर्चामा नआएको के जुन बाहिर त मिडियामा त धेरै चिजहरू आइरहेछ तर त्यो एकदम कम चर्चा भएको महत्त्वपूर्ण कुरा चाहिँ अथवा त्यो महत्त्वपूर्ण समस्या चाहिँ के देख्नुहुन्छ तपाईँले हेर्दा
0: चाहिँ? यसमा चाहिँ दुई तिनवटा कुरा महत्त्वपूर्ण छ। यो हामीले चाहिँ घर भत्कियो बजार भत्कियो भनेर मात्रै जुन हेरिरहेछौँ, एउटा हाम्रो त यो रोडको जुन अलाइनमेन्टको संरचना हामीले विगतमा बनायौँ त्यसलाई व्यापक रूपमा रिभ्यू गर्नुपर्छ। त्यसले चाहिँ हामीलाई यो डिजास्टरमा एकदमै धेरै कुराहरू चाहिँ सिकेको अनुभव गरेर हामीले रिडिजाइन गर्नु पऱ्यो त्यसलाई। दोस्रो कुरा बस्तीको जुन प्रणाली छ त्यो बस्तीको प्रणालीलाई चाहिँ अब हामीले एकदम स्ट्रिक्ट कानुन बनाएरै निषेधित क्षेत्रहरू तोक्ने र त्यस पछाडि सर्टेन हाइटभन्दा माथि मात्रै बस्ती बस्ने भनेर तोकेनौँ भने हामी चाहिँ फेरि अर्को डिजास्टरमा पर्छौँ। त्यसैले त्यो दोस्रो कुरा चाहिँ त्यो महत्त्वपूर्ण देखेँ मैले। अरू कुराहरू चाहिँ अब यो इन्टर मिनिस्टरियल कोअर्डिनेसन कुरा अघि नै तपाईँले उठाइहाल्नु मैले पनि भनिसकेँ। यो तिनवटा कुरा भयो भनेदेखि चाहिँ मलाई लाग्छ पुनर्व्यवस्थापन गर्दाखेरि चाहिँ हामी अलिक बढी व्यवस्थित अलिक बढी सुरक्षित हुन सक्छौँ।
1: हुन्छ, यो महत्त्वपूर्ण समय रेडियो सगरमाथालाई नुवाकोट क्षेत्रबाट जानकारी दिनुभयो, यहाँलाई विशेष धन्यवाद धीर भण्डारीजी।
0: धन्यवाद दिपकजी, मेरो कुरा पनि सेयर गर्ने मौका दिनुभयो। म यहाँ आएर दिनको दुई दिन हेरेँ, यहाँ साथीभाइहरूसँग भेट गरेँ, त्यही कुराहरू चाहिँ सम्प्रेषण गर्ने एउटा अवसर पनि दिनुभयो। त्यसको निम्ति तपाईँलाई पनि र रेडियो सगरमाथालाई हार्दिक धन्यवाद।
1: हस् धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो दिगु विकास र वातावरणीय क्षेत्रमा काम गर्दै आउनुभएका लेखक धीर भण्डारी, खास गरी भटेकोसी त्रिशुली बाढीपछि विस्थापित नागरिकको त्यहाँको अवस्था र त्यहाँको बस्ती विकास दिगो विकासको पाटोबाट हेर्नुपर्ने अब नयाँ एउटा मोडल विकासको नयाँ मोडल जरुरी छ उहाँ भन्दै हुनुहुन्थ्यो। खास गरी विपदको पछि उद्धारको कार्य भएको छ, विस्थापित भएका नागरिकलाई सुरक्षित स्थानमा राख्ने होल्डिङ सेन्टरहरू पनि छन्, त्यहाँ खाना पानी र स्वास्थ्य सेवा लगायतका कुराहरू पनि र परिवारसँग पुनर्मिलन लगायत अझै उद्धारका प्रयासहरू पनि भइरहेका छन्। नुवाकोट आसपासका क्षेत्र भोटिकोसी क्षेत्रदेखि तल्लो तटीय क्षेत्रसम्म अझै पनि उद्धार जारी नै छ र आज हामीले आजको कुरामा खास गरी यो दिगो विकासको दृष्टिकोणबाट अहिले भएको विनाश र विकासका मोडलका सन्दर्भमा कुराकानी गऱ्यौँ। यही कुराकानी सँगसँगै आजलाई आज कुराको समय सकिएको छ। आजको कुराबाट म दिपक रियाल पनि बिदा पाऊँ। आज कुरा यति नै, भोलि कुरा भोलि नै। नमस्कार।

0: हाम्रो पन हाम्रो गौरव नेपाली रेडियो नेपाली आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: हाम्रो पन, हाम्रो गौरव।
1: नेपाली रेडियो, नेपाली आवाज,
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।